मुक्ति प्राप्ति के लागि पनि शरणागतिको परम आवश्यक छ। लादेनिका सार प्रेम गोविन्द राधे, साधनाते मिले नहीं कृपाते दिलादे। आदरणीय श्रोताहरू, जगद्गुरु श्री गोयु अनमोल बाणीका साथै कार्यक्रम अध्यात्म सन्देशको समय पनि समाप्त हुन लागेको छ। कार्यक्रमबाट भरपूर लाभ लिनुभयो होला भन्ने विश्वासका साथै आजको कार्यक्रमबाट बिदा चाहन्छु।

0: खरिद गर्न #1415#2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौं। 6 बजे यहाँले सुन्नुहुनेछ नेपालीमा समाचार। समाचारपछि विभिन्न पत्र पत्रिकाको संगालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 36 को समय हो कार्यक्रम अन्तर्संवादको। अब सुन्नुहुनेछ संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। दशैंका लागि काठमाडौँ बाहिर जानेहरूका लागि बसको अग्रिम टिकट बुकिङ खुला भएको छ। दशैंको अग्रिम टिकट बुकिङ खुल्नु अघि नै काठमाडौँको नयाँ बस पार्कमा यात्रुको लाइन लागेको छ। बस पार्कमा दशैंमा घर जान टिकट लिनेहरूको घुइँचो बढेको छ। यातायात व्यवस्था विभाग नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदुरहरू बीच असोज 20 गते मंगलबार विभागमा बसेको बैठकले आजदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो। नयाँ बस पार्क सञ्चालन गर्दै आएको लोत्से बहुद्देश्य प्रालीका महाप्रबन्धक पंकज मल्लले गैराती 9 बजेदेखि नै टिकट लिनका लागि यात्रुहरूको लाइन लागेको जानकारी दिनुभयो। मल्लले बझाङ, बाजुरा, धनगढ़ी लगायत विभिन्न जिल्ला जाने यात्रुहरू गएरातीदेखि नै नयाँ बस पार्कमा टिकटको लाइनमा बसेको जानकारी दिनुभयो। दशैंको अग्रिम टिकट बुकिङका लागि लोत्से बहुद्देश्य प्रालीले नयाँ बस पार्कमा 15 टिकट काउन्टर थप गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको सक्रियतापछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्न सहमत भएको सरकारले जनाएको छ। चाडपर्वको मौका छोपेर हवाई भाडादर बढ़ाइएको जनगुनासो आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्बन्धित आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिहरूसँग हिजो गरेको छलफलमा स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्न सहमत भएको ज्ञानले जनाएको हो। छलफलमा स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने गराउने विषयमा वायुसेवा कम्पनीहरू सहमत भएको नागरिक उड्डयन प्राधिकरणले छलफलपछि विज्ञप्ति जारी गरी जानकारी दिएको छ। महानिर्देशक मुकेश डंगोलका अनुसार स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने र त्यस भाडादरबारे सूचना सम्बन्धित कम्पनीको बिक्री वितरण प्लेटफर्ममा प्रकाशन गर्ने सहमति भएको छ। श्रम तथा व्यवसाय सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता र प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ। विभागका उपमहानिर्देशक विपिन राज भण्डारीले जारी गर्नुभएको विज्ञप्तिमा रोजगारदाता वा प्रतिष्ठानले सुविधा उपलब्ध नगराएमा सुविधा नपाउने श्रमिक वा कामदारले आफ्नो कार्यक्षेत्रमा पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी तथा निवेदन दिई कार्यवाही अगाडि बढाउन सक्नेछन्। विभागद्वारा जारी विज्ञप्तिमा श्रम ऐन 2074 दफा 37 बमोजिम प्रचलित धर्म, संस्कृति तथा परम्परा अनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाइपाई आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने कानूनी व्यवस्था रहेकाले ध्यानाकर्षण गराइएको विभागले जनाएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएको भन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ। महासंघका महासचिव डेकनाथ गौतमका अनुसार सरकारले तोकेको भन्दा बढी भाडा लिने सवारी साधनलाई कार्यवाही गरिनेछ। सरकारले यस वर्षको दशैंका लागि आजदेखि देशभरका यात्रुवाहक सवारी साधनको अग्रिम टिकट बुकिङ खुल्ला गरेको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान 7 बजेबाट मतदान कार्य प्रारम्भ हुने निर्वाचन समितिले जनाएको छ। निर्वाचन सामग्री आउन ढिलो भएपछि मतदानको समय आज बिहान 7 बजेका लागि सारिएको निर्वाचन समितिका संयोजक

प्रेम बहादुर खड्काले जानकारी दिनुभयो। उहाँले उम्मेद्वार मतदाता धेरै भएका कारण मतपत्र छपाईमा ढिलाइ भएकाले बिहान 7 देखि दिउँसो 3 बजेसम्म आज मतदान हुने जानकारी दिनुभयो। बिहान 10 बजे हिजोका लागि तय गरिएको मतदान 3 पटक सारेर दिउँसो 2:30 बजेका लागि तोकिएकोमा फेरि आज बिहान 7 बजेदेखि मतदान हुने गरी नयाँ कार्यसूची सार्वजनिक गरिएको हो। मतदान सकिएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेपछि मतगणना अघि बढाइने पनि निर्वाचन समितिले जनाएको छ। नेकपा एमालेको हिजो बसेको स्थायी समितिको बैठकले पार्टीको स्थानीय तह कमिटी अन्तर्गतका अधिवेशनको मिति तय गरेको छ। आगामी मंगसिर 26 देखि वडा कमिटिको र पालिका कमिटिको अधिवेशन पुस 4 गते गर्ने निर्णय गरिएको एमाले जनाएको छ। पार्टीको केन्द्रीय कार्यालय च्यासलमा हिजो बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठकले आगामी मंगसिरको पहिलो साता राष्ट्रिय भेला गर्ने र स्थानीय तहका वडा र पालिका अधिवेशन सम्पन्न भएपछि प्रदेश स्तरीय भेलाहरू आयोजना गर्ने निर्णय पनि गरेको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयो। बैठकले मधेस प्रदेश सभामा समानुपातिकतर्फ रौतहट जिल्लाबाट प्रतिनिधित्व गर्नुभएकी जैनब खातुनको निधन भएपछि रिक्त स्थानमा समानुपातिक सूचीकी उम्मेद्वार नाजमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय पनि भएको प्रचार विभागका प्रमुख आचार्यले बताउनुभयो। पार्टीका विभिन्न 13 जिल्लामा रिक्त जिल्ला अध्यक्षको पद जिल्ला तहकै निर्णयबाट पूर्ति गरी सम्बन्धित संगठन कमिटिमा रूपान्तरण गर्ने र माथिल्लो कमिटिबाट अनुमोदनका लागि पठाउने निर्णय भएको पनि एमाले जनाएको छ। स्थायी कमिटिको बैठक आज पनि बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण राज्य निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र सम्भव हुने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूसँग हिजो राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा उहाँले समृद्ध नेपाल निर्माणको संकल्पलाई व्यवहारमा रूपान्तरण गर्न निजी क्षेत्र अझ जिम्मेवार सृजनशील र अग्रणी रूपमा प्रस्तुत हुने अपेक्षा व्यक्त गर्नुभयो। राष्ट्रपति पौडेलले अर्थतन्त्रलाई गतिशील र उत्पादनमुखी बनाउँदै प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य पनि अपरिहार्य रहेको बताउनुभयो। राष्ट्रपतिले जलविद्युत पर्यटन कृषि तथा कृषिजन्य उद्योग सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा उपलब्ध सम्भावनालाई नतिजा निकाल्ने ढंगले उपयोग गर्न आवश्यक रहेको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयको शैक्षिक सुधारका लागि निश्चित शैक्षिक क्यालेण्डर सुशासन र प्रविधिको उच्चतम प्रयोग अनिवार्य हुनुपर्नेमा जोड़ दिनुभएको छ। किर्तिपुरस्थित त्रिभुवन स्मृति भवनमा हिजो आयोजित त्रिभुवन विश्वविद्यालय सभाको 67 औं वार्षिक दिवसको अध्यक्षता गर्नुहुँदै मन्त्री पोखरेलले विश्वविद्यालयलाई समय सापेक्ष अनुसन्धानमुखी र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनु पर्ने बताउनुभयो। विभिन्न समस्याको समाधान खोज्न विश्वविद्यालयले अनुसन्धानलाई प्राथमिकतामा राख्न पनि उहाँले अनुरोध गर्नुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले नेपाली उत्पादनलाई विश्व बजारमा स्थापित गर्न सरकारले नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने बताउनु भएको छ। कर्पोरेट नेपालले काठमाडौँमा हिजो आयोजना गरेको नेपाली ब्राण्ड परिसंरचना प्रतिवेदन सार्वजनिक कार्यक्रममा उहाँले नेपाली उत्पादनको मौलिकता पहिचान र बौद्धिक सम्पत्तिको संरक्षण गर्दै विद्यमान नीतिगत तथा संरचनागत समस्याको पहिचान गरी समाधान खोज्नुपर्नेमा जोड़ दिनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले युरोपियन युनियन र भारत स्वतन्त्र व्यापार सम्झौताबाट सिर्जना हुने नयाँ आर्थिक संरचनाबाट नेपालले लाभ लिन संरक्षणमुखी नीतिभन्दा पनि प्रतिस्पर्धी क्षमता विकास गर्नुपर्ने बताउनुभयो। युरोपियन इकोनोमिक चेम्बर नेपालले काठमाडौँमा हिजो आयोजना गरेको युरोपियन युनियन र भारतबीचको स्वतन्त्र व्यापार सम्झौताले नेपालको प्रमुख आर्थिक क्षेत्रमा पार्ने प्रभाव विषयक छलफल कार्यक्रममा मन्त्री शाहले नेपालले निर्यात गर्ने क्षमतामा सुधार गर्नुपर्ने बताउनुभयो। मन्त्री शाहले पश्मिना गलैँचा फेड अर्थोडक्स चिया कफी मसला प्राकृतिक उत्पादन तथा डिजिटल सेवामा नेपालको सम्भावना बलियो रहेको भन्नुहुँदै त्यसलाई नतिजामा बदल्नुपर्ने बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित अर्थतन्त्र निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखिएको बताउनु भएको छ। उहाँले विद्युत क्षेत्रको नियामकीय निकायले लगानीकर्ता उपभोक्ता र अन्य सरकारवालाको विश्वास जित्ने गरी काम गर्नुपर्ने पनि बताउनुभयो। विद्युत नियमन आयोगले आर्थिक वर्ष 2082-83 सम्पादन गरेका काम समेटिएको वार्षिक प्रतिवेदन बुझ्ने क्रममा हिजो मन्त्री श्रेष्ठले नियामकीय निर्णय र नीति निर्माणमा बजारको आवश्यकता र सरकारवालाको चासोलाई ध्यान दिनुपर्ने बताउनुभयो।
पोखरा महानगरपालिका 18 अधेरी कुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका 6 फलामखाने घर भएका 29 वर्षीय विक्रम सुनार र गोरखाको पालुङटार नगरपालिका 7 बस्ने 37 वर्षीय राजु कुमार रहेको प्रहरीले जनाएको छ। मृत्यु हुने दुवै मजदूर रहेको प्रहरीले बताएको छ। साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र मार्फत नेपाल सरकारलाई मानवीय सहायता सामग्री उपलब्ध गराएको छ। मानवीय तथा राहत सामग्री नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन खिरले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो हस्तान्तरण गर्नुभयो। मन्त्री पुनले सहयोगका लागि साउदी अरब नेतृत्वप्रति आभार व्यक्त गर्दै दुई मित्रवत मुलुकबीचको गहिरो मित्रता प्रतिबिम्बित गरेको बताउनुभयो। सरकारले अपाङ्गताको जोखिम न्यूनीकरणदेखि प्रारम्भिक पहिचान, उपचार, पुनस्थापना, शिक्षा, सिप विकास, रोजगारी र सामाजिक समावेशीकरणसम्मका कार्यक्रमलाई एकीकृत रूपमा सञ्चालन गर्ने भएको छ। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले अपाङ्गता रोकथाम तथा पुनस्थापना साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि 2083 मार्फत अपाङ्गताको रोकथाम र पुनस्थापनालाई तीन तहका सरकारको साझेदारीमा अघि बढाउने व्यवस्था गरेको हो। अपाङ्गताको रोकथाम र पुनस्थापनालाई छुट्टा छुट्टै सेवाका रूपमा नभई स्वास्थ्य, शिक्षा, सहायक सामग्री, सिप, रोजगारी, सामाजिक सुरक्षा र अधिकारसँग जोडिएको एकीकृत प्रणालीका रूपमा विकास गर्ने उद्देश्यले कार्यविधि अघि बढाइएको महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। पोखराको प्रसिद्ध धार्मिक स्थल विन्दुवासिनी मन्दिरमा यस वर्षको नवदुर्गा महोत्सव घटस्थापनादेखि महानवमीसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित आयोजना हुने भएको छ। विन्दुवासिनी धार्मिक क्षेत्र विकास समितिले पोखरामा हिजो पत्रकार सम्मेलन आयोजना गरी नवदुर्गा महोत्सव र ज्ञान महायज्ञका बारेमा जानकारी दिएको हो। महोत्सव अन्तर्गत विन्दुवासिनी नवदुर्गा शोभायात्रा र श्रीमद् भागवत ज्ञान महायज्ञ मुख्य आकर्षणका रूपमा रहनेछन्। समितिका अनुसार विजयादशमीको अवसरमा 2064 सालदेखि त्यहाँ नवदुर्गा महोत्सव आयोजना हुँदै आएको छ। र प्रहरीले 3,38,00,000 भन्दा बढी रुपियाँ बराबरको अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका 3 घर भई काठमाडौँ महानगरपालिका 32 बस्ने विक्की कुमार महतो रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2083 साल असोज 23 गते शुक्रबार, आश्विन कृष्ण पक्ष चतुर्दशी तिथि। तदनुसार अक्टोबर 9 सन् 2026, नेपाल सम्मत 1146। आज प्रकाशित पत्र पत्रिकाहरूले नेपालीका प्रमुख चाडपर्वहरू दशैं तिहार छठ पर्व नजिकिएसँगै बजारमा बढेको चहलपहल, त्यसै गरी राजमार्गमा देखिएको चहलपहल, बाढीपछि आएका सड़कहरूको सञ्चालन लगायतका विविध विषयलाई प्राथमिकता दिएर खबर प्रकाशित गरेका छन् गोर्खापत्र दैनिकले। अग्रपृष्ठमा सड़क सञ्चालनपछि सहशीर्षकमा खबर प्रकाशित गरेको छ। भोटेको सी त्रिशुली हिमा हिमबाडी र असोज दोस्रो साताको अविरल वर्षाका कारण क्षतिग्रस्त अधिकांश राजमार्ग तथा सड़क पुनः सञ्चालनमा आएका छन्। आउनै लागेका ठूला चाडपर्वलाई लक्षित गर्दै सरकारले युद्ध स्तरमा मर्मतको काम अगाडि बढाएपछि अवरुद्ध राजमार्ग तथा सड़क सञ्चालनमा आएका हुन्। असोज 8-11 गतेसम्मको देशव्यापी वर्षाले त्यसका बाँकी भूभागमा थप क्षति पुर्याएको थियो। बाढी पहिरो र सड़क कटानका कारण सञ्जाल अवरुद्ध बनेपछि आवत जावत खाद्यान्न ढुवानीमा असर परेको थियो। यो खबर आजको गोर्खापत्र दैनिकमा रहेको छ। हिमबाडीले रसुवा, नुवाकोट, धादिङ, चितौं लगायतका जिल्लाका सडक खास गरी अवरुद्ध भएका थिए। हिमबाडीले भोटेकोसी त्रिशुली करिडोरका मुख्य सडक तथा पुलहरू बगाएको थियो। हिमबाडीले मुख्य पासाङ्ग्ल्यामु राजमार्ग क्षतिग्रस्त बनाएपछि वैकल्पिक मार्गका रूपमा काठमाडौँ टोखा छरे लगायतका ठाउँहरू हुँदै बोगटीटार, कालिका स्थान, धुन्चे सडक खण्ड मर्मत गरी चार चक्के साना सवारी साधनका लागि खुल्ला गरिएको प्रसङ्ग पनि समाचारमा उल्लेख गरिएको छ। आपूर्ति सहज हुने विश्वास। सडक विकास विभागका अनुसार सडक पूर्ण रूपमा पूर्ववत अवस्थामा फर्कन केही समय लागे पनि यात्रुहरू उपत्यका वा मुख्य सहरबाट घर जान नपाउने वा खाद्यान्न ढुवानी रोकिने अवस्था रहने छैन। बाढी पहिरो प्रभावित रसुवा, नुवाकोट, धादिङ, चितवन र गोर्खाका ग्रामीण सडकहरूमा समेत प्राविधिक हेभी इक्विपमेन्ट सहित परिचालित भएका छन्। तर मौसमको जोखिम अझै पूर्ण रूपमा नसकिएकाले पहिरोग्रस्त र हिलाम्य सडकहरूमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन र चालकहरूलाई सुरक्षित रूपमा सवारी चलाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। सडक सञ्चालनपछि सहज, गोर्खापत्र दैनिकको अग्रपृष्ठमा प्रकाशित खबर हो यो। भोटेकोसी बाढी आइपियुको आकस्मिक प्रस्ताव। रसुवाको भोटेकोसी बाढी अन्तर व्यवस्थापिका संघ आइपियुको आकस्मिक विषय बनेको छ। हिमालय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको उक्त विषय छलफलका लागि नेपालले गरेको प्रस्तावलाई आइइपियुका सदस्य राष्ट्रका प्रतिनिधिको दुई तिहाई मत प्राप्त भएको हो। तान्जानियाको आरुसामामा जारी आइपियुको 153 महासभाको 53 सभाको आकस्मिक विषयमा भोटेकोसी विपदको प्रस्ताव छलफलका लागि दुई तिहाई मतले स्वीकृत गरेको हो। यो खबर पनि आजको गोर्खापत्र दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। कर्णालीमा वर्षौं पुराना योजना अल्पत्र। नागरिक दैनिकले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। कर्णालीका 8 जिल्लामा सड़क तथा पुल गरी 19 योजना निर्माण ठेक्का सम्झौता भएको वर्षौं बित्दा पनि अझै अधुरै रहेका छन्। वर्षौं अघि ठेक्का लागेका योजना मध्ये केहीको त काम नै सुरु हुन सकेको छैन। हुम्लाको एउटा पुल त ठेक्का सम्झौता भएको 4 वर्ष बढी हुँदा पनि निर्माण सुरु भएको छैन। सड़क र पुललाई आर्थिक तथा सामाजिक विकासको मेरुदण्ड मानिए पनि कर्णाली प्रदेश सरकार अन्तर्गत महत्वपूर्ण योजना वर्षौंसम्म अल्पत्र पर्नुले निर्माण व्यवसायको कार्य सम्पादन सँगै सरकारी ठेक्का व्यवस्थापन र अनुगमन प्रणालीमाथि गम्भीर प्रश्न उठेको प्रसङ्गलाई आजको नागरिक दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। बिचौलिया भट्ट विरुद्ध छैटौं मुद्दा नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमा यो खबर प्रकाशित छ। विगतमा सत्ता चलाउनेसम्म शक्तिशाली पहुँच बनाएका बिचौलिया दीपक भट्ट विरुद्ध छैटौं मुद्दा दायर भएको छ। पाँचौं मुद्दा अदालतमा विचाराधीन रही हाल हिरासतमा रहेका भट्ट सहित बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल, उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा लगायत 18 विरुद्ध बिहीबार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। भट्टको योजना र प्रमुख भूमिकामा अन्य व्यक्ति तथा कम्पनी सहभागी भएर बिमा र सम्पत्ति शुद्धिकरण कसुर गरेको आरोप पत्रमा उल्लेख छ। भट्टले हिमालयन री इन्सुरेन्स कम्पनी लिमिटेड लगायत अन्य बिमा कम्पनी एवं तिनका सहायक कम्पनीहरूको कोषको रकम योजनाबद्ध रूपमा हिनामिना एवं दुरुपयोग गरी आफूले निजी लाभ प्राप्त गरेको दावी गरिएको छ। बिमा कोष तथा पुनर्बिमा कोषको रकमलाई आफै वास्तविक धनी भई सासु अञ्जना नेपालका नाममा ब्रोकरेज कम्पनी एलियन्ट इन्सुरेन्स ब्रोकर्स प्रणाली खडा गरी कारोबार र सेयर लगानी मार्फत परिचालन गरेर प्राप्त लाभांश आफैमा केन्द्रित गरेको भेटिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ। विचाराधीन भट्ट विरुद्धका पाँच मुद्दाहरूलाई पनि क्रमिक रूपमा यो समाचारमा उल्लेख गरिएको छ। पहिलो मुद्दा बैङ्किङ कसुरबाट प्राप्त 42,14,00,000 लगेर दीपक भट्ट अध्यक्ष रहेको इन्फिनिटी होल्डिङ सेयर चुक्ता पुँजी बढाई सो रकम हिमालयन री इन्सुरेन्सको 45,00,00,000 सो रकमबाट हिमालयन री इन्सुरेन्सको 45,00,00,000 संस्थापक सेयर खरिद गरी सम्पत्ति शुद्धिकरण गरेको मुद्दा विशेष अदालतमा विचाराधीन रहेको छ। दीपक भट्ट र उनी निकट समूहले कृत्रिम सेयर कारोबार गरी नेपाल री इन्सुरेन्स कम्पनीको 65.25% सेयर केन्द्रीकृत गरेको थियो। यो दोस्रो मुद्दा भयो। त्यसै गरी तेस्रो मुद्दामा हिमालयन री इन्सुरेन्स र यसको सहायक कम्पनीबाट 3,73,00,00,000 33,15,160 रुपियाँ अपचलनमा दीपक भट्ट सहित 42 विरुद्ध बिमा सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ, जुन अहिले विचाराधीन अवस्थामा रहेको छ। त्यसै गरी पाँचौं मुद्दा शङ्कर ग्रुपको जगदम्बा स्टिल्सले विभिन्न बैङ्कबाट लिएको रकम र सो कम्पनीको मिलेमतोमा दुरुपयोग गरेकोमा छुट्टै मुद्दा दायर गरिएको छ। त्यसै गरी पाँचौं मुद्दामा गत 32 असारमा भट्ट विरुद्ध अर्को सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा दायर भएको थियो, जसमा पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल, ऋषिराज मोहर, सुलभ अग्रवाल, सुभाषी अगैजा र उमेश बस्नेतलाई पनि प्रतिवादी बनाइएको छ। त्यसै गरी पछिल्लो समय भट्ट विरुद्ध सम्पत्ति शुद्धिकरणकै मुद्दा दर्ता भएको छ, जुन छैटौँ मुद्दा रहेको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। मतपत्र छपाईमा ढिलाइ भएपछि लम्बियो काङ्ग्रेस महाधिवेशन। 7,255 प्रतिनिधि 7,317 पुगे। आज मतदान। एकजनाले 23 मतपत्रमा मत दिनुपर्ने, कम्तीमा 40 मिनट लाग्ने, एक केन्द्रमा 200 एकैपटक मतदान गर्न सक्ने। आजको नयाँ पत्रिका दैनिककै अग्रपृष्ठमा नेपाली काङ्ग्रेसको 15 महाधिवेशनसँग सम्बन्धित यो प्रसङ्ग प्रकाशित छ। मतपत्र छपाईमा ढिलाइ हुँदा काङ्ग्रेस महाधिवेशन एक दिन लम्बिएको छ। 18 असोजमा उद्घाटन भएको 15 महाधिवेशन अन्तर्गत बिहिबार बिहान 7 बजेदेखि दिउँसो 3 बजेसम्म मतदानको कार्यतालिका रहेको थियो, तर उम्मेद्वारी दर्ता प्रक्रिया र उम्मेद्वारको नामावली प्रकाशनमा ढिलाइ हुँदा बिहान 10 बजे, दिउँसो 1 बजे र दिउँसो 2 बजे मतदान सुरु गर्ने भनेर समय धकेल्दै लगिएकोमा मतपत्र छपाई नसकिएपछि अन्तत शुक्रबारका लागि मतदान सारिएको हो। यो खबर आजको नयाँ पत्रिका दैनिककै अग्रपृष्ठमा प्रकाशित छ। अमेरिकाले डिपोर्ट गर्न थालेपछि फेरि बल्झियो भुटानी शरणार्थी समस्या। दिगो समाधानका लागि पहल गरिदिन नेपाललाई भुटानी शरणार्थीको आग्रह। झापाको दमक स्थित बेलडाँगी र मोरङको पत्थरी शनिश्चरेमा बसोबास गर्ने भुटानी शरणार्थीले दिगो समाधान खोजेका छन्। 3.5 दशक अघि भुटानबाट लकिएटिएका नेपाली भाषी भुटानी शरणार्थीले दिगो समाधानका लागि पहल गरिदिन नेपाल सरकारलाई आग्रह गरेका हुन्। भुटानी शरणार्थीहरू विश्वका विभिन्न देशमा पुनर्वास भए पनि पछिल्लो समय पुनर्वास स्थायी समाधान नभएको भुटानी शरणार्थी नभएको भुटानी नभएका भुटानी शरणार्थी स्वदेश पृथ्वी समितिका कार्यवाहक अध्यक्ष तिलक राईले बताउनु भयो। स्वदेश फर्किएको प्रसङ्ग पुनर्वास र स्थायी र दिगो समाधान देखिएन। पछिल्लो समय पुनर्वास भएर गएका भुटानी पूर्व भुटानी शरणार्थीलाई अमेरिकाले डिपोर्ट गरेपछि शरणार्थी समस्या फेरि बल्झिएको छ। उहाँले भन्नुभयो, विगतमा भुटानी शरणार्थी समस्या समाधानका लागि पुनर्वासको विकल्प खोजियो। एक हदसम्म यो अस्थायी समाधान भयो। अहिले अमेरिकाले डिपोर्ट गरेर भुटान पठाइदियो। फेरि उनीहरूलाई देशविहीन बनाएर भुटानबाट नेपाल पठाइएको छ। अमेरिकाले डिपोर्ट गर्न थालेपछि फेरि बल्झियो भुटानी शरणार्थी समस्या। आजको नयाँ पत्रिका दैनिकको भित्री पृष्ठमा यो खबर प्रकाशित छ। आजको नेपाल समाचार पत्रले अग्रपृष्ठमा त्रिभुवन विश्वविद्यालयको प्रसङ्गमा खबर प्रकाशित गरेको छ। बैठकमा बोलाइयो, मनोनयन पत्र दिइएन। त्रिभुवन विश्वविद्यालय त्रिवीले कानुनी हैसियत नै नभएका गैर कानुनी सदस्यलाई सहभागी गराएर 67 औं सिनेट त्रिवी सभा बैठक सम्पन्न गरेको छ। सिनेट बैठकको गणपूरक संख्या वा अन्य कारणले स्थगित हुने भएले विश्वविद्यालयको नेतृत्व टोली सभा हुनु 4 दिन अघि नै प्राध्यापक विद्यार्थी र कर्मचारी संगठनका पदाधिकारी सहित 12 जनालाई सभामा उपस्थितिका लागि मात्र पत्रचार गरेको पाइएको प्रसङ्ग आजको नेपाल समाचार पत्रले प्रकाशित गरेको छ। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टेज।
1: भोल्टेज भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
2: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
2: Clear calls र fast internet एकै साथ।
1: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 हास डायल गर्नुहोस्। 4G बोल्दे
3: नेपाल टेलिकम राष्ट्रको संचार।
0: अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसङ्गहरू। विपद पछिको अनुत्तरित प्रश्न, राहत पाइयो अब जीवन कसरी धान्ने। आजको अन्नपूर्ण पोष दैनिकमा यो खबर रहेको छ। बाढीमा मैले मेरा बुबा र आमा दुवैलाई गुमाए, एकाएक यस्तो घटना भयो। हाम्रो पुरै संसार नै परिवर्तन भएको छ। 21 वर्षीय पीडित रसुवाकी एक युवतीले भावबियल हुँदै भन्नुभयो। तामाङ थर्की उहाँ अहिले काठमाडौँमा हुनुहुन्छ। ब्याचलर इन म्यानेजमेन्टमा दोस्रो वर्षमा अध्ययनरत उहाँ बुबा आमाको काजक्रियामा बस्नु भएको छ। तर काजक्रिया सकिएपछि जीवन कसरी अगाडि बढाउने भन्ने प्रश्नले उहाँलाई झन पिरोल्न थालेको छ। यो समस्या उहाँको मात्र नभई अन्य धेरैको रहेको छ। राहत त पाइयो अब जीवन कसरी धान्ने, विपद पछिको अनुत्तरित प्रश्न, आजको अन्नपूर्ण पोष दैनिकमा यो खबर प्रकाशित छ। जेनजी आन्दोलनमा ध्वस्त प्रदेश सभाको सम्पत्ति, मिनाहा शीर्षकमा यसै पृष्ठमा खबर रहेको छ। त्यसै गरी बुढा नीलकण्ठमा 21 किलो सुन बरामद भएको छ। काठमाडौँको बुढा नीलकण्ठबाट हिजो 21 किलो सुन बरामद भएको हो। अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले हिजो साँझ बुढा नीलकण्ठबाट 21 किलो सुन बरामद गरेको हो। यो प्रसङ्ग पनि अन्नपूर्ण पोस्ट दैनिकको यसै पृष्ठमा प्रकाशित रहेको छ। पोखरा जान एनओसी तगारो आजको अन्नपूर्ण पोस्ट दैनिकको अग्रपृष्ठमा रहेको समाचारलाई कार्यक्रम अखबारमा समावेश गर्दैछौ। दुबईबाट सिधै पोखरा उडान सुरु भएपछि नेपालले खाडीमा बस्ने भारतीयलाई समेत नयाँ पर्यटन बजारका रूपमा आकर्षित गर्न सक्ने सम्भावना खुलेको छ। तर नेपाल घुम्न भारतीय नागरिकलाई भिसा नचाहिने भए पनि भ्रमणपछि आफू बसिरहेको खाडी मुलुक फर्किँदा भने भारतीय दूतावासबाट थर्ड कन्ट्री नो अब्जेक्सन सर्टिफिकेट एनओसी लिनुपर्ने झन्झटिलो व्यवस्थाले भारतीय पर्यटकहरूलाई नेपाल जान इच्छुक नदेखिएको दुबई स्थित नेपाली ट्राभल्स व्यवसायीहरू बताउँछन्। पोखरा जान एनओसी तगारो आजको अन्नपूर्ण पोस्ट दैनिकमा यो खबर प्रकाशित छ। बिजुलीको बिल अनलाइन तिर्ने 27% मात्र कारोबार दैनिकको अग्रपृष्ठमा यो खबर प्रकाशित छ। नेपालमा विद्युतीय कारोबारको संख्या र आकार बढ्दै गइरहेको छ। हरेक वर्ष जसो अनलाइन अर्थात् डिजिटल माध्यमबाट भुक्तानी गर्ने क्रम आवासीय रूपमा तीव्र भइरहेको छ। तर देशको करिब 79% जनसङ्ख्याले प्रयोग गर्ने बिजुलीको बिल डिजिटल प्रणालीबाट भुक्तानी गर्ने ग्राहकको संख्या भने अनुमानको तुलनामा अत्यन्त न्यून देखिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बिजुली उपयोग गर्ने 100 ग्राहक मध्ये 27 जनाले मात्र डिजिटल प्रणालीको प्रयोग गरेर भुक्तानी गर्ने गरेका छन्। यसको अर्थ 100 मध्ये 73 जना ग्राहकले अझै पनि भौतिक रूपमा काउन्टरमा उपस्थित भएर नै महसुल तिर्छन्। डिजिटल भुक्तानीले नागरिकको समय र आवत जावतको खर्च बचत गर्छ। नगद कारोबार घट्दा वित्तीय पारदर्शिता र सुरक्षा स्वाभाविक रूपमा बढ्छ। तर डिजिटल भुक्तानी अपेक्षा अनुसार न्यून हुनु आश्चर्यजनक रहेको ऊर्जा मन्त्री विराज भक्तर श्रेष्ठले बताउनुहुन्छ। ग्राहकले डिजिटल प्रणाली प्रयोग गरेर महसुल भुक्तानी गर्ने हो भने विद्युत प्राधिकरणको महसुल सङ्कलनको लागि स्थापना गरेका काउन्टरको सञ्चालनमा लाग्ने स्रोत र जनशक्ति घट्ने थियो। त्यो जनशक्तिलाई अन्य आवश्यक ग्राहक सेवामा सदुपयोग गर्न सकिने मन्त्री श्रेष्ठले बताउनुभयो। महसुल सङ्कलन काउन्टर सञ्चालनमा करोडौँ रुपियाँ खर्च हुने गरेको छ। विद्युत प्राधिकरणले देशभर 129 वितरण केन्द्र स्थापना गरेको छ। ती केन्द्र अन्तर्गतका प्रशाखामा 655 महसुल सङ्कलन काउन्टर सञ्चालनमा छन्। महसुल सङ्कलन काउन्टरमा 932 कर्मचारी कार्यरत छन्। भौतिक रूपमा आउने ग्राहकका लागि सञ्चालित महसुल सङ्कलन काउन्टरको खर्च मात्रै वर्षमा करिब 59,79,00,000 रुपियाँ रहेको छ। यो प्रसङ्ग आजको कारोबार दैनिकको अग्रपृष्ठमा रहेको छ। बाढी पहिरोको प्रभाव दशैं बजारसम्म महँगिए अधिकांश सामान। कारोबार दैनिकमा यो प्रसङ्ग रहेको छ। भदौ र असोजमा भोटेकोशी र कालीगण्डकी नदीमा आएको बाढी पहिरोको प्रभावले बाढी पहिरोको प्रभाव दशैं बजारमा समेत परेको छ। यी दुवै बाढी पहिरोका कारण नेपाल र चीन बीचका प्रमुख व्यापारिक मार्ग 1.5 महिनादेखि अवरुद्ध रहेका छन्। व्यापारीहरूले चीनबाट सामान ल्याउन नसक्दा दशैं बजार प्रभावित बनेको हो। भदौ 10 भटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीले केरुङसम्म पुग्ने सडक मार्ग र भन्सार नाका पूर्ण रूपमा ध्वस्त बनाएको थियो। यसको 1 महिनापछि असोज 10 र 11 कालीगण्डकी नदीमा आएको बाढीले कालीगण्डकी करिडोरको अधिकांश सडक अवरुद्ध भएको छ। यसले कोराला नाकाबाट पनि सामान ल्याउन बन्द भएको छ। बाढी पहिरोको प्रभाव दशैं बजारसम्म महँगी अधिकांश सामान। कारोबार दैनिकमा यो प्रसङ्ग प्रकाशित छ। साझा राष्ट्रिय संकल्पबाट समृद्धि आजको गोरखापत्र दैनिकको अर्थ पृष्ठमा यो प्रसङ्ग रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धि सरकार वा कुनै एक क्षेत्रको मात्र प्रयासबाट सम्भव नहुने बताउनु भएको छ। राज्य निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र यो सम्भव हुने उहाँले बताउनु भएको हो। नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा सदस्यहरूसँगको भेट मा राष्ट्रपति पौडेलले समृद्ध नेपाल निर्माणको संकल्प कार्यान्वयन गर्न निजी क्षेत्र अझ जिम्मेवार सृजनशील र अग्रणी भूमिकामा प्रस्तुत हुनुपर्ने बताउनुभयो। उहाँले नेपालको अर्थतन्त्रलाई गतिशील उत्पादनमुखी र प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्र बीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले भन्नुभयो, उद्योग वाणिज्य महासंघको सांगठनिक विस्तार र महासंघमा आबद्ध 14 लाख भन्दा बढी व्यवसायीको प्रगति समग्र देशको प्रगति हो। आर्थिक विकास, रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारमा यसको भूमिका अतुलनीय छ। सरकारले नीतिगत स्थिरता, लगानीको सुरक्षा, पूर्वाधार विकास, सहज प्रशासन र व्यवसाय मैत्री वातावरण निर्माण गर्नुपर्छ भन्ने निजी क्षेत्रले लगानी उत्पादन, उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सिर्जनालाई थप विस्तार गर्नुपर्छ। उहाँले अबको प्राथमिकता उत्पादन वृद्धि, निर्यात प्रवर्धन, स्वदेशी तथा विदेशी लगानी आकर्षण, रोजगारी सिर्जना र नेपालको अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो। साझा राष्ट्रिय संकल्पबाट समृद्धि आजको गोरखापत्र दैनिकमा यो प्रसंग प्रकाशित छ। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसंगहरूसँगै कार्यक्रम अखबारको समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने उत्तम पाण्डेलाई धन्यवाद। यसपछि अन्तर संवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: established that Nepal Telecom Rashtrako Sanchar
1: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
2: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौ, सुरक्षित नेपाल बनाऊ।
1: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
3: वर्षा यामसँगै जंगल पाखा काठ काठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
4: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
3: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
4: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
3: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।

0: नमस्कार, अन्तर सम्वादबाट सन्तोष रेग्मी। चाडपर्व नजिकिएको छ, यो सँगै खास गरी धेरै मानिसहरू अब चाडपर्व मनाउनेतिर ध्यान केन्द्रित गर्न थालेका छन्। आजदेखि दशैँमा काठमाडौँ उपत्यका बाहिरिनेहरूका लागि बसको अग्रिम टिकट बुकिङ खुला गरिएको छ। गङ्गबुस्थित नयाँ बस पार्कमा गैरातीदेखि नै लामो लाम लागेको छ। सडक देशका अधिकांश सडकहरू सञ्चालनमा आएको सरकारले जनाएको छ। बाढीबाट क्षतिग्रस्त भएका अधिकांश सडक तथा राजमार्गमा यातायात सञ्चालन भइसकेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। बाँकी रहेका सडक तथा राजमार्गमा पनि यातायात सञ्चालनका लागि तीव्र गतिमा काम भइरहेको र दशैं अघि सबैजसो राजमार्गहरू सञ्चालनमा आइसक्ने मन्त्रालयले जानकारी दिएको छ। स्थानीय तह, सरकारको संघीय निकाय र सुरक्षा निकायको संयुक्त प्रयासका कारण क्षतिग्रस्त सड़कहरू क्रमिक रूपमा सञ्चालनमा आएको र आम नागरिकले राहत महसुस गर्न थालेको मन्त्रालयले जानकारी दिएको छ। चाडपर्वमा यात्रुहरू अलपत्र नपरून् र अत्यावश्यक सामग्रीको ढुवानी नरोकियोस् भनेर मर्मत कार्यलाई पनि तीव्र पारिएको छ। त्यसै गरी उपभोग्य सामग्रीहरूको उपलब्धताका बारेमा पनि सरकारले ध्यान केन्द्रित गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपभोग्य सामग्रीहरूको व्यवस्थापनको काम गरिरहेको छ भने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्यको गुणस्तर लगायतका विषयमा ध्यान केन्द्रित गरिरहेको छ। अन्तरसंवादमा आज हामी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कुमार कर्णसँग दशैं नजिकिएपछि गरिएका अनुगमन लगायतका कार्यहरूका विषयमा कुराकानी गर्नेछौँ। उहाँ हामीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा जोडिनु भएको छ। डिजी साहब,
1: हजुर,
0: स्वागत छ यहाँलाई।
1: हजुर, धन्यवाद।
0: अब दशैं नजिकिसकेको छ, दशैंसँगै तिहार र छठ पनि अब भनौँ आँगनसम्म आइ नै सकेका छन्। दसैँ लगत्तै यी चाडपर्वहरू पनि छन्। उपभोक्ताको अधिकारको सन्दर्भ यो बिचमा जोडिन्छ, उपलब्धताको विषय पनि छ र यसको गुणस्तरको विषय पनि सँगै जोडिएको छ। र अब हरेक वर्ष जसो चाडपर्व नजिकिएपछि यही बेलामा मौका छोपेर चाहिँ कहीँ न कहीँ कम गुणस्तरका, कम तौलका यावत विषयहरू चाहिँ आउने गरेका छन् र त्यसलाई नियन्त्रण गर्न सरकारका तर्फबाट पनि अनुगमन लगायतका कार्य यो हरेक वर्ष जसो हुने कार्य नै हो। यसपालि यो बजार अनुगमनको कार्य अथवा समग्र कार्य कसरी यहाँहरूले अगाडि बढाइराख्नु भएको छ?
1: हजुर, धन्यवाद। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खास गरी खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 रहेको छ, यो कार्यान्वयन गर्छौँ हामी। यो कार्यान्वयन गर्ने भनेको खाद्य वस्तुहरू जुन उपभोक्ताहरूलाई बजारमा बिक्री वितरण हुन्छ, खाद्य वस्तुहरू अन्य मुलुकबाट आउँछ त्यो उपलब्ध हुन्छ, र अर्को यहीँ स्थानीय उत्पादनहरू उद्योगहरूले उत्पादन गरेका वस्तुहरू बिक्री वितरण जुन गर्ने गरेको छ त्यसको गुणस्तर हेर्ने र गुणस्तरीय वस्तुहरू उपभोक्ताहरूले पाउन् भन्ने उद्देश्यका साथ यो खाद्यान्न हामी कार्यान्वयन गर्छौँ। यहाँले भन्नुभयो जस्तै अहिले यो दसैँ तिहार र छठ पर्व हाम्रो दसैँ नजिकिँदैछ, यो छठ पर्वको मौसम महिना पनि हो यो कार्तिक असोज र कार्तिकलाई भन्छौँ। यतिखेर खाद्य वस्तुहरू अब बढी बिक्री वितरण चाहिँ हुने भन्ने विगतदेखिकै यो अभ्यास पनि देखिन्छ, प्राय बिक्री वितरण बढी हुने र यतिखेरै केही गलत मनसाय भएका व्यवसायी भनौँ व्यावसायिक फर्महरूले पुस सेल गर्न खोज्छन्, जस्तो डेट एक्सपायर हुन आँटेका खाद्य वस्तुहरूलाई बिक्री वितरण गर्न खोज्ने यही अवसर छोपेर न्यून गुणस्तरका कतिपय वस्तुहरू पनि उपलब्ध गराउने भन्ने केही ट्रेन्डहरू देखिएका छन्। तथापि विगतको भन्दा त केही सुधार नै देखिन्छ। त त्यस्ता अखाद्य वस्तु भनौँ वा दूषित भनौँ वा न्यून गुणस्तरका खाद्य वस्तुहरू बजारमा बिक्री वितरण नहोस् भनेर हामी यो खास गरी वर्षभरि अनुगमन त गरिरहेकै हुन्छौँ, परीक्षणका कामहरू गरिरहेका हुन्छौँ। तिहार दसैँ तिहार छठको अवसरमा खास गरी यो एक डेढ महिना जति हामी अनुगमनलाई बढी फोकस गर्छौँ र त्यसको लागि तिनवटा टोली विभागले काठमाडौँ उपत्यकाभित्र हामी परिचालन दैनिक रूपमा गरिरहेका छौँ र देशभरि यस विभाग अन्तर्गत रहेका अन्य 30 कार्यालयहरूबाट पनि दैनिक रूपमा एउटा टोली अनुगमनको लागि गइरहेको अवस्था चाहिँ छ। र यो अनुगमनको क्रममा कतिपय ठाउँमा हामीले केही न्यून गुणस्तरका खाद्य वस्तुहरू पनि फेला पारेको चाहिँ छ। त्यस्तो व्यावसायिक फर्महरूलाई कारवाही गर्ने, डेट एक्सपायर भएका वस्तुहरू धुल्याउने र प्रचलित खाद्य स्वच्छता तथा गुणस्तरहरू भन्ने कारवाही गर्ने यसरी अगाडि चाहिँ बढाएका छौँ।
0: जस्तो अब यो कार्य चाहिँ अब हुन त यो हरेक वर्ष निरन्तर रूपमा हरेक दिन गर्नुपर्ने विषय हो, यद्यपि चाडपर्वमा यहाँले अघि भनेको जस्तो कहीँ न कहीँ अब यो एकदम भिडभाडको समय हो, मानिसहरूलाई धेरै चाहिने समय हो, धेरै कुरा ध्यान दिँदैनन् उनीहरूलाई, यो बेलामा कटाउन सकिहालिन्छ, बिक्री गर्न सकिहालिन्छ भन्ने चाहिँ त्यो नियत अथवा त्यस्तो परिस्थिति त्यो विकसित भएको छ, त्यो यसपालि अलिक कम भयो भनेर यहाँले भन्नुभयो, त्यसको तथ्याङ्कहरू यहाँहरूसँग होला। अब तर जसरी यो क्रम चाहिँ देखिन्छ, यो क्रम नियन्त्रणका लागि भइरहेका प्रयासहरू मूलत हाम्रो कानुनको कार्यान्वयनको विषय र संलग्नहरूमाथि भएको कारवाही ठ्याक्कै भन्न पर्दाखेरि चाहिँ यो यसको क्रम चाहिँ कस्तो छ, अथवा होइन अब यसपालि तपाईँहरूले गरिहाल्नुभयो अब नगर्नुहोस् भन्ने नै छ कि, अथवा जुन कानुनमा लेखिएको छ 5 लाखसम्मको चाहिँ जरिवाना पनि हुनेछ र कैदको विषय पनि छ, खास गरी 5 वर्ष कैदको, अथवा चाहिँ अनुगमन र कारवाहीमा अब आयो भन्ने यो पूर्व सूचना दिने यो यावतको कार्यहरू पनि छन्, त्यसमा पनि अब यहाँहरूले चाहिँ 20,000 जरिवाना भनेर भन्नुभएको छ, यी यस्ता व्यवस्थाहरूको कार्यान्वयनको अवस्था चाहिँ कस्तो छ?
1: यो खाद्य स्वास्थ्य गुणस्तर ऐन हामी दुई किसिमले, एउटा तात्काल जरिवाना गर्ने 20,000 सम्मको, एउटा छ, अर्को न्यून गुणस्तर दूषित खाद्य वस्तुहरू उपलब्ध गराए वा खाद्य प्रचलित खाद्य ऐन प्रतिकूल का वस्तुहरू भएपछि त्यसमा 50,000 देखि 5 लाखसम्मको यो दोषको प्रकृति हेरेर त्यो किसिमको छ भने साथै 6 महिनादेखि 6 महिना कैद र 3 वर्षसम्मको कैद, यो व्यवस्था चाहिँ खाद्य स्वास्थ्य गुणस्तर ऐनले गरेको छ। र हामीले नमुनाहरू सङ्कलन गरेर बजारबाट ल्याएका, अहिलेसम्म हामी यो दुई किसिमको नमुनाहरू ल्याउँछौँ अनुगमनको क्रममा। एउटा खाद्य ऐन नियम अनुसारका नमुनाहरू सङ्कलन खाद्य निरीक्षण अधिकारीले गर्नुहुन्छ भने, त्यसै गरी सर्भिलेन्स स्याम्पलहरू पनि सङ्कलन गर्छौँ। यो अवधिमा, छोटो अवधिमा हेर्दाखेरि हामीले 445 वटा यो 1 महिनाको तथ्याङ्क लगभग खाद्य अनुगमनका नमुनाहरू सङ्कलन गरेका छौँ। त्यसै गरी सर्भिलेन्स स्याम्पलहरू 554 वटा विभिन्न खाद्य वस्तुहरूमा सङ्कलन गरिएको छ। यसमध्ये अब अलिकति धेरै समस्या हामीले दुध, दुग्ध पदार्थ र केही दुग्ध पदार्थ भनेपछि यो मिठाई जन्य भनौँ, स्विट्स, कन्फेक्सनरी यिनीहरू पनि पर्दछन्, केही तेलमा समस्या देखिएको छ र यो प्रशोधित पिउने पानी जुन छ जारमा बोतलमा उपलब्ध हुन्छ, यो भयो। केही स्न्याक्स फुड्सहरू जस्तो दाल मठो भन्छौँ, त्यसपछि गुदपाकहरू जुन बिक्रीहरू भइरहेको छ त्यसमा केही हामीले समस्याहरू देखेका छौँ। समग्रमा हेर्दा यो सबै नमुनाको अहिलेसम्म आएको सबै विश्लेषण त भइसकेको छैन, प्रतिवेदन आइसकेको छैन, अहिलेसम्म आउँदा लगभग 6-7% जति 60-61 स्याम्पलहरू चाहिँ फेल भएको देखिन्छ, यो छ। र यसलाई यो हामीले अनुगमन यो 1 हप्ता दसैँ यो चाडपर्व लक्षित अनुगमनको सन्दर्भमा हेर्दाखेरि हामीले यो देशभरि अघि भने यो विभागले 3 टोली र बाहिर प्रत्येक दिन 1 टोली जुन 30 कार्यालयबाट खटेको छ, यसले अहिलेसम्म 770 करिब व्यावसायिक फर्महरूको विगत एक हप्तामा अनुगमन गरेको छ। र त्यसमा विभिन्न बजारहरूबाट 401 व्यावसायिक फर्महरू, 401 करिब लाग्छ मलाई, त्यसै विभिन्न उद्योगहरू 140-142 उद्योगहरू र होटल, रेस्टुरेन्ट, राजमार्ग छेउमा भएका होटलहरू, रेस्टुरेन्टहरू लगभग 250 जति होटलहरूको अनुगमन गरेका छौँ र यी सबै ठाउँहरूबाट यी विभिन्न अघि भने नमुनाहरू सङ्कलन गरेर ल्याइएको छ। र अहिलेसम्म हामीले जुन कतिपय उद्योगहरूमा अस्ति भर्खर पनि काठमाडौँमै पनि देखियो, एउटा उद्योगले डेट एक्सपायर भएका बिस्कुट कन्फेक्सनरी चकलेट यस्ता चिजहरू सङ्कलन गरेर त्यसबाट विभिन्न किसिमका मिठाईहरू बनाएर फेरि गुड पार्क पोस्टकारी यस्ता चिज बनाएर बिक्री वितरण गर्ने गरेको देखियो र त्यसलाई बन्द गरेका छौँ, उसलाई मुद्दा हाल्ने प्रक्रियामा छ। त्यसै गरी रिप्याकिङ गर्ने ट्रेन्ड पनि अलिकति देखियो, केही उद्योगहरूले बजारबाट डेट एक्सपायर सङ्कलन गर्ने र त्यसलाई पुनः प्याकिङ गर्ने ट्रेन्ड पनि देखियो, त्यस्ता उद्योगीहरूले पनि कारवाहीको मुद्दा हाल्ने प्रोसेसमा चाहिँ छ, त्यो किसिमको अवस्थाहरू देखिन्छ। र सरस्वती हेर्दा 6-7% जति सब स्ट्यान्डर्ड भन्छौँ न्यून गुणस्तरका खाद्य वस्तुहरू देखिरहेको छ, र यसलाई हामी अलिकति भिगरसली अनुगमन गर्ने, अनुगमनमा तीव्रता दिने र अझै बढाउनु पर्ने चाहिँ आवश्यकता महसुस चाहिँ गरेका छौँ। तथापि केही हाम्रै पनि सीमितताहरू छ, जनशक्ति पर्याप्त छैन, कतिपय स्रोत साधनहरू पर्याप्त छैन, जिल्ला कार्यालयहरूमा सवारी साधनहरू चारचक्के गाडी नहुँदा अनुगमनमा केही होइन त्यति तीव्रता दिन नसकेको यो विभागको आफ्नै समस्या के छ, त्यसलाई हामीले संयुक्त अनुगमन गर्ने किसिमले अगाडि पनि बढाएका छौँ जिल्ला प्रशासन कार्यालयसँग संयुक्त रूपमा, त्यसै गरी स्थानीय तह वाणिज्य विभाग र सो मार्फतका कार्यालयहरूसँग समन्वय गरेर र जोसँग जे जे स्रोत साधनहरू छ त्यसलाई संयुक्त रूपमा प्रयोग गरेर यो अनुगमनलाई अलिक तीव्रता दिने किसिमले अगाडि बढेको छ। समग्रमा भर्दा हामी चाहिँ केही अवेरनेसका प्रोग्रामहरू पनि गरिरहेका छौँ र कतिपयलाई दण्डात्मक किसिमले एकदम जानी जानी गलत गरेको देखिरहेका छौँ भने त्यसलाई खाद्यान्नमा मुद्दा हाल्ने, कारवाही गर्ने, डिस्पोज गर्ने अनि रिकल गर्ने केही प्रोडक्टहरू सब स्ट्यान्डर्ड प्रयोगशालाको परीक्षण प्रतिवेदनबाट दूषित देखिएको छ भने त्यस्ता खाद्य वस्तुहरूलाई रिकल गर्ने को सुरुवात पनि गरिरहेका छौँ, उद्योगीहरूले त्यस्ता वस्तुहरू रिकल पनि गरिरहेको अवस्था चाहिँ छ।
0: हजुर, अब अन्त्यमा यसमा चाहिँ अब उपभोक्ता पनि एउटा ठुलो चाहिँ सरोकार राख्ने र यसको लक्ष्य भनौँ न मूलत अब उपभोक्ताको हित नै भएको हुनाले उपभोक्ता स्वयंको पनि यसमा भूमिका हुन्छ। अब यहाँहरूले गरिरहेको कामको अपर्याप्तता अथवा त्यसका कमी कमजोरी थुप्रै होलान्, ती विषयहरू पनि चाहिँ यहाँहरूले आफ्नो तर्फबाट भएका कमी कमजोरीहरू सच्याउने प्रयास पनि गर्नुहोला। उपभोक्ताका तर्फबाट गर्नुपर्ने भूमिका चाहिँ यो यी कामहरू चाहिँ उपभोक्ताले गरिदिए हुन्थ्यो भन्ने के लाग्छ, किनभने अब अहिले हाम्रो साझा कुरा त हजुर
1: यसमा अब हाम्रो यो खाद्य स्वच्छता फुड सेफ्टी एभ्री वन्स बिजनेस भन्छौँ के, एउटा सरकारी निकाय भनौँ मात्र लागेर पनि फुड सेफ्टी नहुँदो रहेछ, यो यो वर्ल्ड फुड सेफ्टी डेको यो थिम पनि हो, विश्वभरि नै फुड सेफ्टी इज एभ्री वन्स बिजनेस भनेर भन्दो रहेछ। त्यो सबैले मिलेर सामूहिक प्रयास गर्यो भने खाद्य स्वच्छता कायम हुन्छ त्यो देशमा, अन्यथा 100% कायम हुँदैन भन्ने भनाइ छ र त्यसमा उपभोक्ता महत्त्वपूर्ण हुनु हुँदो रहेछ। सरकारी निकाय एउटा, उपभोक्ता र अर्को व्यावसायिक फर्म उद्योग भयो, पसल व्यवसायीहरू भयो, ठुल्ठुला मार्केट भयो, होटल, यी सबैको संयुक्त जिम्मेवारी हुँदो रहेछ। त्यसमा एउटा महत्त्वपूर्ण जिम्मेवारी उपभोक्ताको नि हो, उपभोक्ताहरू सजग र सचेत चाहिँ हुनुपर्छ। त्यो भनेको कुनै पनि खाद्य वस्तुहरू किन्दाखेरि सजग भइदियौँ भने उहाँहरूको हातमा न्यून गुणस्तरका दूषित खाद्य वस्तुहरू पर्दैन। जस्तो पसलमा गइसकेपछि किन्दाखेरि त्यसको लेबल हेर्ने बानी कमसेकम गरिदिनु भयो भने उहाँहरूको हातमा डेट एक्सपायर भएका खाद्य वस्तुहरू पर्दैन। अर्को कोही कोही खाद्य हजुर अर्को प्याकेट जुन छ किन्दाखेरि फुटेको हुन्छ, लिकेज भएको हुन्छ र त्यस्ता सामान त्यो भित्र त्यो प्याकेटभित्र भएका खाद्य वस्तुहरू पनि बिग्रिसकेका हुन्छ, कोसिसकेका हुन्छ, ढुसी परिसकेका हुन्छ, त्यो सम्भावना हुन्छ। भनेपछि लिकेज छ भने, प्याकेट टुटे फुटेको छ भने त्यस्तो चिज नकिनिदिने र लेबलमा सबै विवरणहरू, डेट एक्सपायरी, उत्पादन मिति, कसले उत्पादन गरेको छ, त्यसमा सम्बन्धित निकायहरू जसले क्वालिटी एस्युरेन्स सर्टिफिकेटहरू दिन्छ, जस्तै एनएस सर्टिफिकेट नेपाल सरकारले प्रदान गर्छ, डिएफटिक्युसीले डिएफटिक्युसी नम्बरहरू अनुमति लिँदा दिने गरेको छ, त्यो नम्बरहरू छ कि छैन,
0: हजुर डिसाब यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कुमार कर्ण। चाडपर्व नजिकिएसँगै बजार अनुगमन लगायतका कार्यलाई तीव्रता दिएको छ, यो सँगै उपभोक्ताले पनि आफ्नो हितका बारेमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता छ। प्राविधिक मित्र उत्तम पाण्डेलाई धन्यवाद, सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।
2: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकाऊ।
3: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
4: उफ, कस्तो गर्मी! पहिले काठमाडौँमा यस्तो गर्मी कहाँ थियो र?
5: गर्मी मात्र होइन, अहिले त जलवायु परिवर्तनका कारण भारी वर्षा हुँदा बाढी र पहिरोको जोखिम पनि बढेको छ।
4: हिजो त बाढीले घर अगाडिको बाटो नै बन्द गरिदियो अनि टोल नै जलमग्न भयो।
6: तर समाधान पनि हामीसँगै छ है।
4: घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सहरका सार्वजनिक क्षेत्रहरू, ताल तलैया र वन क्षेत्रको संरक्षणबाट बाढीको जोखिम कम गर्न सकिन्छ।
5: जलवायु परिवर्तनको जोखिम कम गर्न घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सार्वजनिक खुला क्षेत्र, वन क्षेत्र, ताल तलैया र नदी संरक्षणको अभियानमा आजदेखि जुटौं।
7: काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा जनहितमा जारी जलवायु अनुकूलन सन्देश। सहुलियतपूर्ण कर्जा सम्बन्धी सूचना। बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने विभिन्न लक्षित क्षेत्रमा सहुलियतपूर्ण कर्जा उपलब्ध छ। कर्जा क्षेत्र र रकम सीमा यस प्रकार छन्। कृषि तथा पशुपन्छी कर्जा 5 करोड रुपियाँसम्म, महिला उद्यमी कर्जा 25 लाखसम्म, वैदेशिक रोजगारबाट फर्केका युवा स्वरोजगार तथा शिक्षित युवा परियोजना कर्जा 20 लाखसम्म उपलब्ध छ। त्यस्तै दलित समुदाय भगत सर्वजित उद्यम विकास कर्जा 20 लाखसम्म, स्टार्टअप उद्यम कर्जा 25 लाखसम्म, उद्योगमा बोइलर प्रतिस्थापन कर्जा 50 लाखसम्म, प्राकृतिक विपद पीडितको निजी आवास निर्माण कर्जा 5 लाख रुपियाँसम्म, जेन्जी आन्दोलनका शहीद परिवार तथा घाइते लक्षित स्वरोजगार उद्यम कर्जा 15 लाख रुपियाँसम्म उपलब्ध छ। यी सहुलियतपूर्ण कर्जा 2087 साल असार मसान्तसम्म मात्र प्रदान गरिनेछ। एका घर परिवारका एक भन्दा बढी सदस्यलाई यस्तो कर्जा प्रदान गरिने छैन। थप जानकारीका लागि आफ्नो नजिकको बैङ्क तथा वित्तीय संस्थामा सम्पर्क गर्नुहोस्। नेपाल राष्ट्र बैङ्क, वित्तीय समावेश तथा ग्राहक संरक्षण महाशाखा।
8: हेलो
9: हेलो बहिनी, सन्चै छौ?
8: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
9: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
8: अनि हुलाकमा पो जानु?
9: हो नि, हुलाकमा जाऊ न।
8: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
9: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
8: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
9: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
8: ए, सहरमा मात्र होला नि?
9: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
8: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
10: आफू पनि हुलाक सेवाको प्रयोग गरौँ, अरूलाई पनि प्रयोग गर्न प्रेरित गरौँ।
11: हुलाक सेवा विभाग।
12: आज अक्टोबर 9 तारिक अर्थात् विश्व हुलाक दिवस। अब प्रस्तुत छ विश्व हुलाक दिवसको अवसरमा माननीय सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले दिनुभएको शुभकामना सन्देश।
13: सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, हुलाक कर्मी, सेवाग्राही, शुभेच्छुक तथा सरोकारवाला महानुभावहरूमा हार्दिक नमस्कार। सन् 1874 अक्टोबर 9 स्थापित विश्व हुलाक संघले 151 वर्ष पूरा गरी 152 वर्षमा प्रवेश गरेको अवसरमा विश्वभर मनाइने 152 विश्व हुलाक दिवसको सुखद अवसरमा सम्पूर्ण हुलाक कर्मी, सेवाग्राही, शुभेच्छुक तथा सरोकारवाला सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु। वान पोस्टल नेटवर्क इन्फाइनाइट पोसिबिलिटिज भन्ने मूल नाराका साथ मनाइँदै गरेको यस दिवसले विश्वव्यापी हुलाक सञ्जालको महत्व र हुलाक सेवाका नयाँ सम्भावनालाई उजागर गरेको छ। विक्रम सम्बत 1935 नेपाल हुलाक घर स्थापना गरी औपचारिक रूपमा हुलाक सेवा प्रारम्भ गरेको नेपालले सन् 1956 युपीयू

0: नमस्कार, म पूर्णचन्द्र घिमिरे हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ। तपाईँलाई कार्यक्रममा हार्दिक स्वागत गर्छु। आजको कार्यक्रममा हामी मानसिक समस्याका विषयमा केन्द्रित भएर छलफल गर्नेछौ। मानसिक समस्यालाई हामी त्यति ध्यान दिइरहेको पाइँदैन, तर मानसिक समस्याले धेरै मानिसहरूलाई असर गरिरहेको छ। अक्टोबर 10 हामीले विश्व मानसिक दिवसका रूपमा मनाइरहेका छौँ। यही सेरोफेरोमा मानसिक समस्याका विषयमा छलफल गर्नेछौ। आज यस विषयमा छलफल गर्नका लागि वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर वासुदेव कार्की हाम्रो अतिथि हुनुहुन्छ। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। डाक्टर साहब, कार्यक्रममा स्वागत छ।
1: धन्यवाद, नमस्कार हजुर।
0: अहिलेको समाजमा हामी हेर्यौँ भने हरेक मानिसलाई मानसिक समस्या छ कि जस्तो देखिन्छ। वास्तवमा यो मानसिक समस्या भनेको चाहिँ के हो?
1: हजुर, मानसिक स्वास्थ्य भनेको व्यक्तिको विचार भावना व्यवहारमा आएको एक खालको कठिनाई जुन चाहिँ निश्चित अवधिसम्म रहिरहन्छ, र त्यो कठिनाईले व्यक्तिको आफ्नो दैनिकीमा, आफ्नो सम्बन्धमा, आफ्नो जिम्मेवारीमा र जवाफदेहितामा प्रभाव पार्यो भने त्यसलाई मानसिक समस्या भन्दैछौँ।
0: यो कति किसिमका हुन्छन्?
1: हजुर, मानसिक स्वास्थ्य समस्याहरू विभिन्न प्रकारका हुन्छन्। यसलाई हामी सामान्यतया एउटा व्यक्ति आफूलाई मलाई मानसिक स्वास्थ्य समस्या छ भन्ने कुराको होस हुने अवस्थाको रोग भन्छौँ भने, अर्को चाहिँ आफूलाई स्वास्थ्य समस्या भएको कुराको जानकारी नहुने खालको कडा प्रकारको मानसिक स्वास्थ्य समस्या, दुई प्रकारमा हामी बाँडेर हेर्न सक्छौँ।
0: मानसिक समस्या हुने कारणहरू चाहिँ के हुने डाक्टर साहब?
1: हजुर, मानसिक स्वास्थ्य समस्याको एउटै मात्रै कारण छैन। यसमा चाहिँ हामीले बायोलोजिकल, साइकोलोजिकल, सोसियल कुराहरू गर्छौँ, जसमा चाहिँ व्यक्तिको आफ्नो आनुवंशिक चरित्र, उसको शरीरमा उत्पादन रसायनहरूको उत्पादन र सन्तुलनको सवाल, त्यसपछि व्यक्तिको हुर्कन्दै जाँदाको उसको मनोविज्ञानमा आएको स्वास्थ्य अथवा समस्याको एउटा अवस्था, र त्यसपछि परिवार र समाजले पार्ने प्रभाव, जस्तै हामी सामाजिक पारिवारिक अवस्था भन्छौँ। त्यसैले मानसिक स्वास्थ्यका कारणहरूमा बायोसाइको सोसियल जैविक कुरा, साइकोलोजिकल कुरा र सामाजिक कुराहरूको प्रभाव रहन्छ।
0: कति महत्वपूर्ण कुरा आयो डाक्टर साहब, जैविक कारणले पनि मानसिक रोग हुन सक्छ, अर्को रसायनको कारणले, जस्तो हामी अहिले हर्मोनहरू कुरा गर्छौँ होला, यो रसायन भन्ने कुराले होइन, यस बारेमा अलि हामी थप प्रष्ट हुने प्रयत्न गरौँला, अर्को समाजको कारणले पनि हामी दिनदिनै मानसिक रोगी बनिरहेका छौँ। धेरै मानिसहरूलाई अहिले मानसिक समस्या देखिरहेको छ। हाम्रो समाजमा आत्महत्याका घटनाहरू बढिरहेका छन् होइन, देख्दा हामी सहरमा घर नजिक मन टाढा, गाउँमा घर टाढा मन नजिक भनेर एउटा भन्ने लोकोक्ति जस्तो पनि बनिरहेको अवस्था छ। जैविक कारणहरू के हुन् डाक्टर साहब, अलि गहिराईमा गएर?
1: जैविक कारणमा प्राय त उसको आनुवंशिक जिनकै कुराहरू जिम्मेवार भएर आउँछन्। जेनेटिक संरचना कस्तो छ भन्ने कुराले पनि व्यक्तिलाई मानसिक स्वास्थ्य स्वस्थ राख्ने अथवा रोगी बनाउने भन्ने कुरा निर्धारण गर्दछ। यो सँगसँगै व्यक्तिको शारीरिक बनावटको कुराहरू, उसको जन्मदाखेरि हुने विभिन्न खालको चोटपटकको कुराहरू होला, त्यसपछि हुर्कँदै जाँदा उसलाई लाग्ने विभिन्न रोगले पार्ने दिमागमा प्रभाव होला, त्यसपछि उसको दिमागमा उत्पादन रसायनहरूको उत्पादन सन्तुलन कुराहरू चाहिँ जैविक कुराहरू रहन्छन्। यी कुराहरूले चाहिँ उसको दिमागको क्रियालाई सञ्चालन गर्ने कुरा भएको कारणले गर्दा जैविक कारणले पनि मानसिक स्वास्थ्य समस्या निम्तन सक्छ।
0: हजुर, जस्तो वंशाणुगत कारणले, जस्तो आमालाई, बुवालाई, परिवारमा कसैलाई छ भने यो क्रमशः आउन सक्ने सम्भावना पनि अलिकति देखियो।
1: तर वंशाणुगत केही गुणहरू व्यक्तिमा सर्दै जान्छन्, त्यो सँगसँगै रोगका गुणहरू पनि सर्ने गर्छ। त्यसैले वंशाणुगत हिसाबले आनुवंशिक चरित्र चाहिँ एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै जाँदा रोगका आनुवंशिक चरित्रहरू पनि हस्तान्तरण हुन पुग्छन्, र त्यसमा व्यक्तिलाई रोग लाग्ने सम्भावना बढी हुन्छ।
0: जस्तो अहिले हामीले समाजमा देखेका मनमा कुराहरू धेरै खुले, किनभने आज मलाई रातभरि निद्रा लागेन भन्नुहुन्छ कोही मानिसहरू, निद्रा एकदमै धेरै लाग्यो पनि भन्नुहुन्छ, किनभने मानसिक समस्या भएका मान्छेहरू एकदमै धेरै निद्रा लाग्यो अनि पछि हामी डिप्रेसनमा गयौँ भन्ने कुराहरू पनि सुन्छौँ, एन्जाइटीका कुराहरू पनि सुन्छौँ, ज्यान हात गोडा पोल्ने यस्ता लक्षणहरू पनि भए भन्ने पनि हामी सुन्छौँ, मुटु कामे जस्तो भयो, डराए जस्तो भयो भन्नुहुन्छ, मान्छेका बिचमा बस्न मन नलाग्ने जस्तो भयो भनेर पनि भनेको हामी कतिपय सुन्छौँ। केही मानसिक समस्याका कारण हुन्
1: हो? यो चाहिँ प्राय जसो व्यक्ति आफूले महसुस गर्ने एन्जाइटीसँग सम्बन्धित रोगका लक्षणहरू,
0: जस्तो एन्जाइटी, डिप्रेसन, यी सबैलाई हामीले मानसिक रोग अन्तर्गत नै राख्छौँ नि डाक्टर साहब?
1: हजुर, हामी एन्जाइटी, डिप्रेसन अघि हामीले भनेको व्यक्तिलाई आफ्नो समस्या पहिचान हुने खालका मानसिक स्वास्थ्य समस्याको एउटा समूह छ, त्यसमा हामीलाई पनि मानसिक स्वास्थ्यको एउटा सामान्य प्रकारका मानसिक स्वास्थ्य समस्या मान्ने गर्छौँ।
0: जस्तो पहिचान हुने समस्याहरू कस्ता कस्ता हुन्छन् मानसिक रोग?
1: त्यसमा चाहिँ व्यक्ति आफूलाई महसुस हुन्छ, मलाई गाह्रो भइरहेछ, मलाई छटपटी भइरहेछ, मलाई अनिद्रा भइरहेको छ, मलाई चाहिँ ढुकढुकी बढेर आउँछ, मलाई मुख सुकेर आउँछ, लगायतका समस्याहरू छन्। यसमा एन्जाइटी एङ्जाइटी बढी जस्तो देखिन्छ, अर्को डिप्रेसन भएको व्यक्तिहरू उसलाई मन उदास हुने, दिक्क लाग्ने, नरमाइलो लाग्ने, जीवन अन्धकार छ, मलाई कसैले पनि सहयोग गर्दैन, म कहिले पनि केही काम गर्नको लागि लायक भएन, मेरो जिन्दगी बेकार छ भन्ने उसलाई जुन महसुस हुन्छ त्यो चाहिँ डिप्रेसन भएका व्यक्तिहरूलाई महसुस हुन्छ। त्यसैले गर्दा एङ्जाइटी डिप्रेसन लगायतका समस्या चाहिँ व्यक्ति आफूलाई थाहा हुन्छ मलाई समस्या छ भन्ने कुराको, तर साइकोसिस कडा प्रकारको साइकोसिस भएको व्यक्तिलाई चाहिँ मलाई मानसिक स्वास्थ्य समस्या छ भन्ने कुराको होस् नै हुँदैन। त्यस्तो होस् नभएको अवस्थामा पनि मानसिक स्वास्थ्य समस्या हुन्छ।
0: मानसिक समस्या दुई प्रकारका भए, एउटा होस् हुने एउटा होस् नहुने, दुई किसिमका समस्याहरू भए। अब एङ्जाइटी डिप्रेसन लगायतका मानसिक समस्याहरू भए, सकेसम्म त हामीलाई रोगै लाग्न नदिन पाए हुन्थ्यो, निरोगी हुन पाए हुन्थ्यो, सबै मानिसहरू मानसिक रूपमा शारीरिक रूपमा सबै प्रकारले स्वस्थ हुन पाए हुन्थ्यो। तर मानवीय शरीर हो, समाज हो, यहाँले भन्नुभयो समाजका कतिपय कुराहरू छन्, रसायनका कतिपय कुराहरू छन्, बायोलोजिकल जैविक कुराहरू कतिपय कुराहरू छन्, कतिलाई रोक्न पनि नसकिएला होइन, रोग लाग्ला, तर सकेसम्म रोग लाग्न नदिने उपायहरू पनि त छन् होला नि डाक्टर।
1: अब त्यसको लागि चाहिँ मानसिक स्वास्थ्यको प्रवर्धनमा बढी ध्यान दिनु पर्यो। हामीले व्यक्तिको मानसिक स्वास्थ्यलाई कसरी स्वस्थ राख्ने भन्ने बारेमा चाहिँ बढी चासो, बढी सरकार, बढी सचेतना अभियान चलाउनु पर्यो। त्यसको कारणले गर्दा व्यक्तिले आफूलाई स्वस्थकर जीवनशैलीमा कसरी अभ्यस्त राख्छ, उसको खानपान राम्रो हुनु पर्यो, सम्बन्धहरू सुरक्षित र अत्यन्त आत्मीयता र हार्दिकतापूर्ण हुनु पर्यो, त्यो सँगसँगै उसको जीवनशैली पनि लागु औषधको प्रयोग नगर्ने, चुरोड खाइने, जाँडरक्सी नपिउने, अनि आफ्नो सम्भावनाहरूलाई पनि स्वाभाविक ढङ्गले जुन आफ्नो क्षमता छ त्यो अनुसारको सम्भावना राख्ने, त्यो अनुसारको प्रयास गर्न सक्ने व्यक्ति चाहिँ मानसिक हिसाबले सुस्वास्थ्य रहन्छ र मानसिक हिसाबले सन्तुलित रहन्छ।
0: मानसिक स्वास्थ्यको प्रवर्धन गर्नका लागि जस्तो खानपानका कुरा आए, सम्बन्धका कुरा आए, जीवनशैलीका कुरा आए, यसमा हामी क्रमशः छलफल गरौँ न। कस्तो किसिमको खानपान गर्यो भनेदेखि कमसे कम हामी मानसिक रोगी नबन्ने अवस्था आउन सक्छ।
1: हजुर, अघि मैले भने जस्तै हाम्रो बायोलोजिकल र साइकोलोजिकल कुरा त विकासकै कुराहरू भए, हामीले त्यो सिक्ने कुराहरू भए, तर खानपान र जीवनशैली भनेको चाहिँ हाम्रो सामाजिक र पारिवारिक परिस्थितिको सवाल रह्यो। त्यसैले गर्दा अब हामी खानपानबाट नै सम्पूर्ण मानसिक स्वास्थ्य समस्या रोक्न सक्छौँ भन्ने सवाल त हुँदै होइन। यदि कोही व्यक्ति जेनेटिकल्ली पनि भनरेबल छ, ऊ साइकोलोजिकल पनि भनरेबल छ भने उसलाई चाहिँ हामीले जोगाउनु पर्छ। त्यो भनेको उसको खानपानमा, जीवनशैलीमा, सम्बन्धहरूमा चाहिँ स्वस्थकर रहनु पर्यो। खानपानका सवालमा कुरा गर्ने भने उसले चाहिँ आफूलाई लागु औषध र चुरोड खैनीको सेवनबाट टाढा राख्नु पर्यो, र सँगसँगै उसले अरू स्वस्थकर बानी व्यवहार पनि गर्न सक्यो भने वास्तवमा जोखिममा रहेका व्यक्तिहरूको पनि मानसिक स्वास्थ्य सुदृढ रहन सक्छ र रोगबाट जोगिन सक्छ।
0: कति महत्त्वपूर्ण कुरा आयो, व्यक्तिलाई जोगाउनु पर्यो। हामी रोगी भइसकेपछि उपचार गर्न लगेर अनेकौं दुःख कष्ट भोगिरहेका छौँ, धेरै समस्याहरू भोगिरहेका छौँ, पछि हामी दुःख परेपछि चाहिँ सहानुभूति देखाइरहेका छौँ र मद्दत गरिरहेका छौँ, तर त्यो कुरालाई हामीले सुरुमै प्रयत्न गर्यो भने त अवश्य पनि बचाउन सकिएला। जस्तो यहाँले खानपिनका कुराहरू गर्नुभयो, अर्को सम्बन्धको कुरा, किनभने यो समाजले विचार गर्नुपर्ने कुरा होला सम्बन्धको कुरा। सम्बन्ध चाहिँ कस्तो राख्यो भने, एउटा व्यक्तिले पनि कस्तो राख्यो भने र समाजले कस्तो राख्यो भने, अथवा कुन कुन पक्षले सहयोग गर्यो भने हामी रोगै लाग्न नदिने अवस्थामा पुर्याउन सक्छौँ।
1: हजुर, अब सम्बन्धहरू जुन हिजोका दिनमा हामी भन्थ्यौँ एउटा हाम्रो परिवार पनि संयुक्त परिवार रहन्थ्यो, एक्लै अर्काको मान मर्यादा राख्ने, उहाँहरूको नजिकबाट निगरानी र नियन्त्रण राख्ने, कुरा सुन्ने अनि अलि बढी आत्मीयतापूर्ण व्यवहार गर्ने, त्यो खालको सम्बन्धहरू वास्तवमा मानसिक स्वास्थ्यको लागि अत्यन्तै उपयोगी र आवश्यक रहन्छन्। र अहिलेको जुन हामी सम्बन्धहरूलाई बढी जस्तो चाहिँ सम्बन्ध भन्दा पनि सम्झौता जस्तो सम्बन्ध राखिरहेका छौँ, त्यसमा नाफा घाटा कुरा गरिरहेछौँ, एउटा सम्बन्धमा चाहिँ आफूलाई फाइदा हुँदासम्म त्यो सम्बन्ध स्थापित गर्ने, आफूले केही कुरा चाहिँ कठिनाइ भोग्नु पर्यो त्यो सम्बन्धको चाहिँ हामीले सरकार नराख्ने जस्ता एउटा अस्वस्थकर व्यवहारहरूबाट हामी जोगिन सक्यौँ भने वास्तवमा मानसिक स्वास्थ्य सुदृढ हुन्छ।
0: सकेसम्म त हामीले रोग लाग्नै नदिन पाए हुन्थ्यो यो बाटामा, यो मार्गमा अहिले डाक्टर साहबले भन्नुभएका कुराहरूमा सबैको ध्यान जाओस्। अब मानिस हो, यही कुराकानी गरियो, कतिपय अवस्थामा त मान्छेले सबै कुरा गर्दा गर्दै नि जीवनशैली बदल्दा बदल्दै नि होइन, सम्बन्धहरू राम्रो बनाउँछु भनेर प्रयत्न गर्दा गर्दै पनि, खानपिन राम्रो आहार व्यवहार गर्छु भन्दा भन्दै पनि मान्छे रोगी भन्छ। रोगी भयो भने त्यसले प्रारम्भिक चरणमा देखाउने लक्षणहरू, आजको भोलि एकैचोटि ज्वरो आए जस्तो हनहनी आएर मानसिक रोगी हुने त होइन होला, उसले क्रमशः केही लक्षणहरू देखाउँदै जाने कुराहरू हुन्छ होला, के कस्ता लक्षणहरू देखाउँदै जान्छन् नि प्रारम्भिक चरणमा?
1: विभिन्न रोग अनुसारको लक्षणहरू हुन्छन्, रोगहरू पनि उमेर अनुसार फरक फरक रोगहरू छन् अनि विभिन्न प्रकारका रोगहरूका विभिन्न खालका लक्षणहरू छन्। त्यसैले गर्दा हामीले कमनली देखिने एन्जाइटीको कुरा गरौँ। एन्जाइटी यदि व्यक्तिलाई छ भने उसलाई चाहिँ आफूलाई गाह्रो अप्ठ्यारो भएको, छटपटी भएको, मनमा कुरा खेलिरहेको, निन्द्र नपर्ने, एक खालको असहज महसुस हुने, निस्सासिएको जस्तो महसुस हुने, ढुकढुकी बढेर आउने खालको लक्षणहरू हुन्छन्, र ती लक्षणहरू चाहिँ एक महिनाभन्दा बढी लामो समयसम्म रहिरहने र उसको आफ्नो दैनिकीमा, आफ्नो जिन्दगीमा र आफ्नो कार्यकुशलतामा पनि प्रभाव पार्ने हुन्छन्। डिप्रेसन भएको व्यक्तिहरूलाई चाहिँ उसलाई अब दिक्क लाग्ने, नरमाइलो महसुस हुने, थाकेको महसुस हुने, कति पनि कुराहरूलाई चाहिँ उसलाई खुसी राख्न नसक्ने महसुस हुन्छ। यो करिब 2 हप्तादेखि हुन्छ र यसको साथ साथमा काममा ध्यान दिन नसक्ने, राति निन्द्रा पनि राम्रो नपर्ने, खानामा पनि अरुचि हुने, खानाको पनि स्वाद नलागे जस्तो हुने, आफ्नो भविष्य अत्यन्त अन्धकार लाग्ने, आफूलाई कसैले पनि माया गर्दैन, मेरो कोही पनि मान्छेहरू छैनन्, मेरो जीवनको के अर्थ छ र म बाँचेर काम छैन भन्ने भावनाहरू बार बार आइरहने, तोल घट्दै जाने लगायतका समस्याहरू चाहिँ यदि 2 हप्ताभन्दा लामो समयसम्म रहिरहेको छ र व्यक्ति आफ्नो क्रियाशीलतामा यसले नकारात्मक प्रभाव पारेको छ, नेगेटिभ प्रेसर हो। साइकोसिस भएको व्यक्तिहरूको चाहिँ उसले नदेखेका आवाजहरू देख्ने, नसुनेका आवाजहरू सुन्ने, त्यही अनुसारको अरूसँग संवाद गरेर देखिने, अरूले हेर्दा कोही पनि मान्छे देखिरहेको छैन, ऊ डराइरहेको हुन्छ, ऊ हात्तिरहेको हुन्छ, एक्कासी आक्रमक हुन्छ, त्यो चाहिँ साइकोसिस भएको व्यक्तिहरूको लक्षणहरू हुन्। त्यसैले गर्दा मानसिक स्वास्थ्य समस्या अनुसारका विभिन्न लक्षणहरू देखा पर्छ।
0: डाक्टर साहबले जस्तो उमेर अनुसारका रोगहरू भनेर भन्नुभयो, अब उमेर अनुसार के कस्ता रोगहरू हुन्छन् डाक्टर साहब?
1: बाल्यकालमा प्राय जस्तो चाहिँ हामीले विकाससँग सम्बन्धित समस्याहरू देख्छौँ। एउटा व्यक्तिको जुन उमेर अनुसारको विकास हुनु पर्थ्यो, त्यो उमेर अनुसार विकास भइदिएन भने उसको चाहिँ अब खेल्ने कुराहरूमा, साथी सङ्गत गराउने कुराहरूमा, उसको सिकाइमा समस्या हुन्छन्, जसलाई हामी विकाससँग सम्बन्धित समस्या भन्छौँ। तिनै बालबालिकाहरूको चाहिँ व्यवहारसँग सम्बन्धित समस्या पनि हुन्छन्, जस्तो कि बालबालिकाहरूले चाहिँ ध्यान केन्द्रित गर्न नसक्ने, अनि साथीभाइसँग उदण्डता हुने, सामाजिक नियमहरूलाई पालन नगर्ने, विभिन्न खालका व्यवहारसँग सम्बन्धित समस्याहरू हुन्छन्। त्यस्तै गरेर एन्जाइटी, डिप्रेसन लगायतका समस्या बालबालिका, किशोर किशोरीमा बढी हुन्छ भने प्रौढहरूमा अब आएर चाहिँ विभिन्न खालको लघु औषधको प्रयोग गर्ने यस्ता समस्या देखा पर्न सक्छन्। र साइकोसिस भन्ने समस्या जुन अघि मैले भने, यसमा चाहिँ म्यानिया, अत्यन्तै उन्मादको अवस्था अथवा अत्यन्तै भ्रममा बाँचिरहने अवस्था त्यो देखिन सक्छ। र त्यस पछाडि वृद्ध विद्रोहहरूमा चाहिँ हामीले डिमेन्सिया जस्ता समस्याहरू, जसमा चाहिँ व्यक्तिले फुलले हिजो चिनेका कुराहरू पनि बिस्तारै नचिन्न थाल्ने, सम्झेको कुराहरू बिर्सन जान थाल्ने, र आफूले सिकेका कुराहरू पनि जुन हिजो उहाँहरूले चाहिँ आफूले काम गर्न सक्नुहुन्थ्यो, आफ्नो विभिन्न खालको सिप थियो, सिप र कौशलहरू पनि हराउने जुन डिमेन्सिया भन्ने समस्या हुन्छ, यस्ता विभिन्न समस्या अनुसारको लक्षण देखा पर्छन्।
0: जस्तो अब हामी अहिले यहाँ धेरै कुराहरू आए, उमेर अनुसारका कुराहरू आए, एन्जाइटी र डिप्रेसनका कुराहरू आए, एन्जाइटीबाट कसरी बच्ने त डाक्टर साहब? यहाँले एन्जाइटीका बारेमा अलिकति प्रकाश पारिदिनु भयो, धेरै जानकारी पाइसक्नु भएको छ श्रोता तथा दर्शकहरूले। अब एन्जाइटीबाट बच्नका लागि एउटा व्यक्तिले के गर्नुपर्छ, उसको घर परिवारले के गर्नुपर्छ, सरकारवालाहरूले के गर्नुपर्छ, पहिला एन्जाइटीबाटै सुरु गरौँ न।
1: हजुर, एन्जाइटीको सवालमा नेपालको राष्ट्रिय तथ्याङ्क पनि पेस गर्न चाहन्छु। नेपालमा हामीले 2022 आजभन्दा 2 वर्ष अगाडि राष्ट्रिय अध्ययन गर्दाखेरि करिब 22% नेपालीहरूमा चाहिँ सिग्निफिकेन्ट एन्जाइटी सिम्टम्सहरू छ। त्यसैले गर्दा एन्जाइटीको बारेमा यहाँले जुन सरकार राख्नुभयो अत्यन्तै धेरै ठुलो सरकार हो, जसले गर्दा व्यक्तिले चाहिँ आफ्नो सम्भावनालाई नै पनि सङ्कुचित ठानिरहेको हुन्छ, किनभने उ त डराइरहेको हुन्छ, चिन्ता भइरहेको हुन्छ। त्यसैले गर्दा व्यक्ति आफूलाई चाहिँ अनावश्यक र अस्वाभाविक डर, चिन्ता, छटपटी, ढुकढुकी बढ्ने, अनि आफूलाई चाहिँ अलि प्रष्ट ढङ्गले प्रस्तुत गर्न गाह्रो हुने, अनि जति बेला पनि एउटा के होला भन्ने अनिश्चितता जस्तो भइरहने समस्याहरू यति छन्। र यस्तो चाहिँ 1 महिनाभन्दा लामो समयसम्म भइरहेको छ र व्यक्तिको आफ्नो दैनिकमा यसले प्रभाव पार्यो, एन्जाइटी हो। त्यसैले एन्जाइटी कतिपय सवालमा जेनेटिक पनि छ, जिनहरूमा पनि यसको आनुवंशिक चरित्रको कारण एन्जाइटी हुन्छ। त्यसपछि साइकोलोजिकल छ, यो चाहिँ हाम्रो बालबालिकाहरूलाई हामीले कस्तो खालको परिवारमा र सामाजिक परिस्थितिमा हुर्कायौँ, कसरी उनीहरूलाई अव्यक्त हुन दियौँ, कति चाहिँ स्वतन्त्र हिसाबले उनीहरूले आफूलाई व्यक्त गर्न सके, त्यो अनुसार उनको साइकोलोजिकल विकास हुन्छ। साइकोलोजीले पनि एन्जाइटीलाई हुन सक्ने सम्भावना रोक्ने अथवा जो व्यक्ति जेनेटिकली जोखिममा छ उसलाई अझ बढाउने काम गर्छ भने, सामाजिक हिसाबले पनि एन्जाइटी भएका व्यक्तिहरूले चाहिँ उसको खानपानमा, जीवनशैलीमा कसरी स्वस्थ गरेर राख्ने, उनीहरूले चुरोट खैनी, जाँडो रक्सी जस्तो कुराहरू खानु भएन, उनीहरूले आफूलाई अझ भन्ने हो भने त चिया, कफी, अजिनोमोटो भएको खानेकुराहरू पनि खानु भएन, गालेका कुराहरू खानु भएन, यसबाट उनीहरू चाहिँ एन्जाइटीबाट जोगिन सक्छन्। यतिका बावजुद पनि रोग लाग्न सक्छ, यदि रोग लाग्यो भने उनीहरूले औषधि उपचारको लागि चिकित्सकसँग र परामर्शको लागि मनोपरामर्श विदहरूसँग सम्पर्क र संवाद गर्ने भने एन्जाइटी भएका व्यक्तिहरूलाई हामी स्वस्थ राख्न सक्छौँ। र स्वस्थ भएका व्यक्तिहरूको चाहिँ अघि नै हामीले भन्यौँ, एउटा व्यक्ति मानसिक स्वास्थ्य स्वस्थ रह्यो भने उसले आफ्नो उत्पादनशील ढङ्गले काम गर्न सक्छ र समाज र परिवार योगदान पुर्याउन सक्छ।
0: एउटा मानिस रोगी भयो भने राष्ट्रका लागि बोझ बन्न सक्छ, परिवारका लागि बोझ बन्न सक्छ। एउटा मानिस निरोगी भयो भने उसले राष्ट्रलाई केही दिन सक्छ, परिवारलाई केही दिन सक्छ। तसर्थ सबैजना निरोगी बन्ने बाटोमा लाग्न सकौँ, यो कामना यो बसाइमा गर्न चाह्यौँ। एन्जाइटीको उपचार गर्न सकिन्छ र निरोगी बनाउन सकिन्छ, तर समयमै उपचार हुनु पर्यो भनेर अहिले डाक्टर साहबले महत्त्वपूर्ण कुरा राख्नु भएको छ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, यहाँ हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। हाम्रो स्वास्थ्य कार्यक्रममा आज हामीले मानसिक रोगको विषयमा छलफल गरिरहेका छौँ र मानसिक रोगको विषयमा छलफल गर्नका लागि आजको हाम्रो अतिथिको रूपमा वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर वासुदेव कार्की हुनुहुन्छ। उहाँ मानसिक अस्पताल पाटनमा कार्यरत डाक्टर हुनुहुन्छ। डाक्टर साहब, म फेरि संवादमै जोडिन चाहन्छु। अहिले एन्जाइटीको बारेमा यहाँले धेरै प्रष्ट रूपमा बुझाइदिनु भएको छ, एन्जाइटी के हो र कसरी बच्न सकिन्छ, त्यसका लागि व्यक्तिदेखि परिवारसम्मले के गर्ने र कसरी उपचार गर्न सकिन्छ र निरोगी बनाउन सकिन्छ भन्ने कुरासम्म गरिदिनु भएको छ। अब डिप्रेसनको विषयमा पनि अलिकति छलफल गराउन, किनभने डिप्रेसनले पनि अहिले घर घरमा नै लगभग डिप्रेसन छ जस्तो छ। वास्तवमा डिप्रेसनका लक्षण के हुन्छन् र यसबाट बच्ने कसरी डाक्टर साहब?
1: हजुर, डिप्रेसन पनि एउटा कमनली देखिने मानसिक स्वास्थ्य समस्या हो। हाम्रो अध्ययनमा हेर्दा यसको पनि जनसमुदायमा प्रभाव छ। यसले सबभन्दा ठुलो समस्या भने यसले मान्छेलाई आत्महत्यासम्म पुर्याउन सक्छ। त्यसले गर्दा डिप्रेसनको बारेमा संवाद गर्नु अनि यसको बारेमा जानकारी राख्नु सबैको एउटा महत्त्वपूर्ण आफ्नो भूमिका रहन सक्छ। त्यसैले गर्दा डिप्रेसन भएका व्यक्तिहरूलाई चाहिँ 2 हप्ता अथवा त्योभन्दा लामो समयसम्म उनीहरूलाई दिक्क लाग्छ, दुःख लाग्छ, नरमाइलो लाग्छ र सँगसँगै आफूलाई चाहिँ शक्तिहीन भएको, आफूलाई चाहिँ आलस्य नैराश्य भएको महसुस हुन्छ। यसका अतिरिक्त उनीहरूलाई उसले गरिरहेका हिजोको कामहरूमा कुनै पनि चाख र रमाइलो लाग्दैन। उनीहरूलाई आफू अत्यन्तै बोझ भएको जस्तो, आफू अर्थहीन भएको जस्तो, आफ्नो भविष्य अत्यन्तै अन्धकार भएको जस्तो महसुस हुँदै आउँछ र सँगसँगै उनीहरूको खानामा अरुचि हुने, तौल घट्दै जाने, उनीहरूलाई आफ्नो काममा ध्यान नलाग्ने र उनीहरूको निन्द्रामा पनि राम्रोसँग निन्द्रा नपर्ने, यस्ता खालका विभिन्न समस्याहरू देखिन्छन्। यस्ता समस्याका बावजुद उनीहरूलाई आफ्नो काममा, आफ्नो जिम्मेवारीमा, आफ्नो क्रियाशीलतामा नकारात्मक प्रभाव पर्यो भने हामी डिप्रेसन मान्दछौँ।
0: अब यो डिप्रेसनबाट कसरी बच्ने त डाक्टर साहब?
1: बच्नको लागि त यो रोग हो, यसलाई अघि नै भने जस्तै यसको केही जेनेटिक कुराहरू छन्, केही साइकोलोजिक कुराहरू छन्, तिनीहरूको बारेमा हामीले पहिलेदेखि नै जानकारी रहनु पर्यो। यदि जेनेटिकल्ली कोही व्यक्तिको परिवारमा चाहिँ आत्महत्या भएको छ भने त्यहाँ डिप्रेसन हुने सम्भावना बढी भयो। कोही व्यक्तिको चाहिँ परिवारमा डिप्रेसन भएका व्यक्तिहरू हुनुहुन्छ र उहाँहरू उपचार गरिरहनुहुन्छ, त्यो परिवारका सदस्यमा डिप्रेसन हुने सम्भावना बढी भयो। त्यसैले गर्दा यस्तो परिवारले अलिकति हामीले जोखिमका अथवा अलि बढी चासो र चिन्ता राख्नुपर्ने परिवार भनेर मान्ने गर्छौँ। त्यो सँगसँगै अब कुनै व्यक्ति चाहिँ एउटा जीवनमा अत्यन्तै कठिनाइपूर्ण घटनाबाट अगाडि गुज्रिएको छ, उसको चाहिँ पारिवारिक र सामाजिक सहयोगको संयन्त्र अलिकति कमजोर छ भने त्यहाँ डिप्रेसन हुने सम्भावना बढी रहन्छ। त्यस्ता व्यक्तिहरूलाई हामी जोखिमपूर्ण व्यक्तिभन्दा बढी निगरानी र खोजी गर्छौँ। त्यो सँगसँगै यदि लक्षण भएका व्यक्तिहरू छन् समयमा पहिचान गर्ने र उसलाई उचित उपचार र परामर्शको हामीले सेवा पुर्याउन सक्यो भने डिप्रेसन भएका व्यक्तिहरूलाई जोगाउन पनि सकिन्छ र उपचार पनि गर्न सकिन्छ।
0: यहाँले कति महत्त्वपूर्ण कुरा ल्याउनु भयो, किनभने डिप्रेसनमा गएको कोही व्यक्ति छ भने त्यसलाई चाहिँ सहयोग गर्नु पर्यो, त्यसलाई बचाउनु पर्यो। तर अब डिप्रेसनमा गएको छ कि छैन भनेर के लक्षणका आधारमा थाहा पाउने? एउटा घर परिवार सँगै बसेको परिवारमा, जस्तो हजुर र म एउटा परिवारमा छौँ भने हजुर डिप्रेसनमा जानुभएको छ अथवा म डिप्रेसनमा गएको छु कि छैन भन्ने कुरा अर्को व्यक्तिले कसरी थाहा पाउने डाक्टर साहब?
1: हजुर, डिप्रेसनमा भएको व्यक्तिहरूको क्रियाशीलतामा साँच्चै नै नकारात्मक प्रभाव परेको हुन्छ। हिजोसम्म अत्यन्तै राम्रोसँग काम गर्ने मान्छे, खुलेर कुरा गर्ने मान्छे, आफ्नो भावना अभ्यक्त गर्ने मान्छे र रमाउने मान्छे आज एक्कासी आएर अरूसँग कुरा पनि गरिरहेको छैन, त्यति धेरै खुसी पनि देखिँदैन, त्यति धेरै ऊ चाहिँ क्रियाशील पनि छैन भने अब हामीले सोच्नु पऱ्यो उसलाई केही न केही समस्या छ। अब उसले पनि बुझिरहेको त हुँदैन, उसलाई कहिले काहीँ लाग्छ यो मलाई एउटा कुनै समस्याले गर्दा बढी पिरियड पनि लाग्छ, तर त्यो समस्याको गम्भीरताभन्दा बढी उसको महसुसीकरण चाहिँ ज्यादा भइरहेको हुन्छ। त्यस्तो बेलामा हामीले उसलाई सोधिदिनु पर्यो, के भएको छ, किन तिमीलाई यस्तो नराम्रो भएको छ, किन तिमी हिजो जस्तो देखिँदैनौ, के अप्ठ्यारो पऱ्यो, म तिमीलाई सहयोगको लागि म तयार छु, तिम्रा कुराहरूलाई म गम्भीरताको साथ लिन्छु भन्ने कुरा गर्न सक्यो भने बिस्तारै व्यक्ति खुल्दै आउँछ। होइन भने व्यक्ति आफूलाई पनि मलाई डिप्रेसन भएको भन्ने कुराको महसुस नहुन पनि सक्छ।
0: व्यक्तिले स्वयंले पनि थाहा नपाउन सक्छ र वातावरण बनाइएन भने त्यो कुरा भित्रै गुम्सिन्छ र अझ प्रस्फुटन भएर निस्कन सक्छ। अब त्यो नहुने अवस्था आउनका लागि व्यक्तिले चाहिँ के गर्नु पर्यो, सम्बन्धित मान्छेले के गर्नु पर्यो, अनि उसको घर परिवारले के गर्नु पर्यो? अब स्वास्थ्य संस्थाले चाहिँ त आएपछि उपचार गर्ने मात्रै होला, त्योभन्दा अघिल्ला चरणहरूमा हामी त्यसलाई घटाउन अथवा रोकथाम गर्न तत्कालै हस्पिटलै जान नपर्ने अवस्थामा फर्काउन पनि सक्ने अवस्था पनि हुन्छन् होला, के चाहिँ गर्न आवश्यक छ त त्यस्तो व्यक्तिहरूको लागि?
1: अब हजुरले भने जस्तै यस्ता समस्या भएका व्यक्तिहरूको समयमा पहिचान र व्यवस्थापनको लागि हामीले देशव्यापी रूपमा सचेतना कार्यक्रम अगाडि बढाएका छौँ र हरेक व्यक्तिलाई चाहिँ थाहा हुनु पर्यो कि डिप्रेसन पनि अरू रोग जस्तै सामान्यतया र हाम्रो समुदायमा देखिने रोग हो। यता रोगहरू कसरी देखिन्छन् भन्ने बारेमा हरेक व्यक्ति आफू, उसको परिवारका सदस्य, उसको कार्यक्षेत्र र उसको नजिकका नातागोताहरू जानकारीमा रहनु पर्यो। त्यसैले गर्दा यो जानकारी भइदियो भने व्यक्ति आफूलाई पनि अघि भनेका लक्षणहरू कतै डिप्रेसनका हुन् कि भन्ने कुरो चाहिँ महसुस हुन थाल्छ। र उसले यस्तो भयो भने मैले आफ्नो कुरा चाहिँ लुकाएर राख्नु हुँदैन, मैले यदि यति बेला चाहिँ मलाई आत्महत्याको सोच आएको छ भने यो सधैँको लागि दिएको सोच होइन, मलाई समस्या भएको कारणले गर्दा, मलाई डिप्रेसन जस्तो मानसिक स्वास्थ्य समस्या भएको कारणले गर्दा आएको सोच हो, यसको समाधान छ, यसको लागि मैले खुलेर संवाद गर्नुपर्छ भन्ने जानकारी राख्छ। यसरी गरिरहेका संवादहरूलाई परिवारका सदस्यले पनि अत्यन्तै संवेदनशील हिसाबले सुनिदिनु पर्यो, बुझिदिनु पर्यो। त्यस्तो गर्न सक्यो भने व्यक्ति अझ बढी खुलेर कुरा गर्न सक्छ र हामी हाम्रा स्वास्थ्यकर्मीहरूलाई के भन्छौँ भने मानसिक स्वास्थ्य समस्या, विशेषतः डिप्रेसन भएका व्यक्तिहरू चाहिँ मनको समस्या लिएर भन्दा बढी शरीरका समस्या लिएर आउँछन्। उनीहरूलाई अनिदो भइरहेको हुनसक्छ, उनीहरूलाई शरीर थाकेको महसुस हुनसक्छ, उनीहरूलाई चाहिँ टाउको भारी भएको, दुखेको महसुस हुन्छ, उनीहरूलाई छटपटी भएको महसुस हुनसक्छ, उनीहरूलाई चाहिँ ढुकढुकी बढेको समस्या हुनसक्छ। यति बेला शारीरिक समस्या भएर आएका व्यक्तिहरू पनि वास्तवमै शरीरसँग सम्बन्धित रोगहरू देखिएन भने अब चाहिँ तपाईँहरूले उहाँको मनको बारेमा कुरा गर्नुहोस्, उहाँलाई एउटा सहज वातावरणमा राखेर अत्यन्तै गहिरो र मिठो संवाद गर्नुहोस्, त्यसपछि उहाँले खुलेर कुरा गर्न सक्नुहुन्छ, त्यसपछि तपाईँलाई डिप्रेसनको बारेमा जानकारी हुन्छ भनेर हामीले हाम्रो समुदायमा रहेका स्वास्थ्य केन्द्र तालिम पनि दिइसकेका छौँ। त्यसैले गर्दा उहाँहरूले पनि स्वास्थ्य संस्थामा गएर आफ्नो समस्याको बारेमा सल्लाह लिनुभयो भने त्यहाँबाट पनि सेवा पाइन्छ, त्यसपछि उहाँले उपचारबाट आफ्नो स्वास्थ्य लाभ गर्न सक्नुहुन्छ।
0: हामीले एन्जाइटीको बारेमा पनि कुराकानी गऱ्यौँ, डिप्रेसनका बारेमा पनि कुरा गऱ्यौँ, अब अलिकति कुरा डिमेन्सियाको गरौँ। डिमेन्सिया पनि हामी मानसिक रोग अन्तर्गत राखेर गर्ने गर्छौँ कि अथवा राख्दैनौँ कि? डिमेन्सिया भनेको चाहिँ के हो डाक्टर साहब?
1: अब डिमेन्सियालाई हामी मानसिक स्वास्थ्य समस्या मात्रै भनेर राख्दैनौँ, यो चाहिँ बेसिकल्ली न्युरोलोजिकल डिसअर्डर, स्नायुसँग सम्बन्धित समस्या हो। तर यसले चाहिँ विभिन्न व्यवहारसँग सम्बन्धित समस्याहरू, व्यक्तिको विचार भावना र उसको पर्सेप्सनसँग जोडिएका समस्या आउने भएको कारणले गर्दा यसलाई चाहिँ हामी समग्रमा बुझ्ने र त्यही अनुसारले खोजी गर्ने उपचार गर्ने काम गर्छौँ। त्यसैले गर्दा डिमेन्सियामा प्राय जसो यो वृद्ध अवस्थामा देखिन्छ, तर वृद्ध अवस्था भएका सबैमा डिमेन्सिया हुन्छ भन्ने कुरा हुँदै होइन, र यो वृद्ध अवस्थाभन्दा अगाडि पनि देखिन सक्छ। तर धेरै जसो चाहिँ वृद्ध अवस्थामा डिमेन्सिया भन्ने रोगका लक्षणहरू देखा पर्छन्। यसको प्रारम्भिक लक्षण भनेको व्यक्ति आफूले बिर्सँदै जान्छ, बिस्तारै बिर्सँदै जान्छ। आज उसले के खाएको भन्ने कुरा बिर्सँदै जान्छ, आज कुन दिन हो भन्ने कुरा बिर्सँदै जान्छ, अनि बिस्तारै आफ्नो घरका नजिकका नातागोता र परिवारका सदस्यहरूलाई नचिन्न थाल्दछ। तर त्यतिलाई मात्रै डिपेन्डेन्सी हुँदैन, त्योभन्दा बढी चाहिँ उसले सिकेका कुराहरू पनि, हिजोका दिनमा जे कुराहरू उसले सिकेको थियो, जुन कुरा गर्न सक्थ्यो, जुन कुरा यो भनेर बताउन सक्थ्यो, बोल्न सक्थ्यो, चिन्न सक्थ्यो, त्यो सामानहरू पनि चिन्न नसक्ने अवस्था आउँछ। बिस्तारै उसले आफ्नो घर पनि ठम्ब्याउन नसक्ने अवस्था आउँछ। कहिलेकाहीँ उनीहरू चाहिँ हराइदिन सक्छन्, अनि कतिपय सवालमा घरमा झगडा गरिदिन्छन्, मेरो सामान कसले चोरिदियो, हराइदियो भनेर भनिदिन सक्छन्। र सँगसँगै उनीहरूलाई चाहिँ अघि जुन साइकोसिस समस्या भन्दा हामीले भन्थ्यौँ, उनीहरूलाई चाहिँ भ्रम पर्न सक्छ, मेरो सामान कसैले चोरिदिएको छ, मलाई परिवारका सदस्य नराम्रो गर्छन्, मलाई मार्नको लागि षड्यन्त्र भइरहेको छ, लगायतका कुराहरू गरिदिने। त्यसका अतिरिक्त बिस्तारै समय बढ्दै जाँदा उहाँहरूलाई आफ्नो दिशा पिसाबको पनि होस हुँदैन, उहाँले दिशा पिसाब त्यत्तिकै जुनसुकै ठाउँमा गरिदिने, त्यसलाई चलाइदिने, लगायतका धेरै नै कठिन व्यवहारहरू देखाउन सक्नुहुन्छ। त्यसैले डिमेन्सियालाई पनि हामीले समयमा नै पहिचान गर्न सक्यो भने त्यसलाई रोकथाम गर्न सकिन्छ, त्यसलाई उपचारले केही सहज गर्न सकिन्छ। अर्को कुरा भनेको चाहिँ परिवारका सदस्यहरूमा हुने हैरानी यति धेरै हुन्छ, डिमेन्सिया भएका व्यक्तिहरूको स्याहार गर्ने स्याहारकर्तामा उहाँहरू भएका हैरानीलाई पनि धेरै हदसम्म कम गर्न सकिन्छ। त्यसैले हामीले डिमेन्सियालाई पनि चिनौँ र डिमेन्सियालाई रोकौँ भन्ने अभियान हामीले हरेक वर्ष सेप्टेम्बर 21 विश्व अल्जाइमर्स डे भनेर पनि मनाउने गर्छौँ। त्यसैले यसमा सचेतना सबभन्दा पहिलो शर्त रहन्छ।
0: अब यो डिमेन्सिया अल्जाइमरबाट बच्ने कसरी त डाक्टर साहब?
1: अब बच्नको लागि यो रोग हो, यो चाहिँ बढी जसो दिमाग भागहरूमा डिजेनेरेटिभ कन्डिसन भन्छौँ, यसमा चाहिँ बिस्तारै खिँदै जाने समस्याहरू छन्। यसलाई हामीले रोकथामकै लागि चाहिँ बढी जसो दिमागी अभ्यासहरू, जस्तो कि हिजोको हाम्रो सामाजिक अभ्यासमा हामी विभिन्न खालको भजन कीर्तन गर्थ्यौँ, हामी धार्मिक अनुष्ठानहरू गर्थ्यौँ, त्यसै गरी दिमागलाई अलिक बढी क्रियाशील गराइयो भने डिमेन्सिया कम हुन्छ भनेर भन्ने गरिन्छ। र यो सँगसँगै डिमेन्सियाका प्रारम्भिक लक्षणहरूलाई समयमै चिन्न सक्यो भने, अल्जाइमर्सका रोगहरूलाई समयमा जान्यो भने हामीले त्यसबाट जोगिन सक्छौँ र त्यस अनुसारको उपचारबाट डिमेन्सियालाई के हदसम्म कम गर्न सक्छौँ। अर्को भास्कुलर डिमेन्सिया पनि बिस्तारै बढ्दै गएको छ, त्यसको लागि चाहिँ जुन हार्ट अट्याकका कुराहरू गर्छौँ हामी, जुन चाहिँ स्ट्रोकका कुराहरू गर्छौँ, त्यसै गरी त्यसकै अनुसारको चाहिँ हामीले ब्लड प्रेसरलाई नियन्त्रण राख्ने, सुगर डायबिटिज भएको छ भने त्यसको समयमा उपचार गर्ने, त्यसलाई नियन्त्रण राख्ने, त्यो सँगसँगै चुरोटजन्य पदार्थहरूको प्रयोगमा कमी ल्याउने जस्ता जीवनशैलीमा हामीले रूपान्तरण गर्न सक्यौँ। र यदि व्यक्तिको चाहिँ रगत बिस्तारै अब त्यसमा कोलेस्ट्रोलको मात्रा बढ्दै गएको छ भने कोलेस्ट्रोल घटाउने उपाय गर्न सकियो, अनि रगतलाई चाहिँ पातलो गराउने खालका विभिन्न औषधि र उपायहरू गर्न सक्यो भने भास्कुलर डिमेन्सियालाई हामी घटाउन सक्छौँ। त्यसैले गर्दा बुढेसकालको सही हेरचाहबाट हामी डिमेन्सिया जस्ता रोगहरूलाई समयमा पहिचान गर्न र पहिचान भएका रोगहरूलाई समयमा व्यवस्थापन गर्न सक्छौँ।
0: हजुर, अब मानसिक स्वास्थ्य ठिक नभइकन हामीले शारीरिक र बौद्धिक स्वास्थ्यलाई चाहिँ तन्दुरुस्त राख्न सक्दैनौँ। तसर्थ मानसिक स्वास्थ्य आज हाम्रो समाजले नबुझेर कतिपय यहाँले भने जस्तो डिमेन्सिया अल्जाइमरको समस्यालाई चाहिँ हामीले अलिकति परिवारले नेग्लेक्ट गर्ने, किनभने अब त परिवारको ज्येष्ठ नागरिकले गरेको व्यवहारहरूलाई चाहिँ यसले जानी जानी गरेको हो भनेर, हाम्रो अशिक्षा अज्ञानताका कारणले हामीले त्यस्तो भनेर अलिकति हेला गर्ने, समयमा उपचार नगर्ने गरिरहेका छौँ। अब यसबाट बच्नका लागि त यहाँले उपचार नै गर्नुपर्छ। सबैभन्दा पहिले जति सक्यो छिटो हामीले उपचार गर्यौँ भने कमसेकम बन्ने क्रम होला, निर्मूलै गर्न सकिएन, रोग हटाउनै सकिएन भने पनि जहाँ छ त्यही रोक्न त सकिएला। सकेसम्म कतिपय रोगहरू त निर्मूलै, यहाँले भन्नुभयो एन्जाइटी हामी निर्मूलै पनि पार्न सक्छौँ भन्नुभयो। तसर्थ कुनै पनि रोग लाग्यो भने समयमा नै उपचार गरौँ, समयमा नै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ। म यो आग्रह, यो अनुरोध गर्न चाहेँ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, यहाँहरू हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। हाम्रो स्वास्थ्य कार्यक्रममा आज हामी मानसिक स्वास्थ्यको विषयमा कुराकानी गरिरहेका छौँ। आज मानसिक स्वास्थ्यको विषयमा कुराकानी गर्नका लागि मानसिक अस्पताल पाटनमा कार्यरत वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर वासुदेव कार्की आजको हाम्रो अतिथि हुनुहुन्छ। र म फेरि संवादमै जोडिन चाहन्छु। डाक्टर साहब, धेरै महत्त्वपूर्ण कुराहरू आइसकेको छ, यहाँले धेरै कुराहरू प्रष्ट पारिदिइसक्नु भएको छ। अब यहाँ हामीले धेरै प्रकारका रोगहरू, एन्जाइटी, डिप्रेसन, डिमेन्सिया लगायतका धेरै प्रकारका रोगहरूको लक्षणका कुरा पनि गऱ्यौँ, होइन, त्यसबाट बच्ने उपायहरूका कुरा पनि गऱ्यौँ। अब हामी अलिकति उपचार पद्धतिका विषयमा पनि कुराकानी गराउन, अब यहाँ संलग्न अस्पताल मानसिक अस्पताल पाटन भनेपछि आम नेपालीले आशा भरोसा विश्वास गरेको संस्था हो, त्यो महत्त्वपूर्ण संस्थामा यहाँ कार्यरत हुनुहुन्छ, वरिष्ठ मानसिक रोग विशेषज्ञका रूपमा कार्यरत हुनुहुन्छ। अब एउटा मानसिक रोग विशेषज्ञको हिसाबले पाटन अस्पतालमा हामी के कस्तो सेवा सुविधाहरू दिइरहेका छौँ?
1: मानसिक अस्पताल लगनखेलमा हामीले उपचारका विभिन्न पद्धतिहरूबाट सेवा प्रवाह गरिरहेका छौँ। त्यसको लागि चाहिँ हामीले इमर्जेन्सी सेवा प्रवाह गर्छौँ, हामीले ओपिडीमा बिमारी जाँच्छौँ र उहाँलाई उपचार दिएर घर पठाउँछौँ, र कतिपय बिमारीहरूलाई निगरानीमा राख्नुपर्ने, अलि बढी चाहिँ हाम्रै नियमित निगरानीबाट उपचार गराउनु पर्ने व्यक्तिहरूलाई चाहिँ हामीले भर्ना पनि गर्छौँ। त्यसैले गर्दा हामीसँग तीन प्रकारका सेवाहरू छन्। यो सँगसँगै हामीले पछिल्लो विज्ञानको उपलब्धिहरू छन्, जसमा चाहिँ विभिन्न प्रकारका उपकरणहरू पनि छन्। ती उपकरणहरूको प्रयोगबाट पनि विशेषतः एउटा अब्सेसिभ कम्पल्सिभ डिसअर्डरको लागि अत्यन्तै विज्ञान सम्बन्धित हिसाबले प्रभावकारी मानिएको विधि छ, जस्तै हामी आरटिएमएस पद्धति भन्छौँ, त्योबाट उपचार गर्छौँ। र कतिपय व्यक्तिहरूलाई चाहिँ लामो रोगको कारणले गर्दा बौद्धिक क्षमतामा ह्रास आएको छ भने त्यसलाई टिडिसिएस भन्ने प्रविधिबाट पनि प्रयोग गरेर हामी उपचार गर्छौँ। त्यसैले गर्दा हामीले अहिले जुन मानसिक स्वास्थ्य समस्याहरूको, जुन व्यक्तिहरूलाई अलिक कडा प्रकारको मानसिक स्वास्थ्य समस्या छ, ती व्यक्तिहरूलाई चाहिँ भर्ना गरेर र अरू प्रविधिको प्रयोग गरेर पनि उपचार गर्छौँ। सँगसँगै सामान्य प्रकारका मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई चाहिँ हामी ओपिडीबाट सेवा गर्छौँ, र कोही व्यक्तिहरूलाई इमर्जेन्सी कन्डिसन छ भने इमर्जेन्सीबाट सेवा गर्छौँ। यसका अतिरिक्त हामीले अहिले आएर बालबालिका तथा किशोर किशोरीमा पनि मानसिक स्वास्थ्य समस्या बढ्दो मात्रामा देखिएको कारणले गर्दा उहाँहरूलाई छुट्टै ओपिडी र पेसेन्ट सर्भिस पनि सुरुवात गरेका छौँ।
0: अब यो मानसिक रूपमा स्वस्थ रहनका लागि एउटा व्यक्ति, घर, परिवार, समाज, सरकार कस कसले के गर्यो भने हरेक नागरिकलाई मानसिक रूपमा स्वस्थ राख्न सक्छौँ, के भन्न चाहनुहुन्छ आम समुदायलाई?
1: हजुर, मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्यको एउटा महत्त्वपूर्ण पार्ट हो। जसलाई हामीले विश्व स्वास्थ्य संगठनले सन् 1948 स्वास्थ्य भनेको शारीरिक, मानसिक र सामाजिक सन्तुलनको गतिशील अवस्था, र यसमा चाहिँ रोग नहुनु मात्रै स्वास्थ्य होइन भन्ने कुराको स्पष्ट परिभाषित गरेको छ। यो विषय हामी सबैले बुझ्नुपर्छ भन्ने भन्न चाहन्छु। त्यो चाहिँ व्यक्ति आफू, परिवारका सदस्य, समाज र सिङ्गो राष्ट्रले पनि स्वास्थ्यलाई हेर्दाखेरि उसले सन्तुलित हिसाबले हेर्नु पर्यो। यसरी हेर्ने हो भने चाहिँ हामीले स्वास्थ्यमा जनस्वास्थ्यको दृष्टिकोण राख्न सक्छौँ। त्यसको मतलब स्वास्थ्य भनेको उपचार मात्रै हुँदै होइन, न त परिभाषाले भन्छ न त विश्वका विभिन्न अध्ययन अनुसन्धानले स्वास्थ्य भनेको चाहिँ रोग नहुनु मात्रै हो भनेर मान्ने गर्छन्, अथवा उपचार गराएपछि मात्रै स्वस्थ रहन्छ भन्ने कुराको कुनै पनि वैज्ञानिक दृष्टिकोण होइन। तर हाम्रो समाज चाहिँ अझै पनि स्वास्थ्य समस्या भनेको चाहिँ डाक्टरले औषधि लेखेपछि अथवा अपरेसन गरेपछि सन्चो हुनु अवस्था चाहिँ स्वस्थ हुनु हो भन्ने कुराको एउटा आम धारणा छ, त्यसमा हामीले परिवर्तन ल्याउनुपर्छ। त्यो आम धारणा नागरिकको मात्रै होइन, कतिपय सवालमा हाम्रो पोलिसी मेकर्स र प्रोग्राम डिजाइनर पनि देखिन्छ। किनभने स्वास्थ्य भन्ने त्यो औषधि, उपकरण, अस्पताल र डाक्टर वैद्य पनि स्वास्थ्य हुन्छ भन्ने जुन अर्को धारणा देखिन्छ त्यो अत्यन्तै त्रुटिपूर्ण छ, त्यस्तै बदल्नुपर्छ। त्यसैले हामीले हेर्ने भनेको चाहिँ स्वास्थ्य भनेको व्यक्ति आफ्नो पहिलो जिम्मेवारी हो, उसले आफूलाई स्वस्थ राख्न स्वास्थ्यको प्रवर्धन गर्नुपर्छ, त्यो प्रवर्धनको पाटोमा मानसिक स्वास्थ्य पनि बढ्न आउँछ। त्यसैले मानसिक स्वास्थ्यमा पनि व्यक्ति आफूले कसरी मानसिक स्वास्थ्य स्वस्थ रहने भन्ने बारेमा आफू सचेत रहनु पर्यो र आफ्नो स्वास्थ्यको प्रवर्धन गर्नु पर्यो। अघि नै हामीले प्रष्टताका साथ र अत्यन्तै हाइलाइट गरेर भनेको कुरा, व्यक्ति आफ्नो जीवनशैली र आफ्नो क्रियाशीलतामा चाहिँ उसले अत्यन्तै धेरै ध्यान दिनुपर्छ। र यो सँगसँगै कतिपय व्यक्तिहरू चाहिँ जोखिममा रहन सक्छन्, त्यो जोखिममा भएका व्यक्तिहरूको पहिचान गर्नु पर्यो। अघि नै भनियो डिप्रेसनको जोखिममा भएका व्यक्तिहरू अनि आत्महत्याको जोखिममा भएका व्यक्तिहरूको पहिचान गर्ने, उनीहरूलाई चाहिँ रोकथामका विधिहरू अप्नाउने, उनीहरूलाई त्यो समस्या रोकथाम हुनबाट जोगाउन सकिन्छ, रोकथाम गर्ने। र यदि रोकथाम गर्दा गर्दा नै भएन भने चाहिँ अब हामीले समयमा पहिचान गर्ने, जसको लागि हाम्रो सरकारले समुदाय स्तरमा रहेका स्वास्थ्य कर्मीहरूलाई पनि यस्ता समस्याहरूलाई समुदायमा पहिचान गर्नको लागि तालिम प्रदान गरिसकेको छ। ती प्रदान गरेका तालिमहरू अनुसार चाहिँ हाम्रा सेवाग्राही नागरिकहरूले सेवा लिन सक्नु पर्यो। त्यसको लागि त उहाँहरू सचेत रहनु पर्यो। उहाँहरू सचेत रहने एउटा बाटो भनेको हामीले हाम्रा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई पनि मानसिक स्वास्थ्य समस्याका प्रारम्भिक लक्षणहरू र तिनीहरू कसरी चाहिँ चिन्ने भनेर चित्र र कथा मार्फत उहाँहरूलाई पनि सूचित गराएका छौँ। उहाँहरूले पनि समुदायमा गएर संवाद गरिदिनु पर्यो। हाम्रा आमा समूहहरू हुन्छन्, त्यो आमा समूह गएर हाम्रो स्वयंसेविकाहरूले चाहिँ यस्तो यस्तो अवस्थामा त मानसिक स्वास्थ्य समस्या पो हो अरे, जस्तो कि हाम्रो समाजमा रक्सी खाएर हिँड्ने मान्छेलाई चाहिँ यो अलिक सामाजिक हिसाबले अलिअलि अस्तव्यस्त मान्छे हो, उसले सामाजिक नियम कानुन मानेको छैन, यो चाहिँ असामाजिक व्यक्ति भन्छौँ। तर त्यो हाम्रो दृष्टिकोण हो, सी जन्य पदार्थको प्रयोगको लत लागेको मानसिक स्वास्थ्य समस्या व्यक्ति हो। त्यसैले गर्दा यस्ता व्यक्तिहरू यदि समाज हुनुहुन्छ भने हाम्रा स्वयंसेवका दिदीबहिनीहरूले उहाँलाई चाहिँ यो उपचार गर्नुपर्ने अवस्था रहेछ, यसको लागि त स्वास्थ्यकर्मीमा तालिम लिएका हुँदो रहेछन्, यसलाई केही औषधि पनि व्यवस्था गरेको हुँदो रहेछ, केही परामर्शले काम गर्दछ भन्ने कुराको सचेतना समाजमा फैलाउनु पर्यो। जस्तो कि आत्महत्याका सवालको कुरा गर्ने भने अझै पनि हाम्रो समाजले आत्महत्याको घटनालाई चाहिँ व्यक्तिको कमजोरी, उसको कायरता अथवा कतिपय सन्दर्भमा यो व्यक्ति जसरी पनि मर्नुहुन्थ्यो मर्यो ठिकै भयो भन्ने खालकोसम्म अत्यन्तै निकृष्ट हाम्रो दृष्टिकोण रहेको छ। यो दृष्टिकोण बदल्नु पर्यो। आत्महत्या भनेको चाहिँ अघि भने जस्तै विभिन्न मानसिक समस्या भएका व्यक्तिहरू, सामाजिक अवस्थाको अप्ठ्यारो परेका व्यक्तिहरूले चाहिँ अरू सम्पूर्ण विकल्प बन्द भएपछि आफूलाई चाहिँ नियत्थार एक्लो महसुस गरेर घटाएको घटना, यसमा त हामीले साथ दिनुपर्छ, सहयोग दिनुपर्छ, उहाँहरू सौहार्द ढङ्गले संवाद गर्नुपर्छ भन्ने कुराको सचेतना वृद्धि गर्न हामीले काम गरिरहेका छौँ। सङ्घीय सरकारको दिग विकास लक्ष्यका दुईवटा सूचकहरू पनि हुन् आत्महत्याको दरलाई न्यूनीकरण गर्नु र मदिरा लगायतका लागू औषधहरूको प्रयोगलाई निराकरण र न्यूनीकरण गर्नुपर्ने राष्ट्रिय योजना आयोगले निर्धारण गरेको दिग विकास लक्ष्यका सूचकहरू हुन्। यी सूचकमा काम गर्न लागि नागरिकले आफ्नो ठाउँबाट तयारी गर्नु पर्यो, राज्य संयन्त्रमा भएका कर्मचारीले आफ्नो ठाउँबाट यो विषयलाई प्राथमिकता साथ राख्नु पर्यो। स्वास्थ्य कर्मीहरूले पनि आधुनिक स्वास्थ्य सेवामा यो समावेश भएका कार्यक्रम भएका कारणले गर्दा समुदायबाट यस्ता सेवाहरू प्रदान गर्नु पर्यो र घर परिवार समुदाय र विशेषत हाम्रो विद्यालयमा पढिरहेका बालबालिका किशोर किशोरीहरू जुन उनीहरूको पनि अघि नै भने जस्तै एउटा मनोविज्ञान विकास हुने र एउटा त्यस्तै चाहिँ परिपक्व आकार धारण गर्ने समयमा हाम्रा बालबालिकाहरू विद्यालयमा छन्, त्यहाँ पनि हामीले विद्यालयलाई चाहिँ अहिले विद्यालयले शिक्षा मात्रै होइन त्यहाँ स्वास्थ्यको पनि प्रबन्धन गर्नुपर्छ भनेर हेल्थ प्रमोटिङ स्कुलको हिसाबले हामीले कुराकानी गरिरहेका छौँ। त्यसमा उहाँहरूको सहभागिता हामी खोजिरहेका छौँ। त्यसैले मानसिक स्वास्थ्य एउटा व्यक्ति, उसको परिवार, उसको सिङ्गो समाज, राष्ट्र र विभिन्न कार्यस्थलहरूमा पनि व्यक्तिलाई चाहिँ हामीले एकले अर्कालाई सहयोग गर्ने, एकले अर्कासँग स्वास्थ्यकर संवाद गर्ने र उनीहरूका कठिनाइमा बुझिदिने खालको परिवेश निर्माण गर्न चाहिरहेका छौँ। यसो भयो भने वास्तवमा मानसिक स्वास्थ्य समस्यालाई हामी रोकथाम गर्न सक्छौँ, निराकरण गर्न सक्छौँ, उपचार गर्न सक्छौँ र व्यक्ति आफूलाई चाहिँ स्वस्थ राख्न सक्छौँ।
0: साह्रै महत्त्वपूर्ण कुरा आयो डाक्टर साहब, आम धारणामा परिवर्तन गर्नु आवश्यक छ। आज हामी अज्ञानतावश के भनिरहेका छौँ भने एउटा व्यक्तिले आत्महत्या गर्दा उसलाई दोष लगाइरहेका छौँ, वास्तवमा दोषी त हामी हो नि, हामीले आफूतिर फर्किएर हेर्नुपर्छ। किनभने हामीले समयमै त्यो व्यक्तिलाई अलिकति ध्यान दिन सकेको भए, ऊ रोगी हो बिरामी हो, ज्वरो आयो भने हामी जचाउन लैजान्छौँ भने, उसले त्यस्ता यहाँले भने जस्तै डिप्रेसनका लक्षणहरू देखाएको छ भने उसलाई समयमै स्वास्थ्य संस्थामा लयौँ, मानसिक अस्पतालहरूमा लग्यौँ भने ऊ परिवर्तन हुनसक्छ, उसलाई मानसिक स्वास्थ्य बाट उपचार गरियो भने ऊ स्वस्थ बन्न सक्छ। यो तर्फ सबैको ध्यान जाओस्, सायद यस्तै चाहनाले होला अक्टोबर 10 विश्व मानसिक स्वास्थ्य दिवस भनेर हामीले मनाउन थालेका पनि छौँ, हामी यही परिवेशमा छौँ। यो विश्व मानसिक स्वास्थ्य दिवसले हाम्रो समाजमा पारेको प्रभाव चाहिँ कस्तो देखिरहनु भएको छ नि?
1: मानसिक स्वास्थ्यमा तीनवटा दिवसहरूलाई चाहिँ प्राथमिकता साथ लिने गरेका छौँ। एउटा भनेको सेप्टेम्बर 10 आत्महत्या रोकथाम दिवस, यसलाई पनि हामीले राज्यका तीनवटै तहहरू र सम्पूर्ण स्थानीय तहसम्म पनि यो विषयमा काम गर्नको लागि सरकारी र गैर सरकारी क्षेत्रसँग हामीले आह्वान गर्छौँ। सेप्टेम्बर 10 सवाल रह्यो। अर्को भनेको हामी सेप्टेम्बर 21 जस्तै हामी विश्व अल्जाइमर्स रोकथाम दिवस भनेर मनाउँछौँ, त्यसको लागि पनि हामी सबै सरकारी निकायहरूमा यसलाई सचेतना अभिवृद्धिको लागि सँगसँगै काम गर्न आह्वान गर्छौँ। त्यसपछि रह्यो यो अक्टोबर 10 चाहिँ हामी विश्व मानसिक स्वास्थ्य दिवस भनेर मनाउने गर्छौँ। त्यसैले गर्दा हामी विश्व मानसिक स्वास्थ्य दिवसको सन्दर्भमा देशव्यापी रूपमा सचेतना वृद्धि गर्नको लागि सँगसँगै काम गरिरहेका छौँ। हामीले राज्यका प्राथमिकताहरूलाई सिङ्गो समाजले, देशले र राज्यका विभिन्न अङ्गहरूले यसलाई हाम्रो भनेर व्यक्त गर्न सक्यो भने वास्तवमा हामी यसमा नागरिकलाई सचेत गराउन सक्छौँ। अहिलेको सवालमा मानसिक स्वास्थ्यको सन्दर्भमा, आत्महत्या रोकथामको सवालमा र लागु औषधहरू, विशेषतः चुरोट खैनी, जाँड रक्सी, गाँजा लगायतका लागु औषधहरूको प्रयोग र यस्तै पार्ने दुष्प्रभावको बारेमा चाहिँ नागरिक सचेत हुनु अत्यन्तै जरुरी छ। किन भन्दा हिजोका दिनमा हामी जुन खालको सामाजिक र सांस्कृतिक अभ्यासमा रह्यौँ त्यस्तै हाम्रो मानसिक स्वास्थ्यलाई प्रवर्धन गर्ने खालको अभ्यासहरू अत्यन्तै कम भए। हिजो हाम्रो एउटा पारिवारिक संरचना अत्यन्तै स्वस्थकर थियो, आत्मीयता र हार्दिकपूर्ण थियो, त्यसले गर्दा हामी मानसिक स्वास्थ्यलाई स्वस्थ रहन्थ्यौँ। तर आज आएर हाम्रो पारिवारिक सामाजिक संरचना बदलिरहेका छन्, तर हाम्रो सोचहरू बदलिरहेका छैनन्, हाम्रो अभ्यासहरू बदलिरहेका छैनन्। त्यसैले गर्दा अहिलेको परिवर्तित सामाजिक र पारिवारिक अवस्थामा अहिलेको आर्थिक जुन एउटा चलायमान छ, यो सम्पूर्ण कुराको प्रभाव त हाम्रो मानसिक स्वास्थ्यमा अत्यन्तै प्रष्टसँग र प्रभावकारी ढङ्गले परेको छ। यसलाई न्यूनीकरण गर्नको लागि, यसलाई कतिपय सवालमा चाहिँ अझ स्वस्थकर बनाउनको लागि हामीले सहकार्य गर्नुपर्छ। यो सहकार्यको सिलसिला हामीले व्यक्ति आफ्नो अगुवाईमा, समाजका व्यक्तिहरूको सहकार्यमा र राज्यको एउटा अभिभावकको भूमिकामा हामीले सँगसँगै अगाडि बढाउन सक्यौँ भने वास्तवमा हामी नागरिकलाई मानसिकलाई स्वस्थ राख्न सक्छौँ र मानसिक स्वास्थ्य, आत्महत्या र लागु औषधको सवालमा रहेका हाम्रा भ्रम, अन्धविश्वास र जुन खालको एउटा सामाजिक परम्परा छ त्यसलाई विज्ञानसम्मत, त्यसलाई स्वस्थकर बनाउनको लागि हामीले एकले अर्कालाई सहयोग गर्दै, संचारलाई अझ बढी प्रभावकारी बनाउँदै, सन्देशलाई अझै बढी सबैको अपनत्व र आत्मीयता ग्रहण गर्ने खालको बनाउँदै हामीले अगाडि बढाउन सक्नुपर्छ। यो हुन सक्यो भने मात्रै हामीले वास्तव मानसिक स्वास्थ्यको क्षेत्रमा योगदान पुर्याउन सक्छौँ र नागरिक स्वस्थ र जुन हामीले यो देश समृद्ध बन्नेछ र नागरिक सुखी बन्नेछन् भन्ने एउटा राष्ट्रिय अभियान छ, यसमा हामी सबैले आफ्नो ठाउँबाट हिस्सेदारी र साझेदारी गर्न सक्छौँ।
0: हरेक नागरिकलाई मानसिक रूपमा स्वस्थ राख्नका लागि तपाईँ तपाईँ हामी सबैले सामूहिक प्रयत्न गर्नु आजको आवश्यकता छ। महत्वपूर्ण समय र विचार आम समुदायका लागि प्रदान गर्नुभयो। यो समय र संवादका लागि डाक्टर साहबलाई हार्दिक धन्यवाद।
1: यो विश्व मानसिक स्वास्थ्य दिवस 10 अक्टोबर सबैको लागि आफ्नो मानसिक स्वास्थ्यमा आफू जिम्मेवार रहने गरी हामीले काम गर्न सकौँ, एउटा अभिभावक भूमिका निर्वाह गर्ने जिम्मेवारी मेरो भन्ने बोधका साथ मनाऊ भन्ने आह्वान गर्दै म पनि बिदा हुन्छु। धन्यवाद।
0: हामीसँग संवादमा हुनुहुन्थ्यो वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर वासुदेव कार्की, उहाँ मानसिक अस्पताल पाटनमा कार्यरत वरिष्ठ डाक्टर हुनुहुन्छ। तपाईँ रेडियो नेपालबाट हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रमको सन्दर्भमा तपाईँका केही राय, सुझाव र सल्लाहहरू छन् भने कार्यक्रममा हाम्रो स्वास्थ्य रेडियो नेपाल पोस्ट बक्स नम्बर 634 सिंहदरबार काठमाडौँ भनेर पत्राचार गर्न सक्नुहुनेछ। यदि तपाईँ इमेलको पहुँचमा हुनुहुन्छ भने swasthyhamro@gmail.com लेखी पठाउन सक्नुहुनेछ। आजको कार्यक्रम सुनिदिनु भएकोमा हार्दिक आभार व्यक्त गर्दै आजको यो प्रस्तुतिबाट म पूर्ण चन्द्र घिमिरे पनि यहाँहरूसितबाट छुट्टिन्छु। यहाँहरूको बाँकी समय सुखद रहोस्।
2: हवस् त, नमस्कार।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौ दिवाकर खड्का र राम थापाको स्वरमा रहेको यो जागरण गीत। नवराज शर्मा पौडेलको रचना अनि सङ्गीत हो राम थापाकै।

जागरण गीत सुनाउने क्रममा अब सुनाउँछौ दीपक खरेलको स्वर, चुडामणि देवकोटाको रचना अनि संगीत हो शक्ति वल्लभको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 9 बजी बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: सवारी चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज बनाउँछ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

पारिश्रमिक बराबरको चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागको निर्देशन र इरानमाथि तत्काल आक्रमण नगर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई, पेट्रोलियम पदार्थको मूल्य 4% बढ्यो। अब समाचार विस्तारमा। नेपाली काँग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ। केही समय अघि मतदान सुरु भएको हो। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलको सक्रियतापछि आन्तरिक वायु सेवा कम्पनीहरू स्वीकृत भाडादर भन्दा सस्तोमा टिकट बिक्री गर्न सहमत भएका छन्। चाडपर्वको मौका छोपेर हवाई भाडादर बढाएको भन्ने गुनासो आएपछि प्रधानमन्त्री शाहले चासो देखाउनु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले हिजो सम्बन्धित आन्तरिक वायु सेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरे हो। छलफलमा स्वीकृत भाडादर भन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने गराउने विषयमा वायु सेवा कम्पनीहरू सहमत भएको क्यानले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको प्रयासबाट मात्र सम्भव नभई राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट सम्भव हुने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूसँग हिजो शीतल निवास भएको भेटमा उहाँले समृद्ध नेपाल निर्माणको संकल्पलाई व्यवहारमा रूपान्तरण गर्न निजी क्षेत्र अझ जिम्मेवार, सृजनशील र अग्रणी भूमिकामा प्रस्तुत हुने अपेक्षा व्यक्त गर्नुभयो। राष्ट्रपति पौडेलले नेपालको अर्थतन्त्रलाई गतिशील, उत्पादनमुखी र प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्र बीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ। विभागका उपमहानिर्देशक विपिन राज भण्डारीद्वारा हिजो जारी विज्ञप्तिमा रोजगारदाता वा प्रतिष्ठानले उक्त सुविधा उपलब्ध नगराएमा सुविधा नपाउने श्रमिक वा कामदारले आफ्नो कार्यक्षेत्र पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागमा उजुरी तथा निवेदन दिन सक्ने उल्लेख गरिएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले नेपाली ब्रान्डलाई विश्व बजारमा स्थापित गर्न सरकारले नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने बताउनु भएको छ। कर्पोरेट नेपालद्वारा हिजो काठमाडौँमा आयोजित नेपाली ब्रान्ड परिसंरचना 2083 प्रतिवेदन सार्वजनिक कार्यक्रममा उहाँले नेपाली उत्पादनको मौलिकता, पहिचान र बौद्धिक सम्पत्तिको संरक्षण गर्दै विद्यमान नीतिगत तथा संरचनागत समस्याको पहिचान गरी समाधान खोज्नुपर्नेमा जोड दिनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले युरोपेली युनियन ईयू भारत स्वतन्त्र व्यापार सम्झौताबाट सिर्जना हुने नयाँ आर्थिक संरचनाबाट नेपालले लाभ लिन संरक्षणमुखी नीति भन्दा प्रतिस्पर्धी क्षमता विकासमा जोड दिनुपर्ने बताउनु भएको छ। युरोपियन इकोनोमिक चेम्बर नेपालले हिजो काठमाडौँमा आयोजना गरेको युरोपेली युनियन र भारत बीचको स्वतन्त्र व्यापार सम्झौताले नेपालको प्रमुख आर्थिक क्षेत्रमा पार्ने प्रभाव विषयक छलफल कार्यक्रममा उहाँले आफ्नो निर्यात गर्ने क्षमतामा सुधार गर्नुपर्ने बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयको शैक्षिक सुधारका लागि निश्चित शैक्षिक क्यालेन्डर, सुशासन र प्रविधिको उच्चतम प्रयोग अनिवार्य हुनुपर्नेमा जोड दिनुभएको छ। कीर्तिपुर स्थित त्रिभुवन स्मृति भवनमा आज आयोजित त्रिभुवन विश्वविद्यालय सभाको 67 वार्षिक दिवसको बैठकमा अध्यक्षता गर्दै उहाँले

0: मक्सिरको पहिलो साता राष्ट्रिय भेला र स्थानीय तहका वडा र पालिका अधिवेशन सम्पन्न भएपछि प्रदेश स्तरीय भेला आयोजना गर्ने निर्णय गरेको एमाले प्रचार विभागका प्रमुख निरज आचार्यले जानकारी दिनुभयो। बैठकले मध्य प्रदेशमा समानुपातिकतर्फ रौतहट जिल्लाबाट प्रतिनिधित्व गर्नुभएकी जैनब खातुनको निधनपछि रिक्त भएको स्थानमा समानुपातिक सूचीकी उम्मेद्वार नाजमा खातुनलाई मनोनयन गर्ने गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय गरेको प्रचार विभाग प्रमुख आचार्यले बताउनुभयो। दशैंको अग्रिम टिकट खुल्नु अघि नै काठमाडौँको नयाँ बस पार्कमा यात्रुको लाइन लागेको छ। यद्यपि अहिले दशैंको अग्रिम टिकट खुलिसकेको छ, सरकारले दशैंमा घर जानका लागि आजदेखि अग्रिम बस टिकट खुल्ला गरेको हो। यातायात व्यवस्था विभाग नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदुर बीच असोज 20 गते मंगलबार विभागमा बसेको बैठकले असोज 23 गते आजदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको थियो। केही जिल्लाका यात्रु भने आजै रातिदेखि नै टिकट लाइनमा बसेका हुन्। प्रहरीले 3,38,00,000 भन्दा बढीको अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका 3 घर भई हाल काठमाडौँ महानगरपालिका वडा नम्बर 32 बस्ने विक्की कुमार महतो रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। सरकारले अपाङ्गताको जोखिम न्यूनीकरणदेखि प्रारम्भिक पहिचान उपचार पुनस्थापना शिक्षा शिव विकास रोजगारी र सामाजिक समावेशीकरणसम्मका कार्यक्रमलाई एकीकृत रूपमा सञ्चालन गर्ने भएको छ। महिला बाल बालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले अपाङ्गता रोकथाम तथा पुनस्थापना साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि 2083 मार्फत अपाङ्गता रोकथाम र पुनस्थापनालाई 3 तहका सरकार साझेदारीमा अगाडि बढाउने व्यवस्था गरेको हो। कास्कीको पोखरा महानगरपालिका 18 अन्धेरी कुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर 2 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका 6 फलामखानी घर भएका 29 वर्षीय विक्रम सुनवार र गोर्खाको पालुङटार नगरपालिका 7 बस्ने 37 वर्षीय राजु कुमार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक दीपक प्रसाद जाली जानकारी दिनुभयो। पोखराको प्रसिद्ध धार्मिक स्थल विन्दवासिनी मन्दिरमा यस वर्षको नवदुर्गा महोत्सव घटस्थापनादेखि महानवमीसम्म विविध कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम सहित आयोजना हुने भएको छ। विन्दवासिनी धार्मिक क्षेत्र विकास समितिले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी नवदुर्गा महोत्सव र ज्ञान महायज्ञका बारेमा जानकारी दिएको हो। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टेज।
1: भोल्टेज भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
2: SG भोइस क्वालिटी सँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानौ तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
2: Clear calls र fast internet एकै साथ।
1: सेवा सुचारू गर्न आफ्नो फोनमा *444 हाश डायल गर्नुहोस्। 4G बोल्टे
3: नेपाल टेलिकम राष्ट्रको संचार।
0: बाँकी समाचार। आज विश्व हुलाक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विश्व हुलाक संघ स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष अक्टोबर 9 यो दिवस मनाउने गरिन्छ। सन् 1874 अक्टोबर 9 स्थापना भएको विश्व हुलाक संघले सन् 1969 विश्व हुलाक दिवस मनाउन थालेको हो। पछिल्लो समय नेपालमा हुलाक सेवा मार्फत राहदानी सवारी चालक अनुमति पत्र शैक्षिक प्रमाण पत्र तथा अन्य सरकारी कागजात नागरिकको घर दैलोसम्म पुर्याउने काम पनि भइरहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सकारात्मक छलफल भइरहेको बताउँदै आगामी नोभेम्बर 3 हुने मध्यावधि निर्वाचन अघि इरानमाथि आक्रमण नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। इरानको सरकारी सञ्चार माध्यम सञ्चार माध्यमले स्ट्रेट अफ हर्मुजको दक्षिणी क्षेत्रमा ठूला विस्फोटका घटना भएको जनाएको छ। समाचार संस्था फार्सका अनुसार अनुमति नलिएका समुद्री मार्ग प्रयोग गर्ने

0: केही तेल ट्याङ्कर समुद्री बारूदमा परेको हुन सक्ने सैन्य स्रोतहरूले बताएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। अमेरिका इरान युद्ध र स्ट्रेट अफ हर्मुज हुँदै हुने समुद्री व्यापारमा जोखिम बढ्ने चिन्ताका बीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा करिब 4% वृद्धि भएको छ। ब्रेन्ड क्रुडको मूल्य प्रति ब्यारल $104.28 पुगेको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट अर्थात् WTIको मूल्य प्रति ब्यारल $91.49 पुगेको छ। यसैबीच अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानी तेल बिक्रीमा सहयोग गर्ने पक्षहरूलाई लक्षित गरी कारवाही जारी राख्ने बताउनु भएको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी बागमती र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग तथा कोशी प्रदेशको तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24-26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। हवाई भाडा दरमा सहजता अपनाउन वायु सेवा कम्पनीहरू सहमत। श्रमिकलाई एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागको निर्देशन। र इरानमाथि तत्काल आक्रमण नगर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई, पेट्रोलियम पदार्थको मूल्य 4% बढ्यो। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: समय सन्दर्भ कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र रमा वाग्ले। आदरणीय श्रोता, आज विश्व हुलाक दिवस। प्रत्येक वर्ष अक्टोबर 9 यो दिवस मनाइन्छ। सन् 1874 स्विजरल्यान्डको बन्नमा विश्व हुलाक सङ्घ स्थापना भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ। विश्व हुलाक दिवसको यस वर्षको नारा एउटा हुलाक सञ्जाल असीम सम्भावना रहेको छ। सूचना आदान प्रदान को प्रमुख माध्यमको रूपमा रहेको हुलाक सेवा सूचना प्रविधिको विकाससँगै केही ओझेलमा परेको हो कि भन्ने भान पनि हुन गइरहेको छ। यस्तो अवस्थामा हुलाक सेवालाई अझै प्रभावकारी ढङ्गले अगाडि बढाउन के कस्ता प्रयासहरू भइरहेका छन्, यस विषयमा आज हामी कुराकानी गर्नेछौँ। यसको लागि हामीसँग हुनुहुन्छ हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनी। महानिर्देशक, स्वागत छ कार्यक्रममा।
1: हजुर, नमस्कार।
0: हजुर, आज विश्व हुलाक दिवस, यो दिवस 150 भन्दा बढी देशहरूले मनाइरहेका छन्। विश्व हुलाक दिवस स्थापना भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ। नेपालमा कसरी मनाउँदै हुनुहुन्छ
1: यो आज विश्व हुलाक दिवस? नेपालमा एक हुलाक अनगिन्ती सम्भावना भन्ने नारा छ विश्वभरि नै, यसै गरी नेपालमा पनि हामी मनाउँदैछौँ र देशैभित्र विभिन्न कार्यक्रमहरू भइरहेका छन्। हाम्रो सम्भावना, नवपरिवर्तनका कुराहरूको खोजी, समुदायसँग छलफल, विद्यार्थीहरूसँग पत्र लेखनदेखि लिएर विविध कुराहरू चाहिँ जिल्लामा छन् भने विभागमा हामीले विशेष कार्यक्रम गर्दैछौँ। विशेष कार्यक्रमभित्र यो देशलाई यो देश बनाउनको लागि योगदान गर्ने हाम्रा योद्धाहरूको टिकटमा टाँचा लाग्दैछ। त्यसै गरी संसारभरि यो टेलिभिजन आविष्कार भएको दिनको 100 वर्ष, त्यो 100 वर्षको उपलक्ष्यमा वैज्ञानिकको नाममा आज टाँसा लाग्दैछ। त्यसै गरी आज हामीले ती लगायत यो उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत गर्दैछौँ, उत्कृष्ट मिडियाहरूलाई सम्मान गर्दैछौँ देखि लिएर चाहिँ यो नवपरिवर्तन कसरी गर्न सकिन्छ, अहिलेसम्म के काम भएको छन् भन्ने कुरा चाहिँ सोकेस गर्ने हिसाबले कार्यक्रम सञ्चालन गर्दैछौँ।
0: हजुर, कुनै बेला हुलाकको महत्त्व बढी थियो, यसको मतलब अहिले छैन भन्नु खोजिएको होइन, तर अहिलेको जुन किसिमको सूचना प्रविधिको विकास भएको छ त्यसले गर्दाखेरि हिजोको जसरी चिठी पत्र आदान प्रदान कम भइरहेका छन्, यो अवस्थामा अझै यसलाई प्रभावकारी बनाउनुको लागि, नयाँ ढङ्गले अगाडि बढाउनुको लागि के कस्तो सोच अपनाउनु भएको छ यहाँहरूले?
1: एकदमै यो महत्त्वपूर्ण प्रश्न। चिठी पत्र कम स्वाभाविक हुन्, तर महत्त्वपूर्ण चिठी पत्रको क्याटेगोरी चाहिँ कम भएको छैन। हुलाकले विश्वकै मान्यता अनुसार चाहिँ 3 क्याटेगोरीमा काम गर्छ। एउटा चिठी पत्र, यो लेटर पोस्ट क्याटेगोरी भन्छौँ, त्यसै गरी पार्सल क्याटेगोरी, त्यसै गरी इएमएस क्याटेगोरी, द्रुत डाक सेवामा काम गरे हुन्छ। यसैभित्र रहेर हामीले काम गरेका छौँ। अहिले चाहिँ परम्परागत चिठी पत्र मात्रै नभएर जनताको पार्सल देशभित्र र देश बाहिर पुर्याउने काम गर्छौँ। देश बाहिर पनि हामी 75 देशसँग जोडिएका छौँ, होइन, देशैभित्र अब देशैभरि स्थानीय तहसम्मै हामी जोडिसकेका छौँ। गाउँ गाउँमा हाम्रो नेटवर्क छ, ती हाम्रा फिजिकल नेटवर्कभित्र डिजिटल एक्टिभिटी पनि सँगसँगै छ। विश्व प्रणालीमा चाहिँ विश्व हुलाक सङ्घबाट प्रदान गरिएको आइपिएस डट पोस्ट भन्ने सिस्टम छ। देशभित्र इन्टरनल पोस्टल ट्र्याकिङ सिस्टम छ, त्यो ट्र्याकिङ सिस्टमबाटै हामीले अहिले त कम्प्युटरमा आधारित भएर मात्रै हुलाक वस्तुहरूलाई दर्ता गर्ने, त्यसपछि वितरण गर्ने र पब्लिकको हातमा पुगे नपुगेको यकिन गर्नेसम्मको सिस्टमबाट हामीले काम गरिरहेको अवस्था छ।
0: हजुर, जसरी हिजोको दिनमा चिठी पत्र आदान प्रदान एउटा प्रमुख माध्यम रहेको थियो हुलाक सेवा, अहिले नागरिकले आफ्नो आवश्यकता पुरा गर्नको लागि जसरी हिजो प्रयोग गरेका थिए त्यसरी प्रयोग गर्न सकिरहेका छैनन्। यहाँले भन्नु पार्सलका कुराहरू, केही चिठी, सरकारी दस्तावेजका कुराहरू यी त भइरहेका छन्। अब उहाँहरूलाई फेरि हुलाकप्रति त्यत्तिकै आकर्षित गर्न सकिने सम्भावना देख्नुहुन्छ कि देख्नुहुन्न?
1: प्रशस्त सम्भावना छन्, त्यसैले त भनिया छ नि त, वान पोस्टल नेटवर्कले चाहिँ धेरै सम्भावनाको ढोका खोल्छ, चाहे त्यो विकसित होस् चाहे त्यो अविकसित होस्, जुनसुकै मुलुकमा पनि सम्भावनाका ढोका छन्। त्यो सम्भावनाको ढोका सरकारले खोलिदिइसकेको छ, हजुरलाई थाहा छँदैछ। गभर्मेन्ट कुरियर सर्भिसको रूपमा हुलाकलाई प्राथमिकता दिएको छ, त्यसैभित्र रहेर अहिले नागरिकता हरेक अब वस्तु मात्रै नभएर नागरिकको सेवा समेत घर दैलोमा पुर्याउन हुलाकले आरम्भ गरिसकेका छ। अहिले अब 16 योजनामा हुलाकलाई स्मार्ट पोस्टको उद्देश्य प्राप्ति गर्ने भनेर राखिएको अनुरूप चाहिँ यसै वर्षदेखि हाम्रो स्मार्ट पोस्टको पनि पाइलटिङ सुरु भइसकेको छ। त्यसै गरी अब तपाईँहरूलाई कोड पोस्ट कोडको स्तर उन्नति भएको छ, हाम्रो ट्र्याकिङ सिस्टमको स्तर उन्नति भएको छ, हाम्रो रुटमा छिटो छरितो माध्यमबाट पुर्याउने समय र लागत घटाउने भनेर पोस्टल रुट रिभ्यू भएको छ होइन। नागरिकको एकदमै महत्त्वपूर्ण पासपोर्ट लाइसेन्स अन्य सेवाहरू एकाडेमिक सर्टिफिकेसनदेखि लिएर ल्याब स्याम्पलदेखि लिएर सबै काममा जोडिसकेका छौँ भन्दाखेरि यो सम्भावनाका अनगिन्ती ढोकाभित्र चाहिँ इन्टर्नल पोस्ट बलियो हुनलाई चाहिँ सरकारको सेवा नागरिकको दैलोसम्म पुर्याएपछि सरकार र नागरिकको दूरी घटाएर विश्वास प्राप्ति गर्ने माध्यम बन्न सक्छ। त्यो हिसाबमा संसारका पोस्टहरू अघि बढाए जस्तै हामी पनि अघि बढेको स्थिति छ।
0: यहाँले यो भन्दै गर्दाखेरि हामीले भन्यौँ हिजोको दिनदेखि नै हुलाकको महत्त्वपूर्ण भूमिका रहँदै आएको थियो, गाउँघरमा जहाँ सूचना अहिलेको सूचना प्रविधि थिएन, महिनौँ लगाएर चिठी पुग्नुपर्ने अवस्था थियो, त्यहाँ एउटै मात्र सञ्चारको माध्यम हुलाक थियो। तर पछिल्लो अवधिमा केही परिवर्तन भएको छ, हुलाकको ठाउँमा कुरियरहरूले पनि लिइरहेका छन् निजी क्षेत्रबाट सञ्चालित, तर हुलाकको सेवा अलि चुस्त दुरुस्त भएन, छिटो भएन भन्ने आरोप लाग्दै आएको छ। त्यसले गर्दाखेरि अहिले पनि हुलाकबाट पठाउनु भन्दा बरु निजी क्षेत्रबाट सञ्चालित कुरीबाट पठाउने प्रचलन बढेको छ, यसलाई पनि त यहाँहरूले व्यवस्थित गर्नुपर्ने होला।
1: यो एकदमै यो सोचाइ जुन छ नि सोच बदलौँ भन्नुपर्छ क्या हामीले। जस्तै सहरी क्षेत्रमा त कुरियर होला, ग्रामीण क्षेत्रमा चाहिँ राज्य हुनुपर्छ होला नि त। राज्य भनेको त पहिलो सेवामुखी हुनुपर्छ होइन, राज्य भनेको जनताको प्रायोरिटीमा हुनुपर्छ, राज्य भनेको लोक कल्याणकारी घर दैलोमा हुनुपर्छ। ती घर दैलोमा पुर्याउने माध्यम त अरू भन्नै सक्दैन नि त। अहिले कुरियरहरू हुनुहुन्छ निजी क्षेत्र एक कदम अगाडि हुनुहुन्छ, संसारभरि नै हुनुहुन्छ, हामी कहाँ मात्रै होइन, उहाँहरूलाई नियमन गर्ने पनि राज्य नै हो नि त। त्यो भएको भएर उहाँहरूको विश्वसनीय हुने यताको विश्वसनीय नहुने भनेको फिटिकै होइन, किनभने यसको ट्र्याकिङ नम्बर हुन्छ, यसले लास्ट माइल डेलिभरी गरेको नगरेको भन्ने कुरा चाहिँ युनिभर्सल पोस्टल युनियनले स्विजरल्यान्डबाट हामीलाई मोनिटरिङ गर्न सक्ने मेकानिजम छ, विश्वसनीय छ। विभिन्न स्रोत साधन चुनौतीका कारणले केही ढिलो भएको होलान्, तर अहिले त त्यसमा पनि सुधार भएर धेरै राम्रोसँग अघि बढेको हुँदाखेरि चाहिँ हाम्रा चाहिँ बाहिर निजी क्षेत्रलाई हामीले साझेदारी गरेर जाने हो क्या, प्रतिस्पर्धी इगो यस्तो उस्तो पनि होइन। त्यो भएर हाम्रो बुझाइ चाहिँ कस्तो छ भने जस्तै सरकारी निकाय आफैले पनि यो हुलाकलाई प्रयोग गर्नु पर्यो नि त, अनि थाहा हुन्छ कसरी गर्छ कहाँ गर्छ। अहिले सिंहदरबारभित्रै आधी घन्टाभित्रमा त्यहाँ तपाईँको अफिसमा पुगेर सर्भिस दिने हुलाक चाहिँ भित्र छ भन्ने कुरा कति हाम्रा निकायहरूलाई थाहा छन् होइन, त्यो हिसाबले पनि हेर्नुपर्ने हुन्छ। प्रचार प्रसारको कमी भएको कारणले यी चिजहरू थाहा नभएको हो, पहिला जस्तो छैन, अब हामी धेरै अघि बढिसकेका छौँ।
0: हजुर, हिजोको दिनमा हुलाक कार्यालयको भूमिका महत्त्वपूर्ण मैले अगाडि पनि भनिसकेँ, गाउँघरमा जहाँ चाहिँ सूचना प्रविधिको विकास भइसकेको थिएन अथवा पछिल्लो अवधिमा सूचना प्रविधिको विकास भयो, पहिला चाहिँ एउटा सञ्चार माध्यमकै रूपमा चाहिँ हुलाक थियो, गाउँघरमा हल्काराहरू हुलाके दाईहरू चिठी पत्र पुर्याउन जानुहुन्थ्यो। त्यो किसिमको अहिलेको पुस्तालाई नयाँ पिँढीलाई भन्ने पनि त्यो एउटा कहानी जस्तै लाग्छ होइन। यो किसिमको अवस्थाबाट गुज्रेको हुलाक उसको चाहिँ हिजोको सञ्चार माध्यममा अथवा सञ्चार आदान प्रदानमा महत्त्वपूर्ण भूमिका खेलेको हुलाक अहिले कस्ता छन्, तिनीहरू जुन ग्रामीण क्षेत्रमा रहेका हुलाक कार्यालयहरू इलाका हुलाक जिल्ला हुलाकदेखि लिएर विभिन्न संरचनाहरू थिए नि, तिनीहरूको अवस्था कस्तो छ
1: अहिले? हुलाक पुरानो अवस्थाबाट पुनर्संरचना भइसकेको छ। हाम्रो अहिले चाहिँ जसरी सङ्घीय संरचना रूपान्तरण भयो त्यसै गरी हुलाक सेवा पनि रूपान्तरण भएको छ। पालिकासम्म हाम्रो इन्टिटी पुगेको छ, पहिला इलाका भन्ने अहिले छैन, पालिका हुलाकै भन्ने भइसकेको छ। अनि हल्का र हुलाकी दाईहरू हुनुहुन्छ, उहाँहरूले अहिले चिठीपत्र नभएर चिठीपत्रसँगै पार्सल बोक्न थाल्नु भएको छ होइन। अहिले हाम्रो हल्का र हुलाकीहरूले कम्प्युटर चलाउन जान्ने हुनुभएको छ, मोटरसाइकल चलाउन जान्ने हुनुभएको छ होइन। प्रतिस्पर्धा बढेको छ, नयाँ मान्छेहरूको आगमन भएको छ, क्रिम जनशक्ति आएको छ भन्दाखेरि चाहिँ काम चाहिँ हल्का र होलाकीले फिजिकल्ली पठाउने हो, तपाईँले इमेल इन्टरनेटले सबै कुरा गर्दैन, इमेल इन्टरनेटले म्यासेज दिन्छ तर त्यो फिजिकल्ली पुर्याउने माध्यम भनेको चाहिँ त यतापट्टि कुरियरले डेलिभरी बोय भने जस्तै सरकारको कुरियर भनेको हुलाक छ, हुलाकभित्रका कुरियर कर्मी भनेको चाहिँ हाम्रा हल्कारा र हुलाकीहरू नै हुनुहुन्छ, काम गरिराख्नु भएको छ। अब उहाँहरूलाई चाहिँ अझै बढी सक्षम बनाउने, अझै बढी समय अनुकूल ढाल्दै जाने लक्ष्य चाहिँ हामीले ल्याएछौँ होइन। अहिले अब स्रोत साधन पनि विभिन्न प्रदेश सङ्घ स्थानीय तथी नै सरकारसँग मिलेर समन्वय गरेर काम गरेका छौँ अनि सबैतिर प्रचार प्रसार गर्दैछौँ भन्दाखेरि ती बोक्ने मान्छेहरूले बोक्नु भएको छ र फरक किसिमले बोक्नु भएको छ, फरक किसिमले डाटा इन्ट्री गर्नुहुन्छ, सबै रेकर्डिङ गर्नुहुन्छ, ती सबै कामहरू चाहिँ भएछन्।
0: हजुर, यति मात्र नभएर हुलाकमा काम गर्दाखेरि कर्मचारीहरूले पठाउँदाखेरि पनि अन्तिम एउटा कारबाहीको स्वरूप हुलाकमा पठाउने परम्परा जस्तो देखिन्थ्यो, त्यहाँ जाने कर्मचारीहरूको पनि मनस्थिति ए हुलाकमा पठाइयो भन्ने किसिमको एउटा भाष्य निर्माण गरिएको थियो नि विगतमा, त्यसमा के सुधार भयो?
1: त्यो भाष्य बन्द भइसक्यो, म आएको बेलामा 29 हुनुहुन्थ्यो यहाँ अफिसर भने अहिले अब फुलफिल हुन लागिसकेको छ होइन। कर्मचारीहरू यति धेरै चरा भएर आउनु भएको छ कि अहिले राख्ने ठाउँै छैन, फिर्ता गर्नुपर्ने स्थिति भएको छ भन्दाखेरि आउन यस्तो हो कि बिजनेस बिचमा अलिकति हराए जस्तो, राज्यको प्राथमिकता पनि कम भएछ, मान्छेहरूले पनि माया नगरेर आफ्नै संस्थालाई हेला गरेर त्यो हिसाब भएको हो नि त। अब सबैले प्राथमिकतामा दिँदै गएपछि त काम गर्ने कर्मीहरू पनि आउँछन् होइन, अनि चलायमान हुन्छ, सबै उत्साही हुन्छन्, बिजनेस बढ्छ। त्यो किसिमले चाहिँ अहिले हाम्रो एपिपिओले म्यापिङ गर्दा समेत पनि हामीले धेरै काम गरेका छौँ, यो दिगो विकासको 16 होइन काम गरेका छौँ, 17 लक्ष्यमा 16 हामी प्रत्यक्ष जोडेर काम गरेका छौँ। त्यो हुँदाखेरि अबको त्यो भाष्य चाहिँ पुरानो भइसक्यो।
0: हजुर, यहाँले यो भन्दै गर्दाखेरि अगाडि पनि जोड्नु भएको थियो विश्वसनीयताका कुराहरू, बाहिर देखिने हल्ला र भित्र काम गर्दै गर्दा जाँदाखेरि फरक कुरा हो भन्नुभएको थियो। सेवाग्राहीले हुलाकबाट चिठी पार्सल अन्य सामग्री पठाउँदा समयमा नपुग्ने हराउने गुनासाका कुरा हामीले गर्दै गर्दाखेरि यस्ता समस्या काहीँ न काहीँ हुन सक्छन्, काहीँ न काहीँ नआएकन नदेखिकन गुनासा आउने कुराहरू पनि हुँदैनन्, यसलाई चाहिँ समाधान गर्नको लागि यसलाई अझै विश्वसनीय चुस्त दुरुस्त बनाउनको लागि यहाँले कसरी काम गर्दै हुनुहुन्छ, के कदमहरू चाल्नु भएको छ?
1: यसमा एकदम हाम्रो के छ भन्दाखेरि गुनासो आउनु भनेकै हाम्रो लागि चाहिँ एकदमै लेसन लर्न हो होइन, सिकाइ हो। त्यो हुँदाखेरि गुनासो आउने क्रम एकदम घट्या छ, यो 90% भन्दा बढी गुनासो घटिसकेको अवस्था छ होइन। अनि अहिले चाहिँ हाम्रो मुख्य कुरा चाहिँ सेवाग्राहीको जुन डकुमेन्ट हुन्छ त्यो डकुमेन्टलाई इन्ट्री गर्दा नै हामीले उहाँहरूलाई कोड नम्बर दिन्छौँ, त्यसबाट उहाँहरूले ट्र्याकिङ गर्न सक्नुहुन्छ, त्यसपछि कहिले प्राप्त भयो भनेर पनि थाहा हुन्छ, कहाँ पुग्यो कसले बुझाएको छ भन्ने पनि थाहा हुन्छ, र इभन कसले बुझाएको थियो भन्ने नाम समेत भएर आउँछ। त्यो हुँदाखेरि चाहिँ कस्तो छ भन्दाखेरि यो पूर्ण विश्वसनीय छ, विश्वसनीय भएकै कारणले संसारभरिले हामीलाई पत्याउँछ, हामीले अरू देशको अब बङ्गलादेशको निर्वाचनको काम समेत हामीले गरौँ, ब्यालेट पोस्टको काम हामीले गऱ्यौँ होइन, अर्को देशको सरकारले त्यहाँ विश्वास गर्छ भन्दाखेरि यो विश्वसनीय छ। अब यसलाई चाहिँ हामीले गर्दै गएपछि सबैले विश्वास गर्दै गएपछि अझै बढी विश्वसनीय हुन्छ, यसमा कुनै डाउटै छैन।
0: हजुर, सेवाग्राहीले आफ्नो
1: सबै कुरा हेर्छ क्या यसमा।
0: हजुर, सेवाग्राहीले आफ्नो पार्सल कहाँ पुग्यो, कहिले वितरण हुन्छ, कसले बुझ्यो भन्ने जानकारी, यस्ता कुराहरू छन् नि, यी कुराहरूलाई अनलाइनबाट जुन चाहिँ व्यक्तिले चाहिँ आफूले सामान पठाएको थियो उसलाई जानकारी गराउन सक्ने व्यवस्था पनि गर्न सक्ने सम्भावना देखिन्छ कि देखिन्न?
1: त्यो सम्भावना छ, त्यसमा हामीले काम गरिरहेछौँ। जस्तै वैदेशिक हुलाकको सन्दर्भमा अहिले सुरुवात भएको छ एसएमएस प्रणाली, अब चाहिँ अब यो स्वदेशभित्रको अन्य हुलाक वस्तुको सन्दर्भमा पनि त्यो प्रणाली र त्यो एड्रेसलाई एकदम नजिकै जाने नजिकै ल्याउने त्यो एड्रेसिङ सिस्टममा पनि अहिले काम गरिरहेछौँ, सिस्टमलाई स्तरोन्नति गर्दैछौँ। अहिले सरकारले पनि यो बिजनेस प्रोसेसरी इन्जिनियरिङ गरेर हुलाकलाई राम्रो गराउनलाई अगाडि बढाइरहेको अवस्था छ होइन। त्यो हुँदाखेरि आशा गरौँ राम्रो राम्रो उसमा पुग्दैछौँ हामी।
0: हुन त हुलाक सेवा सरकारी कार्यालय हो होइन, हुलाक विभाग होइन अथवा त्यो अन्तर्गतका कार्यालयहरू, तर पनि यसलाई चाहिँ अझै व्यवस्थित गर्नको लागि आर्थिक पाडाहरू महत्त्वपूर्ण हुन्छन्, जनशक्तिको कुराहरू हुन्छन्, जनशक्ति व्यवस्थापनका कुराहरू हुन्छन्। हुलाक सेवा विभागको आम्दानी खर्च आर्थिक दिगोपनको अवस्था कस्तो छ, अथवा यसलाई सेवा सञ्चालनमा सरकारमाथिको निर्भरता घटाउने प्रयास भइरहेको छ कि, अथवा यसले आम्दानी गरेको आम्दानीले चाहिँ सञ्चालनसम्मको अवस्था पुग्छ कि पुग्दैन, के छ स्थिति?
1: अब यसलाई यसरी बुझौँ, यो क्वेसन नै हजुरको किन मिल्दैन भने
0: मैले अगाडि पनि भनिसकेँ, हुन त सरकारी कार्यालय हो भनिसकेँ,
1: मैले हजुरलाई भन्दैछु यसमा यो एकदम म कन्फर्म भएर के भन्दैछु भने युनिभर्सल पोस्टल युनियनमा नेपाल सदस्य छ, सदस्य राष्ट्रले के भनेको छ भन्दाखेरि म युनिभर्सल के अरे सर्भिस अब्लिगेसनमा म काम गर्छु, जनताको लागि काम गर्छु, म हुम्लाको मान्छे र काठमाडौँको मान्छेलाई विभेद गर्दिनँ, मेरो सेवामा फरक रेट गर्दिनँ भनेर हस्ताक्षर गरेका छ। त्यो भएर सरकार जहिले पनि सेवामुखी हुन्छ, नाफामुखी हुँदैन। त्यो भएर अहिलेको हुलाक भनेको चाहिँ सेवामुखी हो, नाफामुखी होइन, तर सरकारलाई चाहिँ काम गरेर गैर गरेर आम्दानी पनि गर्छ र हरेक कुराहरू हुलाकको खाता होइन कि, र सरकारको राजस्व खातामा जम्मा हुन्छ, डाइरेक्ट जम्मा हुन्छ र नाफामा बिस्तारै जाँदै गर्छ र सेवालाई पहिलो प्रायोरिटी दिएर दायराहरू फराकिलो पार्दै गएपछि यो नाफामा पुग्छ, पुग्ने क्रममा अघि बढिसकेका छ, स्कोरमा माथि माथि रेन्जमा आइसकेका छ होइन। यो भएको भएर हामीले नाफा भन्दा निजी क्षेत्रको जस्तो नाफा पनि होइन होइन, अनि त्यसपछि चाहिँ सेवा पनि हो, सँगसँगै उहाँहरूबाट लिएको सामान्य खालको जुन हुन्छ हुलाक महसुल हुन्छ त्यसले राग रुपियाँलाई दिने योगदान पनि हो, र जति बिजनेस बढ्छ त्यति योगदान बढिहाल्छ, त्यो सम्भावना भइहाल्छ।
0: हजुर
1: त्यसरी हो। अब सञ्चालन खर्च यहाँ त्यहाँ भन्न चाहिँ हामी सार्वजनिक संस्थान होइन, छुट्टै निकाय होइन, सरकारभित्रको अङ्ग भएर चाहिँ त्यतातिरबाट हामीले कहिले पनि मापन गर्नै मिल्दैन, युएसओ भन्छौँ हामीले, युनिभर्सल सर्भिस अब्लिगेसन।
0: हुलाक सेवाको प्रभावता बढाउनको लागि निजी क्षेत्र निजी क्षेत्रसँग सहकारीका कुराहरू हुन्छ नि,
1: यो नै हाम्रो अहिलेको सोचै यो छ। निजी क्षेत्रसँग पनि हामीले यहाँ छलफलहरू चलाइसकेका छौँ होइन, उहाँहरूको सिप दक्षता होइन हाम्रा चाहिँ अनुभवहरू सबैसँगै लिएर चाहिँ साझेदारी गर्ने गरी अघि बढिरहेका छौँ। अब नयाँ ऐन आउँदैछ, नयाँ ऐन आउँदाखेरि कुराहरू त्यहाँनिर एड्रेस हुन्छ। इ कमर्सका धेरै सम्भावना छ होइन, हामीले अब इन्टरनेसनल हिसाबमा त इ कमर्सको काम वैदेशिक हुलाकले सुरु गरिसकेका छ, देशभित्र इ कमर्सका ससाना कामहरू माथि होइन अब हिमालतिरबाट भएका जडीबुटी तर्ल झारनीदेखि लिएर जुम्लाको स्याउ काठमाडौँमा खान पाउने उपभोक्तालाई त्यसको सहजीकरण गर्नलाई रेट रिभ्यूको पनि समिति बनिसकेका छ, त्यसमा पनि हामी काम अघि बढाएका छौँ। त्यो भएर निजी क्षेत्रसँग उहाँहरूसँग समन्वय पनि गर्ने हो, साझेदारी पनि गर्ने हो, नियमन पनि गर्ने हो, अनुगमन पनि गर्ने हो र सँगसँगै हिँडाउने हो, हिँड्ने हो, त्यसरी नै त्यो क्षेत्रमा अघि बढाएका छौँ। त्यो भएर राज्यको लक्ष्य भनेको सबै भएर प्राप्ति हुन्छ भन्ने हाम्रो विश्वास छ। हजुर हेलो हेलो
0: हजुर हजुर, यहाँले कुराकानीकै क्रममा भन्नुभएको थियो हिजोको दिनमा हिँडेर जाने हुलाकी दाईहरू मोटरसाइकल चलाउने भइसक्नु भएको छ, अथवा प्रविधि मैत्री भइसक्नु भएको छ, कम्प्युटर चलाउनु जान्ने भइसक्नु भएको छ, यो भन्दै गर्दाखेरि अहिले पनि अब यो कुरो आर्थिक पाटोसँगै जोडिएर आउँछ, आर्थिक पर्याप्तताका कुराहरूको सन्दर्भमा कुराकानी गर्दाखेरि हुलाकलाई जति बजेट चाहिने हो, जति आर्थिक अथवा जनशक्तिका कुराहरू हुन् ती पर्याप्त छन् त अहिले?
1: आर्थिक स्रोत पर्याप्त त छैनन्, सीमित स्रोतमा असीमित अब इफोर्ट चाहिँ लाउनु परेको छ, बिस्तारै बिस्तारै स्रोत जुटाउनमा सबै सरकार लागेकै छ, हामी सबै लागेका छौँ, युनिभर्सल पोस्टल युनियन समेत पनि लागेका छ नेपालको लागि गर्नलाई, गर्दाखेरि विलिङ्स हाम्रो छ, विलिङ्स भएपछि त्यो इच्छा शक्ति भएपछि त्यो सम्भव हुन्छ, असम्भव पनि सम्भव भएर जान्छ, त्यो ससाना विलिङ्सले काम गर्दा यही पटक हामीले यो एपिपियुको महासभामै नेपालले सम्मान पनि प्राप्त गरेका छ, इनोभेसन अवार्ड पनि प्राप्त गरेका छ होइन, सीमित स्रोतमा अधिकतम काम गरेर, त्यो भएर सबै क्षेत्र चाहिँ संवेदनशील हुँदैछ अहिले, अब सीमित छ असीमित काम गर्न परेका छ होइन, त्यो भएर निकायगत समन्वय गरेर गरेका छौँ, सार्वजनिक यातायातहरूसँग समन्वय गरेर काम गरिरह गरेका छौँ होइन, बिस्तारै बिस्तारै स्रोत साधन बढ्दै जाला भन्ने अपेक्षा छ, बिस्तारै भइरहँदै छ।
0: हजुर, तुलनात्मक रूपमा हिजोको भन्दा अहिले हुलाकसँग स्थानीय नागरिकको एट्याचमेन्ट कम छ भन्दा त्यति असान्दर्भिक नहोला। हुन त यहाँले भन्नुभयो विभिन्न सेवा हामी दिइ नै राखेका छौँ भन्नुभयो, तर पनि अहिले हजुर मैले यहाँ जोडिहालेँ, अहिले हुलाकले आफूलाई नयाँ ढङ्गले अगाडि बढायो भन्दै गर्दाखेरि अहिले पनि ग्रामीण क्षेत्रका व्यक्तिहरू सहरतिर अथवा सहरबाट ग्रामीणतिर सामान पठाउनु पर्ने हुन्छ, देशबाट विदेश विदेशबाट देशमा पठाउनु पर्ने हुन्छ, यो किसिमको यहाँले संरचना बनाउनु भएको छ, सेवा पनि दिइराख्नु भएको छ, यो बारेमा धेरै नागरिकलाई थाहा नहुन सक्छ। अहिले हुलाकले कस्ता कस्ता काम गर्छ, कसरी सेवा दिइराख्नु भएको छ र उहाँहरूले कसरी जोडिन सक्छ नयाँ ढङ्गले, यो बारेमा बताइदिनु न।
1: एकदमै यसमा चाहिँ कस्तो भन्दा नागरिकसँग एकदमै अहिले बिचमा चाहिँ अलिकति हराए जस्तो भएको हुलाक अब चाहिँ बिस्तारै नागरिकहरूले सम्झिन थालिसक्नु भएको छ। किन भन्दाखेरि हजुरबुवा पुस्ताले धेरै थाहा पाएको, हजुरआमा पुस्ताले होइन नाति पनाती पुस्तामा आउँदाखेरि हराए हराए भएको, अब यही नाति नातिना र पनाती पनातिना पुस्ताले यसलाई चम्काउँछ। त्यो किसिमले अब हामी संसारको 75 देशसँग हामी जोडिया छौँ होइन, अनि त्यहाँनिर हाम्रो एयरलाइन्सको पहुँच छ, त्यो देशमा हामीले सामानहरू पठाउन सक्छौँ हुलाक मार्फत, अनि देशभित्र देशैभरि हामीले हाम्रो होइन अब लेटर पार्सल इएमएस हरेक कुराहरू हामी पठाउन सक्छौँ। अहिले त विभिन्न निकायसँग मिलेर पनि हामीले उहाँहरूको सरसामग्री घर दैलोमा पुर्याउन थालिसकेको अवस्था भएको हुँदाखेरि चाहिँ बढीभन्दा बढी नागरिकले हामीलाई नजिकै छौँ नजिकैबाट सोध्नु होला, जिल्लामा छौँ जिल्लामा बुझ्नु होला, हामीलाई फोनबाट होइन अनि सबैतिरबाट हाम्रो सूचना पनि छ। अहिले त हामीले फेसबुक पेजहरू पनि बनाएर त्यसमा पनि प्रचार प्रसार गरेका छौँ, त्यहाँबाट जोडिन सकिन्छ। नयाँ किसिमले जाँदैछौँ, त्यो भएर सबैको साथ माया होइन सबैले प्रयोग गरेर हेर्नुहोस् भन्न चाहन्छु।
0: हजुर, यहाँले यो भन्दै गर्दाखेरि नागरिकका गुनासा अथवा चाहिँ कुराकानीका क्रममा उठ्ने कुराहरू हुन्छन् नि, निजी कुरेर भन्दा सरकारी हुना किन रोज्ने, जहाँ पनि सहज छ निजी क्षेत्रको कुरेर सेवाहरू भन्ने कहिलेकाहीँ प्रश्नहरू पनि उठ्छन्। यहाँ एउटा जिम्मेवार निकायमा हुनुहुन्छ, हुलाक सेवा विभागको महानिर्देशक हुनुहुन्छ, नागरिकले मूल्य सुरक्षा र समयका हिसाबले निजी क्षेत्रभन्दा हुलाक सेवा प्रयोग गरेपछि के कस्तो अनुभव गर्न पाउँछन्, के कस्तो फाइदा हुन्छ, के कस्तो सहजीकरण हुन्छ, के किसिमको सजिलो हुन्छ, यो बारे बताइदिनु न।
1: हजुरले दुर्गम क्षेत्र ग्रामीण क्षेत्र भन्नुभयो, हुलाक भनेकै ग्रामीण क्षेत्र र दुर्गम क्षेत्रलाई बढी महत्त्व छ कि। कस्तो भन्दा निजी क्षेत्र सहरमा आफूलाई नाफा हुने किसिमले अघि बढ्नुहुन्छ, जहाँ पनि सहज छैन निजी क्षेत्रसँग जनताको उपस्थिति, तपाईँ हुलाकको मान्छेलाई विपद पर्दाखेरि निजी क्षेत्र जान्छ र उहाँलाई नाफा नभई जान्छ त, सेवा गर्न जाँदैन, हुलाक चाहिँ जानै पर्छ जान्छ। त्यो भएको भएर विपदमा होइन रसुवामा विपद पर्दाखेरि त निज क्षेत्र जानु भएन त, कुरियरको सामान लिन हुलाकले नै ल्याएको छ त। अनि अप्ठ्यारो पर्दाखेरि जहिले पनि सहज भनेको राज्य हुन्छ, तपाईँ कोरोनाको बेलाको याद गर्नुभयो भने कोरोनाको समयमा को चाहिँ कुन अस्पतालहरू बढी सक्षम भएका थिए, कसले धेरै सहयोग गरेका थिए भन्दा अप्ठ्यारो पर्दा जहिले पनि हुलाक हो, संसार नै, फेरि नेपालमा मात्रै होइन संसारमै हो। तर सहज भनेको हुलाक सेवाको पहुँच सहज छ, गाउँ गाउँमा छ, निजी क्षेत्रको सहरमा छ। अब निजी क्षेत्रलाई पनि बिस्तारै हामीले गाउँसम्म पुग्नलाई उहाँहरूलाई गज गचाउने काम पनि साझेदारी गर्दै गएपछि हामी गर्नेछौँ, त्यो भएर हामी सँगै जान्छौँ र जनतालाई चाहिँ यो महँगो होइन, महँगो पनि छैन, सस्तोमा विश्वसनीय सेवा छ, हामी प्रचार प्रसार गर्दै जोडिन चाहन्छौँ जान्छौँ, उहाँहरूसँग यो के अरे प्रतिस्पर्धी भन्दा पनि साझेदारी गरेर जान्छौँ नि त। त्यसो भएर सहज छैन हुलाक, होइन हाम्रो कुरियर सबै ठाउँमा सहज चाहिँ पक्का छैन, त्यो चाहिँ भन्न
0: सक्छ। हुलाकको ऐतिहासिक विकास क्रमलाई हेर्ने हो भने के देखिन्छ, यसको पनि सेवामा विस्तारमा उतार चढाव देखिन्छ या पछिल्लो अवधि मात्र यसो केही घटेको हो, यहाँले अगाडि भन्नु पनि अहिले त हामी चाहिँ अगाडि बढिसकेका छौँ, तर बिचमा केही चाहिँ एउटा पुस्ताले चाहिँ यसको प्रयोग गर्न सकेन, त्यति उपयोगिता लिन सकेन भन्दै गर्दाखेरि योभन्दा अगाडि पनि यस्ता कि अडचनहरू आएका थिए।
1: यसमा कस्तो अडचन रहेछ भने पहिला एकदमै चलायमान होइन जुन सरकारको प्रमुखले नै यसलाई बढी निगरानी गर्ने अनि त्यसपछि एकदमै इन्भल्भमेन्ट हुनेदेखि लिएर एकदमै नजिकबाट मुटु जस्तै गरेर गरेको, बिचमा चाहिँ जुन यो हुलाक सेवा खारेज भएर चाहिँ खारेज हुँदाखेरि फङ्सनल जनशक्तिहरू लथालिङ्गै यताउता जाँदाखेरि त्यो टुरो जस्तो भयो, इन्स्टिट्युसन मेमोरी भएन, नहुँदाखेरि नयाँ आउने मान्छेले त्यसलाई ठ्याक्कै ग्राप गर्न सकेन, समय लाग्यो। तर समयको क्रममा फेरि त्यसलाई बिस्तारै रिभाइभ गर्दै चाहिँ अहिले पुनर्जागरणको युग पनि सुरु भयो क्या। यसको सरकारले अलिकति कान खोलिदिन थाल्यो, आँखा खोलिदिन थाल्यो, अनि त्यसपछि प्राथमिकता देख्न थाल्यो, यसको महत्त्व बुझ्न थाल्यो र सबैले बुझ्न थाल्यो र युनिभर्सल पोस्टल युनियनले पनि देशहरूलाई झकझकाउन थालिसकेपछि चाहिँ यो आयो। यो फेरि कस्तो रहेछ भन्दाखेरि धरती रहेसम्मै रहँदो रहेछ, देश रहेसम्मै रहँदो रहेछ, यो यो चाहिँ खारेज पनि हुनु नमिल्दो रहेछ। त्यही भएर विकसित देशहरूले यसलाई एकदम एडभान्स रूपमा यसलाई चाहिँ मुटुकै रूपमा लगाएका छन्। त्यो भएर हामी पनि उहाँहरूलाई पछ्याउँदै अघि बढाएका छौँ, राज्यले पनि त्यसै गरी अघि बढाउने काम गरिरहेछ।
0: हजुर, यसलाई यसरी बुझ्दा हुन्छ, हिजोको दिनमा चिठी पत्र चाहिँ बढी व्यापकता अथवा चिठी पत्र आदान प्रदान हुनाले यसको चाहिँ बढी प्रचार प्रसार भएको थियो, तर अहिले सूचना प्रविधिको विकाससँगै फोनको विकाससँगै सबै विकासले गर्दाखेरि चिठी पत्र भन्दा पनि यसले चाहिँ अन्य चाहिँ सरकारी दस्तावेजहरू कागजपत्रहरू त पुर्याउँछ नै, चिठी पत्र पुर्याउँछ नै, त्यसका अलावा अन्य पार्सल अन्य सामग्रीहरू अन्य ढुवानी गर्छ भन्दाखेरि कति सान्दर्भिक हुन्छ?
1: मजाले सान्दर्भिक हुन्छ नि, दुइटै कुरा गरेकै छ, गरिराखेको छ होइन। अनि त्यसपछि अब यो कस्तो भन्दाखेरि रूप बदलेर हिँडेको पनि होइन, सँगसँगै यसको कोर काम पनि छोडेको छैन, कोर काम सँगसँगै बिजनेस बढाएर खोजिरहेको स्थिति हो होइन। भन्दाखेरि यो त बदलिएको भूमिकाहरू फरक फरक विविधीकरण भएका भूमिकाहरू खोजी भएका हुन् होइन, त्यो भएको भएर चाहिँ प्रचार प्रसार अहिले त झन् यो हुलाक्त जिल्लामा मिडियाको यो त फोकल पर्सन हो नि, सूचनाको फोकल पर्सन हो, अनि अहिले सूचना प्रसारण विभागको पनि यसले काम गर्छ जिल्लाबाट, लोकल लडकारी विज्ञापनको काम पनि गरिरह हुन्छ, अनि समन्वय गरिरह हुन्छ, एफएमहरूसँग पनि काम गरिरह हुन्छ। त्यो हुँदाखेरि अहिले चाहिँ हामी सँगसँगै हिँड्दाखेरि नागरिकहरूलाई थाहा दिँदै दिँदै होइन गर्दै जाँदाखेरि चाहिँ यसलाई महत्त्वपूर्ण हुँदै गएको छ, प्रचार प्रसार हुँदै गएको छ। यसरी बुझ्छ,
0: अहिले गाउँबाट सहरतिर सहरबाट विदेशतिर धेरै नागरिकहरू छन्, उहाँहरूले पनि यसको प्रयोग गर्न सक्छन्, तर यसबाट सेवा लिँदाखेरि कतिको महँगो छ?
1: महँगो चाहिँ छैन, विदेशमा जाने अब कुरियरको भन्दा चार गुणै सस्तो छ, मैले यहाँ ग्यारेन्टी गरेरै भने होइन।
0: हजुर,
1: अनि त्यसपछि देशभित्र चाहिँ हाम्रो एउटै वेट रेट छ, अब हाम्रो नभएको भनेको बल्क रेट चाहिँ अहिले बनिसकेका छन्, त्यसको लागि रिभ्यू हुँदैछ होइन। धेरै धेरै सामग्री त त्यो त्यस्तो खालको बल्कमा बोकेको छैन छैन, वेट रेटमा छ सरकारको होइन। त्यो हुँदाखेरि नजिकलाई चाहिँ महँगो हो कि जस्तो लाग्ने, तर देशको टाढाको भूभागमा पुग्दाखेरि चाहिँ एकदम सस्तो पर्ने हुन्छ कि। त्यो हुँदाखेरि
0: हामी कुराकानीको अन्त्यमा छौँ, अन्त्यमा विश्व हुलाक दिवसका अवसरमा हुलाक सेवालाई अझ प्रभावकारी बनाउन सरकार कर्मचारी र आम नागरिकलाई तपाईँको सन्देश के छ, के भन्नुहुन्छ?
1: एकदमै यसमा सबैलाई शुभकामना भन्न चाहन्छु, हामीभित्र थुप्रै सम्भावना छन्, त्यसैले जब पोस्टल हुलाक कर्मी भनौँ, हुलाक कर्मी सरकार व्यवसाय र समुदायले सँगसँगै मिलेर काम गर्छौँ नि, तब नागरिकको सेवा चाहिँ नजिकै पुर्याउने अवसर झनै मजबुत हुन्छ, सरकार र नागरिकलाई जोड्ने माध्यम हुलाक बन्न सक्छ। त्यो भएको भएर हुलाकसँग मुटु जस्तै हुलाकलाई चाहिँ एकदम राम्रो बनाएर स्वस्थ बनाएर यसलाई चलायमान बनाउनु जरुरी छ, यसको प्रयोग गर्नुहुन पनि मैले अनुरोध गर्दछु। र सँगसँगै सबै संसारभरि चाहिँ हामी हाम्रो देशको साख हुलाक मार्फत उठाउनलाई सबैले माया गरिदिनु हुन पनि अनुरोध गर्दछु। धन्यवाद।
0: हजुर, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
1: धन्यवाद।
0: आजको कार्यक्रममा हामीले कुराकानी गर्यौँ विश्व हुलाक सेवा दिवसको अवसरमा हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीसँग। यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम यहीँ पुरा हुन्छ। प्राविधिक मित्र रमा अग्रेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।

0: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। कास्कीको पोखरा महानगरपालिका 28 मार्च थानाबाट कालिकातर्फ विद्यार्थी लिएर

प्रधानमन्त्री शाहले चासो देखाउनु भएको र नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले हिजो सम्बन्धित आन्तरिक वायु सेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरी भाडा दरलाई सस्तोमा कायम गर्न सहमत भएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा एक कुनै क्षेत्रको प्रयासबाट मात्र सम्भव नभई राज्य निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट सम्भव हुने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग हिजो शीतल निवासमा भएको भेटमा उहाँले समृद्ध नेपाल निर्माणको संकल्पलाई व्यवहारमा रूपान्तरण गर्न निजी क्षेत्र अझ जिम्मेवार सृजनशील र अग्रणी भूमिकामा प्रस्तुत हुने अपेक्षा व्यक्त गर्नुभयो। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ। विभागका उपमहानिर्देशक विपिन राज भण्डारीद्वारा हिजो जारी विज्ञप्तिमा रोजगारदाता वा प्रतिष्ठानले उक्त सुविधा उपलब्ध नगराएमा सुविधा नपाउने श्रमिक वा कामदारले आफ्नो कार्यक्षेत्र पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी तथा निवेदन दिन सक्ने उल्लेख गरिएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले नेपाली ब्रान्डलाई विश्व बजारमा स्थापित गर्न सरकारले नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने बताउनु भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले युरोपेली युनियन ईयू भारत स्वतन्त्र व्यापार सम्झौताबाट सिर्जना हुने नयाँ आर्थिक संरचनाबाट नेपालले लाभ लिन संरक्षणमुखी नीतिभन्दा प्रतिस्पर्धी क्षमता विकास गर्नुपर्नेमा जोड दिनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयको शैक्षिक सुधारका लागि निश्चित मापदण्ड क्यालेन्डर सुशासन र प्रविधिको उच्चतम प्रयोग अनिवार्य हुनुपर्नेमा जोड दिनु भएको छ। किर्तिपुर स्थित त्रिभुवन स्मृति भवनमा हिजो आयोजित त्रिभुवन विश्वविद्यालय सभाको 67 वार्षिक दिवसको अवसरमा अध्यक्षता गर्दै उहाँले विश्वविद्यालयलाई समय सापेक्ष अनुसन्धानमुखी र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनु पर्ने बताउनुभयो। मन्त्री पोखरेलले प्रवेश परीक्षा भर्ना अध्ययन अध्यापनदेखि परीक्षा र नतिजा प्रकाशनसम्मका सबै प्रक्रिया समय तालिका अनुसार सञ्चालन गर्न पदाधिकारीहरूलाई निर्देशन समेत दिनुभयो। नेकपा एमालेको हिजो बसेको स्थायी कमिटी बैठकले पार्टीका स्थानीय तहका कमिटी अन्तर्गतका अधिवेशनको मिति तय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले वडा कमिटीको अधिवेशन आगामी मक्सिर 26 र पालिका कमिटीको अधिवेशन पुछ 4 गते गर्ने निर्णय गरेको हो। बैठकले आगामी मक्सिरको पहिलो साता राष्ट्रिय भेला र स्थानीय तहका वडा र पालिका अधिवेशन सम्पन्न भएपछि प्रदेश स्तरीय भेला आयोजना गर्ने निर्णय गरेको एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयो। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत अहिले नयाँ समिति कार्यसमिति चयनका लागि मतदान भइरहेको छ। प्रेसबाट निर्वाचन सामग्री आउन ढिलाइ भएपछि यसअघि निर्धारित मतदानको समय पनि संशोधन भएको थियो। दशैंको अग्रिम टिकट बुकिङ आजदेखि खुल्ला भएको छ। सरकारले दशैंमा घर जानका लागि शुक्रबार अर्थात् आजदेखि बस टिकट खुल्ला गरेको हो। प्रहरीले 3,38,00,000 भन्दा बढीको अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ। सरकारले अपाङ्गता को जोखिम न्यूनीकरणदेखि प्रारम्भिक पहिचान उपचार पुनस्थापना शिक्षा सी विकास रोजगारी र सामाजिक समावेशीकरणसम्मका कार्यक्रमलाई एकीकृत रूपमा सञ्चालन गर्ने भएको छ। कास्कीको पोहरा महानगरपालिका 18 अँधेरी कुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर हिजो 2 मजदुरको मृत्यु भएको छ। पोखराको प्रसिद्ध धार्मिक स्थल बिन्दवासिनी मन्दिरमा यस वर्षको नवदुर्गा महोत्सव घटस्थापनादेखि महानवमीसम्म विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम सहित आयोजना हुने भएको छ। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: अब बाँकी समाचार। आज विश्व हुलाक दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विश्व हुलाक संघ स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष अक्टोबर 9 यो दिवस मनाउने गरिन्छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सकारात्मक छलफल भइरहेको बताउँदै आगामी नोभेम्बर 3 हुने मध्यावधि निर्वाचन अघि इरानमाथि आक्रमण नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। इरानको सरकारी सञ्चार माध्यमले स्ट्रेट अफ हर्मुजको दक्षिणी क्षेत्रमा ठूला विस्फोटका घटना भएको जनाएको छ। समाचार संस्था फार्सका अनुसार अनुमति नलिएका समुद्री मार्ग प्रयोग गर्ने केही तेल ट्याङ्कर समुद्री बारूदमा परेको हुन सक्ने सैन्य स्रोतहरूले बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
0: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मिडियम वेब तथा एफएम ब्यान्ड 98.1 मेगाहर्जबाट यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम रेडियो नेपाल अनलाइन .com रेडियो नेपाल .gov.np सुन्न सक्नुहुनेछ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि यो कार्यक्रम सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कवि साहित्यकार प्रज्वल अधिकारी। कवि अधिकारीको प्रकाशित कृतिमा एकल कविता संग्रह अस्तित्वको ब्रह्माण्ड हालसालै प्रकाशित भएको छ। यसका साथै उहाँका फुटकर कविताहरू विभिन्न समयमा प्रकाशित प्रसारित हुँदै आएका छन्। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा उहाँसँग विशेष गरी कविता के हो, कविताले समाज कसरी बोल्न सक्छ लगायतका विषयमा कुराकानी गर्ने कोसिस गर्नेछौ। साथै उहाँका केही रचना सुन्ने सुनाउने पनि छौ। सर्वप्रथम स्वागत गरौं कवि साहित्यकार अधिकारीलाई। कविज्यू, स्वागत छ साहित्य संसार कार्यक्रममा।
1: धन्यवाद सरोज सर।
0: हजुर, अब कुराकानीको सुरुवात गरौं। तपाईँको लेखन यात्रा कसरी अगाडि बढ्यो, लेखनतर्फ कसरी आकर्षित हुनुभयो, प्रसंग यहीँबाट अगाडि बढाउन।
1: हस्, धन्यवाद सर। मेरो चाहिँ इन्टरबाट नै मास्टरसम्म अङ्ग्रेजी विषय हो, अनि मास्टर सकिसके पछाडि चाहिँ 72 सालतिरबाट चाहिँ म कार्यक्रमहरूमा हिँड्न थाल्दाखेरिदेखि त्यहाँभन्दा पहिला अलिअलि गीतहरू चाहिँ लेख्ने गर्थेँ, तर कविता लेखेको थिइनँ। अनि 72 साल पछाडि चाहिँ जब म कार्यक्रमहरूमा हिँड्न थालेँ, त्यस पछाडि चाहिँ मलाई लाग्यो मैले त गीतहरू लेखिरहँदाखेरि खासमा मलाई लेख्न मन लागेको र मेरो अन्तर्हृदयले लेख भनेको विषय चाहिँ कविता रहेछ भन्ने लाग्यो। त्यस पछाडि मैले पहिलो कविता 72 सालमा एउटा युद्ध अझै बाँकी छ भन्ने कविता लेखेँ। त्यस पछाडि लगातार त्यस पछाडि गीतहरू, गजलहरू, गजल त खासमा लेखेको नै छैन, गीतहरू पनि लेख्नलाई प्राय बन्द जस्तै भयो, र कविता चाहिँ एक प्रकारले चाहिँ 72 सालबाट अनवरत रूपमा आजसम्म लेख्दै आइरहेको छु सर।
0: त्यो सँगसँगै तपाईँ प्रखर रूपमा आफ्ना कविताहरू वाचन गरेर पनि सुनाउने गर्नुहुन्छ, र त्यसले अझ तपाईँले आफूले लेखेको भावका कविताहरूलाई न्याय प्रदान पनि गरिराखेको हामी पाउँछौ। विशेष गरी यो कविताको संसारमा प्रवेश गर्ने बित्तिकै आफू, आफ्नो जीवन र आफ्नो अस्तित्व बारे मान्छेले सोच्न थाल्दछ। तपाईँको कविता संग्रहको शीर्षक आफैमा अस्तित्वको ब्रह्माण्ड छ। सबैभन्दा पहिले यो शीर्षकबाटै अगाडि बढौं। अस्तित्वको ब्रह्माण्ड भन्नाले तपाईँले कस्तो संसारलाई कल्पना गरेर यो शीर्षक रोज्नुभयो, अथवा यो शीर्षकको उद्देश्य के थियो, त्यसपछि हामी कविता संग्रहभित्र प्रवेश गर्नेछौँ।
1: यो चाहिँ एकदम रमाइलो नै लाग्छ यो प्रश्न, एकदम राम्रो प्रश्न पनि सोध्नुभयो यहाँले। यो किताब मलाई चाहिँ जहिले पनि कविताको किताब निकाल्दा चाहिँ के लागिरहन्थ्यो भने, कविताभित्र भएको कविताको शीर्षक चाहिँ कविताको शीर्षक, किताबको साङ्गो पाङ्गो किताबको पूर्ण रूपको किताबको चाहिँ शीर्षक बनाउनु हुँदैन भन्ने चाहिँ मलाई आफूलाई लाग्ने। किनकि जस्तो मेरो नाम चाहिँ प्रज्वल अधिकारी हो भने मेरो शरीरमा कुनै पनि अङ्गको नाम प्रज्वल अधिकारी छैन, यो मेरो नाम हो, अनि यहाँभित्रका अवयवहरूको नाम चाहिँ अलग अलग छ। त्यस्तै गरी मलाई पनि त्यो किताबको नाम चाहिँ कुनै पनि चलेको कविता अथवा कुनै पनि कविताको शीर्षकबाट चाहिँ किताबको नाम चाहिँ राख्दिनँ म भन्ने थियो। तर पाण्डुलिपि बनाइसकेपछि म फेरि यो किताबको शीर्षकहरू अथवा कविताको शीर्षक राख्ने धेरै कमजोर मान्छे हो। मलाई जहिले पनि कविता आउँछ अनि मलाई मात्रै शीर्षक मिलाउन थाल्ने हो म, मलाई त्यो शीर्षक आएर कविता अहिलेसम्म आउँदैन। त्यो गर्दै गए जाँदाखेरि चाहिँ ओम रिजाल हाम्रो एउटा उपसचिव पनि हुनुहुन्छ र राम्रो उपन्यासकार हुनुहुन्छ, अनि उहाँलाई मैले चाहिँ दाई यो कविताको शीर्षक केही त राख्नु पर्यो, केही दिनु न तपाईँले भन्दाखेरि, ल म भरे 4-5 नाम दिन्छु अनि यो राख भनेपछि, अनि त्यहाँ अस्तित्वको ब्रह्माण्ड भन्ने थियो। अनि मलाई यो शीर्षक चाहिँ अर्को ढङ्गले किन मन पर्यो भने, हामीले जहिले पनि ब्रह्माण्डको चाहिँ अस्तित्व भन्दै आइरहेका थियौँ, यसमा चाहिँ अस्तित्वको चाहिँ आफ्नै ब्रह्माण्ड छ, एक्जिस्टेन्सको ब्रह्माण्ड भइसके पछाडि अनि बल्ल ब्रह्माण्ड चाहिँ एक्जिस्टेन्समा आउँछ होला। पहिला चाहिँ ब्रह्माण्डको पनि त अस्तित्व आउनु पर्यो नि त, त्यो भइसके पछाडि चाहिँ, अनि मैले धेरै समय यो शीर्षकमा सोचेँ सर, होइन सोचिसके पछाडि अब यसरी नै साथीहरूले सोद्धा विभिन्न कार्यक्रमहरू जाँदा के भन्ने त भने पछाडि मैले त्यो किताबको पछाडि चाहिँ ब्लर्ब जस्तो लेखेँ, यो के हो त भन्ने विषयमा चाहिँ म हजुरलाई सुनाउँछु है। मैले त्यो लेखेँ, शून्यको हृदयभित्र धड्किरहेछ धडकन, त्यही धडकनको चालमा छ सिङ्गो ब्रह्माण्ड, हामी त घामको धुलो नहौ अस्तित्वको एउटा कण, आफ्नै लयमा घुमिरहने ग्रह, आफ्नै भयमा भागिरहने मान्छे, यहाँ कोही एक्लो छैन, यहाँ कोही एक्लो छैन, दृश्य र अदृश्यको बीचमा छ सह अस्तित्व, दर्शनको अनन्तता, विज्ञानको गहिराई, चेतनाको व्याप्ति, हृदयको अनुभूति, जति विशाल छ फैलिएको आकाश, त्यति नै उज्यालो छ आत्मप्रकाश, छिचोल्नै नसकिने रहस्यको यो ब्रह्माण्ड हो अस्तित्वको।
0: शीर्षक आफैले एक हिसाबले भन्ने हो भने विशाल संसारको बोध या संसारभन्दा अझ पर गएर ब्रह्माण्डको बोध गराउने गरी शीर्षक रोजिएको छ। त्यो सँगसँगै अब कविले जब आफ्नै अस्तित्वको खोजीमा निस्कन्दै गर्दाखेरि आफ्नै जीवन, स्मृति, सम्बन्ध, सँगसँगै समाज र समय, यी यावत कुराहरू ठोक्किन आइपुग्छन्।
1: हजुर,
0: यो अस्तित्वको ब्रह्माण्ड लेख्ने क्रममा तपाईँको आफ्नो जीवनको भोगाई र प्रभाव चाहिँ यो सङ्ग्रहमा कति सङ्ग्रहित छ, या यो जीवन र भोगाई भन्दा पर गएर छुट्टै कविताको रूपमा चाहिँ प्रस्तुत भएको छ त कविता सङ्ग्रहमा?
1: यो चाहिँ कविताहरू चाहिँ अब हामीले समाजमा देखिने आफ्नो जीवनमा भएका, अब स्मृतिको कुरा गर्नुपर्दा नोस्टाल्जियाका कुराहरू, मलाई चाहिँ त्यो गाउँको स्मृतिहरू, अनि त्यस पछाडि हामीले हाम्रो जीवनमा, हाम्रो समाजमा भएका राजनीतिक उतार चढावहरू, विभिन्न हाम्रो एक प्रकारले हेर्ने हो भने त जिन्दगी त अब 45-46 सालमा जन्मिएदेखि नै आन्दोलन बाहेक केही पनि भोगे होइन हाम्रो जिन्दगीले, तपाईँ हाम्रो जिन्दगीले त त्यो बाहेक अरू केही पनि भोगे होइन। 45 साल, 51 सालबाट द्वन्द, त्यस पछाडि मधेस आन्दोलन, त्यस पछाडि भूकम्प, त्यस पछाडि नाकाबन्दी, त्यस पछाडि अहिले जिएनजी आन्दोलन, आजसम्म आइपुग्दा पनि हामी आन्दोलनबाट हाम्रो पुस्ता चाहिँ बाहिरिन पाएको छैन। त्यो विषयले गर्दाखेरि हामी चाहिँ स्मृतिमा जाँदा पनि हाम्रो विषय धेरै विषयहरू छन्, किनकि हामी गाउँ छोडेर सहर आइयो होइन, अनि त्यो गाउँको एक प्रकारको नोस्टाल्जिया, धेरै कुराहरू हाम्रो अबको पुस्ताले हाम्रो गाउँमा भएका कुराहरू थाहा पाउँदैन। ढिकी, जाँतो, गोरु के हो, जुवा के हो, खेत कसरी रोपिन्थ्यो, मकै कसरी, लिडको कसरी लगाइदिन्थ्यो, डल्लेठ्यो के हो, होइन, त्यो विषयहरू पनि स्मृतिमा आउँदाखेरि त्यो खेले कुदेको गाउँ, पाखा पखेरा, त्यो लमजुङको स्कुल जाने बाटो, बाख्रा भैँसी चराउन जान्ठौँ, त्यो स्मृति। अनि अर्को चाहिँ अब अहिले तत्काल काठमाडौँ आइसके पछाडिको एक प्रकारको सङ्घर्ष, अब हेर्दा त कविता हो, कविता सङ्ग्रह हो, धेरै मान्छेसँग भेटघाट हुन्छ, फेरि पनि भात त खानुपर्छ कविले, होइन। अब मलाई चाहिँ के लाग्छ भने जस्तो यो कविता भन्ने कुरा चाहिँ आफैमा प्रोफेसन बन्नुपर्छ भन्ने लाग्छ सर मलाई चाहिँ, किनभने एउटा डक्टरले डक्टरी पेसा गरिसके पछाडि अर्को पेसा गर्दैन तब उसले चाहिँ त्यो डक्टरीमा पूर्णत आफ्नो सफलता प्राप्त गर्न सक्छ। अब हामी कविलाई चाहिँ कस्तो हुँदो रहेछ भने आएको बेलामा लेख्ने त हो नि, भन्यो कविता लेख्यो, अर्को काम नि गर्यो, अर्को विभिन्न बाध्यता र व्यवस्थाले चाहिँ ऊ चिपिँदै चिपिँदै जाँदाखेरि उसलाई आर्थिक झमेला, पारिवारिक झमेला, हरेक किसिमका झमेलाले गर्दा उसले चाहिँ आफ्नो लेखनलाई चाहिँ सुदृढ बनाउन सक्दैन कि भन्ने लाग्छ। त्यस मेरो चाहिँ उद्देश्य के हो भने सर, मैले 72 सालमा मास्टर्स पास गरेपछि आजसम्म कुनै पनि जागिर खाएको छैन, मलाई जे जति दिएको छ यही कविताले दिएको छ, कतिले पुग्ने भन्ने कुरा त तपाईँ कसरी चल्नुहुन्छ भन्ने कुरा हो, होइन, तपाईँलाई कतिले पुग्ने, बिल गेट्सलाई नि पुगेको छैन होला यहाँ, तर चाहिँ सडक पेटीमा बसेर या 2 पिस पाउरोटी खाएर छेउकै एउटा कुकुरसँग अँगालो मारेर सुतिरहेको एउटा मान्छेलाई सायद पुगिरहेको होला, होइन, कतिले पुग्ने कतिले नपुग्ने भन्ने कुरा। तर मलाई चाहिँ लाग्ने के हो भने हामीले यसलाई चाहिँ पेसा बनाएर यो कवितालाई नै, जस्तो भारतमै हेर्ने हो भने कविता, राम्रो कविता पढ्ने मान्छेहरूको जिन्दगी धेरै राम्रो छ, होइन, सबै राम्रो त हुँदैन, हामीले नि बजारमा जाँदा सबै साग त किन्दैनौँ, राम्रो सागै छानेर किन्ने हो, छानिएका चिजहरू राम्रोसँग आउनुपर्छ। र मेरो कविता लेखनमा नि त्यही हो, गाउँ, सहर, परिवेश, देशबाट छुटेर गएका मान्छेहरूको नोस्टाल्जिया, अनि हाम्रो प्रकृति प्रेम, होइन, एउटा कविले कविता लेख्दा मानव विषयलाई मात्रै छुनुभन्दा मानवेत्तर विषय यत्रो धेरै छ संसारमा, र मान्छे मात्रै सर्वश्रेष्ठ प्राणी त होइन होला, अरू प्राणीहरूको पनि इकोसिस्टममा त्यत्तिकै महत्त्वपूर्ण भूमिका छ भनेर लेख्ने गर्छु। र यसले गर्दा जीवन, जगत, अघि हजुरले भन्नुभयो जस्तो स्मृति, वर्तमान समय, यो सबैलाई नै कविताले एक प्रकारले छोएको छ सर।
0: हजुर, तपाईँले अहिले भर्खरै प्रसङ्ग निकाल्नु पनि भयो, विशेष गरी साधनाको कुरा,
1: हजुर,
0: यसमा महत्त्वपूर्ण हुन्छ। एकजना जो सर्जक छ ऊ कुन हिसाबले साधनारत रहेको छ, त्यसले उसको सिर्जनामा देखिने भाव होस्, उसले दिन खोजेको सन्देश किन नहोस्, त्यो कुरा त्यहाँ झल्किने गर्छ। तपाईँ आफैले भनिसक्नु भएको छ, तपाईँ विशुद्ध रूपमा कुनै अन्य जागिरको रूपमा जागिर नगरेर यही सिर्जनात्मक कार्य या सिर्जना गर्ने कार्यलाई नै तपाईँले आफ्नो पेसाको रूपमा अगाडि बढाउनु भएको छ। यसले तपाईँमा आफूमा प्रस्फुटन गर्ने कुराको निखारता सँगसँगै त्यो गहन विषयवस्तुलाई पनि समेट्नलाई काहीँ न काहीँ सहयोग पुर्याएको छ। यो सँगसँगै अब फेरि मैले एउटा प्रसङ्ग यसमा जोड्नै पर्छ, विशेष गरी मानिसले या मानिससँग धेरै कुरा हुँदा हुँदै पनि मानिस फेरि एक्लो पनि हुने गर्छ, त्यो एक्लोपनको या एक्लो हुँदाखेरिको जुन व्यक्ति व्यक्तिगत अनुभूति हुन्छ र समकालीन समाज या सामाजिक परिवेशमा मानिस जसरी साझा नियतिमा पनि घुलमिल हुनुपर्ने उसको बाध्यता रहन्छ। यो बीचबाट तपाईँले आफ्ना सिर्जनाहरू पस्कँदै गर्दाखेरि त्यो क्षणलाई सम्झँदै गर्दाखेरि अथवा कुनै सिर्जना गर्दै गर्दाखेरि त्यो अनुभूति चाहिँ कस्तो हुँदो रहेछ त? जस्तै यहाँ मैले जोड्न खोजेको कुरा तपाईँकै उमेरको या तपाईँ हाम्रै परिवेशमा रहेका मानिसहरू एउटा आफ्नो निश्चित पढाइ या सङ्घर्ष सकिसके पछाडि उसको उद्देश्य के हुन्छ त भन्दाखेरि जागिर खाने, त्यस पछाडि आफ्नो घर व्यवहार सम्हाल्ने हुन्छ। तर तपाईँ त्यो जागिर नगरेर आफ्नो काव्यिक चेतनालाई अभिवृद्धि गर्दै र यसैलाई आफ्नो पेसाको रूपमा अगाडि बढाइराख्नु भएको छ। यसरी हेर्दाखेरि त्यो अनुभूति जन्य अभिव्यक्ति बताइदिनुहोस् न केही।
1: मलाई चाहिँ लाग्ने के भने सर, जस्तो संसारको सबै मान्छे चाहिँ पैसा कमाउन नै जन्मिएको हुन्छ भन्ने चाहिँ म मान्यता राख्दिनँ, र संसारको सबै मान्छे नै हामीले भन्दै आएको शारीरिक रूपमा सुन्दर हुन्छ भन्ने पनि हुँदैन, र संसारको सबै मान्छेसँग आफ्नो निजी सम्पत्ति घर सबै कुरा हुनु नै पर्छ भन्ने कुरा पनि म यस कुरामा मान्दिनँ। म हजुरलाई एउटा सानो प्रसङ्ग जोड्छु। म चाहिँ नेपाली सेनाले आयोजना गरेको कविता प्रतियोगिताको विजेता पनि हुँ, अनि मैले चाहिँ त्यहाँ गएर कविता वाचन गर्दै गर्दा चाहिँ प्रधान सेनापतिसँग भेट्ने अवसर जुरेपछि मेरो गाउँको एकजना भाइ चाहिँ त्यहीँ जागिरी हुनुहुँदो रहेछ, अनि उहाँले भन्नुभएको थियो, दाई हामी त जागिर खाएर चाहिँ प्रधान सेनापतिलाई कहिले भेट्ने हो र तपाईँले कविता लेखेर भेटिसक्नु भयो। उसको अर्थबाट हेर्दा त म सफल हो नि, उसले प्रधान सेनापतिलाई सँगै गएर भेटेर कहिले पनि हात मिलाउन सक्दैन भने मैले चाहिँ प्रधान सेनापतिलाई हात मिलाएर उहाँसँग कुरा गर्न सक्छु भने उसको तर्फबाट हेर्दा म सफल छु होइन। त्यसकारणले गर्दा हाम्रो सफलता, अनि अर्को कुरा यो कविता लेखनको प्रक्रियामा आएर आर्थिक रूप जोड्दा चाहिँ मलाई कहिले पनि दुःख लाग्दैन। किन लाग्दैन भने यो मैले रोजेको बाटो हो। अङ्ग्रेजी साहित्यमा मास्टर्स पास गरिसकेपछि मैले चाहेको भए म आफूले अहिले पनि चाहने भने म दुई चारवटा कलेज त अझै पनि पढाउन सक्छु नि होइन, तर मैले त्यो किन पढाउन चाहिँ? कतिपय साथीहरूले आइजन बिहानको क्लास पढा अथवा चाहिँ त दिउँसोको पढा अथवा यो काम गरौँ भन्दा मलाई के लाग्यो, मलाई यो कविताप्रति यस्तो पागलपन र यस्तो मोह छ, केही गरी म त्यो विषयतिर लाग्दाखेरि मेरो यता कविता छुट्यो भने त मेरो त जिन्दगीको एउटा पाटो सम्पूर्ण कुरा छुट्छ जस्तो लाग्छ कि मलाई। अनि त्यो कारणले गर्दा अघि हजुरले भन्नुभयो जस्तो एक्लोपन, अब यसलाई आर्थिक रूपमा हेर्दै जाने हो भने होला एक्लोपन पनि, कतिपय हजुरले भन्नुभएको जस्तो सँगै पढेका साथीहरूले जागिर खायो होला उनीहरूले पैसाको लागि मात्रै ध्यान दिने साथीहरूले पैसा कमाउनु पर्छ फेरि। मैले चाहिँ के चाहन्छु भने यदि तिमी चाहिँ जिन्दगीमा चाहिँ पैसै कमाएर एउटा चाहिँ राम्रो बिजनेसम्यान बनेर चाहिँ पैसै कमाउनु पर्ने छ भने तिमी गरिब हुन पाउँदैनौ, तिम्रो उद्देश्यमा त तिमी माथि पुग्नु पर्यो नि त। अनि म आफूलाई हेर्दाखेरि चाहिँ मैले फेरि मलाई हेर्ने कसरी हो भने यदि तिमी कविता लेखेर नै म चाहिँ जीविकोपार्जन पनि गर्छु र एउटा लेभलसम्म नेपाली कवितालाई पुर्याउँछु भन्छौ भने तिमीले यो विषयबाट हार खान पाउँदैनौ, तिमीले नेपाली कवितालाई एउटा उचाइमा लिएर जानु नै पर्छ, त्यो तिम्रो जिम्मेवारी हो। किन लिएको थियो जिम्मा? मैले नलिएको भए अर्को एउटा लिन्थ्यो नि त, अर्को एउटा सिद्ध हस्त कविले लिन्थ्यो र उसले पुर्याउँथ्यो होला नि, त्यो भाग त मैले लिइरहेको छु नि। त्यस कारणले गर्दा यो जिम्मा चाहिँ मेरो हो र मैले यसलाई माथि पुर्याउनु पर्छ भनेर चाहिँ म लागिरहेको छु सर।
0: हजुर, हामी यो संवादलाई जारी राख्ने नै छौँ, यस्तै ऊर्जाशील कुराहरू हामी फेरि पनि जोड्ने नै छौँ। अहिले यो संवादलाई रोकेर एउटा रचना सुन्नतर्फ लाग्छौँ, त्यसपछि फेरि हामी कविता केही कुरामा हामी जोडिनेछौँ। अहिले तपाईँसँग कुन रचना छ त्यतातर्फ
1: हुन्छ सर? अब कुरा यही अस्तित्वको ब्रह्माण्डकै छ, यसैभित्र रहेको एउटा कविता म यहाँलाई सुनाउँछु र सम्पूर्ण दर्शक श्रोताहरूलाई पनि धन्यवाद आभार भन्दै म उहाँहरूलाई पनि सुनाउँछु। कविताको शीर्षक हो पिरतीको आँगन। सुन्तलाका फूलहरू फुलेका हुन्थे आँगनमा, आमा भान्सामा मकैका फूल फुलाउँथिन्, बा खेतमा धानका फूल फुलाउँथे, छानामा भँगेराले फूल पार्थ्यो, हामीहरू बा आमाका आँखामा सपना फुलाउँथ्यौं। त्यही साल त हो क्रान्ति फुलेको। क्रान्ति फुलेपछि सुन्तलाका फूलहरू फुल्नै डराए, दुई तीन दिनपछि बा कुलोमा निलो फुलिरहेका भेटिए, आमा एकाएक फुलिन् सेतै भएर। धेरै वर्षपछि फुलेको कपाल लिएर त्यही घरको आँगनमा छु, सुन्तलाको बोटमा अजेरु फुलिरहेछ, छानामा सर्पले फूल पारिरहेछ, बारीभरि गन्दे फुलिरहेछ, पाखाभरि गाई तिहारे फुलिरहेछ। कति प्रेमिल छ यो गाउँ, यतिका समयपछि आउँदा पनि उसले मलाई काखमा लिन्छ र मेरा आँखामा आशा फुलाउँछ। सुन्तलाका फूलहरू फुलेका हुन्थे आँगनमा। धन्यवाद।
0: हजुर, भर्खरै कविता वाचन गर्नुभयो। अब फेरि हामी संवादमा जोडिन्छौँ र अब फेरि पनि हामी सम्बन्धकै कुरा गर्छौँ।
1: हजुर,
0: भर्खरै पनि प्रेमिल सम्बन्धको केही प्रसङ्ग जोड्नुभयो। विशेष गरी हामी बाँचेको समय एक हिसाबले भन्ने भने अघि सुरुमै प्रसङ्ग पनि कोट्याइसक्नु भएको छ, एकदमै अस्थिर समयमा हामी बाँचिराखेका छौँ। मानिसका सम्बन्ध पनि यसरी नै फेरिराख्छन्, जीवनशैली फेरिएको छ, मानिसका प्राथमिकता पनि फेरि रहेका छन्। यस्तो बदलिदो समयमा एउटा कविका रूपमा तपाईँले सबैभन्दा ठूलो कुरा जुन तपाईँको शीर्षकमै छ, अस्तित्वको ब्रह्माण्ड जुन छ, त्यो हिसाबले हेर्दै गर्दाखेरि अस्तित्वगत संकट कस्तो देख्नुहुन्छ तपाईँ कवि सर्जकको रूपले भन्नुपर्दा चाहिँ?
1: यस्तो सर, अब मेरो विचारमा चाहिँ एक्जिस्टेन्स हरेक प्राणी सजीव र निर्जीव, यो सम्पूर्ण प्राणी र हाम्रो सजीव निर्जीव भौतिक अभौतिक सम्पूर्ण कुराहरूको एउटा समष्टिगत रूप चाहिँ हाम्रो अस्तित्व हो। जस्तो हामी मान्छेले मान्छेको मात्रै अस्तित्व भन्यो भने अहिले भर्खरै हेरौँ न, हाम्रो यहाँ नजिकै माइक्रोफोन छ, हाम्रो मात्रै अस्तित्वले यो कुरा पुर्याउन सक्ने भने माइक्रोफोनको अस्तित्व नहुँदा पनि हुन्थ्यो, तर यो त निर्जीव हो। तर यसले चाहिँ हाम्रो बाणीहरूलाई चाहिँ जीवनमा सम्पूर्ण यो नेपालभरि बसेर अथवा विश्वभरि रहेका नेपालीले एकैचोटि सुन्न सक्नुहुन्छ हामीलाई, होइन? त्यो हुनाले मलाई चाहिँ के लाग्ने भने हामी मान्छे मात्रै अस्तित्वमा रहेर कुनै पनि काम छैन सर। हामी सँगसँगै रहेको किरा फट्याङ्ग्रा हात्ती गैँडा रुख बोट बिरुवा ढुङ्गा माटो पात यो सम्पूर्ण कुराहरूको अस्तित्व नरुञ्जेलसम्म मान्छेले मान्छेको मात्रै अस्तित्व जोगाउँछु भनेर सक्दैन, मलाई चाहिँ त्यस्तो लाग्छ। र हामी मान्छेले चाहिँ हामीलाई आफूले आफैलाई सर्वज्ञानी सर्वबौद्धिकता भनेर घोषणा गरेका छौँ यो मान्छे आफैले आफैलाई, तर तपाईँ निहालेर हेर्नुहोस्, मलाई लाग्छ अबका केही वर्षहरूमा मान्छेकै कुकृत्यले र मान्छेले गरेका कर्महरूको कारणले नै सायद पृथ्वी सकिन्छ, होइन? मान्छेले कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड कार्बनहरूको यति धेरै उत्सर्जन गरिरहेको छ, मान्छेलाई चन्द्रमामा पुग्ने हुटुटी छ, मङ्गल ग्रहमा पुग्ने हुटुटी छ, संसारका अरू सबै जीवहरूलाई चाहिँ पानी खराब गरिरहेको छ, हावा खराब गरिरहेको छ भने हामीले चाहिँ मान्छे यदि ज्ञानी प्राणी हो भने मान्छेले संसारका सम्पूर्ण चिजहरूको अस्तित्व जोगाउन चाहिँ मान्छेले हरेक तरहले काम गर्नुपर्छ। र म एउटा कवि भएको नाताले मैले चाहिँ कवितामा मान्छेको मात्रै कुरा होइन, मैले हरेक कुराहरू प्रकृतिमा रहेका सम्पूर्ण कुराहरू चाहे ती भौतिक हुन् चाहे अभौतिक हुने सम्पूर्ण कुराहरूको कुरा गरेर फेरि पनि पृथ्वीलाई चाहिँ मान्छेले चाहिँ एउटा आशातिर नै लानुपर्छ। र अझ कवि भएको नाताले हामीले चाहिँ हाम्रो कविताहरू धेरै मान्छेहरूसम्म पुग्ने हुनाले हामीले निराशाको चाहिँ कुरा गर्नु हुँदैन, तर समाज निराशा उन्मुख चाहिँ छ, हामीले त्यो निराशाको भित्रबाट पनि तिमी पुग्ने गन्तव्य चाहिँ आशाको छ है भन्ने संचार चाहिँ गराइरहनु पर्छ सर।
0: यो सँगसँगै फेरि कुरा आउँछ अस्तित्वको प्रश्न सँगसँगै मृत्युको प्रश्न पनि जोडिएर आउँछ।
1: हजुर,
0: त्यो सँगसँगै तपाईँका लागि मृत्युको जीवन एक हिसाबले भन्ने भने विपरीत हो या जीवनलाई अर्थ दिने अर्को सत्यको रूपमा तपाईँ कवि या सर्जकले बुझ्नु भएको छ?
1: एकदमै मनपर्दो प्रश्न गर्नुभयो। यो सङ्ग्रहभित्र मेरो एउटा मर्न हिँडेको मान्छे भन्ने कविता पनि छ, अनि मलाई चाहिँ के लाग्ने भने मान्छेलाई चाहिँ मृत्युसँग डर लागेको होइन, मान्छेलाई चाहिँ बाँच्ने रहरसँग चाहिँ धेरै चाहिँ आसक्ति भएको कारणले चाहिँ मर्न नपरे हुन्थ्यो भन्ने आसक्तिले चाहिँ हामीले हेर्दाखेरि चाहिँ मृत्युसँग डर लागेको जस्तो हुने हो। अब हेर्नु न, हामीले सामान्य उदाहरण दिएर भन्दा हामीलाई निद्रा चाहिँ एकदम चाहिन्छ, निदाइसके पछाडि हामीलाई केही थाहा हुँदैन नि,
0: होइन?
1: शून्यतामा पुग्छौँ नि त। म चाहिँ कहिलेकाहीँ के सोच्छु भने म किन डराउँछु मृत्युसँग, जब म हिजो बेलुका सुतेर बिहान उठ्दा मलाई रातभरिको 12 घन्टा केही पनि थाहा भएन भने मलाई थाहै नहुने कुरासँग किन डराउनु छ र, होइन? तर त्यसको लागि हामीले केही कर्महरू हामी मृत्यु भइसके पछाडि पनि हामीले सम्झन लायक केही अवशेषहरू चाहिँ छोडेर जानुपर्छ यो पृथ्वीमा। धेरै चिजहरू चाहिँ जन्मिन्छन् होला, मर्छन् होला, जान्छन् होला, तर किन मान्छेले चाहिँ ती मान्छेहरू ती इतिहासहरू चाहिँ सम्झिरहन्छ त भन्दा इतिहासमा ती मान्छेहरूले केही काम गरेका थिए, किन हामीले महाकवि देवकोटालाई सम्झि पर्ने कुरा त के छ र, तर हामीले किन सम्झिरहन्छौँ भने उहाँले मानव जीवन र सम्पूर्ण अस्तित्वको जीवनको लागि चाहिँ यस्ता सुक्तिहरू दिएर जानुभएको छ जसले गर्दा हामीले बिर्स्यौँ भनेर पनि हामीले बिर्सिन सक्दैनौँ, होइन? हाम्रा महात्मा गान्धीदेखि लिएर चाहिँ बुद्धदेखि लिएर सबै मान्छे नै त थिए नि, तर बुद्धको कालको अर्को मान्छे हामीलाई थाहा छैन नि। तर बुद्ध किन थाहा छ भन्दा बुद्धले आजसम्म पनि जीवनमा हिँड्ने र जीवन जगतलाई चाहिने एउटा सत्मार्गको बाटो दिनुभयो। त्यो कारणले गर्दा मृत्युसँग डराउने भन्दा पनि मृत्यु पछाडिको हाम्रो जीवनलाई चाहिँ हामीले कसरी अगाडि लाने भनेर चाहिँ त्यतातिर ध्यान दिनुपर्छ होला।
0: अब यो सँगसँगै फेरि प्रेम पनि जोडिन्छ।
1: हजुर,
0: विशेष गरी अघि मैले मृत्युको कुरा गरेँ।
1: हजुर,
0: प्रेम र एक्लोपन सँगसँगै अब मृत्यु पनि यो अपरिहार्य जस्तो छ। यी तिनटैको संयोगको गहिरो सम्बन्धले नै मानिसको अस्तित्वलाई बचाइराखेको हुन्छ। तपाईँको दृष्टिले भन्दै गर्दाखेरि प्रेम र एक्लोपन बीचमा रहेको जुन सम्बन्ध छ नि, मैले यहाँ सम्बन्धको कुरा गरेँ, एक्लोपन र प्रेम बीचको सम्बन्धको कुरा चाहिँ सर्जकले के भन्नुहुन्छ यसमा?
1: यस्तो रहेछ सर, अब प्रेम हामीले कुन चिजलाई चाहिँ प्रेम भन्ने त होइन, जस्तो एउटा मूर्तिकारले खोलाको किनारमा पाएको एउटा ढुङ्गालाई जसरी प्रेमले लिएर आएर चाहिँ उसले मूर्ति बनाउँछ नि, त्यो ढुङ्गासँगको उसको प्रेम कति आघात प्रेम होला, त्यो सामिप्यता होइन। र अब अर्को एउटा हाम्रो चाहिँ अब शारीरिक प्रेमको रूपमा जाने भने बोयफ्रेन्ड गर्लफ्रेन्ड होइन, एउटा प्रेमी र एउटा प्रेमिका बीचको सम्बन्ध सम्बन्ध, त्यो प्रेमी र प्रेमिका बीचको सम्बन्ध जति उनीहरू एक्लोपनमा चाहिँ उनीहरूको त्यो तडप रहन्छ नि सर, उनीहरू भेटिसक्दा पनि त्यति रहला होइन? त्यो प्रेम चाहिँ तपाईँले कसैलाई सम्झिनु, कसैलाई कल्पना गर्नु, कोही त्यो मान्छेसँग भेट्ने हुटुटी जाग्नु, त्यो मान्छेलाई जहाँ गएर पनि एकचोटि भेट्न पाए हुन्थ्यो भन्दाखेरिको तपाईँको आनन्द जति छ नि, तपाईँले गएर उहाँ उसलाई भेटिसके पछाडिको आनन्द त्यति नै रहला त होइन? जस्तो होइन, जस्तो जोन किड्सले भन्छन् नि, सुनिएका सङ्गीतहरू भन्दा नसुनिएका सङ्गीतहरू धेरै मिठा हुन्छन्, अनहर्ड सङ्ग्स आर ब्युटिफुल देन द हर्ड सङ्ग भनेर भन्छन् नि त होइन? त्यो त्यो एक प्रकारको प्रेम चाहिँ तपाईँले महसुस गर्ने कुरा रहेछ के,
0: कल्पना
1: गर्ने होइन? जस्तो यस्तो एउटा प्रेमिका होस्, अथवा मैले कविता लेख्दा पनि, म फेरि प्रेम कविता लेख्न त एकदम कमजोर मान्छे हो, मसँग मलाई प्रेम कविता खासमा लेख्न नै आउँदैन, म धेरै साथीहरूसँग पनि भन्छु कसरी लेख्छौ यार यति मिठा प्रेमका कविता, प्रेममा नपरेको पनि होइन सर म होइन, तर प्रेम कविता त्यति, तर मेरो प्रेम चाहिँ कस्तोतिर हो भने जस्तो राज्य, राजनीति, सत्ता, मेरो गाउँ, मेरो गाउँबाट छुटेर सहर आएको मान्छे, सहरबाट छुटेर विदेश गएको मान्छे, विदेशबाट फर्किन नपाएको मान्छे, यी मान्छेहरूप्रति चाहिँ मेरो आघात प्रेम छ, र यी मान्छेहरूप्रति म त्यो प्रेम गर्नलाई चाहिँ मलाई एक्लो पनि चाहिन्छ कि, अहिले हजुरले भन्नुभयो जस्तो, जस्तो म साथी सङ्गीहरूसँग बसेर सिर्जना गर्न थाले भने त्यो प्रेम न होला, तर म घरमा बसेर अथवा कुनै ठाउँमा बसेर म एकान्तमा म आफूले आफूलाई एक्लो बनाएर सोच्न थाले भने ती सम्पूर्ण चित्रहरू त मसँग आउँछन् नि, अनि मैले चाहिँ उहाँहरूलाई गर्ने प्रेम, ती चिजहरूसँग गर्ने मेरो सामिप्यता र सम्बन्ध चाहिँ मैले महसुस गरेर र उहाँहरूप्रति अगाध प्रेम राखेर चाहिँ मैले कुनै पनि विषय लेख्ने गर्छु।
0: हामी यो ऊर्जाशील संवादलाई जारी राख्ने नै छौँ, फेरि पनि यो संवादलाई केही समय रोकेर एउटा रचना सुन्नतर्फ लाग्छौँ, त्यसपछि हामी संवादमा फर्किन्छौँ र कार्यक्रमलाई बिट मार्नेतर्फ लाग्छौँ। अहिलेको लागि तपाईँसँग कुन रचना?
1: यो कविता प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कविता महोत्सवमा तेस्रा भएको कविता पनि हो। धेरै रेडियो नेपाल सुनेर बस्ने हाम्रो स्कुल कलेज र विद्यार्थीका भाइ बहिनीहरूलाई पनि यो कविता मनपर्छ होला भनेर म यहाँ सुनाउन लागिरहेको छु। कविताको शीर्षक हो पाठशाला। भनिदिनुहोस् बच्चाहरूलाई, कलिलो घामलाई पानी हाल्नुपर्छ, घाम जवान भएपछि ऊ आफैले पानी पिउन सक्छ। यो बच्चा घाम तिमीहरूको आँखाले जन्माउँछ, तिमीहरूकै आँखाको आँगनमा जवान हुन्छ, तिमीहरूकै आँखाको पिँढीमा बुढ्यौली कटाउँछ र तिमीहरूसँगै निदाउँछ। भनिदिनुहोस् केही फरक पर्दैन। सिकाउँदा जात धर्म भन्दा पहिले आस्था सिकाउनुहोस्, पढाउँदा जात भन्दा पहिले मान्छे पढाउनुहोस्, भुलेर पनि बच्चाहरूको अघिल्तिर देशलाई गाली नगरिदिनुहोस्, बरु देशको नक्सा देखाइदिनुहोस् ग्लोब भन्दा पहिले, उनीहरूलाई नलागोस् खोज्नु पर्ने रहेछ मेरो देश, उनीहरूले महसुस गरून् देश आमाको पटुका जस्तै आत्मीय। सिकाइदिनुहोस् राष्ट्रगान गाउँदा छातीमा हात राख्न नभुल्नु, बिहानै उठेर गीत सुन्ने बानी बसालिदिनुहोस्, गाउँ जाउँ जाउँ लागोस् उनीहरूलाई, हिउँसँग खेल्न र पहाड चढ्ने हौसला दिनुहोस्, तराईको गर्मीसँग परिचित गराइदिनुहोस्, यदि तपाईँले केही गर्नु भएन भने हलो जुवा देख्दा हाँस्न सक्छन् उनीहरू, गुन्यु चोली लगाउन नजान्न सक्छन् उनीहरू, बामा देख्दा तर्किन सक्छन् उनीहरू, उनीहरूले देशलाई घृणा गर्न सक्छन्। बच्चाहरूले देश पढिरहेको बेला कृपया हल्ला नगरिदिनुहोस्। धन्यवाद।
0: हजुर, भर्खरै कविता वाचन गर्नुभयो। हामी समयको पाबन्दीले गर्दा धेरै कुरा यो छोटो बसाइमा समेट्न सक्दैनौँ, तर पनि हामीसँग केही प्रश्न अझै बाँकी छन्। संवाद अझै पनि हामी थोरै त लम्ब्याउँछौँ नै। हामीले प्रेमका कुरा गर्यौँ, मृत्युका कुरा गर्यौँ, एक्लोपनका कुरा गर्यौँ, समाज स्मृतिका विविध पाटोमा रहेर पनि केही कुराहरू गर्यौँ। अब थोरै प्रसङ्ग यो समकालीन नेपाली साहित्यको, त्यसमा पनि नेपाली कविताको थोरै प्रसङ्ग यही सन्दर्भमा जोडौँ। तपाईँ सर्जकको हिसाबले हेर्दै गर्दाखेरि समकालीन नेपाली कविताको अवस्था कहाँ छ र अब उठाउनु पर्ने विषय या सन्दर्भ के रहेको छ, सर्जकले भन्नु पर्दा के भन्नुहुन्छ यसमा?
1: एकदमै राम्रो प्रश्न सर। हामीले अब पद्य छन्दको कुरा गर्ने हो भने त हामी भानुभक्तबाटै सुरु गर्नुपर्छ। गद्यको कविता सुरु गर्दाखेरि चाहिँ हामीले बिर्सिनै नहुने नाम भनेको गोपाल प्रसाद रिमाल, भूपी शेरचन, उहाँहरूलाई हामीले बिर्सन हुँदैन। त्यहाँबाट चाहिँ गद्य कविता चाहिँ क्रमशः उकालो लाग्दै आइपुगी आइरहेको छ। यो बीचमा धेरै कविहरू, श्यामलदेखि लिएर नवराज लम्सालदेखि लिएर होइन, विभिन्न कविहरू चाहिँ यहाँ यो हाम्रो भूपी शेरचन र गोपाल प्रसाद रिमालले हिँड्नुभएको बाटोलाई अझ फराकिलो बनाउँदै हिँड्नुभयो। त्यस पछाडि हाम्रो पुस्ता भन्दा अलिकति अगाडि श्रवण मुकारुङ एकजना कवि कुन्ता शर्मा मनुमन जिलहरू जस्ता कविहरूले फेरि हाम्रो बाटोलाई चाहिँ अझ फराकिलो बनाउनु भयो र अब हाम्रो जिम्मेवारी के हो भने त्यो फराकिलो बाटोमा हामी उहाँहरूले बनाइदिएको बाटोमा हिँड्ने अथवा हामीले आफ्नो बाटो पनि निर्माण गर्नुपर्छ त त्यो बाटोलाई त हामीले एकदमै राम्रो बनाउनुपर्छ तर अर्को ढङ्गले हेर्दाखेरि हामीले हाम्रो बाटो बनाउने भन्नुको अर्थ हाम्रा कविताहरूमा चाहिँ अनुहार हाम्रै जस्तो देखियोस् भनेर चाहिँ अहिलेको समकालीन म लगायत मेरा धेरै साथीहरू हुनुहुन्छ उहाँहरू हामी यो प्रयत्नमा छौँ र कन्टेन्ट र क्राफ्टमा कसरी काम गर्न सकिन्छ नलेखिएका विषयहरू त सायद अब पृथ्वीमा छैन होला जस्तो लाग्छ तर के लेख्ने भन्ने विषय सकिसक्दा पनि कसरी लेख्ने भन्ने विषय चाहिँ प्रमुख चुनौतीको विषय हो घरहरू त बनिरहेका छन् तर घर संसारमा कुनै पनि मोडलका घरहरू बनिसकेका होलान् तर आफ्नो घर चाहिँ कस्तो बनाउने भन्ने अर्को प्रश्न पनि छ त्यसकारणले गर्दा हामी कविहरू बसेर कुरा गर्दाखेरि नारी चिन्तनको कुरा होस् अथवा सबाल्टनको कुरा होस् अथवा जातीयताको तल्लो पिँधमा हामीले चाहिँ एउटा चाहिँ उच्चकुलीन वर्गहरूले हेपेर राखेका जातहरूलाई माथि लिएर आउनको लागि चाहिँ हामीले लेख्ने सिर्जनाहरू कस्ता हुन सक्छन् सदैवदेखि हेपिरहेका महिलाहरूका आवाज कसरी लेख्ने शारीरिक दुर्बलता भएका अथवा अन्य प्रकृतिका चाहिँ कमजोरीहरू भएका व्यक्तिहरूका बीचमा चाहिँ उनीहरूलाई चाहिँ उनीहरूको आवाज कसरी बोलिदिने भनेर चाहिँ हामी बीचमा विभिन्न छलफलहरू भएका हुन्छन् र अहिलेको समकालीन कविता हेर्दाखेरि चाहिँ मलाई कस्तो लाग्छ भने नेपाली कविता चाहिँ एकदमै समृद्ध भइरहेको छ गद्य कविता र नेपाली गद्य कविताले चाहिँ गोपाल प्रसाद रिमाल र भूपी शेरचनले जुन आश देख्नु भएको थियो सायद हामी त्यो आशतिर चाहिँ नम्किरहेका छौँ जस्तो चाहिँ मलाई लाग्छ सर
0: हजुर अब मैले यो प्रश्न पनि तपाईँलाई जोड्नै पर्छ तपाईँ कवि प्रज्वल अधिकारीको कवि यात्रामा अस्तित्वको ब्रह्माण्ड कहाँनिर उभिएको छ या कहाँ रहेको छ यो सँगसँगै तपाईँको कविताले खोज्न लागेको ब्रह्माण्ड कुन हो यस बारेमा पनि थोरै प्रकाश पारिदिनुहोस् न सर्जक
1: यो चाहिँ जस्तो अस्तित्वको ब्रह्माण्ड चाहिँ मेरो लागि चाहिँ मेरो जीवनको सबैभन्दा खुसीको क्षण केही छ भने यो छ किनकि मैले मेरो कविता लेखनको 12 वर्षको यात्रा पछाडि आएको एउटा संग्रह हो र 12 वर्षसम्म मैले कुनै पनि पेसा कुनै पनि काममा आँखा नलगाइकन मैले ध्यान ज्ञान विचार र चिन्तनले जे जति गर्न सके त्यो यो कविता संग्रहभित्र छ त्यसकारणले यो कविता संग्रह चाहिँ तपाईँले चाहिँ कहाँनिर छ भनेर प्रश्न गर्नुहुन्छ भने आज आएर चाहिँ मलाई के अनुभूति भइरहेको छ भने म ती संसारका महान कविहरूले जुन बाटो हिँडेर जुन बाटोमा चाहिँ आफ्नो पैतालाको छाप दरिलो गरी लगाए नि त्यो बाटोमा मेरो पैतालाको छाप किरिङ मिरिङ नै किन नदेखियोस् तर ती महान कविहरू महाकविहरू ती विशिष्ट स्तरका कविहरू हिँडिरहेको बाटोमा किरिङ मिरिङ नै किन नहोस् मेरो पैतालाको छाप चाहिँ यो अस्तित्वको ब्रह्माण्डले एक प्रकारले टेकेको छ भन्ने चाहिँ मलाई लाग्छ सर
0: त्यो सँगसँगै फेरि तपाईँ आफै एक हिसाबले सबल भएर जसरी साहित्य सिर्जनामै आफूलाई समर्पित गरिराख्नु भएको छ यो युवा पुस्ताको लागि एउटा उदाहरणीय पक्ष पनि हो
1: हजुर धन्यवाद
0: यसले तपाईँ जस्तै नवपुस्ता जो साहित्य सिर्जना या अन्य कुनै पनि पेसामा संलग्न हुन चाहन्छ उसको लागि तपाईँ आफू स्वयं त उदाहरण हुनुहुन्छ नै
1: हजुर
0: सँगसँगै तपाईँले दिने सन्देश या तपाईँले केही हौसला हुन सक्ला त्यस्तो कुनै विषय या प्रसङ्ग छ भने तपाईँको लागि विशेष समय
1: म यहाँहरू सम्पूर्णलाई चाहिँ के भन्न चाहन्छु भने यदि तपाईँलाई कविता लेख्ने हुटुटी छ तपाईँको वरपरको साथीले पनि लेख्यो र म पनि लेख्छु भन्ने चाहिँ नसोच्नुहोस् कविता तपाईँले चाहेर आउने कुरा होइन यदि कविता चाहेर आउने कुरो भयो सायद अहिले म अन्तर्वार्ता पनि दिन नआइकन घरमै बसेर कविता लेखिरहेको हुन्थ्यो होला तर तपाईँलाई जति बेला कुनै पनि कुराहरूले स्पार्क गर्छ हिर्काउँछ झडक्क त्यो चिजहरू आउँछ भने त्यसलाई चाहिँ लेख्नुहोस् र लेख्दाखेरि चाहिँ तपाईँले ओहो भोलिको स्थिति के हुन्छ भोलिको मेरो बाटो के हुन्छ भनेर सोचेर नलेख्नुहोस् पहिला चाहिँ तपाईँले त्यो कविता एकदमै राम्रो बनाउन लेख्नुहोस् बाँच्ने आफ्नो आधार कति हो कति कमाउने भन्ने कुरा त तपाईँ आफू कतिमा सन्तुष्ट हुनुहुन्छ भन्ने कुरा हो र तपाईँले मलाई सोध्नुहुन्छ भने म 12 वर्ष भयो कविता लेख्न थालेको मेरो कविता बाहेक अरू कुनै पेसा छैन र राम्रो लेख्दै जानुभयो भने तपाईँलाई दाल भात खानलाई र तपाईँले आफ्नो बिए गरिसकेपछि सन्तानलाई सामान्य स्कुलहरूमा पढाउनको लागि गाह्रो पर्दैन तर तपाईँहरूले यसरी लाग्नुपर्छ कि एउटा म्याराथुनमा दौडिरहेको एउटा धावकले चाहिँ आफू दौडिँदै गर्दाखेरि आफ्नो वरिपरि को को मान्छे उभिएका छन् कति विशिष्ट मान्छेहरूले यो मेरो रेस हेरिरहेका छन् भनेर हेर्दैन उसले मात्रै आफ्नो गन्तव्य हेर्छ र त्यो रिबनसम्म म कति सेकेन्डमा पुग्न सक्छु भनेर हेर्छ तपाईँहरूले नै यसरी नै एक प्रकारको दृष्टि राखेर अगाडि बढ्नुभयो भने चाहिँ कवितामा चाहिँ तपाईँलाई आर्थिक रूपमा अथवा कुनै अरू रूपमा चाहिँ सफल हुनु नहुनुसँगको सरोकार भन्दा पनि तपाईँ सामाजिक रूपले तपाईँको आत्माको सोचाइको रूपले र तपाईँको चिन्तनको रूपले र तपाईँको काव्यिक यात्राको रूपमा चाहिँ तपाईँहरू सफल हुनुहुन्छ
0: हजुर महत्वपूर्ण समय उपलब्ध गराइदिनु भयो यहाँसम्म आएर यो ऊर्जाशील शब्दहरू खर्चेर तपाईँले एक हिसाबले भन्ने हो भने हौसला प्रदान गरिराख्नु भएको छ नवयुवा र नवपुस्तालाई यो समय र संवादका लागि यहाँलाई धेरै धेरै धन्यवाद। यहाँसम्म आएर यो महत्वपूर्ण समय उपलब्ध गराइदिनु भयो, यसका लागि
1: धन्यवाद सर। हजुरलाई पनि धेरै धेरै धन्यवाद। र रेडियो नेपालमा आउँदा जहिले पनि म धेरै चोटि रेडियो नेपालमा आएर धेरै वर्षपछि अहिले चाहिँ नवराज लम्साल दाईलाई चाहिँ मिस गरिरहेको छु। नवराज दाई हुँदाखेरि मधुबनमा म धेरै चोटि आएछु। नवराज दाई तपाईँलाई यहीँदेखि सम्झना छ र यहाँसम्म बोलाइदिनु भयो र मेरा केही जाने नजानेका कुराहरू सुनिदिनु भयो, यसको लागि धेरै आभार। र रेडियो सुनिरहनु भएका तपाईँहरूप्रति पनि हार्दिक आभार, धन्यवाद, नमस्कार।
0: हवस्, अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो कवि साहित्यकार प्रज्वल अधिकारी। हवस् त आजलाई यति। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सल्लाह र सुझाव हामीलाई साहित्य संसार 2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र सुलोचना बज्राचार्य सहित संयोजक तारा प्रसाद वस्ती र म सञ्चालक सरोज रिजाल पनि विदा हुन्छु।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले भर्खरै सुनायौं आधुनिक गीत, जसमा सुर रहेको थियो मेनु गैरेको भने रचना ज्ञानु नेगा र संगीत बीबी अनुरागीको रहेको थियो। आधुनिक गीत सुनाउने क्रममा अर्को आधुनिक गीत राख्दैछौ, जसमा सुर रहेको छ क्रान्ति आलेको भने रचना विपिन श्रेष्ठ, संगीत शंकर हिराचनको।

अहिले सुन्नुभयो करुणा हमालको स्वर, कल्पना श्रेष्ठको रचना, सोनम बाजु तामाङको संगीतमा रहेको आधुनिक गीत। आधुनिक गीत सुनाउने क्रममा बारको आधुनिक गीत राख्दैछौ, जसमा स्वर रहेको छ हेमन्त शर्मा र साथीहरूको, भने रचना हेमन्त शर्मा र संगीत पनि हेमन्त शर्माको नै रहेको छ।

आधुनिक गीत सुनाउने क्रममा अन्तिम आधुनिक गीत राख्दैछौ, जसमा स्वर रहेको छ अञ्जना गुरुङ र रामेश्वर चौधरीको, भने रचना कैलाश गुरुङ र संगीत कैलाश गुरुङ र नरहरि प्रेमीको रहेको छ। गीतपछि यहाँले 11 बजे सुन्नुहुनेछ समाचार, सुन्दै गर्नुहोला रेडियो नेपाल।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। पोखरा महानगरपालिका 28 कालिकामा आज बिहान भएको स्कूल बस दुर्घटनामा 5 जनाको मृत्यु भएको छ भने अन्य 14 जना घाइते भएका छन्। कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार 3 जना बालिका, 1 बालक र 1 स्थानीयको मृत्यु भएको हो। मृतकको शनाखत हुन बाँकी छ। हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा 14 जनाको उपचार जारी छ। दुर्घटनाग्रस्त बसमा 17 जना बालबालिका र 1 स्थानीय सवार थिए। आजदेखि अग्रिम टिकट बुकिङ खुलेसँगै नयाँ बस पार्कमा बिहानैदेखि टिकट लिने यात्रीको घुइँचो

0: पर्व लक्ष्य यातायात सेवाका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको थियो। नेपाली काँग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान भइरहेको छ। प्रेसबाट निर्वाचन सामग्री आउन ढिला भएपछि यसअघि निर्धारित मतदानको समय संशोधन भएको थियो। सरकारले उखु किसानलाई 1,50,00,00,000 रूपियाँ अनुदान प्रदान गर्ने भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उखु उत्पादक किसानलाई प्रोत्साहन स्वरूप उपलब्ध गराइने अनुदान सम्बन्धी कार्यविधि हिजो स्वीकृत गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ। अनुदान रकम बर्दिया, रौतहट, कैलाली, कञ्चनपुरका किसानलाई वितरण गरिने मन्त्रालयले जनाएको छ। सरकारले वार्षिक रूपमा उखु किसानलाई अनुदान स्वरूप प्रति क्विन्टल 70 रूपियाँ प्रदान गर्दै आएको छ। आज विश्व हुलाक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विश्व हुलाक संघ स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष अक्टोबर 9 यो दिवस मनाउने गरिन्छ। सन् 1874 अक्टोबर 9 स्थापना भएको विश्व हुलाक संघले सन् 1969 विश्व हुलाक दिवस मनाउन थालेको हो। पछिल्लो समय हुलाक सेवा मार्फत राहदानी, सवारी चालक अनुमति पत्र, शैक्षिक प्रमाण पत्र तथा अन्य सरकारी कागजात नागरिकको घर दैलोसम्म पुर्याउने काम भइरहेको छ। यसले सरकारी सेवा प्रवाहलाई सहज बनाउन सहयोग पुगेको छ। न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी तथा कोशी प्रदेशका तराईका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। हाल देशका पहाडी र हिमाली भाग, मध्य प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा साधारणतया बादल लागेको छ। अन्य क्षेत्रमा आंशिक बादल लागेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। हिमाली र पहाडी भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। मधेससहित कोशी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। र अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सकारात्मक छलफल भइरहेको बताउँदै आगामी नोभेम्बर 3 हुने मध्यावधि निर्वाचन अघि इरानमाथि आक्रमण नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। इरानको सरकारी सञ्चार माध्यमले स्ट्रेट अफ हर्मुजको दक्षिणी क्षेत्रमा ठूला विस्फोटका घटना भएको जनाइएको छ। समाचार संस्था फार्सका अनुसार अनुमति नलिइएका समुद्री मार्ग प्रयोग गर्ने केही तेल ट्याङ्कर समुद्री बारूदमा परेको हुन सक्ने सैन्य स्रोतहरूले बताएका छन्। अमेरिका इरान युद्ध र स्ट्रेट अफ हर्मुज हुँदै हुने समुद्री व्यापारमा जोखिम बढ्ने चिन्ताका बीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब 4% बढेको छ। ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल $104.28 पुगेको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट अर्थात WTI को मूल्य प्रति ब्यारेल $91.49 पुगेको छ। यसैबीच अमेरिकी अर्थमन्त्री स्कट भेसेन्टले इरानी तेल बिक्रीमा सहयोग गर्ने पक्षहरूलाई लक्षित गरी कारवाही जारी राख्ने बताउनु भएको छ। अमेरिकी अर्थ मन्त्रालयले 27 कम्पनी, 6 व्यक्ति र 22 पानी जहाजमाथि प्रतिबन्ध लगाएपछि उहाँको यस्तो भनाइ आएको हो। यो सँगै बिहान 11 समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो 11 समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। यहाँहरूलाई हार्दिक स्वागत गर्छौं। प्रविधि संयोजनमा पराग पोखरेल अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विमला राई र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्छौं रेडियो नेपालबाट दिउँसो 2:15 सम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी।

केही बेरमै यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम युवा संसार 11:40 जवाबदेता र सदाचार कार्यक्रम सुन्नुहुनेछ भने 12 बजे समाचार सुन्नुहुनेछ।

0: बाह्र बजेको समाचार सुनिसकेपछि स्रष्टा र सिर्जना कार्यक्रम सुन्नुहुनेछ। एक बजे समाचार सुन्नुहुनेछ। 1:05 कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 फ्यानबक्स कार्यक्रम सुन्नुहुनेछ। 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 परदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसै बीच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी सार्वजनिक प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूका माझमा राख्दैछौँ कार्यक्रम युवा संसार।
1: नमस्कार, युवा संसार कार्यक्रमबाट म हुँ प्रस्तुता दुर्गा अधिकारी, अनि प्रविधि संयोजनमा हुनुहुन्छ मिनरुवा वज्राचार्य। युवा संसार कार्यक्रम यहाँहरूले मिडिमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98.1 र 103 MHz अनि www.radionepal.gov.np का साथै रेडियो नेपालको मोबाइल एपबाट पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। भनिन्छ, स्वास्थ्य केवल रोग नलाग्नु मात्रै होइन, स्वस्थ जीवनशैली, सचेत व्यवहार र समुदायको स्वास्थ्यप्रतिको जिम्मेवारीसँग पनि जोडिएको विषय हो। यही सन्देशलाई लिएर निम्याट नेपालले गत वर्ष प्रतिरोध प्रतिजागरण यात्रा मार्फत स्वास्थ्य सचेतना फैलाउने प्रयास गरेको थियो। त्यो यात्रा केवल एउटा ठाउँबाट अर्को ठाउँसम्म पुग्ने अभियान मात्रै थिएन, स्वास्थ्य सम्बन्धी जानकारी र सचेतनालाई समुदायसम्म पुर्याउने एउटा प्रयास पनि थियो। यस वर्ष पनि निम्याट नेपालका केही युवाहरू सो यात्रामा निस्कँदै हुनुहुन्छ। यसपटक एक स्वास्थ्य भन्ने मूल सन्देश रहेको छ। मानिसको स्वास्थ्य, पशु स्वास्थ्य अनि वातावरणीय स्वास्थ्य एक अर्कासँग जोडिएका छन् भन्ने अवधारणालाई समुदायसम्म पुर्याउने उद्देश्यसहित अघि बढ्न लागेको यो यात्राले स्वास्थ्यलाई अझ फराकिलो रूपमा बुझ्न र बुझाउन खोजेको छ। यसै विषयमा हामीले निम्याट नेपालका कार्यकारी निर्देशक युवा अभियन्ता मधुसूदन काफलेसँग कुराकानी गरेका छौँ। उहाँसँगको कुराकानीबाट एक स्वास्थ्यको अवधारणा, यात्राको उद्देश्य र यस विषयमा युवाको भूमिका बारे अझै धेरै प्रष्ट पार्ने कोसिस गर्नेछौ। अब भने आउनुहोस्, निम्याट नेपालका कार्यकारी निर्देशक मधुसूदन काफ्लेलाई कार्यक्रममा स्वागत गरौं। यहाँलाई कार्यक्रममा धेरै धेरै स्वागत छ।
2: धेरै धेरै धन्यवाद दिदी कार्यक्रममा बोलाउनु भएकोमा।
1: आरामै हुनुहुन्छ?
2: हजुर, एकदमै ठिक छ।
1: मधुसूदनजी, तपाईँसँग यो युवा संसार कार्यक्रममा विगतमा पनि कुराकानी हुँदै नै आएको हो, होइन? र आज फेरि यो कार्यक्रममा तपाईँलाई मैले आमन्त्रण गरेकी छु। त्यसको कारण चाहिँ के भने, तपाईँ एउटा सुनौलो अभियान बोकेर एउटा यात्रामा निस्किन लागिरहनु भएको छ। गत वर्ष पनि यहाँले गर्नुभएको त्यो यात्राको बारेमा धेरै चर्चा परिचर्चा भएको थियो, होइन? प्रतिजैविक प्रतिरोध जागरण यात्रा भनेर यहाँले नाम दिनुभएको छ। यो कस्तो खालको यात्रा हो, बुझाउन यो यात्राको बारेमा।
2: हजुर, धन्यवाद दिदी एकदमै धेरै। प्रतिजैविक प्रतिरोध थोरै प्राविधिक शब्द हो, होइन? यसलाई चाहिँ नेपालीमा भन्दा कहिलेकाहीँ चाहिँ अङ्ग्रेजीमा अझ सजिलो तरिकाले बुझ्न सकिन्छ। जस्तो हामीले बिरामी हुँदाखेरि चाहिँ खाने एन्टिबायोटिक्स, मैले उदाहरणको लागि भन्दैछु, एन्टिबायोटिक औषधिहरू जो हुन्छन्, ती औषधिले काम गर्नुपर्ने शरीरभित्र रहेका माइक्रो अर्ग्यानिजम, सूक्ष्मजीवहरू जब बढी शक्तिशाली हुन्छन्, ती औषधिहरूले काम गर्न छोड्दै जान्छन्। त्यस्तो अवस्थालाई चाहिँ प्रतिजैविक प्रतिरोधको अवस्था भनेर चाहिँ बुझिन्छ। यो चाहिँ नेपालमा एन्टिबायोटिक औषधिहरूको प्रयोग हुन थालेको धेरै वर्ष भइसक्यो, अनि अहिले चाहिँ यो समस्या चाहिँ नेपालमा मात्रै नभएर विश्वव्यापी रूपमा चाहिँ निकै ठुलो समस्याको रूपमा बढ्दैछ। औषधिहरूले काम गर्न छोड्दै जाने क्रम छ भने बजारमा नयाँ एन्टिबायोटिक औषधिहरू चाहिँ आउने क्रम चाहिँ भइरहेको छैन। गएको झन्डै 30 वर्षदेखि यता नयाँ एन्टिबायोटिक औषधिहरू चाहिँ हाम्रो बजारमा चाहिँ आइसकेका छैनन्। किनभने एउटा औषधि बजारमा आउन निकै वर्षको चाहिँ अनुसन्धान अध्ययन गर्नुपर्छ, परीक्षणहरू गर्नुपर्छ, त्यो भइरहेको छैन। त्यो अवस्थामा चाहिँ भएका औषधिहरू जोगाउनुपर्छ, र सकेसम्म चाहिँ कसरी प्रतिजैविक प्रतिरोधको अवस्था चाहिँ नआओस् मानिसमा भन्ने उद्देश्यले चाहिँ योभन्दा अघिल्लो वर्ष नेपालभरिका युवा साथीहरू लाई भेट्दै पूर्वदेखि पश्चिमसम्मै भेट्दै कुराकानीहरू गर्दै त्यसपछि सरकारवालाहरूसँग नीति नियम बनाउने स्थानीय निकायका प्रमुखहरूसँग भेट्दै यसका विषयमा चाहिँ कुरा गर्दै हिँडेको थिएँ, जो चाहिँ असाध्यै सफल भएको थियो त्यो वर्ष। यो वर्ष पनि त्यसैको चाहिँ अर्को रूप थोरै यसलाई चाहिँ व्यापक बनाएर वान हेल्थ र इनोभेसन भनेर चाहिँ ओभरअल एक स्वास्थ्यलाई चाहिँ लिने गरी यो वर्ष पनि हिँड्ने मैले योजना बनाएको छु।
1: अब चाँडै नै तपाईँले यो यात्रा सुरु गर्दै हुनुहुन्छ।
2: हजुर हो,
1: सुरु चाहिँ यहाँले पोखराबाट गर्ने भनेर भन्नुभएको छ र 14 भन्दा बढी सहरहरूमा जान्छु भनेर भन्नुभएको छ, त्यहाँ युवाहरूसँग यहाँले कसरी समन्वय गर्नुहुन्छ अनि यहाँले भन्नु खोज्नु भएको कुरा चाहिँ त्यहाँ गएर कसरी बुझाउनुहुन्छ?
2: यो यात्राको क्रममा चाहिँ विभिन्न क्रियाकलापहरू हामी गर्छौँ होइन, हामी त्यहाँ जान्छौँ, त्यसपछि जानुभन्दा अगाडि पनि त्यताका युवा साथीहरूसँग चाहिँ हामी पहिले पनि भर्चुअली बसिसकेका छौँ कतिपय सहरका साथीहरूसँग, युवाहरूसँग मात्रै नभएर यो पटक पनि प्रदेशका सम्बन्धित पालिकाका प्रमुखहरू अथवा सम्बन्धित निकायका व्यक्तिहरूसँग पनि हामी भेटघाट गर्छौँ, हाम्रो उद्देश्यका बारेमा उहाँहरूलाई बुझाउँछौँ, सकभर उहाँहरूकै सहभागितामा चाहिँ यसका बारेमा अन्तर्क्रियाहरू गर्छौँ, किन यो विषय महत्त्वपूर्ण छ, किन हामीले काम गर्नुपर्छ भन्ने विषयमा, जस्तो नीति नियममा चाहिँ के कुरा छन्, समुदायमा चाहिँ के कस्ता कार्यक्रमहरू चाहिँ आवश्यक छन्, कसरी भइरहेछन् भइरहेको छैनन् भन्ने विषयमा चाहिँ अन्तर्क्रिया गर्ने कार्यक्रम हुन्छ। अहिले चाहिँ हामीले विशेष गरी अनौपचारिक औपचारिक कार्यक्रमहरू, सामान्य चिया गफ, सामान्य भेटघाटदेखि लिएर चाहिँ औपचारिक रूपमा युवाहरूको क्षमता विकास गर्ने कार्यशालाहरू पनि जुन जुन सहरमा चाहिँ म पुग्छु त्यो सहरमा चाहिँ आयोजना गर्ने गरी चाहिँ हामीले तयारी गरेका छौँ दिदी।
1: त्यहाँ गएर यो खालि यो प्रतिजैविक प्रतिरोधका मात्रै कुरा हुन्छन् कि युवाहरूसँग अरू कुराहरू पनि हुन्छन् कि?
2: यो वर्ष चाहिँ हामीले प्रतिजैविक प्रतिरोध बाहेकका अरू विषयहरूमा पनि छलफल गर्ने योजना बनाएका छौँ। निम्याट ग्लोबल जुन हाम्रो संस्था छ, यो चाहिँ गैर नाफामूलक संस्था हो जो चाहिँ युवाहरूकै नेतृत्वमा सञ्चालन हुन्छ, यसले नेपालमा मात्रै नभएर विभिन्न अरू देशहरूमा पनि यस्ता खालका क्याम्पेनहरू कार्यक्रमहरू चाहिँ चलाइरहेको छ, अनि हामीले तुलनात्मक रूपमा कार्यक्रमहरूमा चाहिँ विषयवस्तु छनौट गर्दाखेरि चाहिँ तुलनात्मक रूपमा अलि बढी प्राविधिक अलि बढी चाहिँ टेक्निकल विषयहरू तर त्यसलाई चाहिँ कसरी समुदायमा चाहिँ सरलीकरण गर्न सकिन्छ भनेर चाहिँ हामीले त्यसरी छनौट गर्ने गरेका छौँ, त्यही अनुसार नै प्रतिजैविक प्रतिरोध हामीले छनौट गरेका थियौँ, त्यस्तै गरी चाहिँ हामीले क्षयरोगसँग सम्बन्धित युवा अभियान पनि सञ्चालन गरिरहेका छौँ। सँगसँगै चाहिँ हामीले अहिले नेपालमा मात्रै नभएर विश्वभरिका 50 बढी देशका 3400 भन्दा बढी युवा सहभागी भइरहेको अहिले युथ अगेन्स्ट एनटिडी भनेको चाहिँ अलिकति उपेक्षित रोगहरूको समूह जस्तै रेबिज, डेङ्गी, हात्तीपाइले जस्ता रोगहरूको 21 रोगहरूको समूह छ, त्यसलाई चाहिँ नेग्लेक्टेड ट्रपिकल डिजिजेस भनेर एनटिडीको चाहिँ एउटा समूहभित्र विश्व स्वास्थ्य सङ्गठनले राखेको छ, ती विषयहरूमा पनि हामीले युवाहरूसँग अहिले काम गरिरहेका छौँ। यो पटक पनि हामीले यी विषयहरूमा हामी छलफल गर्छौँ, विशेष गरी एक स्वास्थ्य वान हेल्थ भनेको चाहिँ अहिलेसम्म चाहिँ हामीले मान्छेको स्वास्थ्यलाई हेर्दाखेरि चाहिँ अस्पताल, औषधि र यो कुरालाई मात्रै बढी प्रायोरिटी प्राथमिकतामा राखेको हो कि भन्ने जस्तो लाग्छ, यो पटक चाहिँ हामीले वान हेल्थ त्यो भनेको चाहिँ मानव, वातावरण, पशु पन्छी, हामी बस्ने वरिपरिको ठाउँ सबैको चाहिँ अवस्थाले चाहिँ मान्छेको स्वास्थ्यमा प्रभाव पर्छ भनेर यो सबै कुरालाई चाहिँ कसरी एकैचोटि समेटेर हेर्न सकिन्छ भन्ने विषयलाई चाहिँ हामी प्राथमिकतामा राखेका छौँ, र सँगसँगै चाहिँ युवाहरूले स्थानीय स्तरमा आफ्ना समस्याहरू आफै कसरी पहिचान गर्न सक्छन् र ती समस्याहरूको समाधानमा चाहिँ कसरी भूमिका खेल्न सक्छन् भनेपछि यो क्षेत्रको इनोभेसनमा चाहिँ उनीहरूले कसरी काम गर्न सक्छन् भन्ने कुरा चाहिँ यो पटकको हाम्रो अभियानको प्राथमिकतामा छ।
1: हजुर, गत वर्ष जुन अभियान बोकेर यहाँ जानुभयो नि होइन, त्यतिखेर चाहिँ कहाँ कहाँसम्म पुग्नु भएको थियो?
2: त्यो वर्ष चाहिँ विराटनगरबाट सुरु गरेका थियौँ, पूर्वबाट विराटनगर हुँदै धरान, त्यसपछि पूर्वाञ्चल विश्वविद्यालय नजिकैको ठाउँ सुनसरी, त्यसबाट हुँदैखेरि जनकपुर, हेटौँडा, चितवन, काठमाडौँ, पोखरा, बुटोल, भैरवा, त्यसरी हुँदै चाहिँ हामी पश्चिममा नेपालगञ्ज, सुर्खेत र अन्तिममा चाहिँ कैलालीसम्म पुगेर चाहिँ हामीले हाम्रो अभियान सकाएका थियौँ। यो वर्ष चाहिँ त्यतिखेरको भन्दा केही सहरहरू चाहिँ हामी थप गर्दैछौँ, विशेष गरी जहाँ चाहिँ स्वास्थ्यसँग सम्बन्धित विषयहरू पढाइ हुन्छन् र काम गर्ने युवाहरू पनि जहाँ बढी हुनुहुन्छ त्यो ठाउँलाई चाहिँ हामीले फोकस गर्ने, र यो वर्ष कम्तीमा 15 सहरहरू, साना र मझौला र केही त ठुला सहरहरू पनि हामी यो वर्ष चाहिँ छनौट गरेका छौँ।
1: गत वर्ष यहाँ जुन यात्रामा निस्किनु भएको थियो त्यतिखेर त्यो कार्यक्रमको चर्चा परिचर्चा त भएको नै थियो होइन, त्यहाँका मानिसहरूले त्यो तपाईँले गर्नुभएको कार्यक्रमलाई कतिको बुझ्नु भयो, मान्छेहरूले हेल्थको विषयलाई लिएर कतिको कन्सियस हुनुहुँदो रहेछ होइन, युवाहरूको चासो कस्तो देखियो, अनुभव बाँड्नु न?
2: यसमा चाहिँ दुईवटा तरिकाले यो हजुरले सोध्नु भएको प्रश्नको उत्तर दिनुपर्छ जस्तो लाग्छ। एउटा कुरा चाहिँ यी विषयहरूलाई चाहिँ हाम्रो समुदायले अथवा विभिन्न सरकारवालाहरूले चाहिँ कतिको प्राथमिकतामा राख्नु भएको छ भन्ने कुरा एउटा भयो, अनि अर्को कुरा चाहिँ हाम्रै समुदाय कतिको सचेत छ भन्ने विषय चाहिँ अर्को भयो होइन। जस्तो अघि मैले भनेका कुराहरू पनि, जस्तो यो प्रतिजैविक प्रतिरोध भनेको चाहिँ धेरैजनाको लागि चाहिँ नयाँ विषय हुनसक्छ सुनेको आधारमा, तर भोगेको हिसाबमा चाहिँ यो पुरानो विषय हो। जस्तो म उदाहरण दिन्छु, पहिला सामान्य रुगाखोकी लाग्दाखेरि चाहिँ सामान्य मेडिकलबाट चाहिँ एन्टिबायोटिक्सहरू किनेर खाँदाखेरि 3 दिनकै औषधि खाँदाखेरि पनि ठिक हुने, अथवा सामान्य चाहिँ यो पिसाब नलीको संक्रमण हुँदाखेरि चाहिँ थोरै दिनको अथवा सामान्य औषधिले चाहिँ उपचार गर्दा पनि ठिक हुने अवस्थाहरू चाहिँ अहिले धेरै औषधि खानुपर्ने, महँगो औषधि खानुपर्ने, कडा औषधि खानुपर्ने अवस्था आइसकेका छ। भनेपछि चाहिँ धेरै आम मानिसले चाहिँ यो भोगिरहनु भएको छ, तर उहाँहरूलाई चाहिँ यो प्राविधिक विषय भएको, बिरामी भएर अस्पताल गएर ल्याब परीक्षण गरिसकेपछि मात्रै थाहा हुने विषय भएकोले चाहिँ यो ठ्याक्कै विषयवस्तुमा चाहिँ उहाँहरूलाई त्यति धेरै जानकारी नहुन सक्छ, तर जानकारी दिनुपर्ने चाहिँ एकदमै धेरै जरुरी छ, तर भोग्दै आइरहेको विषय चाहिँ हो।
1: यहाँले गर्नुभएका कामहरूलाई युवाहरूले चासो चाहिँ कतिको राखेको देख्नु?
2: हामीले चाहिँ यो कार्यक्रमहरू तयारी गर्दाखेरि नै गएर सुरु गर्ने भन्दा पनि जानुभन्दा धेरै अगाडिदेखि नै यसका तयारीहरू, पूर्व तयारीहरू चाहिँ हामी गर्न सुरु गरिसक्छौँ। यो पटक पनि हामीले धेरै सहरका युवाहरूसँग चाहिँ बसिसकेका छौँ, प्रदेश स्तरीय चाहिँ भर्चुअल मिटिङदेखि लिएर नेपालभरिका सबै युवाहरूसँग चाहिँ अनलाइन जोडिने, उहाँहरूसँग कुराकानी गर्नेदेखि लिएर त्यो कारणले गर्दाखेरि चाहिँ उहाँहरू तयार भएर चाहिँ बसिरहनु भएको छ। कहिले चाहिँ हामी त्यहाँ पुग्छौँ र कहिले चाहिँ हामीले यसमा अन्तर्क्रिया गर्छौँ भनेर चाहिँ उहाँहरू कुरेर बसिरहनु भएको छ। धेरै ठाउँको साथीहरू मेसेजहरू पनि आइरहेको हुन्छ, कहिले हो तपाईँ यहाँ आइपुग्ने भनेर। सँगसँगै चाहिँ हामीले अन्तर्क्रिया मात्रै नभएर, जस्तो कम्युनिटी वाक भनेको समुदायमा पनि यस विषयमा जनचेतना फैलाउनका लागि पनि विभिन्न अनौपचारिक कार्यक्रमहरू पनि हामी गर्छौँ, सामान्य चिया गफहरू गर्छौँ, समुदायमा चाहिँ हिँड्ने, समुदायका मान्छेहरूसँग कुराकानी गर्ने अथवा यो विषयसँग सम्बन्धित व्यक्तिहरूसँग कुराकानी गर्ने हुँदाखेरि चाहिँ यो एउटा मात्रै कार्यक्रम नभएर यसमा चाहिँ धेरै किसिमका कार्यक्रमहरू चाहिँ जोडिन सक्छन्। र अनि कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ भने त्यहीँ हुनुभएका युवाहरू अथवा त्यहीँ हुनुभएका युवाहरूले नेतृत्व गरेका संस्थाहरूकै साथीहरूले पनि फरक कार्यक्रमहरू आयोजना गर्नुहुन्छ, अनि यो क्रममा चाहिँ हामी त्यसमा पनि सहभागी हुने गरेका
1: छौँ। भनेपछि गत वर्षकै फलोअप कार्यक्रमकै रूपमा यसलाई लियौँ होइन?
2: हो, त्यसैबाट सुरु भएको, तर यो पटक चाहिँ अलि यसको दायरा चाहिँ बढाएर हामीले अरू विषयहरू पनि यसमा चाहिँ समेट्ने कोसिस गरेका
1: छौँ। हजुर हजुर, यसपालि चाहिँ समुदायभित्र नै यहाँहरू छिर्ने चाहिँ कोसिस गरिरहनु भएको छ। अब यो यात्रामा यहाँ एक्लै त पक्कै पनि हुनुहुन्न होइन, त्यहाँका युवाहरू संलग्न त हुनुहुन्छ नै।
2: म र मेरो टिमको केही साथीहरू चाहिँ हामी सुरुका केही सहरहरूमा जान्छौँ, र त्यसपछि यसमा चाहिँ थप साथीहरू जोडिँदै जाने पनि हुनसक्छ। केही साथीहरूले चाहिँ यो ठाउँसम्म हामी पनि सँगै हिँड्छौँ है भन्ने चाहिँ आशयहरू पनि व्यक्त गरिसक्नु भएको छ। भनेपछि यो कति नै जना हुन्छौँ भनेर अहिले नै यति नै भन्ने छैन, म चाहिँ निश्चय रूपमा सबै ठाउँमा पुग्छु, सँगसँगै चाहिँ त्यहाँका अरू साथीहरू पनि जोडिनुहुन्छ र केही अरू सहरहरू पनि पुग्नुहुन्छ।
1: हजुर, यहाँ त पुग्नै पर्यो, यहाँ सोच नै यहाँले विकास गर्नुभएको हो होइन?
2: हजुर
1: मधुसूदनजी, यहाँ चाहिँ निम्याट ग्लोबलको कार्यकारी हुनुहुन्छ होइन, कार्यकारी निर्देशक हुनुहुन्छ। अब त्यो संस्था नै यहाँले नै स्थापना गर्नुभएको, विशेष गरी स्वास्थ्य क्षेत्रमा यो संस्थाले काम गरिरहेको छ होइन, र यहाँ डब्लुएचओसम्म पनि पुगेर यहाँले आफ्नो भूमिका निर्वाह गरि नै सक्नु भएको छ। अब यो पटक चाहिँ यहाँ यात्रामा निस्किँदै गर्दाखेरि थप अरू नयाँ केही प्राविधिक कुराहरू पनि त्यहाँनिर प्रयोग हुन्छन् कि? अब यो स्वास्थ्य क्षेत्र भनेको अलिकति प्र्याक्टिकल गर्ने चिज पनि रहेछ, मान्छेले भनेर मात्रै त्यति धेरै बुझिहाल्नुहुन्न होइन, गरेर नै देखाइयो, हेर्न नै पाउनुभयो भने चाहिँ छिटो विश्वास गर्नुहुन्छ नि त होइन, त्यतातिर पनि सोच बनाउनु भएको छ के छ?
2: हजुर छ, यो पटक चाहिँ हामीले, म एउटा उदाहरण दिन्छु, जस्तो अघिल्लो वर्ष चाहिँ जब हामीले यो डेङ्गीको महामारी भइरहेको थियो नेपालमा, त्यो बेला पनि यस्तै गरी चाहिँ विभिन्न सहरमा विभिन्न सरकारवालाहरूसँग चाहिँ मिलेर यस्तै खालका कार्यक्रमहरू गरेका थियौँ। त्यो उदाहरण चाहिँ मैले हेटौँडाबाट दिन्छु। हेटौँडा जाँदाखेरि चाहिँ हामीले यो डेङ्गीमा चाहिँ सबैभन्दा महत्त्वपूर्ण र सबैभन्दा सजिलो सस्तो उपाय भनेको चाहिँ लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने हो। कतिपय अवस्थामा चाहिँ मानिसहरू सबैलाई लामखुट्टेले टोकिसकेपछि यस्तो खालको रोग हुन्छ भन्ने जानकारी छ, तर आफ्नै घर वरिपरि चाहिँ त्यसको बासस्थान छ भन्ने कुराको चाहिँ रियलाइजेसन नहुँदो रहेछ। अनि त्यो क्रममा चाहिँ म मेरो साथीहरूसँग हिँड्दै गर्दाखेरि चाहिँ चोक चोकमा बसिराख्नु भएका बा अङ्कल उमेरका समुदायका सदस्यहरूसँग कुराकानी हुँदाखेरि चाहिँ मैले आफैले हातमा चाहिँ लामखुट्टेको चाहिँ त्यो जीवन चक्र झल्किने चाहिँ एउटा स्याम्पल बोकेर हिँडेको थिएँ एक्सपर्टहरूसँग चाहिँ लिएर एउटा डब्बामा देखिने गरी चाहिँ यो लामखुट्टाको फुल हो, यो लामखुट्टाको लार्वा हो, यो लामखुट्टेको वयस्क हो भनेर मैले लिएर गएको थिएँ। अनि त्यो देखाउने क्रममा चाहिँ उहाँले के भन्नुभयो भने यो त हाम्रो वरिपरि छैन होला, तपाईँले बाहिरबाट कतैबाट चाहिँ देखाउन ल्याएर आउनुभयो होला भनेर उहाँले भन्नुभयो होइन। त्यसपछि चाहिँ हामीले उहाँलाई बुझायौँ यो हाम्रै वरिपरि पनि हुनसक्छ। अनि त्यत्तिकैमा चाहिँ एकजना दाजु त्यहीँ नजिकै बसिराख्नु भएको थियो, उहाँले के भन्नुभयो भने ओहो यो त मेरो काम गर्ने ठाउँनिर एउटा ड्रम छ, त्यो ड्रमभरि कति छ कति छ भनेर चाहिँ उहाँले भन्नुभयो। अनि एकछिनपछि गएर त्यो हेरेको त्यो ड्रम चाहिँ एउटा यो बसको गाडीको टिकट काट्ने काउन्टरको टोइलेटको बाहिरपट्टि नछोपेर राखेको एउटा भाँडोमा चाहिँ पानी जम्मा गरेर राख्नु हुँदो रहेछ। अनि त्यो भरि चाहिँ लामखुट्टेको त्यो होल वडा पुग्ने गरी चाहिँ सबै त्यसको चाहिँ वयस्कदेखि लिएर त्यसको अन्डा त्यसको लार्वा सबै चाहिँ त्यो ग्रेभी जसरी चाहिँ त्यहाँ चाहिँ सङ्कलन भएको रहेछ। तत्कालै चाहिँ हामीले त्यही नजिकै चाहिँ निर्देशनालय छ मन्त्रालय छ त्यहाँको चाहिँ एक्सपर्टहरूलाई पनि बोलाइहाल्यौँ अनि उहाँहरूले चाहिँ त्यसको स्याम्पल कलेक्सन सङ्कलन गर्नुभयो र हामी त्यसलाई नष्ट गऱ्यौँ। यो मैले किन भन्न खोजेको भने कहिलेकाहीँ चाहिँ सामान्य ज्ञान अथवा चेतना हुँदैमा चाहिँ रियलाइजेसन नहुँदो रहेछ कि म चाहिँ खतरामा छु अथवा मेरो वरिपरि यो छ है भन्ने कुरा चाहिँ मान्छेहरूलाई चाहिँ रियलाइजेसन नहुँदो रहेछ। अनि त्यो उदाहरणले चाहिँ हामीलाई के सिकायो भने सूचना दिएर मात्रै हुँदो रहेनछ, गरेरै देखाउनु पर्दो रहेछ अथवा कहाँ कसरी हुन्छ भन्ने कुरा चाहिँ देखाउनु पर्दो रहेछ भन्ने चाहिँ हामीलाई पनि रियलाइजेसन भयो एउटा कुरा। अनि अर्को कुरा चाहिँ जस्तो यो पटक हामीले नेपाल रेडक्रस सोसाइटी र त्यसको अन्तर्राष्ट्रिय सङ्गठन आइएफआरसीसँग मिलेर युवा अभियान चलाइरहेका छौँ, त्यसमा चाहिँ स्थानीय युवाहरूलाई चाहिँ यो एलपिएलएस लोकल प्रब्लम लोकल सल्युसन भन्ने फ्रेमवर्क आफ्नो समस्या आफै पहिचान गरेर त्यसको समाधानका उपायहरू आफै पत्ता लगाउन सक्ने कार्यक्रम चाहिँ हामीले अहिले लागू गरिरहेका छौँ। यो अभियान अन्तर्गत चाहिँ त्यसका क्रियाकलापहरू पनि हामी सञ्चालन गर्छौँ जसमा चाहिँ हामीले युवाहरूलाई चाहिँ अन्तर्क्रिया मात्रै नभएर उनीहरू आफैलाई चाहिँ कसरी आफ्नो समस्या पहिचान गर्न सिकाउने अथवा समस्या त धेरै हुन सक्छन् त्यो मध्ये कुन समस्या चाहिँ अहिले हामीले समाधान गर्न सक्छौँ अथवा गर्नुपर्छ भनेर प्राथमिकतामा चाहिँ राख्न सिकाउने, अब समस्या त पहिचान भयो अब त्यसको समाधान कसरी गर्ने भन्ने यी विषयहरू चाहिँ उहाँहरूलाई हामीले प्र्याक्टिकल्ली नै सिकाउने हुँदाखेरि चाहिँ हामीले अपेक्षा धेरै गरेका छौँ। अनि तेस्रो कुरा भनेको चाहिँ जस्तो नेपालमा विभिन्न किसिमका टुरहरू हुन्छन् होइन, जस्तो म्युजिकल टुर हुन्छन् होइन अथवा चाहिँ कविताको टुर हुन्छ अथवा चाहिँ सेलिब्रिटीको टुरहरू हुन्छ, तर मानव स्वास्थ्यसँग सम्बन्धित यस्ता विषयहरूमा पनि किन हामीले यस्तो खालको चाहिँ टुरहरू नगर्ने त भनेर चाहिँ हामीले यो कन्सेप्ट चाहिँ सुरु गरेका हौँ, जसमा चाहिँ कमसेकम यो सकाउनका लागि चाहिँ हामीलाई 2-3 महिना लाग्छ। अब यसमा चाहिँ धेरै स्रोतका अलिकति आर्थिक स्रोतका कुराहरू पनि हुन्छन् त्यो पनि हामी जुटाउँदैछौँ, कतिपय ठाउँमा चाहिँ हामी हाम्रै साथीहरूको घरमै बस्ने पनि गर्छौँ होइन, त्यो कारणले गर्दाखेरि चाहिँ स्वास्थ्यमा पनि यस्तो खालको अभियानहरू चाहिँ गर्नुपर्छ, मान्छेहरूसँग प्रत्यक्ष नै भेटेर चाहिँ कुरा गर्नुपर्छ भन्ने हिसाबमा चाहिँ हामीले यो टुर जसरी चाहिँ यो अभियान नेपाल यात्राको चाहिँ अभियान सुरु गरेका।
1: हजुर, भनेपछि त सबभन्दा ठुलो जड भनेको त हाम्रै वरिपरि समस्या रहेछन्, ती समस्याहरूलाई पहिचान गर्न नसकेको चाहिँ हाम्रो ठुलो कारण र यो सम्बन्धीमा त फिल्डमै गएर धेरै मानिसहरूलाई भेला गरेर जनचेतना छर्न सक्यो भने त सावधानी अपनाउन सकिने रहेछ नि, त्यसमा युवाहरूको भूमिका कति हुन्छ, तपाईँहरूले के गर्नुहुन्छ?
2: युवाहरूको भूमिका एकदमै धेरै हुन्छ। कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ भने जस्तो हामीलाई त्यो कुरा थाहा भइरहेको हुन्छ तर हामीले त्यो कुरालाई चाहिँ त्यति धेरै वास्ता गरिरहेका हुँदैनौँ। उदाहरणका लागि चाहिँ अहिले हामीले काम गरिरहेको अर्को विषय भनेको चाहिँ रेबिज हो। भर्खरै मात्रै अन्तर्राष्ट्रिय रेबिज दिवस मनाइयो। रेबिजमा चाहिँ नेपालमै पनि भ्रमहरू छन् अलिअलि, जस्तो कहिलेकाहीँ चाहिँ घरमै पालेको कुकुरले चाहिँ टोकेन तर थोरै घाउ मात्रै बनायो, स्क्र्याच मात्रै गर्यो भने त्यतिखेर सुई लगाउने कि नलगाउने होइन, यस्ता किसिमका मान्यताहरू चाहिँ हाम्रो समुदायमा अझै छन् होइन। त्यस्तै गरी चाहिँ विश्वमा रेबिजका कारणले मृत्यु हुने सङ्ख्या हेर्ने हो भने बालबालिकाहरू चाहिँ अगाडि, बालबालिकाका सङ्ख्या चाहिँ अगाडि आउँछ। बच्चाहरू चाहिँ धेरै जसो कुकुरसँग खेल्न मन गर्ने हुन्छन्, उनीहरू खेलिराख्छन् होइन, त्यो हुँदाखेरि चाहिँ कहिलेकाहीँ चाहिँ घरमा अभिभावकको डरले पनि टोकिहाल्यो भने पनि घरमा भन्न चाहिँ उनीहरूले त्यति धेरै मन गर्दैनन् र त्यो कारणले ढिला भइसकेका हुन्छ। रेबिज भनेको यस्तो रोग हो जो चाहिँ समयमै थाहा भयो भने चाहिँ 100% रोक्न सकिन्छ, जस्तो कुकुरलाई रेबिजको चाहिँ भ्याक्सिन लगायो भने चाहिँ रोक्न सकिन्छ, र सँगसँगै चाहिँ पोस्ट एक्सपोजर भ्याक्सिन भन्छ, टोक्ने बित्तिकै अथवा चाहिँ घाउ बनाउने बित्तिकै चाहिँ मानिसलाई सुई लगाउने बित्तिकै भ्याक्सिन लगाउने बित्तिकै चाहिँ मृत्यु 100% रोक्न सकिन्छ। तर जब रेबिजको लक्षण चिन्हहरू देखा पर्छ त्यसपछि यो रोगले चाहिँ 100% चाहिँ मृत्यु गराउँछ। त्यो हिसाबले चाहिँ यो सामान्य विषय जस्तो लाग्न सक्छ होइन, तर यसको बारेमा चाहिँ हरेक समुदायका मानिसहरूले आफ्नो व्यवहारमा चाहिँ यो कुराहरू चाहिँ लागू गर्नु पर्यो, यसलाई चाहिँ व्यवहारमा जबसम्म लागू गरिन्न, किनभने हामी त कुकुरसँग सँगै बसिरहेको हुन्छौँ, हाम्रो समुदायमा कुकुर छ, यो चाहिँ अब आफ्नो घरको कुकुरलाई मात्रै भ्याक्सिन लगाएर भएन, किनभने समुदायमा कुकुरहरू त्यत्तिकै धेरै छन्। भनेपछि चाहिँ यो कुराहरू चाहिँ सबैजनालाई चाहिँ भन्दै जाने हो, र त्यहाँका युवाहरूले चाहिँ ती समस्याहरू चाहिँ आफैले अपनत्व ग्रहण गरेर त्यसको समाधानमा काम गर्न थाल्यो भने मात्रै सम्भव हुन्छ। यो चाहिँ केन्द्रबाट अथवा मन्त्रालयले मात्रै यी सबै कुराहरू चाहिँ समाधान गर्न सकिने विषय होइनन्।
1: भनेपछि हामीले चाहिँ यो राज्य सरकारकैले नै सबै जनचेतना पनि फैलाउने उसैले गर्नुपर्छ, यो गर्नुपर्छ भनेर सबै थोपर्नुभन्दा पनि हाम्रै समाजका युवाहरू चाहिँ जागृत भएर यसरी नै यो स्वास्थ्य लगायतका अन्य कुराहरूमा पनि अभियानमा जुट्यौँ भनेदेखि चाहिँ छिटै हामीले साक्षर गराउन सक्ने रहेछौँ।
2: हजुर हजुर, आफ्नो स्वास्थ्यको जिम्मा चाहिँ आफूले लिन सक्ने हो भने आफ्नो परिवारको स्वास्थ्यको जिम्मा अथवा आफ्नो टोलको समुदायको स्वास्थ्यको जिम्मा आफूले लिन सक्ने हो भने सरकारलाई पनि भार कम पर्छ। यो चाहिँ सबै समुदायले नागरिकले चाहिँ आफ्नो आफ्नो जिम्मा चाहिँ लिनुपर्छ भन्ने चाहिँ यो अभियानको अर्को एउटा भिजन पनि हो।
1: पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको भूगोललाई हेर्ने हो भने पनि हामी एकदमै अनकन्टार ठाउँमा पनि छौँ, जहाँ स्वास्थ्य शिक्षाको पहुँच अझै पनि राम्ररी पुग्न सकेको अवस्था छैन। तर हामीले घरआइसी रूपमै चाहिँ हामी स्वस्थ रहनका लागि के गर्नुपर्ने रहेछ भन्ने कुरा आधारभूत कुरा मात्रै जान्यौँ भने पनि धेरै हुन्छ नि त।
2: हजुर, एकदम धेरै हुन्छ। यो चाहिँ परिवारबाट, व्यक्तिबाट, विद्यालय र समुदायबाटै सुरु हुनुपर्छ यो कुराहरू। अनि कतिपय कुरामा चाहिँ हाम्रो जस्तो आर्थिक रूपमा चाहिँ अलि निम्न आय भएको देशको लागि चाहिँ कहिलेकाहीँ उपचार गर्नुभन्दा बिरामी लाग्न नदिनु चाहिँ आर्थिक स्रोतहरू पनि कम हुन्छ। कतिपय सरकारलाई चाहिँ कतिपय कार्यक्रम त ऋणै गरेर गर्नुपर्ने पनि अवस्थाहरू छन्। त्यो अवस्थामा चाहिँ धेरै रोगहरू चाहिँ हामी रोकथाम गर्न सक्छौँ, र एकदमै सामान्य व्यवहार परिवर्तनले चाहिँ ती रोगहरू चाहिँ हामी रोकथाम गर्न सक्छौँ।
1: हजुर, अब यहाँको यात्रा सँगसँगै अब अर्को एउटा प्रसङ्गमा पनि म यहाँसँग जोडिन्छु। जस्तो नाइमेट ग्लोबल भनेर जुन यहाँले संस्था स्थापना गर्नुभएको छ, यसमा धेरैजना आबद्ध हुनुहुन्छ होइन, र विशेष गरी यसले चाहिँ क्षयरोग निवारण सम्बन्धी विशेष काम गर्छ नाइमेट ग्लोबलले, र यो चाहिँ ग्लोबल्ली रूपमा चाहिँ यहाँहरू फैलिनु भएको छ होइन त। विशेष गरी धेरै देशहरूमा चाहिँ यहाँहरू फैलिनु भएको छ, पुग्नु भएको छ भनौँ न, यहाँहरूको संस्थाको बारेमा त्यहाँ थाहा छ। र यहाँले विशेष गरी अहिले चाहिँ अब युथ एगेन्स्ट एनटिडी भनेर पनि एउटा अभियान सञ्चालन गर्न लाग्नु भएको रहेछ। यो अभियान चाहिँ कुन कुन देशमा कसरी कसरी मिलेर के गरेर गर्दै हुन्छ, यसले युवालाई कसरी प्रभावित पार्छ?
2: हजुर, यसमा चाहिँ यो कार्यक्रम चाहिँ हामीले विश्व स्वास्थ्य सङ्गठनको दक्षिण एसिया हेर्ने क्षेत्रीय कार्यालयसँगको सहकार्यमा गरिरहेको कार्यक्रम हो। सुरुवातमा चाहिँ यो हामीले दक्षिण एसियाका 8 देशहरूमा गर्ने भनेर चाहिँ योजना बनाएका भए पनि जब हामीले यो कार्यक्रमलाई चाहिँ लन्च गऱ्यौँ, हाम्रो सामाजिक सञ्जाल र हाम्रो आफ्नै युवाहरूको सञ्जाल मार्फत चाहिँ यसलाई प्रमोट गर्न सुरु गरिसकेपछि चाहिँ अहिले लगभग यो 55 देशका 3,400 बढी युवाहरू चाहिँ यसमा जोडिनु भएको छ। अनि ती युवाहरू चाहिँ धेरै जसो कस्तो हुनुहुन्छ भने मेडिकल पढ्दै गर्नुभएको, पब्लिक हेल्थ पढ्दै गर्नुभएको, भेटनेरी पढ्दै गर्नुभएको, यस्तो खालको प्राविधिक विषय पढ्दै गर्नुभएको युवा साथीहरू चाहिँ एकदमै धेरै हुनुहुन्छ। योभन्दा अगाडि चाहिँ हाम्रो संस्था चाहिँ 26 देशमा सक्रिय थियो भने यो क्याम्पेन पछि चाहिँ मैले अघि पनि भने 55 देशका युवा साथीहरू चाहिँ यसमा जोडिसक्नु भएको छ। अनि यो अभियानमा एनटिडिज भनेको चाहिँ नेग्लेक्टेड ट्रपिकल डिजिज, तुलनात्मक रूपमा उपेक्षा गरिएका रोगहरू, रेबिज, डेङ्गी, हात्तीपाइले जस्ता रोगहरूको 21 रोगहरूको चाहिँ समूह छ। यसमा चाहिँ अहिले हामीले 7 रोगहरूलाई चाहिँ प्राथमिकतामा राखेका छौँ, किनभने सबै रोगहरू सबै देशहरू सबै समुदायको लागि चाहिँ उत्तिकै सान्दर्भिक छैनन्। धेरै जसो देशमा सान्दर्भिक भएका 7 रोगहरू चाहिँ हामीले छनौट गरेका छौँ। अहिलेको यो कार्यक्रम चाहिँ क्षमता विकास कार्यक्रम हो। सबभन्दा पहिला चाहिँ हामीले चाहिँ उहाँहरूलाई विभिन्न मेथोडोलोजी, विभिन्न टेक्निकहरू प्रयोग गरेर उहाँहरूलाई सिकाउँछौँ, जसमा चाहिँ WHO एकाडेमीको अनलाइन कोर्सहरूदेखि लिएर उहाँहरूले स्व अध्ययन गर्नुपर्ने कुराहरू, अनि उहाँहरूले चाहिँ आफ्नो घरमा समुदायमा चाहिँ अभ्यास गर्नुपर्ने केही होमवर्कहरू पनि हामी उहाँहरूलाई दिन्छौँ। अनि यसरी चाहिँ उहाँहरूलाई चाहिँ मेन्टरसिप, गाइडेन्स र यो चरणबद्ध जुन तालिमको चाहिँ टेक्निक छ, त्यो टेक्निक प्रयोग गरेर चाहिँ हामीले उहाँहरूलाई सिकाइरहेछौँ। अनि उहाँहरूलाई सिकाएको मात्रै नभएर उहाँहरूले आफूले सिकेको कुरा आफ्नो परिवारमा, आफ्नो नजिकैको विद्यालयमा, आफ्नो नजिकैको समुदायमा पनि छलफल गर्न र कामहरू गर्न सुरु गरिसक्नु भएको छ।
1: छिमेकी मुलुकबाट चाहिँ यहाँहरूले गरेको कामलाई कसरी हेरिरहनु भएको छ?
2: एकदमै राम्रो छ। जस्तो म एकदमै अघिल्लो महिनाको उदाहरण दिन्छु। म आफै पनि गएको महिना इन्डियामा, बङ्गलादेशमा र श्रीलङ्कामा यही विषयमा चाहिँ काम गर्नका लागि गएको थिएँ, विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय कार्यालयसँगको सहकारीमा। त्यतिखेर पनि हामीले त्यहाँका युवा र सरकारवालाहरूसँग बसेर धेरै कुराहरू गऱ्यौँ। अनि हामीले नेपालमा बनाएका यस्ता कार्यक्रमहरू चाहिँ उहाँहरूले पनि अहिले लागू गरिराख्नु भएको छ। त्यस्तै गरी श्रीलङ्कामा पनि झन्नै म एक महिना बिताएर आएँ। श्रीलङ्कामा चाहिँ झन्नै 100,000 मानिसहरू, त्यतिखेर चाहिँ 100,000 मानिसहरूमा चाहिँ डेङ्गी सङ्क्रमण भएको थियो भने झन्नै 100,000 मृत्यु चाहिँ भइसकेको थियो। त्यो बेलामा चाहिँ युवाहरूको परिचालन डेङ्गी नियन्त्रणमा कसरी हुन्छ भन्ने कुरा चाहिँ कार्यक्रम बनाउन र लागू गर्न चाहिँ म श्रीलङ्कामा गएको थिएँ। छिमेकी देश मात्रै नभएर अफ्रिकाका विभिन्न देशहरूमा, जस्तो अस्ति मात्रै पनि हामी नाइजेरियाको विश्व स्वास्थ्य सङ्गठनको प्रतिनिधिहरूसँग बसेका थियौँ। झन्नै 600 चाहिँ नाइजेरियाबाट सहभागी हुनुहुन्छ यो हाम्रो कार्यक्रममा, होइन? भनेपछि चाहिँ नजिकै मात्रै नभएर टाढा टाढासम्मका देशहरूमा पनि हामीले नेपालमा बनाएका कार्यक्रमहरू चाहिँ अहिले लागू भइरहेछन्।
1: यी तपाईँहरूले जुन कार्यक्रमहरू गरिरहनु भएको छ नि, त्यहाँका युवाहरूको सक्रियता चाहिँ कस्तो छ, उहाँहरू के भन्नुहुन्छ?
2: एकदमै अब यो चाहिँ देश अनुसार फरक हुन्छ। कतिपय देशहरूमा चाहिँ भाषाको कारणले गर्दाखेरि चाहिँ हामीले अझै बुझाउन सकिरह हुँदैनौँ। उहाँहरूको सामान्य बोलीचालीको भाषामा चाहिँ हामीले अभ्यास गर्ने भाषा र उहाँहरूको अभ्यास गर्ने भाषा फरक हुन्छ। विशेष गरी बाहिर कुराकानी गर्दाखेरि चाहिँ नजिकैका देशहरूमा चाहिँ हिन्दीसम्म बुझ्ने र हिन्दीसम्म बोलीचालीको भाषामा प्रयोग गर्न सक्ने देशहरू केही छन् भने, अन्य देशहरूमा चाहिँ हामी अङ्ग्रेजी भाषालाई चाहिँ हामीले प्रमुख बनाइरहेका हुन्छौँ। तर कतिपय देशहरूमा चाहिँ त्यहीका स्थानीय युवाहरू जो चाहिँ दुइटै भाषामा दखल राख्नुहुन्छ, तिनै युवाहरूले पनि नेतृत्व गरिराख्नु भएको छ। जस्तो माडागास्कर भन्ने एउटा अफ्रिकन देश छ, जसमा चाहिँ मुख्य गरी उहाँहरूको भाषा भनेको मालागासी भन्ने चाहिँ उहाँहरूको आफ्नो भाषा हो, नेपाली भनेको जस्तै। त्यस्तै गरी उहाँहरूले फ्रान्सेली भाषा बोल्नुहुन्छ, अनि हामी चाहिँ अङ्ग्रेजी बोल्ने, उहाँहरूको दुइटै भाषा नबोल्ने मान्छेहरू भयौँ भनेपछि हाम्रो कार्यक्रमलाई चाहिँ त्यहाँका युवाहरूसम्म बुझाउनलाई चाहिँ त्यहीँका अङ्ग्रेजी जानेका युवाहरूले चाहिँ सहयोग गरिराख्नु भएको छ। भनेपछि यसरी चाहिँ अरू देशहरूमा पनि गइरहेछ।
1: हजुर, अलिकति भाषागत समस्या, भूगोलको समस्या थोरै रहेको छ, तर पनि यहाँहरूको सक्रियता रहेको नै छ। अहिले त यो तपाईँहरूको यो नाइमेटको अध्यक्षता चाहिँ रञ्जिता दिताले गरिराख्नु भएको छ, होइन? उहाँ चाहिँ नयाँ नै हुनुहुन्छ अहिलेको लागि, होइन? भर्खरै तपाईँले पहिला सम्हालिराख्नु भएको थियो, अहिले चाहिँ उहाँको जिम्मामा आएको छ। अहिले नेतृत्वमा कति हुनुहुन्छ तपाईँहरू?
2: यस्तो छ, यो चाहिँ दुईवटा संस्था चाहिँ रजिस्टर्ड अर्गनाइजेसनको रूपमा काम गरिरहेछ, निम्याट ग्लोबल र निम्याट नेपाल भनेर। निम्याट नेपाल भनेको चाहिँ यसको प्रधान कार्यालय पोखरामा छ। निम्याट ग्लोबलको चाहिँ यो सुरुवातको संस्था पनि हो भनौँ, होइन? निम्याट ग्लोबल चाहिँ पनि गैर नाफामूलक संस्था नै हो। दुवैको लिडरसिप चाहिँ निम्याट नेपाल चाहिँ को चाहिँ लगभग सबैजना चाहिँ 25 मुनिको हुनुहुन्छ। निम्याट ग्लोबलमा पनि अहिलेको अध्यक्ष पनि 24-25 हुनुहुन्छ, होइन? अनि यो युवाहरूकै नेतृत्वको संस्था हो। निम्याट नेपालको बोर्डमा चाहिँ 13 साथीहरू हुनुहुन्छ भने निम्याट ग्लोबलको बोर्डमा चाहिँ 5 हुनुहुन्छ। र सँगसँगै चाहिँ यो बाहेक पनि हाम्रो नेटवर्कमा चाहिँ विभिन्न विषय, विभिन्न रोगहरू अनुसारको चाहिँ छुट्टा छुट्टै समूहहरू, नेटवर्कहरू छन्। जस्तै प्रतिजैविक प्रतिरोधमा हाम्रो नेपालैभरि 31 क्लब र नेटवर्कहरू स्थापना भएको छन्, जसमा चाहिँ उहाँहरूको आफ्नै एउटा बोर्ड छ, आफ्नै अध्यक्ष, आफ्नै चाहिँ सचिव, आफ्नै कोषाध्यक्ष, अनि हरेक हरेक क्लबहरूको चाहिँ आफ्नै एउटा संरचना छ। त्यसमा चाहिँ झन्नै 1,000 हुनुहुन्छ साथीहरू। यो विभिन्न कार्यक्रम अनुसारको छुट्टा छुट्टै चाहिँ सञ्जालहरू छ,
1: उहाँहरूले आफ्नो तरिकाले काम गरिरहनु भएको छ। यो निम्याटमा जोडिनका लागि चाहिँ स्वास्थ्यसँग आबद्ध नै व्यक्ति हुनुपर्ने कि अथवा जुनसुकै विधाको व्यक्तित्वहरू पनि आबद्ध हुनु?
2: यसमा चाहिँ अहिले पनि, जस्तो अहिले हामीले निम्याट नेपालको बोर्डमा पनि 3 स्वास्थ्यभन्दा बाहिरका साथीहरू हुनुहुन्छ बोर्डमा नेतृत्व गर्दै हुनुहुन्छ होइन, तर यसमा जोडिनका लागि चाहिँ हामीले कस्तो एउटा प्रणाली बनाएको छौँ भने यसको बारेमा बुझेर केही समय काम गरिसकेपछि चाहिँ उहाँहरू नेतृत्वमा आउने, जस्तो अहिलेको निमाट ग्लोबलको अध्यक्ष जो हुनुहुन्छ रञ्जिता दिताल, उहाँ चाहिँ हाम्रो 2024 क्षयरोग विरुद्ध युवा अभियानको सहभागी हुनुहुन्छ होइन, सहभागीको रूपमा सुरु गर्नुभयो, उहाँले त्यो तालिम सघाउनु भयो, त्यसपछि प्रतिजैविक प्रतिरोधको क्याम्पेन नेतृत्व गर्नुभयो, अनि अहिले चाहिँ यो अगेन्स्ट एनटिडीको क्याम्पेनमा पनि मसँगै काम गरिराख्नु भएको छ। त्यो हिसाबले चाहिँ उहाँ आफैले सिक्दै नेतृत्व लिँदै यहाँसम्म आइपुग्यो। त्यस्तै लगभग सबैजना साथीहरू जो चाहिँ यसमा नेतृत्वमा हुनुहुन्छ उहाँहरू चाहिँ कुनै न कुनै अभियान कार्यक्रममा जोडिएर आफ्नो नेतृत्व विकास गर्दै अहिले संस्थाको नेतृत्व पनि गर्दै आइराख्नु भएको छ। अनि म पनि सधैँ नयाँ जेनेरेसनलाई चाहिँ नेतृत्व दिनुपर्छ भनेर उहाँहरूलाई पनि अब धेरै लामो समय नेतृत्वमा नबस्नु भन्छु। यहाँ बसुन्जेल चाहिँ आफ्नो एउटा करियर पनि बनाउनका लागि उहाँहरूले काम गर्नु पर्यो र आफू पछिको नयाँ जेनेरेसनलाई पनि आफ्नो एउटा स्पेस तयार गर्नु पर्यो भनेर म पनि बिस्तारै त्यो त्यो त्यो कल्चर चाहिँ हाम्रो अर्गनाइजेसनमा चाहिँ हामी बनाइरहेको छ।
1: सकेसम्म सबैको प्रतिनिधित्व भन्ने यहाँको चाहना। अब युवाहरूले निमाटसँग जोडिन चाहनु भयो भने चाहिँ कसरी जोडिने त?
2: सबभन्दा सजिलो उपाय भनेको चाहिँ अहिले चलिरहेका हाम्रा कुनै पनि क्याम्पेनहरूमा उहाँहरू चाहिँ सहभागी हुने हो। सबभन्दा पहिला चाहिँ पहिला आफूले सिक्नु पर्यो, त्यसपछि सिकिसकेपछि चाहिँ उहाँहरूको आफ्नो सक्रियता र समयका अनुसारमा चाहिँ अटोमेटिक रूपमा उहाँहरूलाई अवसरहरू चाहिँ आउँदै गर्छन्। उहाँहरूले चाहिँ ल म यो नेतृत्व लिन्छु भनेर चाहिँ नेतृत्व लिने ठाउँहरू हुन्छन्। कतिपय कार्यक्रमका लिडरसिप पोजिसनहरूमा चाहिँ बोर्डका मान्छे नभएर बाहिरका युवा साथीहरूले पनि नेतृत्व गरिरहेको उदाहरण छ हाम्रो कार्यक्रमहरूमा होइन। यो चाहिँ हामी सबैका लागि खुला भन्ने अवधारणा चाहिँ हामीले अवलम्बन गरेका छौँ। सिक्नका लागि चाहिँ हामीले कसैसँग पनि एक रुपियाँ पनि शुल्क लिँदैनौँ। उहाँहरू चाहिँ आफू जहाँ हुनुहुन्छ त्यहीँबाट चाहिँ यसमा जोडिन सक्नुहुन्छ। विशेष गरी हाम्रा सोसियल मिडियाका च्यानलहरू हाम्रा चाहिँ पेजहरूमा चाहिँ जस्तो निमाट ग्लोबल, निमाट नेपाल, एनटिडी अलायन्स जस्ता हाम्रा चाहिँ विभिन्न रोग अनुसारका चाहिँ विभिन्न च्यानलहरू छन्, त्यसमा जोडिन सक्नुहुन्छ। त्यहाँबाट जोडिसकेपछि चाहिँ बिस्तारै बिस्तारै उहाँहरूले निमाटको अन्य कार्यक्रमहरूमा नेतृत्वमा चाहिँ पहुँच राख्न सक्नुहुन्छ।
1: हजुर, एकदमै राम्रो। नेपाली युवाहरूले सुरु गर्नुभएको यो प्रोग्राम चाहिँ विश्व स्तरसम्म जानु भनेको कुरा हामी सबैका लागि गर्वको कुरा पनि हो होइन। अब हामी कार्यक्रमको अन्ततिर छौँ होइन। यहाँले गत वर्ष विराटनगरबाट प्रतिजैविक प्रतिरोध जागरण यात्रा भनेर त्यो यात्रा गर्नुभएको थियो र स्वास्थ्य जनचेतना सम्बन्धी कार्यक्रमहरू गर्दै गर्दै आउनुभएको थियो र धेरैजनाहरू सचेत हुनुभएका खबरहरू पनि आएका थिए र यसपालि चाहिँ यहाँले वन हेल्थ एक स्वास्थ्य भनेर चाहिँ अभियान सुरु गर्दै हुनुहुन्छ पोखराबाट होइन। अब यो अभियान कसरी कहाँ गएर कसरी टुङ्गिन्छ, अब यसपालिको यो अभियानका बारेमा कुरा गर्दै गर्दै हामी आज कार्यक्रमबाट ओझेल पर्छौँ।
2: हस्, धन्यवाद दिदी। सबभन्दा पहिला त यो अभियानको विषयमा राख्नलाई मलाई यहाँ निम्ताउनु भएकोमा एकदमै धेरै धन्यवाद दिन चाहन्छु। यो पटक चाहिँ अघिल्लो वर्षको जस्तै तर थोरै व्यापक दायरामा चाहिँ हामीले छलफलहरू र कार्यक्रमहरू गर्ने योजना बनाएका छौँ। यो वर्ष चाहिँ वान हेल्थ र इनोभेसन भनेर स्वास्थ्यमा चाहिँ मानव स्वास्थ्यलाई मात्रै अथवा चाहिँ उपचारलाई मात्रै चाहिँ प्राथमिकतामा राख्नुभन्दा मानव स्वास्थ्यका विभिन्न दायराहरू छन्, ती सबै विषयहरूलाई चाहिँ हामीले समेट्नुपर्छ। हाम्रो वरिपरिको वातावरण, पशु पन्छीको स्वास्थ्य, हाम्रो वरिपरिको सबै कुराले चाहिँ हाम्रो मान्छेको स्वास्थ्य चाहिँ निर्भर हुने हुँदाखेरि चाहिँ यसलाई एक स्वास्थ्यको अवधारणाबाट हेर्नुपर्छ भनेर विश्वव्यापी रूपमै आवाजहरू उठिरहेछ, कार्यक्रमहरू बनिरहेछ। नेपालमा पनि हामीले त्यसलाई प्राथमिकता दिनुपर्छ भन्ने चाहिँ हाम्रो प्रमुख उद्देश्य हो एउटा। अनि अर्को भनेको चाहिँ यस्ता खालका कार्यक्रमहरू चाहिँ अब हामी सधैँ अरूमा अथवा चाहिँ ठुला देशहरूमा मात्रै निर्भर हुनुहुँदैन, हाम्रा स्थानीय समस्याहरू चाहिँ हामी आफैले पहिचान गरेर समाधान गर्न हामी सक्छौँ भन्ने उदाहरणहरू एकदमै राम्रो छ। ती उदाहरणहरू चाहिँ हाम्रा युवा साथीहरूलाई चाहिँ बुझाउँदै जाने, सिकाउँदै जाने र उहाँहरूले चाहिँ भोलिका दिनमा जस्तो हामीले नेपालबाट सुरु गरेको अभियानलाई अहिले विश्वका विभिन्न देशहरूमा पुर्याएका जस्तै हाम्रा नयाँ युवा साथीहरूले चाहिँ नयाँ नयाँ यस्ता खालका कार्यक्रमहरू चाहिँ आफै बनाउन सिक्ने, आफै लागू गर्न सिक्ने, आफै स्रोतहरू खोज्न सिक्ने अनि बाहिर पनि विस्तार गर्न सक्ने चाहिँ वातावरण बनोस् भन्ने चाहिँ हाम्रो उद्देश्य हो। यो कार्यक्रममा चाहिँ हामीले युवाहरूसँग मात्रै नभएर हामी जुन जुन ठाउँमा जान्छौँ त्यो ठाउँका सरकारवालाहरूसँग पनि युवाहरूको भेटघाट गराउने, उहाँहरूसँग अन्तर्क्रिया गराउने हुँदाखेरि चाहिँ यसले पक्कै पनि केही सकारात्मक वातावरण भोलिको दिनमा बन्छ र युवाहरूलाई चाहिँ सजिलो हुन्छ भन्ने चाहिँ हाम्रो अपेक्षा छ।
1: हजुर, सँगसँगै यहाँको यात्रामा कोही जोडिन चाहनुहुन्छ भने पनि जोडिन सक्नु?
2: हजुर, यसमा चाहिँ मजाले जोडिन सक्नुहुने भयो। यो कार्यक्रम सुन्दै हुनुहुन्छ भने चाहिँ यदि उहाँहरूलाई त्यो ठाउँहरूमा हामी आउँदा गर्दाखेरि चाहिँ भेटघाट गर्नु छ अथवा उहाँहरूले कुनै कार्यक्रमहरू आयोजना गर्दै हुनुहुन्छ भने त्यो कार्यक्रमहरूमा पनि हामी सहभागी हुन सक्छौँ। उहाँहरूलाई चाहिँ यदि सम्पर्क नम्बर चाहिन्छ भने पनि कार्यक्रममै सुनिसकेपछि चाहिँ रेडियो नेपालमै फोन गरेर पनि हाम्रो सम्पर्क नम्बरहरू उहाँहरूले लिन सक्नुहुन्छ। त्यस्तै चाहिँ हाम्रा सोसियल मिडियाका पेजहरू, सोसियल मिडियामा चाहिँ हामी निकै सक्रिय छौँ, ती सोसियल मिडिया पेजहरूमा पनि हामीलाई सम्पर्क गरेर चाहिँ उहाँहरू हाम्रो अभियानमा जोडिन सक्नुहुन्छ।
1: हजुर हजुर, यहाँ फेसबुकको सञ्जालमा पनि निम्याट ग्लोबल भनेर छ होइन, त्यसबाट पनि जोडिन सक्नुहुनेछ। त्यस्तै गरेर यहाँहरूले वाट्सएप मार्फत पनि जोडिन सक्नुहुनेछ। हामीलाई नै सम्पर्क गर्नुभयो भने पनि हामी नम्बर अवश्य पनि।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: नेपालको समावेशी आवाज।

0: जवाबदेही र सदाचार रेडियो कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्छौँ। यो कार्यक्रम हरेक शुक्रबार बिहान 11:40 रेडियो नेपालबाट सुन्न सकिन्छ।
1: ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल बानेश्वर काठमाडौँको समन्वयमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट यो कार्यक्रम साप्ताहिक रूपमा उत्पादन र प्रसारण हुने गर्दछ। यस रेडियो कार्यक्रममा हामीले सार्वजनिक सेवा प्रवाहलाई जवाबदेही, पारदर्शी र उत्तरदायी बनाउने सन्दर्भका सामग्री कार्यक्रममा प्रसारण गर्दै आइरहेका छौँ।
0: सार्वजनिक सेवामा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विपन्न वर्ग, सीमान्तकृत समूहलाई प्राथमिकता दिउँ। यस्ता समुदायको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सबैले सहयोग पुर्याउँ।
1: ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल भ्रष्टाचार विरुद्धको सहकार्य।
0: कार्यक्रममा हामीले स्थानीय सरकारले सार्वजनिक सेवा प्रवाह गर्दा कतिको जवाफदेही र पारदर्शितामा सेवा प्रदान गर्दछ त यो बारे ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका कार्य समितिका सदस्य प्रोफेसर डाक्टर प्रकाश चन्द्र भट्टराईसँग गरिएको कुराकानी, त्यस्तै गरी अपाङ्गता भएका तथा सीमान्तकृत व्यक्तिहरूले सार्वजनिक सेवा लिन कतिको सहज छ यो बारे एक रिपोर्ट र स्थानीय सरकारले महिला, अपाङ्गता भएका तथा सीमान्तकृत व्यक्तिहरू के कसरी सार्वजनिक सेवा प्रवाह गरिरहेको छ यो बारे स्याङ्जा स्थित आँधी खोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलसँगको कुराकानी आजको कार्यक्रममा समेट्नेछौँ। कार्यक्रमलाई पूरा अवधि सुन्नका लागि हार्दिक अनुरोध छ।
1: ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले वर्षेनी प्रकाशन गर्ने प्रतिवेदनहरूमा सार्वजनिक सेवाको घुसखोरी, प्रशासनिक झमझट र ढिला सुस्तीलाई औलाउने काम गर्दछ। यसले विशेष गरी शक्ति र पहुँच नभएका सीमान्तकृत तथा महिला समुदाय कसरी बढी पीडित भइरहेका छन् भन्ने पाटोलाई उजागर गर्दछ। यही सन्दर्भमा महिला, अपाङ्गता भएका तथा सीमान्तकृत समुदायले के कसरी सार्वजनिक सेवा पाइरहेका छन् यो बारे ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका कार्य समितिका सदस्य प्रोफेसर डाक्टर प्रकाश चन्द्र भट्टराईसँगको कुराकानी अबको क्रममा राख्दैछौ।
2: खास गरी दुई प्रकारका समस्या हुन्छन्। एउटा चाहिँ के हुन्छ भने त्यस्तो किसिमको अपाङ्गता भएका अथवा सीमान्तकृत वर्गका व्यक्तिहरूलाई धेरै आफै कन्फिडेन्स आइराखेको हुँदैन। उनीहरू जस्तै कुनै सेवा प्रवाह लिन पर्यो भने पनि सेवा प्रवाहमा जानको लागि हेजिटेन्ट भइरहेका हुन्छन् कि। उदाहरणको लागि प्रहरी चौकीमा जानु पर्यो भने प्रहरी चौकीको वरिपरि घुमेर बस्ने तर भित्र जान नसक्ने, अनि त्यसपछि भित्र जानको लागि कुनै बिचौल्याहरू समाउनु पर्ने, अनि बिचौल्याहरूले चाहिँ पैसाहरू लिने अथवा त्यस्तो किसिमको समस्याहरू पनि देखिन्छ। सरकारी कार्यालयमा पुग्नुहुन्छ, त्यहाँभित्र फेरि अर्को लेभलका समस्या हुन्छन्। जस्तो अपाङ्गता व्यक्तिको लागि चाहिँ एउटा उहाँलाई फिट हुने खालको इन्फ्रास्ट्रक्चर भइरहेको हुँदैन। अब इन्फ्रास्ट्रक्चर नभएपछि उहाँहरूले गएर कसलाई भन्ने भन्ने समस्या हुन्छ र कसरी त्यो ठाउँसम्म पुग्ने। उदाहरणको लागि त्यहाँ चाहिँ व्हील चेयरको एक्सेस चाहिँ अर्को माथिको तलासम्म पनि पुग्दैन, होइन, लिफ्टहरू हुँदैनन्। त्यसले गर्दाखेरि उहाँहरू चाहिँ त्यो तलासम्म नपुग्ने, त्यसबाट सेवा प्रवाहमा त्यसले चाहिँ असर पुर्याइराखेको हुन्छ। र त्यो ठाउँमा पुगिहाले पनि उहाँहरूलाई गरिने व्यवहारहरू, अब हुन त हाम्रो निजामती सेवा नियमावलीमा धेरै कुरा भए तापनि व्यवहारमा उहाँहरूले विभिन्न किसिमका जस्तो शब्दहरूको चयन तथा अरूलाई अब त्यहाँ किसिमले उनीहरूको बलहरू नपुग्ने केही कारणले भने जस्तो सेवाहरू नपाउने अवस्था हुन्छ। उहाँहरूले आफूले पनि म कसलाई भन्ने होला, कसरी भन्ने होला भनेर जुन चाहिँ इन्फ्रास्ट्रक्चर बाहिर जुन कुरा हुन्थ्यो, भित्र गएपछि अनि उहाँहरूलाई फेरि त्यस्तै अनुभव हुन्छ। यसैले उहाँहरू एक हिसाबले मल्टी लेयर त्यो आफ्नो यो चाहिँ एकदम डिफिकल्टिजहरू फेस गरिराख्नु भएको हुन्छ।
0: उहाँहरू जस्ता व्यक्तिहरूको मैत्री सेवा प्रवाहका लागि ट्रान्सपरेन्सीले के कस्ता सल्लाह सुझावहरू दिने गरेको छ त?
2: अब ट्रान्सपरेन्सी इन्टरनेसनलले वास्तवमा उहाँहरूको कन्फिडेन्स बढाउनको लागि अवेरनेस बिल्डिङका कार्यक्रमहरू राखिराखेको हुन्छ र उहाँहरूको लागि विभिन्न किसिमका पत्राचारहरू गर्ने अथवा सम्बन्धित निकायहरूलाई र त्यो किसिमले चाहिँ कामहरू गर्ने काम पनि भइराखेको हुन्छ। त्यो लगायत चाहिँ उहाँहरूलाई सेवा प्रवाहमा सहयोग पुर्याउनको लागि जस्तै उहाँहरूका गुनासाहरू सुन्नेदेखि लिएर सेवा प्रवाहमा पुगिसकेपछि त्यहाँ चाहिँ सेवा प्रदायक निकायहरू हुनुहुन्छ, सेवा प्रदायक निकायहरूलाई पनि उहाँहरूले चाहिँ विभिन्न किसिमका अवेरनेस प्रोग्रामहरू कहिलेकाहीँ राखेको पनि हुनसक्छ र कहिलेकाहीँ चाहिँ उहाँहरूसँग समन्वय गरेको अवस्था पनि हुन्छ।
0: उहाँहरू जस्ता व्यक्तिहरूले पाउने समस्याको समाधानका लागि सरकारलाई पनि घचघच्याउनुहुन्छ?
2: हो, हामी जहिले पनि सरकारलाई घचघच्याउने काम गरेको हुन्छौँ। कहिलेकाहीँ रिसर्चहरू अध्ययनहरू गर्छौँ, अध्ययनको फाइन्डिङहरू चाहिँ हामीले लार्ज रूपमा चाहिँ डिसिमिनेट गर्छौँ, अनि डिसिमिनेट गरेपछि अवेरनेस आउँछ। त्यसले गर्दा सरकारमा त्यत्तिकै पनि त्यो अवेरनेस आउनु भनेकै उहाँहरूमा परिवर्तनतिर जान्छ। त्यो लगायत हामीले चाहिँ अब कहिलेकाहीँ उहाँहरूलाई चाहिँ विभिन्न किसिमको अवेरनेस प्रोग्रामहरूमा पनि ल्याइराखेका हुन्छौँ। त्यो कुराले पनि उहाँहरू यसरी घचघचिराखेको अवस्था हुन्छ। एक खालको चाहिँ अब यो कोअर्डिनल रिलेसन पनि हुन्छ, कसो भने हामीले उहाँहरूलाई सपोर्ट गर्छौँ र चाहिँ किनभने अब कतिपय कुरा चाहिँ कस्तो हुन्छ भने हाम्रो कल्चरले गर्दाखेरि थाहा नपाइकन पनि कहिलेकाहीँ डिस्क्रिमिनेसन गरिराखेको अवस्था हुन्छ। ती कुराहरूलाई पनि हामीले कहिलेकाहीँ अवेर गर्ने कामहरू कुनै कुनै बेला गरिरहेको हुन्छ। यसरी चाहिँ हामीले विभिन्न किसिमले उहाँहरूलाई सहयोग पुर्याउँछौँ।
0: अहिले त अब नेपालमा तीन तहको सरकार छ, यो तीन तहको सरकारमा उहाँहरूको लागि हुने सेवा प्रवाहको अवस्था हामीले सोचे भन्दा फरक खालको छ जस्तो लाग्छ हो।
2: फेडरल लेभलको विकास पनि अब भनौँ न पहिले सेन्ट्रल गभर्मेन्ट हुँदादेखि नै त्यही किसिमको इन्फ्रास्ट्रक्चर डेभलप भइसकेका छन् धेरै अवस्थामा, मन्त्रालयहरूतिर गयो भने। अनि त्यसको चाहिँ सेवा सुविधाका कुराहरूमा पनि अथवा सेवाहरू दिने कुराहरूमा पनि अलिक एक लेभलमा चाहिँ माथि गइसकेको छ भने अब प्रोभिन्स लेभल अथवा लोकल लेभलमा सेवा प्रवाह चाहिँ अब प्रोभिन्स लेभलमा त हाम्रो धेरै लामो इतिहास पनि छैन, अनि लोकल लेभलमा चाहिँ पुरानो गाविसको इतिहास भए तापनि त्यहाँभित्र पछिल्लो चरणमा चाहिँ केही कामहरू एकदम राम्रोसँग भए तापनि त्यहाँ केही अझै गर्नुपर्ने देखिन्छ।
0: महिला सीमान्तकृत समुदाय अपाङ्गता भएका व्यक्तिहरूले सरकारी सेवा लिन जाँदाखेरि यदि उहाँहरूले समस्या भोग्नु भयो भने के गर्नुपर्छ भन्ने यहाँको सल्लाह सुझाव पनि केही छन्?
2: पहिले त हामीले सेवा प्रदायक गर्नेले पनि र सेवा लिन जानेले पनि महिला सीमान्तकृतले चाहिँ साँच्चीकै मैले सेवा लिन नसकेको त्यो कुराहरू उहाँहरूले चाहिँ आफूले बुझ्न पर्यो कि। धेरै अवस्था त बुझेकै हुँदैन क्या, सेवा दिनेलाई पनि मैले उहाँलाई अलिक छुट्टै किसिमले सेवा दिनुपर्छ भन्ने कुरा नि बुझिरहनु भएको हुँदैन। सेवा लिनेलाई पनि यो सेवा चाहिँ मैले लिन चाहिँ यसरी म सक्छु भन्ने कुरा उहाँलाई थाहा हुँदैन, बुझ्नु भएको हुँदैन। यो कुरा बुझ्ने र बुझाउने प्रक्रिया चाहिँ हाम्रो लागि महत्त्वपूर्ण हुन्छ। अब त्यसको लागि चाहिँ बरु के कसरी हुन्छ त्यो एउटा हामीले कल्चर उहाँहरूलाई चाहिँ अवेरनेस नै मुख्य कुरा चाहिन्छ।
1: अहिले कुराकानीमा हुनुहुन्थ्यो ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका कार्य समितिका सदस्य प्रोफेसर डाक्टर प्रकाश चन्द्र भट्टराई।
3: पारदर्शिता, जवाबदेहिता, सदाचार तथा भ्रष्टाचार मुक्त समाज निर्माणमा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल सधैं नागरिकको पक्षमा।
1: राज्यले प्रदान गर्ने सार्वजनिक सेवा प्रवाह सबैका लागि बराबर भनिरहँदा महिला अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायले सार्वजनिक सेवा पाउनका लागि अलिक गाह्रो छ भन्ने गुनासो आउने गरेको छ। स्थानीय पालिकाका भौतिक संरचना निर्माण त्यति अपाङ्गता मैत्री नहुनको कारण उनीहरूलाई सेवा लिन जान पनि कठिन हुने गरेको देखिन्छ। अब यस सम्बन्धी एक रिपोर्ट राख्दैछौ।
4: नेपालको संविधानले सबैलाई समान अधिकार सुनिश्चित गरे पनि सार्वजनिक सेवा प्रवाहमा महिला सीमान्तकृत समुदाय र अपाङ्गता भएका नागरिकहरूको पहुँच अझै पनि सहज बन्न सकेको छैन। सरकारी कार्यालयहरूमा दृष्टिविहीनहरूलाई प्राथमिकता दिनुपर्ने हो तर प्राथमिकता दिएको पाइँदैन भन्नुहुन्छ नुवाकोट जिल्ला लिखु गाउँपालिकाका दृष्टिविहीन बद्री ढुङ्गाना।
5: सरकारी कार्यालयहरूमा प्राथमिकता दिनुपर्ने हो, प्राथमिकता दिएको पाइँदैन, सक्नु सक्ने मान्छेहरू अगाडि नै गएर बसिरहेको हुन्छ, अन्त तपाईँहरूको पालो आएको छ तपाईँ नदेखाएर चाहिँ के हतार हुन्छ र उही जेलका चाहिँ घरमा चाहिँ आमाले पकाएको भात खान जाने त हो नि, हामीलाई चाहिँ झुलाउने कामहरू गरिरहेको हुन्छ। अब यसको लागि चाहिँ अब नेपाल सरकारले चाहिँ अलिकति शारीरिक अपाङ्ग अनि दृष्टिविहीन सुस्त मनस्थिति यस्ताहरूको लागि पहिलो चाहिँ प्राथमिकतामा राख्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ।
4: अपाङ्गता भएका व्यक्तिलाई सेवा सुविधा राम्रै दिनुपर्छ। कर्मचारीबाट भेदभाव गरेको नपाएको र पहिलेको तुलनामा अहिले सजिलो भएको बताउनुहुन्छ रोल्पा जिल्ला रोल्पा नगरपालिकाका भीम बहादुर पिक।
6: अपाङ्गता भएका व्यक्तिलाई सेवा सुविधा राम्रै दिनुपर्छ भनेर त्यहाँका कर्मचारीहरूले त्यस्तो भेदभाव चाहिँ मैले खासै त्यति गरेको पाउँदैन। पहिलेको तुलनामा केही हदसम्म सजिलो छ। स्वास्थ्य क्षेत्रमा चाहिँ हामीले जसरी सेवा सुविधा पाउनु पर्ने हो स्वास्थ्य क्षेत्रमा चाहिँ हामीले चाहिँ अलिकति हाम्रो जिल्लामा चाहिँ पाउन सकिरहेका छैनौँ। सङ्घ अथवा प्रदेशले त्यो प्रकारको प्रायोरिटी जिल्लालाई निर्देशन नदिएको हो। अथवा यहीँको कुनै चिजको कमी कमजोरी हो भन्ने कुरामा चाहिँ म अनभिज्ञ नै छु। तसर्थ सबै कुराहरू राम्रो हुनुको लागि चाहिँ नेपाल सरकारले विशेष गरी अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ सबै क्षेत्रमा समान अवसर प्रदान गर्नको लागि उपयुक्त स्रोत साधनहरू चाहिँ जसरी अपाङ्गता मैत्री हुनुपर्ने हो त्यो चाहिँ अलिकति छैन र त्यो हुनुपर्ने आवश्यकता ठान्दछु।
4: अपाङ्गता भएकालाई ब्याङ्कमा हस्पिटलमा बाटोको सुविधा नभएको भन्नुहुन्छ बागलुङ जिल्ला जैमिनी नगरपालिका कि जुना नेपाली।
7: अपाङ्गलाई त अब सुविधा त अब ब्याङ्कमा पनि सुविधा छैन, हस्पिटलमा नि सुविधा छैन, बाटाघाटाको नि सुविधा छैन, यस्ता यस्तो केही छैन। अब यो भइदिया हुँदो भन्ने हो कि हामीले त अरू त के भन्ने। ओडामा त ठिकै छ, नगरपालिकामा जाँदा नि ठिकै छ।
4: स्थानीय तह तथा अन्य विविध स्थानमा भौतिक पहुँचको समस्या रहेको भन्नुहुन्छ बागलुङ जिल्ला जैमिनी नगरपालिकाका कल बहादुर परियार।
8: स्थानीय तह तथा विविध स्थानमा भौतिक पहुँचको समस्या रहेको छ। बाटो, भवन, कार्यालय, विद्यालय, अस्पताल आदिमा ऱ्याम्प, लिफ्ट र अपाङ्ग मैत्री शौचालय नहुनुले हामी अपाङ्गता भएको व्यक्तिहरूलाई समस्या परेको छ। त्यस्तै सार्वजनिक यातायातमा कठिनाई, बस, ट्याक्सी तथा अन्य यातायातका चढ्न, व्हील चेयर्सका लागि पर्याप्त स्थान नहुनुले पनि हामीलाई समस्या परेको अवस्था छ। त्यस्तै फुटपाथको समस्या, फुटपाथ साँगुरो भत्किएको, पसल तथा सवारी साधनले अवरोध भएको कारण पनि हामीलाई समस्या परेको छ।
4: संविधान प्रदत्त अधिकारलाई व्यवहारमा उतार्दै सबै नागरिकका लागि सुलभ र समान सेवा प्रवाह सुनिश्चित गर्न सके मात्र समावेशी विकासको वास्तविक अर्थ पूरा हुन्छ। सार्वजनिक सेवा प्रवाहको गति ढिलो, सुस्त, झन्झटिलो र अपारदर्शी छ भन्ने गुनासो नागरिक तहमा बढी मात्रामा उठ्ने गरेको विषय हो। यसमा पनि महिला, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदाय सार्वजनिक सेवा पहुँचमा कम मात्रामा छन् भन्ने कुराहरू बेला बेलामा उठ्ने गरेको छ। यसको अवस्था स्थानीय पालिकामा के छ र यसलाई जवाबदेही बनाउन के गर्न सकिन्छ भनी अब हामी स्याङ्जा स्थित आँधी खोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलसँग कुरा गर्दैछौ।
1: सार्वजनिक सेवालाई महिला, अपाङ्गता भएका व्यक्ति र सीमान्तकृत वर्ग मैत्री बनाउन यहाँको पालिकाबाट के कस्तो प्रयास भएको छ?
9: धन्यवाद। पालिका अन्तर्गत रहेका सम्पूर्ण समुदायलाई नेपालको संविधानले तोकेका सेवा प्रदान गर्ने हाम्रो दायित्व हो। त्यसमध्ये पनि आँधी खोला गाउँपालिका विशेष गरी सीमान्तकृत वर्ग जो चाहिँ समुदायबाट अलिकति पछाडि पारिएको छ, त्यसपछि फरक क्षमता भएका व्यक्तित्वहरू, महिलाहरू, तिनी केन्द्रित गरेर आँधी खोला गाउँपालिकाले उनीहरूलाई विकासको मूल प्रवाहमा समाहित गर्ने योजना अन्तर्गत अगाडि बढेको छ। त्यस अन्तर्गत हाम्रो स्थानीय ऐन अनुसारै हामीले चाहिँ नियावली तयार गरेर प्रत्येक चाहिँ उपभोक्ता समिति, प्रत्येक टोल विकास संस्थामा सीमान्तकृत वर्ग र फरक क्षमता भएको व्यक्तित्वलाई अनिवार्य रूपमा सदस्यको रूपमा राख्न पर्ने भन्ने हामी नीतिगत रूपमै तय गरेका छौँ।
1: कार्यालयमा व्हील चेयर, ऱ्याम्प, अपाङ्गता मैत्री शौचालय र छुट्टी सहायता कक्षको अर्थात् हेल्प डेस्कको व्यवस्था छ कि छैन यहाँको पालिकामा?
9: हाम्रो आँधी खोला गाउँपालिकालाई 2083 फागुनभित्र बाल मैत्री पालिका घोषणा गर्ने अभियानमा नि छौँ। पछिल्लो समयमा बनेका सम्पूर्ण संरचनाहरू बाल मैत्री र अपाङ्ग मैत्री बनाइसकेका छौँ भने पुराना संरचनाहरूलाई पनि रेट्रो फिटिङ गर्नुको साथसाथै अपाङ्ग र बाल मैत्री बनाउने योजनामा छ। हाम्रो हेल्प डेस्क एकजना पाँचौं तहको कर्मचारीलाई नै सम्पर्क व्यक्तिको रूपमा तोकेर आँधी खोला गाउँपालिकामा उनीहरूको लागि हेल्प डेस्कको छुट्टै व्यवस्थापन छ भने आँधी खोला गाउँपालिकाले सेवा लिन आउने अति विपन्न, फरक क्षमता र सीमान्तकृत वर्गको लागि निशुल्क खाने व्यवस्था, उनीहरू बिहानमा गाडी चढेर आउन पर्ने, बिहानै घरबाट हिँड्न पर्ने, बेलुका फर्किँदा ढिलो हुने, त्यो भएको हुनाले अति विपन्न, दुर्गम र सीमान्तकृत वर्गको समुदायलाई, व्यक्तिहरूलाई हामीले निशुल्क पालिकाकै तर्फबाट खानाको समेत व्यवस्थाको लागि बजेटमै व्यवस्थापन गरेर त्यो सेवा प्रदान गरिरहेका छौँ।
1: दृष्टिबिन वा स्वर बोलाइ सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूका लागि सांकेतिक भाषा, दोभाषे अनि त्यस्तै ब्रेल लिपि वा सूचना पाटीमा प्रविधिको प्रयोग कतिको गरिएको छ नि यहाँको पालिकामा?
9: हामीले अलिकति फरक क्षमता भएको हाम्रो पालिका स्तरीय सञ्जाल पनि गठन गरेका छौँ। हाम्रो रुद्र पौडेल त्यो सञ्जालको संयोजक हुनुहुन्छ। त्यसमा पालिका अन्तर्गत रहेका सम्पूर्ण फरक क्षमताका दृष्टिबिनदेखि लिएर फरक क्षमतासँग जोडिएका सम्पूर्ण व्यक्तित्वहरू त्यसमा आबद्ध हुनुहुन्छ। उहाँहरूको मागको आधारमा हामीले वर्षेनी उहाँहरूको क्षमता अभिवृद्धि कार्यक्रमको लागि भनेर विशेष बजेटकै हामीले गाउँ
8: सभाबाटै बजेट व्यवस्थापन गरेका छौँ भने हामीले चाहिँ सिबिआरएस संस्थासँगको साझेदारीमा हामीले पालिकाले बाँकी चाहिँ जिम्मेवारी वहन गर्दै त्यस्तो फरक क्षमता भएका व्यक्तिहरूको पालिका भोरीको व्यक्तिहरूको हामीसँग डाटा अध्यावधि छ। अब कसलाई कस्तो किसिमको चाहिन्छ भन्ने एउटा डाटा समेत हाम्रो तीनजना सोसियल मोबिलाइजरहरूले विशेष गरी त्यही अपाङ्गता भएको क्षेत्रमा काम गर्ने हुनाले उहाँहरू मार्फत हामीले नियमित सूचना लिने र उहाँहरूको क्षमता अभिवृद्धि गर्ने विशेष कार्यक्रम पनि आँधीखोला गाउँपालिकाको तर्फबाट सञ्चालन भइरहेको छ।
1: दुर्गममा रहेका सीमान्तकृत समुदायका लागि सेवा लिन आउँदा बस्ने, प्रतीक्षा गर्ने वा पालो पर्खिने विशेष केही व्यवस्था पनि गर्नुभएको छ?
8: एकदमै, सबैभन्दा हाम्रो आँधीखोला गाउँपालिकाको विशेष गरी वार्ड नम्बर एकको अर्घोदी त्रिवेणी होइन वार्ड नम्बर तिनको नेपानीदेखि वार्ड नम्बर दुईको उखुबारी भनेको अलिकति दुर्गम ठाउँमा पर्छ। त्यहाँबाट हामीले पालिकामा आउँदा हाम्रो पालिकाको गाउँ सभाले नै नियम निर्णय गरेको एउटा कार्यक्रम छ विकटलाई निकट। हामीले यी डाँडा काटेर होइन हामीले भूगोल तानेर हामीले खुम्चाएर यसलाई नजिक ल्याउन त सकेनौँ, तर भावनात्मक हिसाबले पालिका उहाँहरूको नजिक छ है भन्ने अनुभूति दिलाउन विशेष गरी घुम्ती शिविरहरू सञ्चालन गर्दा नै हामीले ती विकटका ठाउँहरूलाई पहिलो प्राथमिकता राखेका छौँ भने पालिकामा सेवा लिन आउँदा पनि टाढाबाट आउनेलाई पहिलो प्रायोरिटी भनेर उहाँहरूलाई खानाको व्यवस्था सहित योजना सम्झौतादेखि फरफारकदेखि अरू विभिन्न कार्यक्रमहरूमा पनि पहिलो प्राथमिकतामा राख्ने किसिमले आँधीखोला गाउँपालिकाले नियमित रूपमा कार्यक्रम गरेको छ। यो अन्तर्गत हामीले विकटलाई निकट भन्ने शीर्षक अन्तर्गत बजेटै विनियोजन गरेर नियमित विशेष सेवा प्रदान गरिरहेका छौँ।
1: हजुर, अब अन्त्यमा सरकारी सेवा लिन आवश्यक पर्ने कागजातहरू जस्तो कि नागरिकता, अपाङ्गता परिचय पत्र अनि सिफारिस पत्र, यस्ता पत्रहरूलाई सहजै बनाउनका लागि यो यहाँको पालिकाले कसरी सहजीकरण गरेको छ ती महिला, अपाङ्गता भएका तथा सीमान्तकृत वर्गका लागि?
8: आँधीखोलाको सबैभन्दा महत्वपूर्ण विशेषता हजुरले जसरी उठाउनु भयो यो प्रविधि मैत्री सेवा, जुन पालिकामै आएर ढड्डामै हस्ताक्षर गर्न पर्न ल्याप्चे नै लगाउन पर्ने कार्यक्रम बाहेक अन्य हामीले चाहिँ म आफै वाट्सएप मेरो चाहिँ 98560501680 मेरो पर्सनल फोन नम्बरमा वाट्सएप खुला छ। उहाँहरू विकटबाट कतिपयलाई त वाट्सएपबाट पठाइदिएर हुने त्यस्ता चाहिँ डकुमेन्टहरूको लागि हामीले चाहिँ प्रविधि मैत्री डकुमेन्टहरू निर्माण गरेर उहाँहरूलाई यहाँ आउनै नपर्ने गरी उहाँहरूले निवेदन गर्नुभयो वाट्सएप अथवा मेल गर्नुभयो भने फेरि यहाँ पालिकाको तर्फबाट उहाँहरूको डकुमेन्ट तयार गरेर सम्बन्धित ठाउँमा पुर्याइदिने र यसमा विभिन्न ठाउँबाट विभिन्न ठाउँमा पालिकाभन्दा बाहिर बसोबास गर्नेहरूसँग पनि बिचबिचमा म भेट हुँदाखेरि उहाँहरूले सबैभन्दा आँधीखोलालाई सराहना गर्ने विषयवस्तु भनेको हामी जानै पर्ने भौतिक रूपमा उपस्थितै हुनपर्ने विषयहरूमा त पर्यो, त्यसबाहेक हामीले यति सहज रूपमा सेवा पाएका छौँ भन्ने छ। हामीले पुरै पालिकालाई अब पेपरलेस अफिस सुरु गर्नपर्छ भनेर कतिपय त हाम्रो कानुनी व्यवस्थाले गर्दा सबै पेपरलेस गर्न सम्भव रहन्छ, तर जति सकिन्छ प्रविधि मैत्री छिटो छरितो बनाउन पर्छ भनेर हामीले सम्पूर्ण पालिका र पालिका अन्तर्गतका सेवा कार्यालयहरूलाई प्रविधि मैत्री बनाउने विषयमा निरन्तर लगानी गरेका छौँ।
0: स्याङ्जा स्थित आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेल। सार्वजनिक निकायमा नागरिकले गरेका गुनासो समयमा नै समाधानको पहल गरौं, गुनासो व्यवस्थापनलाई जवाफदेही बनाऊ।
3: ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल भ्रष्टाचार विरुद्धको सहकार्य।
0: जवाफदेहिता र सदाचार रेडियो कार्यक्रम यति नै, अर्को शुक्रबार बिहान 11:40 बजे हामी फेरि आउनेछौ। आजलाई जवाफदेहिता र सदाचार रेडियो कार्यक्रमबाट प्राविधिक सहकर्मी देवकी भण्डारी सँगै कार्यक्रम उत्पादनबाट साथीहरू हरि गिरी, विद्या चौधरी र म रिता तिमल सिन्हा बिदा हुन्छौ। तपाईँको आजको दिन शुभ रहोस्। हवस् त, नमस्कार।
10: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। पोखरामा आज बिहान भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या 5 पुगेको छ। यसअघि 3 जनाको मृत्यु भएको घोषणा गरिएकोमा उपचारका क्रममा थप 2 जना बालिकाको मृत्यु भएको कास्कीका प्रहरी प्रमुख प्रहरी परीक्षक नवीन कार्कीले जानकारी दिनुभयो। दुर्घटनामा घाइते भएका अन्यको उपचार भइरहेको छ। मृत्यु भएका विद्यार्थीको पहिचान खुल्न बाँकी रहेको र उद्धार कार्य सम्पन्न भएपछि पहिचानको प्रक्रिया अघि बढाइने प्रहरी परीक्षक कार्कीले बताउनुभयो। पोखरा महानगरपालिका 28 माझ थानाबाट कालिकातर्फ जाँदै गरेको स्कुल बस दुर्घटनामा परेको हो। दुर्घटनाग्रस्त बसमा 25 जना सवार रहेका बताइएको छ। उनीहरू मध्ये 21 जना विद्यार्थी रहेका छन्। सबै विद्यार्थी कक्षा 10 अध्ययनरत रहेको प्रहरीले जनाएको छ। यसै गरी पोखरा महानगरपालिका 18 अँधेरी कुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर 2 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका 6 फलाम खानीका

0: बर्दिया, रौतहट, कैलाली, कञ्चनपुरका किसानलाई वितरण गरिने मन्त्रालयले जनाएको छ। आज विश्व हुलाक दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदिएछ। विश्व हुलाक संघ स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष अक्टोबर 9 यो दिवस मनाउने गरिन्छ। सन् 1874 अक्टोबर 9 स्थापना भएको विश्व हुलाक संघले सन् 1969 विश्व हुलाक दिवस मनाउन थालेको हो। पछिल्लो समय हुलाक सेवा मार्फत राहदानी, सवारी चालक अनुमति पत्र, शैक्षिक प्रमाण पत्र तथा अन्य सरकारी कागजात नागरिकको घर दैलोसम्म पुर्याउने काम भइरहेको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
1: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
2: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
2: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारु गर्न आफ्नो फोनमा *444 हास डायल गर्नुहोस्। 4G भोल्टे,
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देश र इरान बीचको वार्ता सकारात्मक दिशामा अघि बढेको बताउनु भएको छ। नोभेम्बर 3 हुने मध्य अवधिको चुनाव अघि इरानमाथि कुनै आक्रमण नहुनेमा पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको अन्तर्राष्ट्रिय प्रसारण संस्था BBCले जनाएको छ। गत फेब्रुअरी 28 अमेरिकाले इजरायलसँग मिलेर अपरेसन एफिक फ्युरी अन्तर्गत इरानमाथि आक्रमण गरेको थियो। त्यस यता उहाँले इरान विरूद्ध छिट्टै विजय हासिल गर्ने उद्घोष गर्दै आउनु भए पनि दुई देशबीचको द्वन्द यथास्थितिमा कायमै रहेको अधिकारीहरूले बताएका छन्। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 1 बजेको समाचार। सकियो, हौस् त नमस्कार।

0: कृषि वन तथा पर्यावरण मन्त्रालय कृषि संचार तथा मानव संसाधन विकास केन्द्रद्वारा उत्पादित कार्यक्रम किसान प्रश्न मञ्च। किसानका समस्या जिज्ञासा प्रश्नहरूको समाधान खोज्ने तपाईँको आफ्नै कार्यक्रम किसान प्रश्न मञ्च।
1: नमस्कार, किसान प्रश्न मञ्चको आजको श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। कार्यक्रममा हामी किसान कल सेन्टर, एसएमएस, सामाजिक सञ्जाल र किसानको घर खेतबाट समेटिएका किसानका समस्याहरूलाई सम्बन्धित विज्ञ मार्फत सम्बोधन गर्छौ। आजको कार्यक्रममा किसानहरूले राख्नु भएको कृषि बालीसँग सम्बन्धित समस्याहरूलाई सम्बोधन गर्छौ। विज्ञको रूपमा हुनुहुन्छ प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोखरेल। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
2: धन्यवाद।
1: अकबरे खुर्सानी फल्छ तर फल नपाक्दै सबै कुहिएर झर्छ, भित्र हेर्दा किरा हुन्छ, उपचार के होला भनी तुम्बेबा पाँच थरबाट विनोद अधिकारीले जिज्ञासा राख्नु भएको छ।
2: अकबरी खुर्सानीको फलमा दुई प्रकारको किराहरू प्रमुख चाहिँ शत्रु जीव शत्रु किराहरू हुन्। त्यसमध्ये एउटा चाहिँ फल छेडेर खाने किरा हो भने अर्को चाहिँ फलमा झिङ्गाले औँसा किरा पारेर फललाई कुहाउने गर्छ। औँसा किराहरूले जब फललाई भित्र छेडेर खान्छ अथवा फल भित्रको भाग खान्छ औँसा किराले, तब चाहिँ फलहरू कुहिन्छ। अथवा फल छेड्ने किराले फल छेडिसकेपछि त्यसमा ढुसीजन्य रोगहरूले आक्रमण गरेर पनि फलहरू कुहिन सक्छ। र यसको विशेष गरेर तपाईँले राम्रो तरिकाले यसलाई निरीक्षण गर्नुहोस्। कुन प्रकृतिको किराको आक्रमण छ, यदि त्यो फल छेड्ने किरा छ भनेपछि त्यसको व्यवस्थापनको लागि तपाईँले जति पनि फल छेडिएका फलहरू, खसेका फलहरू, माटोमा झरेका फलहरू छ, कुहिएका फलहरू छ, तिनीहरू सबैले जम्मा गरेर तपाईँले गाडिदिनु पर्छ। नत्र त्यतिकै फल छोड्दाखेरि तिनैबाट फेरि किराहरूको संक्रमण अझ धेरै बढ्न सक्छ। र फल जुन चाहिँ फलमा तपाईँको झिङ्गाले आक्रमण गरेर हुने उसमा पनि फलहरू खसेको हुन्छन्, त्यसलाई सर्वप्रथम खेतबारी अथवा चाहिँ खेतमा झरेका बारीमा झरेका फलहरू सबै जम्मा गरेर त्यो जम्मा गरिसकेको फललाई नष्ट गर्ने अथवा गहिरो खाडलमा चाहिँ गाडिदिनु चाहिँ सबैभन्दा राम्रो हुन्छ। त्यसपछि एकिन गरिसकेपछि तपाईँले विशेष गरेर ट्र्यापहरू राख्न सक्नुहुन्छ, जस्तो हेली

0: कुरोहरू प्रयोग गर्न सक्नुहुन्छ। त्यस्तै गरेर यदि चाहिँ फलको औँसा झिँगा किरा हो भनेपछि तपाईँले मिथाइल युजिनोल ल्युरहरू अथवा ब्याक्टोसेरा कम्पोजिट ल्युरहरू क्यु ल्युरहरू प्रयोग गरेर त्यो कुन प्रकारको किरा हो त्यसको चाहिँ निगरानी गर्न सक्नुहुन्छ र किरा अनुसारले तपाईँले व्यवस्थापनका अभ्यासहरू गर्नुपर्ने हुन्छ। यसमा तपाईँले कति क्षेत्रफलमा लगाउनु भएको छ, यदि थोरै क्षेत्रफलमा छ भनेपछि जैविक घरायसी विषादीहरू पनि प्रयोग गर्न सकिन्छ। यसमा चाहिँ तपाईँको भटिसिलियम लेकानी भनेर बजारमा पाइन्छ, जुन चाहिँ हामीले 5-10 ग्राम प्रति लिटर पानीमा राखेर यो चाहिँ जैविक विषादी हो र बोटमा चाहिँ छर्न सक्छौँ। त्यसै गरेर हाम्रो वरिपरि पाइने तितेपाती मिन रुदिलोहरू अनि सिस्नोहरू लगायत बकेनो तितो पिरो टर्रो हुनेलाई गाईको पिसाबमा मिसाएर हामीले चाहिँ झोलमल बनाउन सक्छौँ र यसलाई पनि प्रयोग गर्दाखेरि निमका पातहरू प्रयोग गर्दाखेरि यसले पनि निकै मात्रामा चाहिँ किराहरू व्यवस्थापन गर्न सहायता गर्छ। निममा आधारित वनस्पति जन्य विषादीहरू ल्याएर 5 ml प्रति लिटर पानीमा राखेर बोट सबै भिज्ने गरेर छर्न सक्नुहुन्छ र यति गर्दा गर्दै पनि किराको प्रकोप अझ बढ्दै गएको छ। फल छेदन किराहरू छ भनेपछि बजारमा इमामेक्टिन बेन्जोइट पाइन्छ, तपाईँले 1 ml प्रति 2.5 liter पानीको दरले राखेर बोट भिज्ने गरेर छरिदिनु चाहिँ राम्रो हुन्छ। त्यसै गरी अन्य फ्लुबेन्डामाइट नुबालुरोन त्यसै गरेर चाहिँ कोलोरा ट्रानिलिपोल लगायतका विषादीहरू चाहिँ प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले पञ्जीकरण गरिएको छ। यस बालीको लागि त्यहाँको सिफारिस मात्रा अनुसारले तपाईँले प्रयोग गर्नुहोस् र रासायनिक विषादीहरू प्रयोग गर्दाखेरि आफू पूर्ण रूपले सुरक्षित भएर प्रयोग गर्नुहोस् र प्रयोग गरिसकेपछि पर्खनु पर्ने दिन अवधिहरू पर्खनुहोस्।
1: गुल्मीबाट रञ्जित नेउपानेले गोलभेडामा टुटा धेरै लागेको छ, आइपिएम प्रविधिबाट नियन्त्रण कसरी गर्ने भनी जिज्ञासा राख्नु भएको छ।
0: टमाटरमा इभन 80-100% सम्म यसको क्षति चाहिँ देखिन्छ र यो किरा सानै हामीले बेर्नाहरू नर्सरीदेखि नै लागेको हामीले देख्छौँ। जस्तो पातहरूमा यसले सुरुङ बनाएर चाहिँ पातको भित्री भागहरू खाने, त्यहाँ चाहिँ बिस्टाहरू पनि हुन्छ, कलिला मुन्टाहरू खाने, फलहरू छेडेर फलहरू खाने र फलहरूमा पछि चाहिँ हामीले ढुसीहरूको इन्फेक्सन भएको पनि पाउँछौँ। र यो किराको व्यवस्थापनको लागि सबभन्दा पहिले त हामीले सरसफाइमा अत्यन्त ध्यान दिनुपर्छ। जस्तो पुराना भएका जति पनि बोटहरू छन् हामीले पहिलो वर्षका ती सबै बोटहरू जलाउने, किराहरूको संख्या चाहिँ बढ्न नदिने र त्यसको आक्रमण भएका पातहरूलाई पनि हामीले अनुगमन गर्ने, अलिक धेरै किराहरू भएको पातहरू टिपेर जलाइदिने, नर्सरीबाट हामीले हेल्दी सिडलिङ अथवा चाहिँ एकदम स्वस्थ बेर्नाहरूको चाहिँ उत्पादन गर्ने, त्यसलाई अझ चाहिँ नर्सरी थोरै एरिया भएको हुनाले हामीले झुलहरू नेटहरू नर्सरी नेटहरू प्रयोग गर्न सक्छौँ र बेर्नाहरू हेर्दाखेरि पनि किराले आक्रमण गरेको बेर्नाहरू चाहिँ हामीले लैजानु हुँदैन। र एउटा कुरा चाहिँ हामीले मुख्य चाहिँ सरसफाइमा मुख्य ध्यान दिने र रोगी चाहिँ पातहरू रोगी चाहिँ आँगाहरू अथवा रोगी फलहरूलाई हामीले चाहिँ तुरुन्तै त्यसलाई चाहिँ नष्ट गरिदिने ताकि त्यसबाट चाहिँ अरू चाहिँ जेनेरेसनहरू निस्किन नपाओस्। र दोस्रो कुरा चाहिँ यो सामूहिक रूपले तपाईँको वरिपरि रहेको कृषक समूह समुदाय सबैले मिलेर चाहिँ यो सरसफाइका कामहरू गर्नुपर्ने हुन्छ। यसका अल्टरनेट होस्टहरू पनि छन् ती त्यसको चाहिँ व्यवस्थापन झारहरू रहेका होइन जति खुला बनायो किराहरू कम लाग्छ, सरसफाइ गर्ने झारपातहरूको गोलमेल गर्ने अनि हामीले मलखादहरू प्रयोग गर्दाखेरि पनि एनपीके प्रयोग गर्दाखेरि पनि सन्तुलित मात्रामा प्रयोग गर्ने, नाइट्रोजन मल मात्र प्रयोग गर्नु पनि हुँदैन, त्यसले गर्दा किरा झन सहज रूपमा चुस्ने खाने बढी किराहरू चाहिँ देखिन्छ र संक्रमित जति पनि मुनाहरू छन् टुप्पाहरू छन् फलहरू छन् तिनीहरूलाई चाहिँ नष्ट गरिदिने एउटा भयो भने। दोस्रो कुरा बजारमा चाहिँ प्राप्त हुने जस्तो बिटीहरू पाइन्छ जैविक विषादीहरू, त्यसै गरेर चाहिँ कतिपय अब मासिक रूपमा गर्नुहुन्छ भने ट्र्यापहरू पाइन्छ होइन ल्युरहरू पाइन्छ, त्यो चाहिँ डेल्टा ट्र्याप अथवा ओटाटी ट्र्यापहरूमा राख्न सकिन्छ। मोनिटरिङ गर्नको लागि येल्लो स्टिकी ट्र्यापहरूको प्रयोग गर्न सकिन्छ किराहरू कति छ भन्ने कुराहरू। त्यसै गरी अब यो किरा चाहिँ व्यवस्थापन गर्नलाई हामीले निममा आधारित विषादीहरू प्रयोग गर्न सक्छौँ, त्यसको अल्टरनेटमा बिटी कुष्टाकी भन्ने चाहिँ हाम्रो रजिस्टर छ पञ्जीकृत छ त्यो प्रयोग गर्न बिटी विषादी प्रयोग गर्न सक्छौँ र सरसफाइमा हामीले विशेष ध्यान दिने। र यस अलावा तपाईँको धेरै नै किराको क्षति छ अथवा किरा तपाईँको मुनाहरूमा प्रशस्त मात्रामा भेटिएको छ, तपाईँले यति गर्दा गर्दै पनि नियन्त्रण बाहिर छ, ठुलो क्षेत्रफल छ भनेपछि तपाईँले सुरक्षित रहेर हाम्रो नेपाल सरकारले पञ्जीकृत गरेको स्पिनोस्याड, क्लोराटानिलिपोल, स्पिनोटोराम जस्ता विषादीहरू चाहिँ तपाईँले प्रयोग गर्न सक्नुहुन्छ। यसमा चाहिँ गर्दाखेरि 1 ml प्रति 3 liter पानीमा मिसाएर सबैतिर पर्ने गरेर छर्कने र विषादी चाहिँ प्रयोग गर्दाखेरि एउटै विषादी लगातार प्रयोग गर्नु हुँदैन। यो किराले रेसिस्टेन्स चाहिँ डेभलप गर्न सक्छ, प्रतिरोधी क्षमता विकास गर्न सक्छ र भोलि रसायनले नै काम नगर्ने अवस्था हुन सक्छ। त्यसकारण चाहिँ विषादी प्रयोग गर्दाखेरि एक विषादी पछाडि अर्को विषादी, अर्को विषादी पछाडि अर्को विषादी गरेर चाहिँ चक्र अप्नाएर चाहिँ प्रयोग गर्नुपर्ने हुन्छ।
1: सुनिता कार्कीले तारकेश्वर काठमाडौँबाट लाही किराको कसरी व्यवस्थापन गर्ने भनी समस्या राख्नु भएको छ।
0: अब लाही भनेको धेरै बालीहरूमा आक्रमण गर्ने किरा हो। यसले चाहिँ पातको पछाडि बसेर मुनाहरूमा, कलिला भागहरूमा, फलहरूमा चुसेर झुप्पोमा बसेको हुन्छ र तपाईँले थोरै क्षेत्रफलमा खेती गर्नुभएको छ नियमित अनुगमन गर्नुहोस् र त्यस्तो लाहीहरू भएको पातहरू मुनाहरू हटाइदिने अथवा सामान्य चाहिँ पानीको फोहराहरू हामीले सिँचाइ गर्दाखेरि पानी सहन सक्ने बिरुवाहरू छन् भने पानीको फोहराले पनि झार्न सकिन्छ अथवा हामीले नजिकै तपाईँले गाईको गौतहरू पाउनुहुन्छ तितेपाती, रुदिलो, असुरो होइन जुन चाहिँ तितो पिरो टरो किसिमका वनस्पतिहरू पाउनुहुन्छ, सिस्नोहरू पाउनुहुन्छ भने तिनलाई 20-25 दिनसम्म मसिनो टुक्रा बनाएर गाईको पिसाबमा राखेर त्यो झोलमल 1 भागलाई 5 भाग पानीमा मिसाएर सरर बिरुवामा छर्नु पनि सक्नुहुन्छ। यसले पनि लाहीलाई धेरै मात्रामा चाहिँ नियन्त्रण गर्छ। अथवा बजारमा पाइने निमजन्य विषादीहरू ल्याएर लाहीको लागि प्रयोग गर्न सक्नुहुन्छ। त्यसै गरेर तपाईँले जस्तो पेट्रोलियम अयलहरू, जुन हर्टिकल्चर अयलहरू, मिनरल अयल्सहरू र सामान्य सरफहरू होइन साबुनहरूको झोल बनाएर त्यसलाई पनि प्रयोग गर्न सक्नुहुन्छ। र लाही किरा चाहिँ अब व्यवस्थापनको लागि हामीले पञ्जीकृत विषादीहरू पनि छन् तर चाहिँ मैले के भन्छु भने आफ्नो नियमित हिडडुल गर्ने क्षेत्र कौशी खेती हो भनेपछि रासायनिक विषादीहरू चाहिँ प्रयोग नगर्नुहोस्, सकेसम्म जैविक उपायहरू अप्नाउनुहोस् र लाही किराहरू कतिको छ त्यसको प्रकोप हेरिकन होइन हातैले पनि कति मिचेर पनि मार्न सकिन्छ त्यो अभ्यासहरू गर्नुहोस् भन्छु। र अब यसको लागि तपाईँले खेती गरिएको क्षेत्रफल हो, घरदेखि टाढा छ, तपाईँहरू चाहिँ प्रवेश गर्नु पर्दैन, सुरक्षित रहेर रासायनिक विषादीहरू प्रयोग गर्न चाहनुहुन्छ भनेपछि हामी कहाँ पञ्जीकृत लाहीको लागि पञ्जीकृत अर्ग्यानो फस्फेट समूहमा एसिफेट विषादी छ, त्यसै गरेर चाहिँ तपाईँको बुप्रोफेन्जिन भन्ने विषादी छ, फिप्रोनिल 5% SC को विषादी छ, त्यसै गरेर फोलिका मिड भन्ने विषादी छ, इमिडाक्लोप्रिट भन्ने विषादीहरू छ र यी विषादीहरू प्रयोग गर्दाखेरि एकपछि अर्को चाहिँ प्रयोग गर्नुहोस् ताकि चाहिँ एउटै विषादी चाहिँ लगातार प्रयोग गर्नु हुँदैन। तर यी रासायनिक विषादी भएकोले सकेसम्म तपाईँले जैविक उपायहरू चाहिँ अप्नाउनुहोस् र जैविक उपायबाट पनि कम गर्न सकिन्छ।
1: बेतकोट कञ्चनपुरबाट राधिका पाण्डेले मकैको गुबो खाने किरा लागेर मकै नष्ट गरिदियो, समाधान के होला भनी समस्या राख्नु भएको छ।
0: तपाईँले गुबो भनेर माथिल्लो सतहबाट पात खाइराखेको र त्यो चाहिँ अलिक ठुलो आकारको छ, त्यसमा चाहिँ टाउकोमा वाइ सेप भएको र 4 थोप्ले पछाडि छ भनेपछि त्यो अमेरिकन फल आर्मी होम हो र यो किरा अब मकैको तपाईँले खेती गरेको क्षेत्रफल अनुसारले पहिला चाहिँ राम्रो तरिकाले आफ्नो क्षेत्रफल निगरानी गर्नुहोस्, हेर्नुहोस् कति लागेको छ, कस्तो अवस्थामा छ। थोरै क्षेत्रफल छ भने त हातले टुप्पामा भएका किराहरू चाहिँ मिचेर अथवा चाहिँ तिनलाई मारेर पनि नष्ट गर्न सक्नुहुन्छ। तर तपाईँले धेरै क्षेत्रफलमा मकै खेती गर्नुभएको छ भनेपछि तपाईँले यो किरा व्यवस्थापन गर्नको लागि चाहिँ बजारमा पाइने पञ्जीकृत विषादीहरूको प्रयोग गर्नुपर्छ। विषादी प्रयोग गर्दा आफू सुरक्षित रहेर चाहिँ प्रयोग गर्नुहोला। यसमा चाहिँ विशेष गरेर नेपाल सरकारले स्पाइनोटोराम भन्ने विषादी चाहिँ रजिस्टर्ड गरेको छ। यो विषादी 1 ml प्रति 3 liter पानीमा मिसाएर त्यसपछि स्पिनोस्याड भन्ने पनि छ, इमामेक्टिन बेन्जोइट 5% SC को विषादी छ, यसलाई पनि 1 gram प्रति 2.5 liter पानीमा मिसाएर चाहिँ तपाईँले बोटको गुबो समेत भिज्ने गरेर राम्रो तरिकाले छरिदिनुहोस्। त्यस्तै गरेर स्पिनोस्याड भन्ने विषादी छ, स्पिनोस्याड र यी विषादीहरू चाहिँ एउटै विषादीलाई पटक पटक प्रयोग गर्ने होइन, एकपछि अर्को गरेर प्रयोग गर्नुहोस्। किनभने यो किरा चाहिँ छिट्टै नै विषादीसँग चाहिँ रेसिस्टेन्स डेभलप गर्छ र भोलि चाहिँ विषादीले कामै नगर्ने प्रतिरोधी हुन्छ। र विषादी गर्नुपर्ने अवस्था के कस्तो छ होइन त्यसको बारेमा खेतमा चाहिँ आफूले पूर्ण रूपमा निगरानी गरेर किराहरूको अवस्था हेरेर किराको प्रकोप हेरेर मात्र प्रयोग गर्नुहोस्। कतिपय अवस्थामा सिड ट्रिटमेन्ट गर्ने पनि गर्न सकिन्छ र यो किरा चाहिँ धेरै लामो समयसम्म किराको प्रकोप चाहिँ रहँदैन। त्यस हिसाबले चाहिँ मकैमा चाहिँ व्यवस्थापन गर्नुहोस्।
1: धानमा भएको झार मार्न के गर्नु पर्छ भने तुलसीपुर दाङबाट इन्द्र बहादुर केसीले जिज्ञासा राख्नुभयो।
0: तपाईँले रोपेको धान पनि अब गाछ पुरा आइसकेको हुनाले यति बेला चाहिँ झार मार्ने विषादी मैले सिफारिस गर्दिन र यो चाहिँ धान रोपेको 2-3 दिनमा हामीले पञ्जीकरण गरेको विषादी जस्तो पेट्रिलाक क्लोर 2 ml प्रति लिटर पानीमा मिसाएर हामीले चाहिँ धान रोपेको जुन हामीले धान सारिसकेपछि रोपाई गरिसकेपछि 2-3 दिनभित्र हामीले प्रयोग गर्न सक्छौँ। त्यसै गरी अर्को चाहिँ ब्युटा क्लोर भन्ने छ, यो पनि हामीले चाहिँ 2-3 दिन रोपाई पछाडि 2-3 दिनभित्र हामीले प्रयोग गरिसक्नुपर्ने हुन्छ। र अर्को विषादी भनेको हाम्रो चाहिँ बिस्प्यारिबिक सोडियम हो। यो बिस्प्यारिबिक सोडियम चाहिँ 10-15 दिन र धेरै ढिलोमा तपाईँले 17 दिनभित्र चाहिँ यसलाई चाहिँ प्रयोग गरिसक्नुपर्ने हुन्छ। र धानमा भएको झारलाई अब व्यवस्थापन गर्नको लागि चाहिँ तपाईँले गोडमेल नै सबभन्दा राम्रो र उत्तम उपाय हो र विशेष गरेर गोडमेल गर्दाखेरि झारहरूलाई तत्कालै खेतमा आफू पस्ने र चाहिँ देखिएको झारहरूलाई हातैले चाहिँ गोडमेल गर्नु चाहिँ यति बेलाको लागि चाहिँ राम्रो हुन्छ। विशेष गरेर 15-20 दिनमा पहिलो गोडाई गर्छौँ भनेपछि 30 दिनमा र 60 दिनभित्रमा हामीले चाहिँ तेस्रो गोडाई गर्छौँ र त्यसकारण अहिले तत्कालै विषादी चाहिँ छर्न चाहिँ उपयुक्त हुँदैन।
1: महोत्तरीबाट रामप्रसाद शाहले धानको पात टुप्पोदेखि पहेँलो हुन लाग्यो के भएर होला भने जिज्ञासा राख्नु भएको छ।
0: कहिले काहीँ के हुन्छ भने धानको गुबोमा किराले खाएर गुबो चाहिँ मरेर पनि गाजहरूमा 1-2 डेड हर्ट पनि भन्छौँ हामीले, त्यसरी चाहिँ टुप्पाहरू होइन पहेँलो हुँदै सुक्दै जाने पनि हुन्छ। कतिपय अवस्थामा तपाईँले खाद्य तत्त्व जस्तो नाइट्रोजनको अथवा पोटासको अथवा जिङ्कको होइन खैरो खैरो हुने जिङ्कको कमीहरू माइक्रोन्युट्रिएन्टहरूको कमीको कारणले पनि धानको चाहिँ टुप्पाहरू चाहिँ पहेँलो हुने त्यो चाहिँ देखिन्छ। अब यसमा चाहिँ विशेष गरेर तपाईँले राम्रो तरिकाले आफ्नो खेतबारीको चाहिँ निगरानी राम्रो तरिकाले गर्नुहोस्। त्यहाँनिर किराहरूको उपस्थिति के कस्तो छ अथवा गुबो तान्दाखेरि बाहिर निस्किन्छ कि अथवा कतिपय पहेँलो तपाईँले टाढाबाट देख्दा पहेँलो देख्दाखेरि त्यहाँ चुसा किराहरूले पातहरू खाइ चाहिँ राखेको हुन सक्ने अथवा बिपिएच ब्राउन प्लान्ट ओपर भन्छौँ खैरो फड्के धानको खैरो फड्केले चुसेको कारणले पनि बिचमा चाहिँ गाजहरूमा चाहिँ पहेँलोपन देखिने र पछि सुक्ने पनि हुन्छ। राम्रो तरिकाले आफ्नो खेतबारीको निगरानी गर्नुहोस्, खेतको बिचमा गएर हेर्नुहोस् के कारणले हुन सक्छ र नजिकको सबभन्दा राम्रो नजिकको प्राविधिकहरूलाई यो रोगका नमुनाहरू जुन चाहिँ पहेँलो भएको छ त्यो बोटको चाहिँ नमुना नै लिएर प्राविधिकहरूलाई देखाउनुभयो भनेपछि उहाँहरूले चिन्न सक्नुहुन्छ। नत्र किनभने यसरी पहेँलो हुने कारणहरू थुप्रै कारणहरू हुन्छन्, अब त्यसमा रोग किरा तपाईँको सूक्ष्म खाद्य तत्त्वको कमीको कारणले पनि धानमा चाहिँ पहेँलो हुन्छ। त्यसकारण म एकपटक चाहिँ उहाँलाई नजिकैको प्राविधिकलाई नमुना नै लगेर देखाउनको लागि चाहिँ हार्दिक अनुरोध गर्दछु।
1: किसानहरूले राख्नु भएको समस्या तथा जिज्ञासाको समाधान खोजिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।
0: हस् धन्यवाद।
1: अस्त आजको लागि किसान प्रश्न मञ्च यति नै। अर्को साता पनि किसानहरूको समस्या तथा जिज्ञासाको समाधान लिए पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका लागि म लगायत सम्पूर्ण टिम बिदा हुन्छौ। नमस्कार।

नमस्कार अनि हार्दिक स्वागत गर्छु सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनेर कार्यक्रम फ्यान बक्स कहिले आउँछ भन्दै पर्खेर बसिरहनु भएका तपाईँ सबै मित्रलाई म तपाईँकै साथी अनिता आचार्य अनि प्रविधि संयोजनमा हुनुहुन्छ देवकी भण्डारी। हजुर, कार्यक्रम फ्यान बक्स तपाईँमा आउने गर्छ प्रत्येक शुक्रबार दिउँसो 1:20 करिब 2 बजेसम्म। अनि मित्र, कार्यक्रम फ्यान बक्स एउटा मात्र यस्तो कार्यक्रम हो जसमा म तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छु। तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ। यदि तपाईँ इमेल गर्न चाहनुहुन्छ तर तपाईँलाई इमेल गर्ने आइडी थाहा छैन भने इमेल गर्ने आइडी म बताउँछु, fanbox2077@gmail.com उच्चारण गर्छु म तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि, या FANBO कार्यक्रममा तपाईँबाट प्राप्त भएको इमेल त म पक्कै पनि पढ्छु नै, तर अहिले भने कार्यक्रमको पहिलो कौशली स्वरूप सुनाउँदैछु मिलना मात्यको स्वरमा सजिएको यो गीत रचना विष्णु विरहीले गर्नु भएको हो भने सङ्गीत दीपक शर्माको रहेको छ।

हजुर, सुन्दा पनि निकै प्यारो अनि आफ्नत्व झल्काउने शब्द माया। हजुर, अचम्मकै छ मित्र यो माया भन्ने चिज है। जो उसलाई हामी माया गर्छौँ नि मित्र, उसको सधैँभरि राम्रो चाहन्छौँ हामी। अनि कहिले काहीँ के हुन्छ भने आफूले माया गर्ने मान्छेको खुसीमै आफू रम्नुपर्ने दिन पनि आउन सक्छ। आफ्नो मायालुको खुसी केमा छ त्यसमै त्याग गर्नुपर्ने पनि हुन्छ होइन। पाउनु मात्र माया होइन, त्याग पनि हो माया मित्र। यो कुरा तपाईँलाई सम्झाउँदै कार्यक्रम फ्यान बक्समा फेरि पनि म स्वागत गर्छु। कार्यक्रम फ्यान बक्स सुनिरहनु भएको छ तपाईँ। यो समयमा रेडियो नेपालको तरङ्ग मार्फत तरङ्गित भइरहेको छ कार्यक्रम फ्यान बक्स। अनि कार्यक्रम फ्यान बक्स एउटा मात्र यस्तो कार्यक्रम हो जसमा तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ। म तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छु यो कार्यक्रममा। यदि तपाईँ इमेल गर्न चाहनुहुन्छ तर तपाईँलाई इमेल आइडी थाहा छैन भने इमेल आइडी म बताउँछु। इमेल आइडी रहेको छ fanbox2077@gmail.com। उच्चारण गर्छु म तपाईँहरू सबैलाई सजिलो होस् भन्नका लागि, fanbox2077@gmail.com। त मित्र, तपाईँले चाहिँ यो इमेल आइडीमा इमेल गर्दा तपाईँको इमेलमा एउटा सन्देश हुनुपर्छ। सन्देशको साथमा कार्यक्रममा बज्ने गीत, यदि तपाईँ आफ्ना आफन्तको नाममा सुनाउन चाहनुहुन्छ भने अवश्य पनि उहाँहरूको नाम लेखेर तपाईँ आफ्नो इमेल हामीलाई गर्न सक्नुहुन्छ है। त यो मैले जानकारी गराएँ। यो जानकारी पश्चात अब अर्को जानकारी गराउँछु। त्यो के हो भने तपाईँले हाम्रो वेबसाइट www.radionepal.gov.np अनि www.radionepalonline.com, रेडियो नेपालको मोबाइल एप र हाम्रो वेबसाइटमा गएर अडियो सङ्ग्रहबाट पनि हामीलाई फुर्सदको समयमा सुन्न सक्नुहुन्छ। कृपया सुन्ने कोसिस गर्नुहोला है। यो आग्रह गरेँ मैले। यो आग्रह पश्चात अब चाहिँ म लाग्छु तपाईँबाट प्राप्त भएको तपाईँकै इमेल पढ्नतर्फ। तपाईँहरू आफ्नो इमेल कहिले आउँछ भन्दै पर्खिएर बसिरहनु भएको छ होला होइन मित्र। पर्खनु पर्दाको पीडा ज्यादै कष्टप्रद हुने गर्छ। त्यही हुँदामा हाम्रो मित्रहरूलाई धेरै बेर कष्ट दिन चाहन्न लाग्दैछु तपाईँबाट प्राप्त भएको यो पहिलो इमेल पढ्नतर्फ। यसै क्रममा यो इमेल हामीलाई सञ्जीव भण्डारीजीले गर्नुभएको हो। लेख्नुहुन्छ, नमस्कार रेडियो परिवार, म सञ्जीव भण्डारी। अब बज्ने गीत म मेरी जीवन साथी कञ्चन र मेरो प्यारो छोरा ओजसलाई समर्पण गर्न चाहन्छु भने लेख्नु भएको छ। अनि सञ्जीवजीले एउटा छोटो सन्देश पनि दिन चाहनु भएको छ। सञ्जीव भण्डारीजीको सन्देश मेरो आवाज मार्फत म सुनाउँछु। तिमीहरू दुवै मेरो जीवनको सबैभन्दा ठुलो खुसी हौ कञ्चन। जीवनको हरेक उतार चढावमा मेरो साथ दिएकोमा धन्यवाद ओजस। तिम्रो सानो मुस्कानले हाम्रो घरमा धेरै खुसी ल्याउँछ। हामी तिनैजनाले सँगै बिताएका हरेक पल मेरो लागि निकै विशेष छन्। हाम्रो माया, खुसी र आत्मीयता सधैँ यस्तै रहिरहोस् भन्ने चाहन्छु। त्यसैले अब बज्न लागेको यो गीत मेरी प्यारी श्रीमती कञ्चन र मेरो प्यारो छोरा ओजसलाई सुनाउन चाहन्छु, धन्यवाद भनेर लेख्नु भएको छ सञ्जीव भण्डारीजीले। सञ्जीवजीले आफ्नो ठेगाना चाहिँ यहाँ लेख्नु भएको छैन। त सञ्जीवजी, मैले तपाईँको यो मेल पढेर सुनाइसकेँ। अब म चाहन्छु तपाईँकी प्यारी जीवनसाथीले अनि तपाईँको प्यारो छोराले यतिखेर तपाईँको यो सन्देश सुनिरहनु भएको होस् भन्ने है। त यो मिठो चाहना, यो मिठो कामनाका साथमा एउटा गीत त पक्कै पनि सुना आउँछु म, तर एकैछिन धैर्य गर्नुपर्ने हुन्छ गीतको लागि। अब अर्को इमेल पढ्छु। यो इमेल हामीलाई भावुक सुभाषजीले गर्नुभएको हो, मोरङको सलकपुरबाट। लेख्नुहुन्छ, अब बज्ने गीत तपाईँको लागि अनि मलाई भावुक सुभाष भनेर चिन्ने नचिन्ने सबैको लागि भनेर लेख्नु भएको छ भावुक सुभाषजीले मोरङको सलकपुरबाट। अवश्य पनि भावुकजी, तपाईँको लागि अनि तपाईँलाई चिन्ने नचिन्ने सबैको लागि हामी सुनाउँछौँ, तर एकैछिनपछि। अर्को इमेल प्राप्त भएको छ राजविराजबाट राम यादवजीको। उहाँले सबैलाई धेरै सम्झनाका साथमा अब बज्ने गीत सुनाउन चाहेको छु भने लेख्नु भएको छ। त्यसै गरी अर्को इमेल बाबुराम खनालजीले गर्नुभएको हो। उहाँले आफ्नो घर काठमाडौँ लेख्नु भएको छ भने अहिले म्यानमारबाट भनेर इमेल गर्नुभएको छ। लेख्नुहुन्छ, अब बज्ने गीत मेरो नातेदार र मेरो साथीहरूको लागि, जसले मलाई बाबुराम खनाल भनेर चिन्नुहुन्छ उहाँहरू सबैको लागि भने लेख्नु भएको छ बाबुराम खनालजीले अहिले म्यानमारबाट। धेरै धेरै धन्यवाद मित्र। अब भने म गीत नै सुनाउँछु। अबको क्रममा रहेको छ यो गीत राजेश पाल राईको स्वरमा सजिएको, गीत रचना भुवन पारुहाङले गर्नुभएको हो भने सङ्गीत राई नवीनको रहेको छ।

हजुर, गल्ती मेरै रहेछ भने यो ज्यान माफ माग्छ। त मित्र, मान्छेबाट नै गल्ती हुन्छ है, हामी सबैलाई थाहा छ। तर मान्छेबाट गल्ती हुन्छ भन्दैमा बारम्बार एकपटक भएको गल्ती दोहोऱ्याइरहनु राम्रो होइन। एकपटक भएको गल्तीबाट हामीले पाठ अवश्य पनि सिक्नुपर्छ, अनि अर्को पटक गल्ती नहोस् भनी सचेत त पक्कै पनि हुनैपर्छ होइन मित्र। अनि यदि आफूबाट गल्ती हुन्छ भने आफूबाट भएको गल्तीको स्वीकार गर्नु पनि हामीले जान्नुपर्छ। आफूले गरेको गल्ती स्वीकार गर्दा हामी सानो हुन्छ भन्ने भ्रम यदि हामीले कतै पालेका छौँ आफ्नो मनमा भने त्यो भ्रम चाहिँ अहिलेबाटै हटाऊ। हामी यही आग्रह गर्छौँ मित्र, गल्ती हुन्छ भने गल्ती आफूले स्वीकार गरेर माफी माग्नु नै एकदमै राम्रो हुन्छ। गल्ती भएको छ भने अहिले नै माफ माग्न नहिचकिचाऊ है त, यही आग्रह गर्छौँ हामी कार्यक्रम फ्यानबक्स मार्फत। अनि फेरि पनि तपाईँलाई स्वागत गर्छु म कार्यक्रम फ्यानबक्सको साथमा हुनुहुन्छ तपाईँ यो समयमा। तपाईँलाई थाहा नै छ कार्यक्रम फ्यानबक्समा म तपाईँबाट प्राप्त भएको तपाईँको इमेल पढ्ने गर्छु। यदि तपाईँ हामीलाई इमेल गर्न चाहनुहुन्छ भने म इमेल आइडी बताउँछु, fanbox2077@gmail.com हो हाम्रो इमेल आइडी। तपाईँले यो इमेल आइडीमा इमेल गर्दा तपाईँको इमेलमा एउटा सन्देश हुनुपर्छ, सन्देशको साथमा कार्यक्रममा बज्ने गीत। यदि तपाईँ आफ्नो आफन्तको नाममा सुनाउन चाहनुहुन्छ भने अवश्य पनि उहाँहरूको नाम लेखेर तपाईँ आफ्नो इमेल हामीलाई गर्न सक्नुहुन्छ है त। अब भने म लाग्छु फेरि पनि तपाईँबाट प्राप्त भएको तपाईँकै इमेल पढ्नतर्फ। यसै क्रममा यो इमेल हामीलाई विष्णु पौडेलजीले गर्नुभएको हो, दुबई भने लेख्नु भएको छ। उहाँले आफ्नो ठेगाना लेख्नुहुन्छ, अनिताजी नमस्कार, अनि रेडियो नेपाल सबै परिवारलाई नमस्कार गर्छु म। यो कार्यक्रम मार्फत मलाई विष्णु पौडेल भनेर चिन्ने सबै सबैलाई मिठो सम्झना भन्छु, अनि अब बज्ने गीत पनि सुनाउनको लागि आग्रह गर्छु भने लेख्नु भएको छ विष्णु पौडेलजीले दुबईबाट। उहाँले आफ्नो नेपालको ठेगाना चाहिँ लेख्नु भएको छैन है विष्णुजी। सुनिरहनु भएको छ भने अब अर्को पटक इमेल गर्दा आफ्नो नेपालको ठेगाना पनि हामीलाई लेखेर पठाउनु हुन हामी आग्रह गर्छौँ है त विष्णुजी। विष्णुजीको यो इमेल पश्चात अर्को इमेल पढ्छु म, राजाराम राय महाजीजीको पालुङ शिखरकोटबाट लेख्नुहुन्छ। अब बज्ने गीत यो कार्यक्रम मार्फत मेरो जीवन साथी किशोर राय महाजीको लागि, छोरा राम राजा राय महाजीको लागि, त्यसै गरी दक्षिण कालीको हितैषी मित्र सुकुराम लामाको लागि, अनि उहाँको श्रीमतीको लागि, त्यसै गरी नरेन्द्र रिमाल, अरुणती खत्री, सुमी लिम्बू, सृजना मुखिया, रामबहादुर खड्का, मुना मुखिया, ओममणि सापकोटा, सूर्य लामा लगायत मलाई राजा राम रामाजी भनेर चिन्ने नचिन्ने सबै सबैको लागि अब बज्ने गीत सुनाउँछु भनेर लेख्नु भएको छ राजा राम रामाजीजीले पालुङ शिखरकोटबाट। धेरै धन्यवाद राजा रामजी, तपाईँले भन्नुभएको सबै सबैको लागि, अनि तपाईँको लागि पक्कै पनि हामी गीत सुनाउँछौँ, तर अर्को एउटा इमेल पढेपछि मात्रै। त अबको क्रममा रहेको छ यो इमेल राजु ढकालजीको। राजु ढकालजी अहिले हुनुहुन्छ साउदी अरेबियामा, लेख्नुहुन्छ साउदी अरेबियाबाट, राजुजी म सधैँ यो कार्यक्रम सुन्छु, मलाई यो कार्यक्रम मनपर्छ, यो कार्यक्रम मार्फत मलाई राजु ढकाल भनेर चिने सबै सबैको लागि एउटा गीत सुनाउँछु भनेर लेख्नु भएको छ राजु ढकालजीले साउदी अरेबियाबाट। धेरै धन्यवाद राजुजी, उहाँले पनि आफ्नो नेपालको ठेगाना लेख्नु भएको छैन, सुनिरहनु भएको छ भने अब अर्को पटक इमेल गर्दा आफ्नो नेपालको ठेगाना पनि हामीलाई लेखेर पठाउनुहोस् है त राजुजी। पक्कै पनि मित्र, तपाईँ सबैको लागि हामी गीत सुनाउँछौँ। मिलिना राईको स्वरमा सजिएको छ यो गीत, गीत रचना सुरेन्द्र महर्जनले गर्नुभएको हो भने सङ्गीत राजकुमारको रहेको छ।

हजुर मित्र, धोका कसैलाई पनि नदिऊ। आफ्नो कारणबाट अरूको आँखाबाट आँसु झार्ने काम हामीबाट नहोस् है। हामीले आफ्नो जीवनकालमा चाहिँ सधैँभरि याद राख्नुपर्ने कुरा के हो भने, हामीले गरेका कामबाट, हामीले गरेको व्यवहारबाट कतै कहीँ कतैलाई ठेस पुगिरहेको छ कि भन्ने कुरामा सदैव होस गर्नुपर्ने हुन्छ मित्र। हामीलाई गर्नेलाई त राम्रै काम गरेर लागेर गरिराखे राखेका हुन्छौँ, तर हामीलाई राम्रै लागेर गरेको कामले, हामीलाई राम्रै लागेर गरेको व्यवहारबाट अरूलाई भने आँखाबाट आँसु आइरहेको हुन्छ होइन। यस कुरामा चाहिँ हामीले सदैव होस पुर्याउनुपर्छ अनि मित्र, सकेसम्म धोका भन्ने कुरा दिँदै नदिऊ है। यही आग्रह गर्छु हामी कार्यक्रम फ्यानबक्स मार्फत, अनि यही आग्रह गर्दै तपाईँलाई फेरि पनि म स्वागत गर्छु कार्यक्रम फ्यानबक्सको साथमा। हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको तरङ्ग मार्फत तरङ्गित भइरहेको छ यो कार्यक्रम। अनि मित्र, कार्यक्रम फ्यानबक्स एउटा मात्र यस्तो कार्यक्रम हो जसमा तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ। म तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छु यो कार्यक्रममा। यदि तपाईँले भर्खरै मात्रै आफ्नो रेडियो सेट ट्युन इन गरी हामीलाई सुन्न थाल्नु भएको हो भने तपाईँलाई पनि इमेल गर्न मन छ भने, तपाईँलाई इमेल आइडी थाहा छैन भने म इमेल आइडी बताउँछु, fanbox2077@gmail.com हो हाम्रो इमेल आइडी। उच्चारण गर्छु म तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि, fanbox2077@gmail.com। त मित्र, तपाईँले यो इमेल आइडीमा इमेल गर्दा तपाईँको इमेलमा एउटा सन्देश हुनुपर्छ, सन्देशको साथमा कार्यक्रममा बज्ने गीत। यदि तपाईँ आफ्ना आफन्तको नाममा सुनाउन चाहनुहुन्छ भने अवश्य पनि उहाँको नाम लेखेर तपाईँ आफ्नो इमेल हामीलाई गर्न सक्नुहुन्छ है। त यो जानकारी गराएँ मैले, यो जानकारी पश्चात अब चाहिँ म फेरि पनि लाग्छु तपाईँबाट प्राप्त भएको तपाईँकै इमेल पढ्नतर्फ। यसै क्रममा यो इमेल हामीलाई सुजन खड्काजीले गर्नुभएको हो, झापाबाट लेख्नुहुन्छ सुजनजी। नमस्ते दी, के छ भने सोध्नु भएको छ। ठिकै छ मेरो, तपाईँको के छ कुनी सुजनजी? तपाईँको एकदमै राम्रो होस् हामी चाहन्छौँ है। त सुजनजीले अझ गाडी लेख्नु भएको छ, यो मेरो पहिलो पटक इमेल हो यो कार्यक्रममा। कार्यक्रम मार्फत म मेरो दिदीलाई मिठो सम्झना व्यक्त गर्न चाहन्छु। मेरो दिदी एक वर्षदेखि विदेशमा हुनुहुन्छ। मलाई, मेरो बाबालाई, मेरो मम्मीलाई उहाँको धेरै याद आइरहेको छ। दिदीको लागि एउटा गीत सुनाइदिनुहोस् है भने लेख्नु भएको छ सुजन खड्काजीले झापाबाट। अवश्य पनि सुजनजी, तपाईँको दिदीको लागि, तपाईँको बाबा मम्मीको लागि, अनि तपाईँको लागि, अनि तपाईँलाई चाहिँ सबै सबैको लागि हामी एउटा गीत पक्कै पनि सुनाउँछौँ, तर एकैछिन धैर्य गर्नुपर्ने हुन्छ गीतको लागि है। त सुजनजी, सुजन खड्काजीलाई धेरै धन्यवाद भन्दै म लाग्छु अर्को इमेल पढ्नतर्फ। यसै क्रममा यो इमेल हामीलाई तिलक प्रसाद डुम्रेजीले गर्नुभएको हो। उहाँले लेख्नुभएको छ, मेरो नाम तिलक प्रसाद डुम्रे हो, मेरो आमाको नाम मैना कुमारी डुम्रे हो। अनि दिदी, यो कार्यक्रम सुनेर मलाई असाध्यै खुसी लाग्यो, त्यसैले इमेल गरेको हुँ भनेर लेख्नुभएको छ। तर उहाँले आफ्नो ठेगाना चाहिँ लेख्नुभएको छैन है। तिलकजी, धेरै धन्यवाद कार्यक्रम सुनेर हामीलाई इमेल गर्नुभएको रहेछ, खुसी लाग्यो हामीलाई पनि। अझै गाडी लेख्नुभएको छ तिलकजीले, अब बज्ने गीत मलाई, मेरो आमालाई, अनि मलाई चुने सबै सबैलाई सुनाइदिनुहोस् है भनेर लेख्नुभएको छ। अवश्य पनि तिलकजी, तपाईँको आमाको लागि, मैना कुमारी डुम्री हुनुहुन्छ उहाँ होइन, उहाँको लागि, अनि तपाईँको लागि, अनि तपाईँलाई चिने सबै सबैको लागि हामी गीत पक्कै पनि सुनाउँछौँ, तर गीतको लागि एकैछिन धैर्य गर्नुपर्ने हुन्छ है। त तिलकजी, तिलकजीको यो इमेल पश्चात अर्को इमेल पढ्छु म। यो इमेल हामीलाई पासाङ्गु शेर्पाजीले गर्नुभएको हो, दोलखा गौरी शङ्करबाट लेख्नुहुन्छ। हेलो, नमस्कार दिदी, इन्डियामा रहनु भएको मेरो मामालाई म धेरै धेरै सम्झना छ भन्न चाहन्छु, अनि अब बज्ने गीत पनि सुनाउन चाहन्छु भने लेख्नुभएको छ पासाङ्गु शेर्पाजीले दोलखा गौरी शङ्करबाट। धेरै धन्यवाद पासाङ्गुजी, तपाईँको मामालाई तपाईँले धेरै सम्झना छ भन्दै अब बज्ने गीत सुनाउन चाहनु भएको रहेछ। अवश्य पनि तपाईँको मामाको लागि, तपाईँको लागि, अनि तपाईँलाई चिने सबै सबैको लागि हामी अब बज्ने गीत सुनाउँछौँ, तर एकैछिन धैर्य गर्नुपर्ने हुन्छ गीतको लागि है। त पासाङ्गुजी, पासाङ्गु शेर्पाजीको यो इमेल पश्चात अर्को इमेल पढ्छु म। यो इमेल हामीलाई रामपुकार रायजीले गर्नुभएको हो, रौतहटबाट लेख्नुहुन्छ रामजी। बहिनी, म दिउँसो तपाईँको कार्यक्रम सुनेर बसिरहेको हुन्छु, मलाई राम्रो लाग्छ, यो कार्यक्रम म नियमित सुन्छु। आज पनि यो कार्यक्रम मार्फत मलाई रामपुकार राय भनेर चिन्ने सबै सबैलाई मिठो सम्झना व्यक्त गर्दै एउटा गीत सुनाइदिनुहोस् न है भनेर लेख्नु भएको छ रामपुकार रायजीले रौतहटबाट। धेरै धन्यवाद रामजी, तपाईँको लागि अनि तपाईँलाई चिन्ने सबै सबैको लागि हामी पक्कै पनि गीत सुनाउँछौँ, तर एकैछिन धैर्य गर्नुपर्ने हुन्छ गीतको लागि है। त रामपुकार रायजी, रामपुकार रायजीको यो इमेल पश्चात अर्को इमेलमा पढ्छु।
यो इमेल हामीलाई अर्जुन श्रेष्ठजीले गर्नुभएको हो, सैलुङ सात दोलखा। तर अहिले चाहिँ सिराहाको सनैठाबाट भने ठेगाना लेख्नु भएको छ अर्जुनजीले। लेख्नुहुन्छ अर्जुनजी, सबैजनालाई स्वास्थ्यको ख्याल गर्नुहुन म आग्रह गर्छु अनि सबैलाई धेरै धेरै सम्झना भन्दै अब बज्ने गीत सुनाउँछु भने लेख्नु भएको छ अर्जुन श्रेष्ठजीले, सैलुङ सात दोलखा। तर उहाँ अहिले हुनुहुन्छ सिराहाको सनैठामा। धेरै धन्यवाद अर्जुनजी। पक्कै पनि स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो, होइन? त्यसैले हामीले चाहिँ आफ्नो स्वास्थ्यको ख्याल गर्नै पर्ने हुन्छ। हामी पनि यही आग्रह गर्छौँ। अब विशेष गरी चाडबाड नजिकै रहेको छ, यो चाडबाडको बेलामा आफ्नो स्वास्थ्यको पनि राम्रो ख्याल गरौँ, है त मित्र। अब पनि म अर्को इमेल पढ्छु। यो इमेल हामीलाई सुमन खड्काजीले गर्नुभएको हो, झापा बुधबारेबाट। लेख्नुहुन्छ, दिदी मेरो घर चाहिँ झापा बुधबारे हो तर अहिले चाहिँ म बेङ्गलोर इन्डियामा छु भनेर लेख्नुभएको छ। ओके, अजगाली लेख्नुहुन्छ, म यो कार्यक्रमको अनि तपाईँको ठुलो प्रशंसक हुँ, मलाई एकदमै मनपर्छ यो कार्यक्रम। आज म बाहिर रहे पनि मेरो मन चाहिँ सधैँ नेपालमै छ भन्ने कुरा जानकारी गराउन चाहन्छु अनि मेरो सन्देश त केही पनि छैन तर यो कार्यक्रम मैले सुने, मलाई मन पर्यो, इमेल गर्न मन लागेर गरेको हुँ भनेर लेख्नु भएको छ अवश्य पनि। अनि अझ गाडी लेख्नुहुन्छ, अब बज्ने गीत मलाई सुमन खड्का पङ्कज भनेर चिने सबैको लागि सुनाउन चाहेको छु, हौस् त धन्यवाद भनेर लेख्नु भएको छ हामीलाई सुमन खड्का पङ्कजीले झापाको बुधबारेबाट। धेरै धन्यवाद सुमनजी। त सुमनजी धेरै खुसी लाग्यो तपाईँले हामीलाई सुनेर कार्यक्रम इमेल गर्नुभयो, है? आगामी दिनमा पनि यसै गरी कार्यक्रममा इमेल गरिरहनुहोस् हामी चाहन्छौँ। यता सुमनजीको यो इमेल पश्चात अर्को इमेल पढ्छु म। यो इमेल हामीलाई कृष्ण गुरुङजीले गर्नुभएको हो, कुष्मा चौधबाट। लेख्नुहुन्छ, दिदी नमस्कार, सन्चै हुनुहुन्छ होला होइन भन्ने सोध्नुभएको छ। ठिकठाकै छु म, तपाईँ कस्तो हुनुहुन्छ कृष्णजी? तपाईँ पनि कुशल मङ्गल रहने कोसिस गर्नुहोला। अझ गाली लेख्नु भएको छ कृष्णजीले, यो मेरो पहिलो पटक हो रेडियो नेपालमा भाग लिएको भने लेख्नु भएको छ। तपाईँलाई स्वागत गर्छु म कृष्णजी, है? अब चाहिँ तपाईँले कार्यक्रममा निरन्तरता दिनुहुन्छ होला भन्ने मैले मिठो आशासँग लेखी छु, अवश्य पनि दिनुहोला, है? कृष्ण गुरुङजीले अझ गाली लेख्नु भएको छ, आज मलाई आशा छ तपाईँ तपाईँले मेरो इमेल पढ्नुहुन्छ होला भनेर लेख्नु भएको छ। सुनिरहनु भएको छ भने म तपाईँको इमेल पढिरहेकी छु कृष्णजी, खुसी हुनुहोस् है त। किनभने अब तपाईँले यहाँ क्वेसन गरे भएर मैले भनेको हुँ, तपाईँहरूले हामीलाई इमेल गर्ने अनि नपढ्ने भन्ने त प्रश्नै हुँदैन, किनभने यो तपाईँकै इमेल पढ्ने कार्यक्रम हो। पक्कै पनि तपाईँहरूको इमेलले स्थान पाउँछ, तर हामीलाई टाइममा चाहिँ यहाँ पाउनु पर्यो हामीले इमेल, तपाईँहरूको इमेल आउँछ है त। तपाईँहरूकै इमेल पढ्ने कार्यक्रम त हो नि यो, होइन कृष्णजी? कृष्णजी अझ गाडी लेख्नु भएको छ, मलाई रेडियो नेपाल एकदमै मनपर्छ र प्रोग्रामहरू पनि सबै राम्रो लाग्छ। अब बज्ने गीत यो कार्यक्रम मार्फत मेरो परिवार सबैलाई सुनाउन चाहन्छु अनि शुभ दिन सबैजनालाई पनि भन्छु भने लेख्नु भएको छ कृष्ण गुरुङजीले, कुष्मा चौधबाट। धेरै धन्यवाद कृष्णजी, तपाईँले हामीलाई सुनेर कार्यक्रममा इमेल गर्नुभयो। त मित्र, अब चाहिँ कार्यक्रमबाट बिदा मागेर जानुपर्ने बेला भइसकेको छ। गीत त म पक्कै पनि सुनाउँछु। कार्यक्रममा आज जो जो मित्रले हामीलाई इमेल गर्नुभयो त्यसको लागि धेरै धन्यवाद भन्छु अनि जो मित्रले आज कार्यक्रममा इमेल त गर्नुभएको छैन तर व्यस्तताका बावजुद हामीलाई समय दिएर सुनिदिनु भएको छ, तपाईँको अमूल्य साथको लागि, तपाईँको अमूल्य मायाको लागि धेरै धेरै धन्यवाद भन्छु अनि प्रविधि संयोजन गरिदिनु भएकोमा देवकी भण्डारीलाई पनि धेरै धन्यवाद भन्दै अब तपाईँको माझमा श्रेयसी च्याम्चोङ र प्रमोद खरेलको स्वरमा सजिएको एउटा गीत सुनाउँदै बिदा हुन्छु म। गीत रचना सुभाष रेग्मीले गर्नुभएको हो भने सङ्गीत राजकुमार बगरको रहेको छ अनि मित्र जाँदा जाँदै सम्झाउँछु, तपाईँले ठिक 2 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुन्छ, सुन्दै रहनुहोला सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल भन्दै कार्यक्रम फ्यानबक्सबाट म तपाईँकै साथी अनिता आचार्य बिदा भएँ। हौस् त नमस्कार।

0: Anarchist groups have infiltrated the movement, contributing to enriching some demonstrations. With this, we have almost come to the end of this news bulletin. But before wrapping it up, let's have a reminder of the headlines once more. School bus accident in Pokhara kills 5 people, including 4 students. Government to provide 1.5 billion rupees in grants to sugarcane farmers. Heavy rainfall likely in several areas. Farmers' oats to remain alert. UNICEF says Nepal has made significant progress in reducing child marriage but remains off track for 2030 agenda. 2030 target rather. And wildfires in Indonesia send haze across Southeast Asia, raising equality and public health concerns. Well, that's the end of this news bulletin from Radio Nepal for this hour. Please also visit our website www.radionepalonline.com for more news and online programs. Our next news in English is at 8 in the evening. Stay tuned and have a good day.
1: रेडियो नाटक रेडियो नेपालमा
2: आमाको त उमेर पनि भइसक्यो, उहाँले त बसी बसी खाने दिनु अब।
3: लाल खुली खुली जाऊ जाऊ, गुरुजी अगाडि बढाउन, अगाडि अलि अगाडि बढाउन।
4: जे भने पनि आमा आमा आमा, बिहे गरेर आएको 2 वर्ष भइसक्यो।
5: रेडियो नेपालमा हरेक शनिबार दिउँसो 1:30 बजेको समय रेडियो नाटकको समय।
6: ठिक छ, म त्यो डिम्पल र रन्जुलाई पनि खबर गर्छु, त्यो शीलालाई चाहिँ त आफै बोलाए।
1: नयाँ नयाँ स्वादमा रेडियो नेपालमा प्रसारण भइरहेको छ रेडियो नाटक।
7: जानै पर्यो नि, बल्ल बल्ल यतिको वर्षपछि घर आएको छिमेकी छोरालाई त छिमेकीको नाताले पनि त भेट्न जानु पर्यो नि, हैन?
5: अवश्य सुन्नुहोस् रेडियो नाटक हरेक शनिबार दिउँसो 1:30 बजे
1: केवल रेडियो नेपालमा।
8: विदेशमा सिकेको सिप यही प्रयोग गरौँ भन्दा 81 तपाईँमा यो परिवर्तन।
1: हरेक शनिबार दिउँसो 1:30 बजे
9: यदि यस्तै पारा हो भने सीमा म सक्दिन तिमीसँग बस्न, आफ्नो बाटो लाग्ने हो।
10: त्यो अस्ति हेरेको पछिल्लो केटासँग खुरुक्क बिहे गर्न नि, त्यति राम्रो केटोहरू कुटुम्ब फेरि पाइँदैन क्या?
11: मलाई अघि नै थाहा थियो कि आमाले यही कुरा गर्न लाग्नु भएको भनेर।
1: रेडियो नाटक रेडियो नेपालमा।
12: सागर, तपाईँले हिजोको घटनाबाट धेरै चिन्ता लिनु भए जस्तो लाग्यो।
5: हरेक शनिबार दिउँसो 1:30 बजे
1: रेडियो नेपालमा।
13: नाति नातिनी खेलाउने रहर कसलाई हुँदैन र यो बुढेसकालमा।
14: झन्डु आयुर्वेद,
15: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक काठमाडौँ।
14: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
15: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
14: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
15: झन्डु नेपाल प्राली, पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-4418।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौं। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेब 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह चार बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ देवकी भण्डारी, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म विमला राई। अब प्रस्तुत छ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही छिनमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि चलचित्रका गीतहरू सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 पौरखीको कथा कार्यक्रमको पुनः प्रसारण हुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15 हामी दनुवार कार्यक्रम सुन्नुहुनेछ दनुवार भाषामा। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार प्रसारण हुनेछ। 5:05 तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 बीबीसी नेपाली सेवाको लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुन्नुहुनेछ। 5:30 लोकदोहोरी गीतहरू सुन्न सक्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पूरा हुनेछ। अब सुनौ स्वदेश गान राजेश पाल राईको स्वरमा, राजकुमार बगरको रचना रहेको छ भने बीबी अनुरागीको संगीत।

अहिले सुनायौँ चलचित्रको गीत, चलचित्र माया प्रीतिबाट किरण प्रधानको स्वरमा चेतन कार्कीको रचना रहेको थियो भने गोपाल युञ्जनको संगीत हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यसै गरी करिब 3 बजेसम्म सुन्न सक्नुहुनेछ चलचित्रका गीतहरू। अबको पालोमा सुनाउँदैछौँ चलचित्र अन्यायबाट यो अर्को गीत, भूपेन्द्र र दिपा झाको स्वरमा रञ्जित गजमेरको रचना र संगीत रहेको छ।

अहिले सुनायौं प्रकाश श्रेष्ठ र तारा थापाको स्वर, मनोज लामाको रचना, मदन परियारको संगीत, चलचित्र आदर्श नारीबाट यो गीतलाई हामीले लिएका थियौं। अब सुनाउँदैछौ चलचित्र कुमारीबाट यो गीत तारा देवीको स्वरमा। हिरण खरेलको रचना रहेको छ भने शिवशंकर र चन्द्रराज शर्माको संगीत।

अहिले सुन्नुभयो सुनिता सुब्बा र किरण प्रधानको सुर, मदन घिमिरेको रचना, नोर्बु छिरिङको संगीत, चलचित्र भाग्य रेखाबाट। अहिले चलचित्रका गीतहरू यहाँहरूले सुनिरहनु भएको छ रेडियो नेपालबाट। अबको पालोमा सुनाउँदैछौ चलचित्र मायालुबाट यो गीत प्रेमध्वज प्रधानको स्वरमा। बलबहादुर विश्वकर्माको रचना रहेको छ भने रञ्जित गजमेरको संगीत।

अहिलेलाई चलचित्रका गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौ चलचित्र तिलहरीबाट सुरेश वाडकर र सुषमा श्रेष्ठको स्वरमा उद्धव पौडेलको रचना रहेको छ भने जीवन अधिकारीको संगीत यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ सूचना र सन्देशहरूपछि ठिक 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ नेपाली भाषामा समाचार प्रसारण भइसकेपछि दनुवार भाषामा समाचार प्रसारण हुनेछ त्यसपछि यहाँहरूले पौरखीको कथा कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ सुन्दै गर्नुहोला रेडियो नेपाल

0: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज बनाउँछ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

0: एकमात्र डिटिएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल फेस्टिव अफर सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
5: राष्ट्रिय रेडियो राष्ट्रको संचार

0: यो रेडियो नेपालको अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आज विश्व हुलाक सेवा दिवस विविध कार्यक्रमको साथ मनाइँदै हुलाक सेवालाई प्रविधिले विस्थापित गर्न नसक्ने सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको भनाई। भोटेको से त्रिशुले विपद प्रभावितहरूको सुरक्षित स्थानमा पुनर्वास गराउनु पर्नेमा सांसदहरूको जोड़। चाडपर्वलाई लक्षित गरी आजबाट अग्रिम टिकट बुकिङ खुल्ला। नयाँ बस पार्क लगायतका स्थानमा बिहानैदेखि यात्रुको घुइँचो। र नोभेम्बरमा हुने अध्यावधिक निर्वाचन अघि इरानमाथि आक्रमण गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा। समाचार अब विस्तारमा। पोखरामा आज बिहान भएको स्कूल बस दुर्घटनामा मृत्यु हुनेको संख्या 5 पुगेको छ। यसअघि 3 जनाको मृत्यु भएको घोषणा गरिएकोमा उपचारको क्रममा थप 2 जना बालिकाको मृत्यु भएको कास्कीका प्रहरी प्रमुख उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो। दुर्घटनामा घाइते भएका अन्यको उपचार भइरहेको छ। सरकारले हुलाक व्यवस्थालाई सरकारी कुरियर सेवाको रूपमा विकास गर्ने कामको शुरूआत गरेको जनाएको छ। 152 विश्व हुलाक दिवसको अवसरमा हुलाक सेवा विभागले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले नेपालको हुलाक सेवालाई प्रविधिले विस्थापित गर्न नसक्ने बताउनुभयो। सूचना र प्रविधिको उच्च विकास भइरहेको समाजमा समेत हुलाक सेवाको सान्दर्भिकता नघटेको भन्दै मन्त्री तिमल सिन्हाले नेपालको संचार क्षेत्रको विकासमा हुलाक सेवा ऐतिहासिक संस्थाको रूपमा रहेको बताउनुभयो।
1: हुलाकले प्रविधिलाई उपयोग गर्नुपर्छ, तर प्रविधिले हुलाकलाई रिप्लेस गर्न चाहिँ सक्दैन। हाम्रो हुलाकले आफ्नो महत्वलाई हरेक दिन प्रमाणित गर्ने गरी काम गर्नेछ भन्ने विश्वास पनि व्यक्त गर्न चाहन्छु। नयाँ सरकार बने लगत्तै नेपालको हुलाक व्यवस्थालाई गभर्नमेन्ट कुरियर सर्भिसको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। हुलाकलाई हरेक जनतासँग जोड्नको लागि धेरै काम गर्नुपर्ने छ। त्यो काम गर्ने प्रतिबद्धता मन्त्रालयको तर्फबाट म व्यक्त गर्न चाहन्छु र त्यो दिशामा कामको सुरुवात गरेको पनि छ।
0: कार्यक्रममा मन्त्रालयका सचिव राजेन्द्र कुमार पौडेलले नेपालको हुलाक सेवामा पुनर्जागरणको युग शुरू भएको बताउनुभयो। कार्यक्रममा हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले सरकारले हुलाक सेवाको अनवरत यात्रालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने गरी काम गरिरहेको बताउनुभयो। यस अवसरमा नेपालका लागि बेलायती राजदूत रोफ्रेनले विश्वको संचार इतिहासमा सुनौलो यात्रा पार गरेको हुलाक सेवा नेपालमा मात्र नभई विश्वभरि नै पुनर्जागृत भइरहेको बताउनुभयो। कार्यक्रममा नेपाल फिलाटेलिक सोसाइटीका अध्यक्ष चन्द्र रवि श्रेष्ठले हुलाक टिकट खोज अध्ययन अनुसन्धान र संकलन गरी नेपालको सांस्कृतिक र ऐतिहासिक पक्षहरूको संरक्षणमा युवा पुस्ताले पनि चासो दिनुपर्नेमा जोड़ दिनुभयो। यस अवसरमा नेपाल राष्ट्र निर्माण र एकीकरणमा ऐतिहासिक योगदान गर्ने बीसी नगर्ची र बांगे सार्की तथा प्रथम विश्वयुद्धमा पहिलोचोटि भिक्टोरिया क्रस उपाधि पाउने कुलवीर थापा मगर र कर्णबहादुर राणा मगरको तस्विर अंकित हुलाक टिकटको प्रथम दिवसीय अनावरणमा टाँचा प्रदान गरिएको छ। त्यसै गरी विश्वमा टेलिभिजनको आविष्कार भएको 100 वर्ष पुगेको अवसरमा टेलिभिजन प्राविधिकका आविष्कारक जोन लोगी बेडको तस्विर अंकित हुलाक टिकटमा पनि

0: भइरहेको मतदानको समय 2 घण्टा थप गरिएको छ। दिउँसो 3 बजेसम्मको समय तोकिएकोमा मतदान गर्न एकजनालाई कम्तीमा आधा घण्टा लागेसँगै ढिलाइ हुँदा साँझ 5 बजेसम्मको समय थप गरिएको हो। केन्द्रीय निर्वाचन समितिले सूचना जारी गर्दै यसअघि दिउँसो 3 बजेसम्मको लागि निर्धारण गरिएको मतदानको समय बढाएर साँझ 5 बजेसम्म कायम गरिएको जनाएको छ। बिहान 7 बजेदेखि शुरू भएको मतदानमा महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन्। मतदान केन्द्रमा प्रतिनिधिहरूको लामो लाइन लागेपछि मतदानको समय थप गरिएको हो। प्रतिनिधि सभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेको सी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा सांसदहरूले बाढ़ी पीड़ितको सुरक्षित स्थानमा पुनर्वास र चाडपर्व अनुकूल राहत व्यवस्थापन गर्नुपर्ने बताउनु भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले भोटेको सी त्रिशुली विपद प्रभावित क्षेत्रको स्थलगत अनुगमनको समीक्षा गरी बाढ़ीबाट विस्थापितको आफ्नै जिल्लाभित्र सुरक्षित स्थानमा पुनर्वास गराउनु उपयुक्त हुने सुझाव दिनुभयो। पुनर्वास र पुनर्निर्माण अघि त्यस क्षेत्रको जोखिम मूल्याङ्कन गर्न भूगर्भविद इन्जिनियर तथा भौगोलिक विज्ञको अध्ययन आवश्यक रहेको सांसदहरूले बताउनुभयो। सांसदहरूले बाढ़ीको कारण मृत्यु भएका व्यक्तिको अन्त्येष्टि तथा मृतकका परिवारलाई आवश्यक राहत उपलब्ध गराउन छिटो कानूनी व्यवस्था अगाडि बढ़ाउन माग गर्नुभयो। बैठकमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरूले सीमापार सूचना आदान प्रदान तथा पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउन विभिन्न राष्ट्रसँग सहकार्यको तयारी भइरहेको जानकारी दिनुभयो। नेपालगंज भन्सार नाकाबाट पछिल्लो समय निर्यातमा वृद्धि हुँदा भारतीय बजारमा नेपाली उत्पादनको पहुँच विस्तार हुँदै गएको छ। यद्यपि जड़ीबुटी तथा कच्चा पदार्थ निर्यातको लागि आवश्यक प्रमाणीकरण, परीक्षण र क्वारेन्टाइन प्रक्रिया भने अझै चुनौतीको रूपमा देखिएका छन्। बाँके कोहलपुरबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
1: नेपालगंज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 3,20,82,00,000 रुपियाँ बराबरका वस्तु भारततर्फ निर्यात भएकोमा आर्थिक वर्ष 2082-83 निर्यात बढेर 3,51,10,00,000 रुपियाँ पुगेको छ। एक वर्षको अवधिमा निर्यात 30,28,00,000 रुपियाँले बढेको हो। यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब 9.58% वृद्धि हो। नेपालगंज भन्सार नाका हुँदै भारततर्फ मुख्य गरी खोटो, रोजिन, जड़ीबुटी, खय, तारपिनको तेल, टाइल, पिना, रिठा, प्लाईवुड, अदुवा लगायतका वस्तु निर्यात हुँदै आएका छन्। पछिल्ला वर्षमा निर्यात कारोबारमा देखिएको वृद्धिले नेपाली उत्पादनका लागि भारतीय बजारमा सम्भावना बढ्दै गएको व्यवसायीहरूको भनाई छ। नेपालगंज भन्सार कार्यालयका प्रमुख जनार्दन प्रसाद शर्माका अनुसार आर्थिक वर्ष 2081-82 तुलनामा आर्थिक वर्ष 2082-83 नेपालगंज भन्सार हुँदै हुने निर्यातमा वृद्धि भएको छ।
2: निर्यातमा त भन्सार उठाइदिन हामीले अब उठाउने अब त्यसमा पनि हाम्रो 50-55% राजस्व तेलबाट आउँछ होइन र तेलको आयातले पनि हामीलाई चाहिँ असर गर्छ राजस्वमा।
1: निर्यात बढेसँगै नेपालगंज भन्सार कार्यालयको राजस्व संकलनमा समेत वृद्धि देखिएको छ। आर्थिक वर्ष 2082-83 साउन र भदौ महिनामा 2,81,58,00,000 रुपियाँ राजस्व संकलन भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा राजस्व बढेर 3,34,75,00,000 रुपियाँ पुगेको छ। दुई महिनाको अवधिमै भन्सार राजस्व 53,17,00,000 रुपियाँले बढेको हो। नेपालगंज नाकाबाट जड़ीबुटीको निर्यात पनि हुँदै आएको छ। तर जड़ीबुटी व्यवसायीहरूका अनुसार भारतको प्लान क्वारेन्टाइन सूचीमा केही जड़ीबुटी तथा कच्चा पदार्थ सूचीकृत नभएका कारण निर्यातका क्रममा समस्या आउने गरेको छ। नेपाल जड़ीबुटी व्यवसाय संघ बाँकेका अध्यक्ष टंक प्रसाद शर्माका अनुसार उत्पादनको गुणस्तर सुधारसँगै आवश्यक प्रमाणीकरण र परीक्षणको व्यवस्था सहज बनाउन सके जड़ीबुटी निर्यात अझै बढाउन सकिने सम्भावना छ।
3: हाम्रो जडीबुटीहरूलाई पनि भारतको प्लान क्वारेन्टाइनको सूचीमा सूचीकृति गरिदिनु पर्यो भन्ने कुराहरूलाई दरो रूपले उठाएर यहाँ उत्पादन भएका जडीबुटीहरूको सूची भारतको जडीबुटी निकासीको प्लान क्वारेन्टाइनको सूचीकृत गरिदिएको खण्डमा निकासीलाई निकै सहज हुने र यहाँका उत्पादन पनि सजिलै निकास हुने र यहाँ हामीले पनि खरिद बिक्री गर्न पनि सकिने र यहाँ केही किसानहरूका उत्पादनहरूलाई पनि सहजै रूपमा हामीले निर्यात गर्न सक्छौ।
1: नेपालगंज नाकाबाट निर्यातको मात्रा बढ्दै गए पनि यसको दायरा अझै फराकिलो बनाउन नेपालमै कच्चा पदार्थ परिशोधन गर्ने उद्योग तथा आवश्यक पूर्वाधार विस्तार गर्नुपर्ने देखिन्छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
0: रिपोर्ट पछि बाँकी समाचार। बडा दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरी आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुल्ला भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाले देशका सबै मुख्य क्षेत्रमा

0: जाने लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातको लागि टिकट बुकिङ खुल्ला गरिएको जानकारी दिनुभयो। टिकट बुकिङ शुरू भएसँगै नयाँ बस पार्कमा बिहानैदेखि गन्तव्यतर्फ जाने यात्रुहरूको बाक्लो घुइँचो लागेको छ। बाजुरा सहित सुदूरपश्चिमका पहाड़ी जिल्लाहरूमा कुनै बेला प्रशस्त पाइने रैथाने बाली पछिल्लो समय लोप हुँदै गएको छ। बाजुराबाट संवाददाता राजेन्द्र विक्खको रिपोर्ट।
1: अर्गानिक खाद्यान्नका रूपमा परिचित रैथाने बाली हराउँदै जान थालेपछि स्थानीय कृषक चिन्तित बनेका छन्। हिमाली गाउँपालिका टिमका स्थानीय गोरख सार्की
2: रैथाने बालीले बजार नपाउँदा र रैथाने बालीबाट जीविका उपार्जन नहुन सक्ने स्थिति भएको कारणले आज लोप हुने स्थितिमा छ। त्यसकारणले सरकारले यसलाई खाद्य सुरक्षामा विशेष गरेर राख्नुपर्ने देखिन्छ। कृषकलाई अनुदान दिए भने तत्काल समाधान गर्न सक्छ।
1: परम्परागत खेतीबाट मात्रै परिवारको जीविकोपार्जन गर्न मुस्किल हुन थालेपछि युवा पुस्ता खेतीबाट टाढिँदै गएको छ। वैकल्पिक रोजगारी तथा आमदानीका स्रोतको खोजी, परम्परागत बिउ संरक्षणमा कमी र सरकारी सहयोग प्रभावकारी नहुँदा रैथाने बालीको उत्पादन निरन्तर घट्दै गएको स्थानीयको भनाइ छ। बडीमालीका नगरपालिका वडा नम्बर 5 मनाका स्थानीय सुरेश सन्धारा
3: पुराना बालीहरू कहाँ हराया पहिले त धेरै पाइदा रैथाने बालीहरू सरकारले पनि हेर्दैन, औषधिको रूपमा पनि पाउन धेरै गाह्रो।
1: गाउँमा रैथाने बालीको उत्पादन घट्दै जाँदा बजार क्षेत्रमा भने यसको माग बढिरहेको छ। विशेष गरी सहर बजारमा कागुनु, झुमरो, फापर, मालमार्से लगायतका रैथाने उत्पादनबाट बनेका परिकार प्रति उपभोक्ताको आकर्षण बढ्दो छ। परम्परागत बालीको संरक्षणका लागि स्थानीय पालिकाहरूले के पहल गरिरहेको छ त? हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्की
4: रैथाने बाली चाहिँ संरक्षण गर्न पर्छ, बजारीकरण गर्न पर्छ, यसलाई जगेर्ना गर्न पर्छ, स्थानीय उत्पादन शक्तिका लागि एकदमै राम्रो छ भनेर चाहिँ स्थानीय पालिका यसलाई संरक्षण गर्न एकदम गम्भीर ध्यान आकर्षण भएको छ।
1: कम पानीमा पनि उत्पादन गर्न सकिने र कठिन भौगोलिक तथा स्थानीय हावापानीमा समेत राम्रोसँग हुर्कने भएकाले बदलिँदो जलवायुको अवस्थामा रैथाने बालीको महत्व झन बढ्दै गएको सरकारवालाको भनाइ छ। वरिष्ठ कृषि प्राविधिक मिन प्रसाद जैसी
5: यसको उत्पादन प्रशोधन र बजारीकरणमा सहयोग गर्ने कार्यक्रम हुनुपर्छ, परिकारको विविधीकरण गर्नुपर्दछ, रैथाने बालीमा आधारित व्यवसाय सञ्चालन गर्ने प्रतिफल र उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्न सकेमा रैथाने बाली उत्पादन र दुवै कुरा बढ्ने देखिन्छ।
1: स्वास्थ्यका दृष्टिले महत्वपूर्ण मानिएका यस्ता रैथाने बाली जोगाउनु भनेको केवल एउटा अन्न जोगाउनु नभई स्थानीय किसानको परम्परा, मौलिक स्वाद र बाजुराको कृषि पहिचान जोगाउनु पनि हो। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: विज्ञापनपछि बाँकी समाचार। सरकारले उखु किसानलाई 1,50,00,000,00,000 रुपियाँ अनुदान प्रदान गर्ने भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उखु उत्पादक किसानलाई प्रोत्साहन स्वरूप उपलब्ध गराइने अनुदान सम्बन्धी कार्यविधि स्वीकृत गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर 3 हुने मध्यावधि निर्वाचन अघि इरानमाथि आक्रमण नगर्ने घोषणा गर्नुभएको छ। उहाँले इरानसँग फलदायी छलफल भइरहेको बताउँदै आर्थिक र सैन्य रूपमा इरान कमजोर अवस्थामा रहेको दावी पनि गर्नुभयो। ट्रम्पको घोषणा अघि अमेरिकी संचार माध्यमले व्हाइट हाउसले इरानका सम्भावित सैन्य लक्ष्यमा आक्रमणको योजना बनाउन पेन्टागनलाई निर्देशन दिएको समाचार सार्वजनिक गरेका थिए। आज विश्व हुलाक सेवा दिवस विविध कार्यक्रमको साथ मनाइदिई हुलाक सेवालाई प्रविधिले विस्थापित गर्न नसक्ने सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको भनाई। भुटेकोशी त्रिशुले विपद प्रभावितहरूको सुरक्षित स्थानमा पुनर्वास गराउनु पर्नेमा सांसदहरूको जोड़। चाडपर्वलाई लक्षित गरी आजबाट अग्रिम टिकट बुकिङ खुल्ला। नयाँ बस पार्क लगायतका स्थानमा बिहानैदेखि यात्रुको घुइँचो र नोभेम्बरमा हुने मध्यावधि निर्वाचन अघि इरानमाथि आक्रमण नगर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा समाचार सुन। काभ्रे पलाञ्चोक जिल्लामा मर्ल दोहोरो दर्ता गर्ल तसुर नागरिकता त्याग्ल करेको 2602 जना मानुसक नाम भोट हल्लारक नामक लिस्टकबाट हटाल रछिक। जिल्ला भोट हल्लारक नामक लिस्ट हटाते जिल्ला निर्वाचन कार्यालय उसे नामक लिस्ट हटाल हो। नामक लिस्टकबाट हटाल मध्ये मर्ल 1402, दोहोरो दर्ता आक्ल 1198, तसुर नागरिकता त्याग्ल 2 जना रहल। जिल्ला निर्वाचन कार्यालय सूचना अधिकारी नरेश मानन्दरे जानकारी दिलर छात्। मर्ल भोट हल्लारक नाम हटालारमा भुम्लो गाउँपालिकामा सेबी भन्दा बढी 375 जना रहछन्। यसनिके पनौती नगरपालिकामा 296, नमबुद्ध नगरपालिकामा 281, बनेपा नगरपालिकामा 240, धुलीखेल नगरपालिकामा 97, महाभारत गाउँपालिकामा 65, पाँचखाल नगरपालिकामा 34, तसु बेथानचोक गाउँपालिकामा 14 जना नाम हटाल रचेक। काभ्रे पुलाञ्चोक जिल्ला पाँचखाल नगरपालिकामा महिला स्वास्थ्य प्रस्ताव विषयक सड़क नाटक आजसोको देखाले सुरु भइरहेक। मुख्य सामाजिक कल्याण तसु विकास प्रतिष्ठान नेपालक आयोजनामा शिल्पी थिएटर कलाकार सहित महिला स्वास्थ्य प्रस्ताव भित्र स्तन क्यान्सर तसु पाठ्यघरक मुख क्यान्सर रोकथाम अंशो सचेतनामूलक कार्यक्रम जिल्ला पाँचखाल नगरपालिका ओडा नम्बर 11, 1, 12 तसु 4 करिकु 4 ओडामा आजसोको सड़क नाटक देखाले सुरु गर्ल हो। नाटक देखालार मिति समय तसु ठाउँ ये असोज 23 गते वा आज वडा नम्बर 11 भगवती मावि खरेलथोक, असोज 24 गते वडा नम्बर 1 सृजना आधारभूत स्कूल घुमाउने चौर, असोज 25 गते वडा नम्बर 12 आजाद मावि तसु असोज 26 गते वडा नम्बर 4 पाँचखाल नगरपालिका कार्यालय अङ्नामा सेबे दिन बिहानी 10 बजे सो 12 बजेसम्म देखालार भैरेलिक। यी सडक नाटकीय महिलामा अखलार स्तन क्यान्सर तसु पाठ्यकरक मुख क्यान्सर अंशो आङ खसलार समस्याबाट बचेले किचु हदसम्म सहयोग पुग्ला सखी प्रोजेक्टे जनारेलिक। सरकारी हुलाक व्यवस्थालाई सरकारी कुरियर सेवाको रूपमा विकास गर्लार कामक शुरूआत गर्ल जनाल रचिक। 152 विश्व हुलाक दिवसक अवसरमा हुलाक सेवा विभागले आज काठमाडौँमा आयोजना गर्ल कार्यक्रममा सूचना तसु संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्है नेपालक हुलाक सेवालाई प्रविधि फेरि नै पार्लार बाजल हो। मन्त्री तिमल सिन्है सूचना तसु प्रविधि वर्की विकास भैधरल समाजमा समेत हुलाक सेवा विशेष नै खट्ल बाजी नेपालक संचारक ठाउँमा विकासमा हुलाक सेवा ऐतिहासिक संस्थाको रूपमा रहल बाजिरहेलग। यसनिके सूचना तसु संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्है बठ्याक शक्तिलाई उद्यमशीलता तसु नयाँ नयाँ सोचक कामलाई जोडेले सरकारले सही वातावरण बनाधरल बाजिरहेलग। नेपाल बिजनेस इन्स्टिच्युट तसु बैंक तसु वित्तीय संस्था परिसंघ नेपाल सीबी फिनकबाट आयोजना गर्ल 5 संस्करणक नेपाल बठ्याक उद्यमशीलता भेला 2026 ले सम्बोधन गर्ती उही बठ्याक ज्ञान सिप नयाँ नयाँ सोच विचार तसु प्रविधि चलाकु मुलुक आर्थिक समृद्धि विकास पाए पार्ला बाजल हो। उही छानबिन तसु नयाँ नयाँ सोच विचारक लगानी बढाएको बठ्याले स्वदेशमै आफ्नै सपना पूरा गर्ला तसु आर्थिक समुन्नत पाइला अवसर दिए पर्लामा जोड दिल रहेस। प्रतिनिधि सभा भित्र हिमालमा हावापानी फेरन जैल प्रभाव हावापानी न्याय तसु भुटेकोशी त्रिशुली विपदबारे संसदीय विशेष समिति बैठकमा सांसद लखे बाढी पीड़ितक जोगगला ठाउँमा फेरि बस्लार बास तसु चाडपर्व अनुसार राहत व्यवस्थापन गरे पर्लार बाजिरेला। समिति गाजु सिंहदरबारमा बस्ला बैठकमा सांसद लखे बाढी पीड़ितलाई आफ्नै जिल्लाभित्र जोगगला ठाउँमा फेरि बस्लार बास बनालै माग गर्ती फेरि बनालार काममा भूगर्भविद इन्जिनियर तसु भौगोलिक विज्ञबाट खतरा मूल्याङ्कन गरे यसै चाडपर्वलाई लक्षित गरेको 4 हाट मिलादेलै तसु कानूनी व्यवस्थामा पनि चार चारो गरेले माग गर्ल रहेछन्। बैठकमा सुरक्षा निकाय प्रतिनिधि लखे विपद खतरा घट्याले सोलारी पैलाक सूचना दिलार सिस्टम तसु सीमापार सूचना दिलार लिलार आवश्यक रहल बास्ती इच्छीमा भिन्न भिन्न राष्ट्रसँगै मिलेको काम गरेले तयारी भइधरल जानकारी दिल रहेछन्। सरकारी कर्मचारी पिरमरका गुनासो सुनवाईको लागि कानूनी व्यवस्था करिकु उय संघिक अधिकारीलाई गुनासो सुनवाई गरेले बाध्य पार्लार व्यवस्था प्रस्ताव गरिरहेलिक। सरकारी ट्रेड युनियन खारेज गर्लसँगै निजामती कर्मचारी पिरमरका सुनवाई नयखल गुनासो आए थाल्ने सो कानूनी व्यवस्थाबाट नै गुनासो सुनवाई गर्लार व्यवस्था गराइ लाग्लो हो। प्रस्तावित संघीय निजामती सेवा विधेयकमा कर्मचारी गुनासो सुनवाई गर्लार व्यवस्था प्रस्ताव गर्ल भूमि व्यवस्था सहकारी संघीय मामिला तसु सामान्य प्रशासन मन्त्रालय जनाल रचेक।
सरकारले कुसेर किसानलाई 1,50,00,00,000 रुपे अनुदान दिलार भैरेली। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरी कुसेर फरालार किसानलाई प्रोत्साहन अनुसार मिलादिलार अनुदान बारे कामक विधि जैलकानु स्वीकृत गर्ल ओखरक आफ्नै सचिवालय जनारेलिक। अनुदान पैसा बर्दिया रौतहट कैलाली कञ्चनपुर किसानलाई दिलार मन्त्रालय जनाल रचिक। नेपाल विद्युत प्राधिकरणले बत्तीक बिल अनलाइनकबाटै तिर्ला ग्राहकलाई थप सुविधा दिला निर्णय गरिरहेले। विद्युत प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकी किरण शाहीक अनुसार डिजिटल माध्यमकबाटै बत्तीक फिस तिर्ला अभ्यासले हौसला दिलै उपभोक्तालाई थप सुविधा दिला निर्णय हक्ल हो। यी भिटर अब अनलाइनकबाटै बत्तीक पैसा तिर्ते अग्नि 2% छुट सुविधा सँगै थप 0.5% स्मार्ट पे रिवार्ड पाइलार सञ्चालक समिति सदस्य शाही बाजल रैस। यसनिकै ऊर्जा जलस्रोत तसु सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ अग्निकी युगमा पनि 73% मानुसे काउन्टरमै जैको बत्तीक पैसा तिर्लार गर्ल तथ्याङ्क देखाती डिजिटल माध्यमकबाटै बत्तीक पैसा तिरेले अनुरोध गर्नर छात। बर्के दशमी तिहार तसुको छद पर्वलाई लक्षित गरेको आजसो नाभो तसु ठिकठिके डुरिग सार्वजनिक मोटर गाडी अग्रिम टिकट बुकिङ खुल्ला भैरेलिक। टिकट बुकिङ सुरु हक्लसँगै काठमाडौँ नयाँ बस पार्कमा बिहानीसो गन्तव्यपति जैलार यात्रु लखक बाक्लो घुइँचो लागिरहेलिक। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ अध्यक्ष पुण्य प्रसाद चितौला अनुसार देशक सेव्य मुख्य ठाउँमा जैलार नाभो तसु ठिकठिके डुरिग सार्वजनिक यातायातका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ल हो। भदौ 10 गते भोटेकोसी लरीमा आइला बाढी पहिरै बागमती प्रदेशक रसुवा नुवाकोट धादिङ तसु चितवन जिल्लामा पुराल मानवीय तसु भौतिक नाशक विस्तृत विवरण सार्वजनिक भइरहेले। बागमती प्रदेश सरकारकबाटै ठिक पार्लाई एकीकृत सुरुक प्रतिविधनले बाढी पहिराकबाटै जनधन पूर्वाधार शिक्षा स्वास्थ्य कृषि तसु आर्थिक ठाउँमा बेसको नाश पुग्ल देखारेले। बागमती प्रदेशक मुख्यमन्त्री किरण थापा मगरलाई प्रदेशक आन्तरिक मामिला कानून तसु सहकारी मन्त्रालय प्रदेश सचिव महेश भट्टराई प्रतिवेदन सुम्पल हो। यीबीच सोलुखुम्बुक सोलु दुधकुण्ड नगरपालिकै रसुवाक भोटेकोसीमा आइला बाढीबाटै प्रभावित अखलारक लागि करिब 66,00,000 रुपे राहत पैसा मिलादिरहेले। प्राकृतिक विपत्तिक एनक अप्ठ्यारो खडीमा बाढी प्रभावित मानुषक उद्धार राहत तसु फेरि बनालार काममा सहयोग पुर्याउनार उद्देश्य राष्ट्रिय ऐक्यबद्धता तसु उसे पैसा सहयोग गर्न हो। उचीको जनप्रतिनिधि मास्टर तसु कर्मचारी लखक सामूहिक दायित्व तसु सद्भाव भित्र भिन्न भिन्न कोषमा पैसा जम्मा गर्न नगरपालिका मुख्य प्रशासकीय अधिकृत सुरेन्द्र थापा जानकारी दिलर छात। बाँकेमा डेंगू लाग्लारक संख्या बढ्दै जैरेले। स्वास्थ्य कार्यालय बाँकेको अनुसार जैल पुसोको असोज 16 गतेसम्म 90 जनामा डेंगू लाग्ल पुष्टि भइरहेले। नेपालगंज उपमहानगरपालिकै डेंगू लागेले रोकेले 23 वटा ओडामा लार्वा खोजलार तसु नाश गर्लार अभियान चलालार जनाल रचिक। डेंगू सार्लार लामखुट्टे मंगसिरसम्म जाग्ला रखेको उसे आगुने अभियान सोलारी रूपमा चलालार उपमहानगरपालिकै जनारेलिक। 4 करोड रुपे बिगो तसु उयो बराबरक जरिवाना सहित ठुनलार सजाय सुनुवाइक बैंकिङ कसुरक पाराल प्रतिवादी दीपक चन्द्र नेउपानेले पुलिसले समातिरेलिक। भक्तपुरक साबिक चौखेल गाविस 3 अख्नि चाङ्गु नारायण नगरपालिका 3 बसलार 63 वर्षक नेउपानेलाई उपत्यका अपराध छानबिन कार्यालयबाटै खट्ल टोली असोज 22 गते वा जैलकानु भक्तपुर नगरपालिका एकक सृजना टोलकबाटै समात्ल हो। राधा पाण्डेक जाहिरीक आधारमा नेपाल सरकारवादी तसु नेउपाने प्रतिवादी रहल बैंकिङ कसुर मुद्दामा झापा जिल्ला अदालतले 2081 साल वैशाख 7 गते नेउपानेलाई 4 करोड रुपे बिगो अनुसार जरिवाना तसु 1 महिना 15 दिन ठुनलार सजाय अखलार फैसला गर्नेछौ। सजाय पूरा नै गरेको काठमाडौँ उपत्यका भिन्न भिन्न ठाउँमा नोकाको बस्दै आइला सूचनाका आधारमा पुलिसले खोजेको ओखलाई समात्ल जनाल रचिक। यसनिकै काठमाडौँ उपत्यकामा भिन्न भिन्न ठाउँमा मोटरसाइकल चोरालार सुनक गरगहना लुटलार तसु डाका करलारमा मिल्ल दोषमा पुलिसले आयन माझी समूहक 3 जनालाई समातेको सार्वजनिक गरिरहेलिक। जिल्ला पुलिस परिसर काठमाडौँ आज पत्रकार भेला गरेको समातल मानुष सहित लुटपाटक घटनाबारे जानकारी दिल हो। समूहक नायके सिन्धुलिक मरिन गाउँपालिका 5 26 वर्षक आयन माझी रहल तसु 60 लाख मन मकवानपुरक बकैया गाउँपालिका 34 वर्षक राकेश थिङ तसु 36 वर्षक मनोज कुमार मोक्तान रहल पुलिसले जनारेलिक।
पोखराक पोखरा महानगरपालिका 18 अधेरी कुनामा घरक जग खन्ते खने माटिक ढिस्कोई पुरन्जैको दुईजना ज्यान जैरेलिक ज्यान जैलमा पर्वतक महाशिला गाउँपालिका 6 फलाम खानेक 29 वर्षक विक्रम सुनार तसु गोर्खाक पालुङटार नगरपालिका 7 39 वर्षक राजु कुमार रहर पुलिसले जनारेलिक माटिक ढिस्कोमा पुरन्जैको ओलखलाई सशस्त्र पुलिस नेपाल पुलिस तसु उचीको बासी स्काभेटरक सहयोगमा उद्धार गर्ल हो आजुलाई तनवारी भाषाक समाचार सिद्धिलिक हस्त सेवा ढोकरिनु।

0: जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ। भनिन्छ, काम गरे दाम मिल्छ अनि सम्मान। यो हो पौरखीको कथा। नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्डको 98.100 र 103 मेगाहर्जमा हरेक साता यसै समयमा सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल .com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौ। संघर्षका बीच उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौ। कार्यक्रम पौरखीको कथामा आज मैले गुल्मी स्थित भलामी कृषि फर्मका संचालक कमला भलामीसँग कुराकानी गरेको छु। गुल्मी र अर्घाखाँचीका विभिन्न स्थानमा समेत टनेलमा च्याउ खेती गर्दै आउनुभएकी भलामीले यति बेला उत्पादित च्याउ बिक्री गर्ने 25 जनालाई रोजगारी दिनुभएको छ। भलामीले 110 वटा टनेलमा च्याउ खेतीका लागि काम गर्न त्यतिकै संख्यामा रोजगारी समेत दिँदै आउनु भएको छ। 10 वर्षदेखि व्यावसायिक च्याउ खेती गर्दै आउनुभएकी भलामीलाई बिमा कम्पनीले व्यवसायको बिमा गर्न नमानेको प्रति भने चित्त दुखाइ छ। कार्यक्रम पौरखीको कथामा आज मैले तिनै पौरखी व्यक्ति गुल्मी स्थित भलामी कृषि फर्मका संचालक कमला भलामीसँग कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
1: धन्यवाद।
0: हजुर, यहाँले चाहिँ यो गुल्मीमा व्यावसायिक च्याउ खेती गर्दै आउनु भएको छ होइन? यहाँले यो च्याउ खेती गर्दै गर्दाखेरि पछिल्लो समय अहिले चाहिँ यो च्याउको व्यवसाय कस्तो छ? कुराकानीको सुरुवात चाहिँ यसैबाट गरौँ कि।
1: यस्तो छ सर, अब च्याउको व्यवसाय त राम्रै हो होइन?
0: हजुर हजुर,
1: राम्रो भन्न चाहिँ मिल्दैन, तर व्यवसाय गर्दै जाँदाखेरि चाहिँ यसमा अवसर र चुनौती दुइटै एकदमै छ।
0: यहाँले यो च्याउ खेती गर्दै गर्दाखेरि चाहिँ अहिले चाहिँ कति क्षेत्रफलमा च्याउ खेती गर्दै आउनु भएको छ? कस्तो छ उत्पादनको अवस्था अहिले पछिल्लो समय चाहिँ?
1: मैले च्याउ खेती त सर अब यो रेसुङ्गा नगरपालिकामै 4-5 ठाउँमा गरेको थिएँ। अहिले चाहिँ यो अर्घाखाँचीको र रेसुङ्गा नगरपालिका रामदासमा पनि छ, गर्दाखेरि मेरो 2-3 ठाउँ छ।
0: हजुर हजुर,
1: फर्महरू चाहिँ। तर यो च्याउको अवस्था, अब उत्पादनहरू त अब समय अनुसार हो, अब समय अनुसार ठिकै छ भन्न पर्यो।
0: यसरी च्याउ खेती गर्नुभएको चाहिँ कति भयो अनि कुन कुन ठाउँमा यसलाई कसरी व्यवस्थापन गरेर च्याउ खेती गर्दै आउनु भएको छ?
1: मैले च्याउ खेती गर्न लागेकै नै 8-10 वर्ष भइसकेँ सर, होइन?
0: हजुर हजुर।
1: अहिले चाहिँ मेरो तमगास गुल्मीमा पनि छ, रेसुङ्गा नगरपालिकामा, अनि गएर अर्घाहाँचीमा काउली भन्ने ठाउँमा छ, अनि रामबास भन्ने ठाउँमा चाहिँ भर्खर सुरु गर्दैछौँ। रेसुङ्गा नगरपालिकामा सकिएपछि काउलीमा सुरु गरेको हो अर्घाहाँचीको।
0: हजुर हजुर।
1: त्यहाँ चाहिँ मेरो लगभग 3-4 रोपनीमा छ, त्यो काउले भन्ने ठाउँमा 18 टनेलमा थियो होइन? अब त्यहाँ चाहिँ अब अहिलेको हावाहुरीले 8 टनेल जस्तो नष्टै भयो त्यो। त्यसपछि चाहिँ हाम्रो त्यहाँ उत्पादन भइसकेपछि हाम्रो रामबासमा सुरु हुन्छ कि, रामबासमा पनि त्यस्तै 8-10 रोपनीमा गर्दैछौँ। कतिवटा त हरा हुन्छ, बन्दैछ त्यहाँ चाहिँ।
0: हजुर, अहिले च्याउको लागि जुन टनेलहरू बनाउने हुन्छ नि, यी टनेलहरू बनाउँदै गर्दाखेरि चाहिँ एक ठाउँमा बनाइसकेपछि कति वर्षसम्म त्यो टनेलमा च्याउ खेती गर्न सकिन्छ? त्यसपछि अर्को ठाउँ बनाउनु पर्ने हुन्छ कि के हुन्छ?
1: टनेल चाहिँ खास यो बाँसको टनेल हो, 2-3 वर्ष टिक्छ नै होइन? अब यसमा संक्रमण कतिको लाग्छ, अब यो एउटा रोग हुन्छ कि, यसको रोग फैलिन सकेन भने अब हामीले 2-3 वर्षसम्म त्यही एउटै ठाउँमा पनि अब ग्याप राखेर गर्न सकिन्छ, खाली राखेर होइन? अब रोग फैलिने, अब गर्मीमा बढी भुजुना किराहरू देखिने त्यस्तो हुन लाग्यो भने हामीलाई ठाउँ सार्ने आवश्यक पर्छ कि सर। एकदम गर्मीमा पनि नहुने, धेरै चिसो भयो भने उत्पादन कम हुने, त्यस्तो हुँदाखेरि एउटै ठाउँमा नहुने भएर हामीले ठाउँ सार्न परेको कि। अर्को कुरा फेरि जग्गाको भाडाको समस्याले गर्दाखेरि पनि सस्तो जग्गा खोजेर पनि हिँड्न पर्यो होइन? अब पानीको सबै कुराको सुविधा भएको ठाउँ खोज्न पर्यो, जग्गा भाडा कहाँ सस्तो पाइन्छ भन्ने हिसाबले पनि हामीले ठाउँ सारेको हो एउटा कुरा। त अर्को कुरा मेरो तमघाटमा मात्रै गरेको 5 वर्ष भइसक्यो एकै ठाउँमा होइन, अब त्यो हुँदाखेरि पनि मैले यस्तो यही कारणले पनि ठाउँ सारेको छु अहिले।
0: च्याउ व्यवसाय गर्दै गर्दाखेरि चाहिँ च्याउ खेती नै यसरी गर्नको लागि चाहिँ त्यो च्याउ खेती गर्ने सोच चाहिँ कसरी आयो नि?
1: च्याउ खेती त यो सुरुमा यो सानो तालिम दिने कार्यक्रमहरू आउँदाखेरि मैले सिकेर यही ज्ञान केन्द्रमै एउटा कार्यक्रम पाएर मैले सुरु गरेको हो। गर्न चाहिँ मैले तालिम लिँदा 200 बल सुरु गरेँ होइन, अनि त्यसपछि ज्ञान केन्द्रमा एउटा कार्यक्रम आएको थियो, त्यो कार्यक्रममा मैले 1 लाख बराबरको कार्यक्रम थियो, त्यो कार्यक्रममा मैले भर्खर अब त्यही 1200 बल बनाएर सुरु गरेको हो, अनि त्यसपछिबाट बढाउँदै बढाउँदै गएर अब अहिले यहाँसम्म आइयो।
0: च्याउ खेती त टनेलमा नै गर्नु पर्यो होइन, टनेल बनाउँदा चाहिँ कतिवटा टनेल बनाउनु भयो अनि कुन ठाउँबाट चाहिँ यो व्यावसायिक च्याउ खेती चाहिँ सुरु गर्नुभयो यहाँले?
1: मैले त रेसुङ्गा नगरपालिका तमगासबाट नै सुरु गरेको, मैले घरैदेखि नै सुरुमा गराउँदा त एउटा 500-1000 बल अट्ने टनेलबाटै सुरु गरेको, सुरु गर्दाखेरि चाहिँ
0: हजुर त्यसपछि चाहिँ यहाँले अलिकति विस्तार गर्दै जानुभयो नि त?
1: हजुर त्यसपछि मैले रेसुङ्गा नगरपालिकाको यही तमगासमै विस्तार गरेँ 4-5 वटा ओडामा, त्यही विस्तार गर्दै गर्दै गएको जान त अहिलेसम्म।
0: 4-5 वटा ओडा भनेर भन्दै गर्दा चाहिँ 4-5
1: मैले 8 नम्बरमा पनि गरेछु, 9 नम्बरमा, 7 नम्बर ओडामा, यो जग्गा अलिक टाढा टाढा हुन पर्ने भएको भएर
0: हजुर,
1: अनि 5 नम्बरमा पनि थियो टनेल, ठाउँ ठाउँमै कोही ठाउँ 15-20 कोही ठाउँ 15-20 गरेर थियो कि मेरो टनेल सबै ठाउँ गरेर तमगासमा मात्रै।
0: ए हजुर हजुर, कतिवटा जति टनेलमा चाहिँ यहाँले च्याउ खेती गर्नुभयो?
1: मैले वर्षभरि यो रोटेसन मिलाएर गर्दा मेरो लगभग 110 वटा टनेल थियो पहिला तमगासमा, अहिले पनि छन त, तर यहाँको सारेर मैले उता लग्दाखेरि छन मेरो 110 टनेल नै छ।
0: ए हजुर, यहाँले यो 110 वटा टनेलमा च्याउ खेती गर्दै गर्दाखेरि चाहिँ लगानीको हिसाबले चाहिँ कस्तो हुँदो रहेछ?
1: च्याउ टनेलमा एकैचोटि त्यस्तो लगानी धेरै चाहिन्न, 20-25 लाख रुपियाँ त चाहिन्छ नै होइन, तर अब सबैमा गर्दै गर्न जाँदा त यसमा करोडौँको लगानी हुन्छ कि सर हुनलाई, तर अब हाम्रो यो कच्चा पदार्थको मूल्याङ्कन हुन्न होइन
0: हजुर,
1: अब बाँसहरू यिनीहरूबाट बनेको टनेलहरूको मूल्याङ्कन खासै हुँदैन, नत्र पनि सुरुमा पनि 20-25 वटा टनेलमा काम सुरु गर्न पर्यो भने पनि 15-20 लाख रुपियाँ चाहिन्छ कि सर।
0: हजुर, भनेपछि सरदर एउटा टनेलमा 1 लाख रुपियाँको लगानी हुन्छ,
1: 1-1.5 लाख रुपियाँको च्याउ भर्दासम्म र काम गर्ने खेतारासम्म हिसाब गर्ने भने 2 लाख रुपियाँ जस्तो खर्च आउँछ एउटा टनेलमा होइन। तर अब त्यसमा फेरि हामीले कुन साइजको टनेल बनाइएछ, कति बल ढुँडाइएछ भन्ने कुरामा पनि अब जान्छ
0: हजुर,
1: साइज अनुसारको हुन्छ टनेल पनि
0: हजुर। समग्रमा अहिले यहाँले तत्काल गरिराख्नु भएको यो च्याउ व्यवसायमा चाहिँ अहिले चाहिँ कतिवटा टनेल यहाँले टनेलमा चाहिँ व्यावसायिक च्याउ खेती गरिराख्नु भएको छ?
1: महिनामा मैले 15-20 वटा टनेलमा च्याउ राखेकै हुन्छु महिनामा, त्यो हिसाबले अब 110 वटा टनेलमा हामीले वर्षभरि रोटेसन मिलाउने हो कि सर।
0: ए भनेपछि एकैचोटि सबैमा होइन, एकचोटिमा चाहिँ
1: सबैमा हुँदैन सर, अब एक ठाउँको टिपेर भ्याइने टिप्ने बेला हुँदाखेरि हामी अर्को ठाउँमा जान्छौँ कि, यता खाली हुँदै गर्छ अर्को ठाउँमा उत्पादन गर्ने चिज रोप्दै गर्ने, अनि यताको खाली भइसक्दाखेरि फेरि अर्को ठाउँमा जाने, त्यसरी हुन्छ। अनि टनेल फेरि 6 महिना 1 वर्ष खाली नै राख्न पर्छ सर, कि त अरू खेती गर्न पर्यो होइन, नत्र भने फेरि त्यो टनेल खाली राख्न पर्छ कि, अब वर्षको 2 फेर गर्छु भन्दा पनि त्यसमा रोग लाग्ने सम्भावना बढी हुन्छ,
0: त्यही
1: ठाउँ धेरै चाहिने।
0: ए हजुर, भनेपछि चाहिँ एक ठाउँबाट एउटा टनेलबाट जुन च्या उत्पादन गरिसकेपछि त्यसमा चाहिँ अर्को पटक लगाउँदाखेरि कम्तीमा 1 वर्ष ग्याप राख्नु पर्यो
1: हजुर, 6 महिना 1 वर्ष दिन त ग्याप राख्छौँ सबै पराए जस्तोले।
0: ए हजुर, यसरी च्याउ खेती गर्दै गर्दा चाहिँ आय आर्जनको हिसाबले अन्य व्यवसाय र च्याउ व्यवसायमा चाहिँ कस्तो हुँदो रहेछ?
1: आय आर्जनको हिसाबले त अब जस्तो राम्रैसँग टिप्न पाइयो, सबै कुरा फल्यो भनेर, अब रोग लाएन बिग्रिन गएन भने पार चाहिँ लगानीको हिसाबले राम्रै हुन्छ होइन, तर यसमा चाहिँ चुनौती फेरि एकदम धेरै छ कि, यो बिग्रिन सक्ने सम्भावना र अनि फले उत्पादन हुँदाखेरि भाउ नपाउने सम्भावना धेरै छ कि सर यसको।
0: हजुर हजुर,
1: त्यो कारणले गर्दाखेरि पनि अब बजार भाउ सधैँ एकनासको हुन्न होइन, अनि बिग्रिने फेरि यो एउटामा रोग लाग्यो भने सबैमा रोग लाग्न जाने हुन्छ, अब कामदारलाई पनि दिन पर्यो, दुइटै छ, अब फाइदा पनि छ बेफाइदा पनि छ। बजार मूल्य यसको तोकेको रेट छैन, जति मन लाग्यो त्यति छ, उत्पादन हुने बेलामा फेरि यसको सिजन हुन्छ सर, सबैको हुन्छ कि एकैचोटि, नहुने बेलामा कतै पनि नहुने, हुने बेलामा फेरि एकैचोटि निक्लिन जान्छ कि बजार पुर्याउने बेलामा, त्यो हुँदाखेरि पनि मूल्यमा अब एक नासको रेट नहुँदाखेरि पनि कृषकलाई चाहिँ मर्कै छ। यो चाहिँ च्याउ बेच्ने मान्छे कृषक उत्पादन गर्नेलाई भन्दा व्यापारीलाई फाइदा छ कि सर, यो पेसा
0: यस्तो चाहिँ किन हुन्छ होला, के लाग्छ यहाँलाई?
1: यस्तो भयो कि सर, अब हाम्रो उत्पादन गरेको चिज सरकारले अब मूल्य तोकिदिएको छैन, हामीले लगेर बेच्ने एक ठाउँ दिने एउटा भनौँ न मेन ठाउँ छैन होइन, अब हामीले त बेच्न पर्यो, अब खरिद गर्ने मान्छे हाम्रोमै आउँछन्, बार्गेनिङ हुन्छ, अब हामीले फेरि एकैचोटि उत्पादन गरेर आफै बेच्छु भनेर पनि सकिन्न होइन। अब हामीले यहाँबाट 150 रुपियाँ किलोदेखि लिएर 200 रुपियाँ किलोसम्म दिने हो केजीको, बजारमा जाँदाखेरि 400 रुपियाँ केजीमा पुग्न जान्छ च्याउ। भनिसकेपछि एक झोला च्याउ लिएर एकजना मान्छेले एक दिनमा 2,250 रुपियाँ कमाउनुहुन्छ होइन, उहाँहरूलाई लगानी लाउन परेन, केही गर्न परेन, लिएर बजारमा बेचे मात्रै भयो। अब हाम्रो त सबै लगानी लाउने हो, त्यसबाट हामीलाई कति हुन्छ र, अब राम्रो फले आम्दानी हुने हो, नफले डुब्ने त हाम्रो हो होइन, त्यो हिसाबले पनि व्यापारीलाई फाइदा छ।
0: कार्यक्रम पौरखीको कथामा आज म गुल्मीको भलामी कृषि फार्मबाट च्या उत्पादन गर्दै आउनुभएकी एकजना पौरखी व्यक्ति कमला भलामीसँग कुराकानी गरिरहेको छु। कमलाज्यू, यहाँले यो च्या उत्पादन गर्दै गर्दाखेरि चाहिँ अलिकति यसका चुनौतीका कुरा पनि जोड्नुभयो, सँगै बजारीकरणको कुरा रह्यो, यो बजारीकरणको लागि चाहिँ के खालको सहयोग भयो भने यहाँलाई लाभ पुग्छ होला?
1: यस्तो छ, बजारीकरणमा सहयोग भन्ने कुरा त अब सरकारले नै एउटा ठाउँ टोक दिएर एक ठाउँबाट हामीले लगेर दिन पाएर उहाँहरूले नै एउटा हिसाबले सबैलाई यो भावमा तपाईँको आजको रेट यस्तो, भोलिको रेट यस्तो भनेर तोक दिनुभयो भने त्यो सजिलो हुन्थ्यो। त्यो चाहिँ नेपालमा कुनै चिजको पनि सम्भावना देखिएन अहिलेसम्म। भन्दाखेरि त सबैले हामीले यस्तो गर्छौँ भनेर भन्नुहुन्छ, त्यो भन्ने मात्रै भयो होइन। अब त्यो भयो, अर्को कुरा जहाँ गए पनि बिचौलियाको फेला परिन्छ हेर्नु सबै, यहाँबाट मसँगबाट एउटा लैजान्छ अनि अर्को ठाउँ लगेर अर्कोले होलसेलमा बेच्छ, त्यो गर्दाखेरि पनि अब कहिले पनि अब रेट एकनासको हुन गएन कि, सामानको भाउ सधैँ बढेको बढै होइन, हाम्रो कृषकको मालको कहिले पनि भाउ नबढ्ने भयो कि। सबभन्दा सरकारले नै तोक दिएर अब गाउँपालिका नगरपालिका अथवा ओडाबाट नै केही मूल्यको एउटा तोकेर रेट गरिदिनु भयो भने राम्रो हुन्थ्यो, अब त्यो चाहिँ कहिले पनि गर्न सक्नु भएन। हामीले खोजेको त अरू केही होइन, अब जस्तो हामीले उत्पादन गरेको चिज मेरो यति दिनमा उत्पादन हुन्छ अब होइन, त्यो चिजलाई उहाँहरूले अब कुनै ठाउँमा लगेर व्यवस्थित तरिकाले मूल्य दिने हिसाबले अब एकैचोटि उठाइदिनु भयो भने त राम्रो हुन्थ्यो, अब त्यो चाहिँ छैन सर, अब अझैसम्म गर्न सक्नु भएको छैन। अब हाम्रो अब रेसुङ्गा नगरपालिकामा
0: हजुर प्राविधिक सहयोगदेखि लिएर आर्थिक अनुदानका कुराहरू पनि सुनिन्छन्, यो आर्थिक अनुदानको कुरा, प्राविधिक सहयोग, पालिकाले कुनै त्यस्तो खालको प्रयास प्रयत्न गरेको छ, त्यो अनुभूति यहाँले गर्नुभएको छ?
1: अब यो बजारीकरणको लागि त पालिकाबाट त्यस्तो सहयोग अझैसम्म केही आएको छैन सर। अब सानो तिनो अनुदानहरूको कुरा गर्ने भने अब च्याउको कार्यक्रमको अनुदानहरू पर्दा चाहिँ दिनुभएको छ होइन, अब सानो कार्यक्रमहरू पर्दाखेरि पनि बोलाउने के गर्ने त्यो चाहिँ सबै कुरा छ। अब प्राविधिक सहयोग पनि हामीले पाएका छैनौँ अहिलेसम्मलाई, तर हामीलाई चाहिँ प्राविधिक सहयोगको खाँचो बेसरी छ सर। सानोतिनो अनुदानले मात्रै हामी कृषक अघि बढ्न पनि सकिन्न सर, बरु हामीलाई अनुदान चाहिएन होइन। अब यो उहाँहरूले दिएको अनुदानले हामीलाई हुने पनि केही होइन, त्यो एउटा अनुदान लिनको लागि हामी 6 महिना वर्ष दिनसम्म धाएर हिँड्न पनि सकिन्न। दिनुभएको छ नदिनु भएको होइन, लिएर चलाएको पनि छौँ हामीले अनुदान कार्यक्रमहरू पनि गरिरहेछौँ होइन। तर मेन समस्या भनेको हाम्रो यो हावा हुरीबाट आउने क्षति, अब पानी पर्दाखेरि भयो होइन, अब हरेक सिजन अनुसारको रोग आएको हुन्छ, तिनीहरूको लागि पनि हामीलाई प्राविधिक चाहियो, त्यो सहयोगहरू चाहिँ हामीले अपेक्षा गर्छौँ कि अब नगरपालिका होस्, गाउँपालिका अथवा सरकारसँग, त्यो हामीले खोजेको चाहिँ।
0: पछिल्लो समय चाहिँ कृषि पशुपालन क्षेत्रमा पनि बिमाका कुराहरू पनि आएका छन् होइन, सरकारले बिमा गरिदिने कुराहरू पनि आएको छ, यो बारे चाहिँ केही जानकारी छ यहाँलाई?
1: बिमाको बारेमा त अब सर, अब म त यो पटक पटक ठाउँ ठाउँमा पनि कुरा उठाइसकेछु सर, अब यो हाम्रो अरू खेतीलाई पनि खासै त्यति त मैले बिमा गर्दै जस्तो त मान्दिनँ, तर च्याउ खेतीलाई चाहिँ बिमा गर्न मान्नुहुन्न होइन। सबभन्दा धेरै लगानी लाएर गर्ने खेती नै च्याउ खेती होला जस्तो लाग्छ मलाई, खेती किसानीमा आम्दानी पनि छ अब होइन, यसमा नभएको होइन, तर यसमा बिमा चाहिँ गर्न मान्नुहुन्न कि। बिमाको बारेमा त अब म एकदमै पीडित हो सर, मैले बिमाको लागि म वर्षको 3-4 फेर धाउँछु होइन, कसैले पनि बिमा गर्न मान्नुहुन्न। अब हावाहुरीको कुरा भन्नुहुन्छ भने अब यो जति बेला पनि आउन सक्ने कुरा हो होइन, अब यसको लागि मौसम सधैँ एकनास हुन्न, अब झरी बादल गर्दाखेरि पनि यो एकदम रिस्कको कुरा हो, च्याउलाई चाहिँ मौसम एकदम एकनासको हुन पर्छ कि च्याउको उत्पादन गर्नलाई।
0: हजुर हजुर,
1: त्यो कारणले गर्दाखेरि पनि बिमा गर्नको लागि त मैले अब कति पटक भने, मैले अब नगरपालिकामा पनि कुरा उठाएछु, यो कुरा मैले माथिसम्म पुर्याइदिनुहोस् भनेर पनि प्रत्येक अब मान्छेहरूसँग कुरा गरेछु, तर अझैसम्म यो कुरालाई मैले अब कहीँ ठाउँमा पुर्याउन सकेको चाहिँ छैन सर। जान त म अझ इन्सुरेन्स पनि छ, यो कृषिकै बिमा गर्ने हो, अनि यो अर्को यो सिद्धार्थ के म थुप्रैमा गएँ सर, होइन उहाँहरूले चाहिँ अब यस्तो छ कृषिमा अब यो च्याउको बिमा चाहिँ हुन्न भन्नुहुन्छ, के कारण हो त्यो हामीले बुझ्न सकिएन सर, होइन उहाँहरूले कारण खुलाएर हामीलाई चाहिँ भन्नुभएको छैन, तर यसको चाहिँ बिमा हुन्न अब गरिन्न माथिबाट छैन भनिसकेपछि अब हामीले भन्ने कुरा त अरू केही छैन, तर अब मान्नुहुन्न अब गाई भैँसीको हो भने गर्न आउनुहुन्छ होइन, अब गाई भैँसीको हामीले गरेको पनि हो, पहिला त अब गाई भैँसी जति पर्यो त्यतिको गरिदिनुहुन्थ्यो, अहिले चाहिँ त्यो जति पर्यो त्यति पैसाको पनि गर्न मान्नुहुन्न, अब गाई भैँसी त लाख रुपियाँ भन्दा माथिको पर्न जान्छ होइन, उहाँहरूले चाहिँ त्यसमा कति पर्सेन्ट घटाएर गर्नुहुन्छ त्यो बिमा पनि, अब त्यस्तो छ, अब ब्याङ्कहरूमा लोन खान गए पनि हाम्रो अब बिमा गर्न पर्ने हुन्छ कि लोन खाँदाखेरि, ब्याङ्कले शुद्ध बोलाएर पनि गरिदिनुहोस् भन्दा पनि गर्न मान्नुहुन्न कि उहाँहरूले च्याउको बिमा, अब लिखित रूपमा नदिइसकेपछि अब हामी पनि अब उहाँहरू गएर अब यो ठाउँमा यस्तो यस्तो ठाउँमा उजुर गर्न पाइन्छ बिमा गर्न माध्यम पनि छ सुनेछौँ, तर अब प्रमाण छैन अब कसले गरेर हामीले उजुर दिने त्यतिकै होइन,
0: हजुर अब बिमा गरिदिनुहोस् भन्दा बिमा गरिदिनुहुन्न म गर्दिन भनेर पनि दिनुहुन्न भनेपछि यस्तो विषयमा चाहिँ गाउँपालिकालाई यहाँहरूले हार गुहार गर्दाखेरि चाहिँ उहाँहरूको जवाब चाहिँ कस्तो रह्यो?
1: उहाँहरूको जवाब त अब हामीले यो नियम ल्याउँछौँ नआत्तिनुहोस् गर्छौँ हुन्छ अब यो पनि यस्तो गर्दैछौँ भनेर त पटक पटक भन्नुहुन्छ, हरेक कार्यक्रममा बोलाउँदा यो कुरा उठाइन्छ गर्नुहुन्छ, तर अब अहिलेसम्म यो कुरा कार्यान्वयन हुन सके छैन होइन।
0: हजुर हजुर, यहाँहरूले यो व्यवसाय खेती गर्दै गर्दाखेरि यो सिकाइ कस्तो रह्यो?
1: अब सिकाइ त अब काम गर्दाखेरि नाफा घाटाको कुरा त सधैँ त्यो आफ्नो ठाउँमा छ होइन, अब त्यो हुन्छ नै, अब राम्रै लाएर अब मलाई म सन्तुष्टै भएर गरेको पेसा हो यो चाहिँ हुनलाई होइन अहिलेसम्मलाई, तर सन्तुष्ट भइरहँदाखेरि पनि अब सधैँ एकनास नहुँदो रहेछ कि, अब अहिले चाहिँ मलाई अब यो हावाहुरीले पानीले धेरै क्षति हुँदाखेरि चाहिँ अब त्यस्तो मनै खिन्न भएर आएको छ कि।
0: हजुर हजुर, अहिले यहाँले चाहिँ यो व्यवसाय गर्दै गर्दाखेरि रोजगारको हिसाबले कतिलाई सहयोग पुगेको छ?
1: रोजगारीको हिसाबले भन्नुहुन्छ भने त अब उत्पादन भएको चिज लिएर बेच्ने मान्छे मात्रै 20-25 जना हुनुहुन्छ होइन, अब काम गर्ने मान्छे दिनको 10-12 जना अब डेली हुनुहुन्छ, देय छ रोजगारीको सिर्जना चाहिँ राम्रै भएछ, आफूलाई भए पनि नभए पनि रोजगारीको सिर्जना चाहिँ राम्रै भएछ।
0: कार्यक्रम पौरखीको कथामा आज म गुल्मीको भलामी कृषि फार्मबाट च्या उत्पादन गर्दै आउनु भएकी एकजना पौरखी व्यक्ति कमला भलामीसँग कुराकानी गरिरहेको छु। कमलाज्यू, आम यस्ता तपाईँहरू जस्ता व्यवसायीलाई चाहिँ मनोबल बढाउनको लागि चाहिँ राज्यले कस्तो खालको सहयोग गरिदियो भने अझै हौसला मिल्थ्यो होला?
1: हौसला मिल्ने भन्ने कुरा त सर अब यो म पटक पटक अब हरेक ठाउँमा मैले अब लगभग महिनाको एकचोटि पनि भन्छु होला, हामीलाई अरू केही चाहिएको थिएन सर, अब जस्तो एक पटक क्षति हुँदा 20-25 लाखको क्षति हुन जान्छ हाम्रो होइन, त्यो बेलामा अब हामीले सरकारसँग त यो यति क्षति भयो मलाई यतिले भन्ने कुरा होइन कि, हामीलाई कतै कुनै ठाउँबाट लोनको व्यवस्था गरिदिएर त्यो क्षति भएको बेलामा त्यो लोन तुरुन्तै पाउन सके, हामीले फेरि अर्को ठाउँ गएर केही व्यवसाय त्यही व्यवसायलाई फेरि सुरु गर्न सकिन्थ्यो, कोही दुःख पाएर भौतारिन पर्थेन, तुरुन्तै अनुगमन गरिदिएर आएर हेरिदिएर कृषकहरूलाई यस्तो क्षति भएको रहेछ भनेर सहयोग गरिदिए पार हुन्थ्यो, अनि अर्को कुरा हामीलाई अनुदान होइन सबभन्दा हामीले अब खोजेको सहुलियत कर्जा, उहाँहरूले मान्छे हेरेर कृषक हेरेर गरिदिनु भयो भने राम्रो हुन्थ्यो भन्ने मात्रै हो, अरू केही चाहिएको छैन हामीलाई, प्रत्येक किसानहरूले त्यही नै खोज्छन्।
0: हजुर,
1: मैले पटक पटक भनिरहेकै छु अरू केही चाहिएन हामीलाई, ल ठिकै छ लोन पनि भएन तर हामीलाई बिमा भइदियो भने त मेरो 20-25 लाखको क्षति हुँदाखेरि मैले 20-25% त्यसबाट पाएँ भने पनि त मैले अर्को ठाउँ मलाई काम सुरु गर्नलाई त त्यति गाह्रो त समस्या त हुन्थेन नि, किसान फेरि उठ्नलाई त अलिक सहज हुन्थ्यो नि भन्ने कुरा मात्रै हो कि, त्यति बिमा भइदियो भने पनि।
0: हजुर,
1: भन्दाखेरि अब युवाहरूलाई स्वदेशमै राख्ने हो स्वदेशमै काम दिने हो भनेर भन्नुहुन्छ, अब सबै पढे लेखेका पनि हुन्नन्, कृषि गर्न पनि अनुभव चाहियो होइन, अलिअलि पढेको हुनु पनि पर्यो, अब त्यो सरकारले बोल्दाखेरि त बोल्नुहुन्छ, अब खै नियम नीतिमा केही कुरा पनि ल्याउन सक्नु भएको छैन अझैसम्म होइन, प्राविधिक भन्ने भने त हामीले एउटा केही कुराको प्राविधिक खोज्न जाने भने त्यो कुरा पर्खिन हामीलाई उस्तै पनि महिनौ दिन लाग्छ कि, त्यो समस्या छ।
0: अन्तिममा केही यो कुरा चाहिँ भन्नु थियो जोड्न छुट्यो भन्ने केही लागेको छ यहाँलाई?
1: सरकारले अब भनौँ न अब गाउँपालिका नगरपालिका जिल्ला जहाँबाट हुन्छ अब सबैले सहयोग गर्न सक्नुहुन्छ भने पार अब हुन्छ भने हामीलाई अब यो कृषकहरूलाई अरू केही नभए पनि अब जस्तो यो जग्गा भाडामा लिजमा दिने कुराहरूमा पनि अब गर्छौँ भन्नुहुन्छ अझैसम्म हुन सकेको छैन, अर्को कुरा यो बिमा यति हो यति बिमाको कुरालाई चाहिँ जोड गरिदिनु भयो भने होइन अलिक केही गर्न सकिन्थ्यो कि भन्ने हो, नत्र अरू केही छैन सर।
0: हजुर, यहाँको यो व्यस्त समयका बावजुद पनि समय दिएर हामीसँग कुराकानी गरिदिनुभयो, यसको लागि यो समय र संवाद दुवैको लागि रेडियो नेपालको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि यहाँलाई हार्दिक आभार प्रकट गर्दछु।
1: धन्यवाद सर।
0: उहाँ हुनुहुन्थ्यो गुल्मी स्थित भलामी कृषि फर्मका संचालक कमला भलामी। हामीसँग व्यावसायिक च्याउ खेती र यसको बजारीकरण बारे कुराकानी गर्नुहुँदै कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा @gmail.com पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु। तबसम्मका लागि म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्कार।
2: रेडियो नाटक रेडियो नेपालमा
3: आमाको त उमेर पनि भइसक्यो, उहाँले त बसी बसी खाने दिनु अब।
4: जे भने पनि आमा आमा आमा बिहे गरेर आएको 2 वर्ष भइसक्यो।
5: रेडियो नेपालमा हरेक शनिबार दिउँसो 1:30 बजेको समय रेडियो नाटकको समय।
6: ठिक छ, म त्यो डिम्पल र रन्जुलाई पनि खबर गर्छु। त्यो शीलालाई चाहिँ त आफै बोलाए।
2: नयाँ नयाँ स्वादमा रेडियो नेपालमा प्रसारण भइरहेको छ रेडियो नाटक।
7: जानै पर्यो नि, बल्ल बल्ल यतिको वर्षपछि घर आएको छिमेकी छोरालाई त छिमेकीको नाताले पनि त भेट्न जानु पर्यो नि, हैन?
5: अवश्य सुन्नुहोस् रेडियो नाटक हरेक शनिबार दिउँसो 1:30 बजे
2: केवल रेडियो नेपालमा।
8: विदेशमा सिकेको सिप यही प्रयोग गरौँ भन्दा 81 तपाईँमा यो परिवर्तन।
2: हरेक शनिबार दिउँसो 1:30 बजे
9: यदि यस्तै पारा हो भने सीमा म सक्दिन तिमीसँग बस्न, आफ्नो बाटो लाग्ने हो।
10: त्यो अस्ति हेरेको पछिल्लो केटासँग खुरुकको बिहे गर्नानी, त्यति राम्रो केटोहरू कुटुम्ब फेरि पाइँदैन क्या?
11: मलाई अघि नै थाहा थियो कि आमाले यही कुरा गर्न लाग्नु भएको भनेर।
2: रेडियो नाटक रेडियो नेपालमा।
12: सागर, तपाईँले हिजोको घटनाबाट धेरै चिन्ता लिनु भए जस्तो लाग्यो।
5: हरेक शनिबार दिउँसो 1:30 बजे
2: रेडियो नेपालमा।
13: नाति नातिनी खेलाउने रहर कसला हुँदैन र यो बुढेसकालमा।

0: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकाऊ।
1: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा सांसदहरूले बाढी पीडितको सुरक्षित स्थानमा पुनर्वास र चाडपर्व अनुकूल राहत व्यवस्थापन गर्नुपर्ने बताउनु भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले भोटेकोशी त्रिशुली विपद प्रभावित क्षेत्रको स्थलगत अनुगमनको समीक्षा गरी बाढीबाट विस्थापितको आफ्नै जिल्लाभित्र सुरक्षित स्थानमा पुनर्वास गराउनु उपयुक्त हुने सुझाव दिनुभयो। पुनर्वास र पुननिर्माण अघि त्यस क्षेत्रको जोखिम मूल्याङ्कन गर्न भूगर्भविद, इन्जिनियर तथा भौगोलिक विज्ञको अध्ययन आवश्यक रहेकोमा पनि सांसदहरूले जोड दिनुभयो। यस्तै सांसदहरूले बाढीका कारण मृत्यु भएका व्यक्तिको अन्त्येष्टि तथा मृतकका परिवारलाई आवश्यक राहत उपलब्ध गराउन छिटो कानुनी व्यवस्था अगाडि बढाउन माग गर्नुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले सुलाक सेवालाई आधुनिक, प्रभावकारी र नागरिक मैत्री बनाउँदै सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी रूपमा कार्यान्वयन हुँदै गएको बताउनु भएको छ। हुलाक सेवा विभागद्वारा 152 विश्व हुलाक दिवसका अवसरमा आयोजित फिलाटेलिक प्रदर्शनी कार्यक्रममा उहाँले बदलिँदो समय र नागरिकको आवश्यकता अनुसार हुलाक सेवालाई पुनर्संरचना गरी आम नागरिकको पहुँचमा पुर्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले आधुनिक प्रविधिको विकाससँगै नागरिकका आवश्यकता र सेवा प्राप्त गर्ने तरिकामा परिवर्तन आएको उल्लेख गर्नुहुँदै हुलाक सेवालाई समयानुकूल बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो। देशभर फैलिएको हुलाक सञ्जाललाई उपयोग गर्दै सरकारी सेवा तथा सामग्री नागरिकको घर दैलोसम्म पुर्याउने प्रभावकारी माध्यमका रूपमा विकास गर्न सकिने उहाँले बताउनुभयो। नेपाली काङ्ग्रेसको काठमाडौँमा जारी 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय 2 घण्टा थप गरिएको छ। काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिले मतदानका लागि आज दिउँसो 3 बजेसम्मको समय तोकेकोमा समय थप गरी साँझ 5 बजेसम्म पुर्याएको छ। नेपाली काङ्ग्रेसको नयाँ नेतृत्व चयनका लागि 7,317 महाधिवेशन प्रतिनिधिले मतदानमा भाग लिँदैछन्। उम्मेद्वारको संख्या धेरै भएको र सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य सहित विभिन्न 23 क्लस्टरमा मतदान गर्नुपर्ने भएकाले धेरै समय लागेको नेपाली काङ्ग्रेसले जनाएको छ। मतदान गर्न एकजनालाई 30 घण्टादेखि 45 मिनटसम्म समय लाग्ने गरेको निर्वाचन समितिका सदस्य डाक्टर सुरेश आचार्यले जानकारी दिनुभयो। चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा रहेका नेपाली नागरिक तथा सुरक्षाकर्मीले खाद्यान्न, खानेपानीदेखि स्वास्थ्य उपचारसम्मको चरम अभाव झेल्नु परेको छ। हिल्सा नाका बन्द भएपछि त्यहाँ दैनिक उपभोग्य वस्तुको अभाव हुँदै गएको हो। हिल्सा सीमा सुरक्षा चौकी बिओपीका इन्सपेक्टर केदार सापकोटाका अनुसार नाकाबन्द भएपछि हिल्सामा खाद्यान्नसँगै स्वास्थ्य उपचारको पनि समस्या गम्भीर बनेको छ। चीनतर्फको नाका खुले पनि नेपालतर्फको सडक सहज रूपमा सञ्चालनमा आउन नसक्दा हिल्साबाट घर फर्किन चाहने नागरिकका लागि अर्को चुनौती थपिएको छ। बडा दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुल्ला भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले देशका सबै मुख्य क्षेत्रमा जाने लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातका लागि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको जानकारी दिनुभयो। टिकट बुकिङ सुरु भएसँगै नयाँ बस पार्कमा बिहानैदेखि गन्तव्यतर्फ जाने यात्रुहरूको बाक्लो कुहिचो लागेको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब एकैछिन विज्ञापन।

प्राप्त गरिसकेको र त्यसको समीक्षा भइरहेको उहाँले बताउनुभयो। इरानले सेप्टेम्बर 22 न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभाको 81 सत्रका अवसरमा मध्यस्थकर्ता मार्फत अमेरिका समक्ष युद्ध अन्त्य गर्न र हर्मुज जलमार्ग पुनः खोल्ने योजना प्रस्तुत गरेको थियो। रेडियो नेपालबाट अपरान्ह 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: हजुर, सेपेक एकेता सुर तनवार सुर कार्यक्रम हामै तनवार दिन खनि ठिक 4:15 बजे सुको सुनै नै बिर्स्या है। ढोकरिनु साथीलक सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिको बसिधरल सेब्बे साथीलखलाई दनुवार भाषा कार्यक्रम हामै दनुवारमा स्वागत रहेछ। कार्यक्रममा मुई कार्यक्रम सञ्चालिका सरस्वती राई दनुवार उपस्थित भइसिदारेनु। साथीलक किना रचे खबर सञ्चे रचे सेब्बे जना पक्कै पनि सञ्चे सकुशल रचे बाजदार आशा गर्छु। यदि बैके भने पनि यस नकदुमी मौसममा आफ्नो स्वास्थ्य भने एकदम ख्याल गर है। मि मौसममा खाइलार पिलार सुको लाइलार लुगा त सुको यति उति काम गर्ला लागि एकदमै पनि विचार गरेको मात्र हामी बार निस्के पर्छ। रेडियो प्रेमी साथी लग तोलखलाई थानेर यी कार्यक्रम सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल मिडियम वेभ सँगै देशै भरि रहल एफएम ब्यान्ड 98.103 MHz एकैचोटि सुनै पारे भने www.radionepal.gov.np तसु psbnepal.gov.np सहित online.com रेडियो नेपाल एप सँगै रेडियो नेपाल फेसबुक पेज मासुरा संसार भरि सुनै पारे पनि मन्नी खाएको बस्रले हेटका बेला कुन बेला कार्यक्रम आइछिक भाइको कुरीको बस लगे अब तलह पर्खाइ गरी बने सिद्धि सिधारेले साथी लग अख्निसम्म हामी धेरै विषयवस्तुमा पनि कुरो गरिधरेनौ। थरी थरी कार्यक्रम पनि लिएको आइधरेनौ। कहनु काहीँ पाहुना लिएको आइछौ, कहनु काहीँ नयाँ नयाँ विषयवस्तु लिएको आइछौ, कहनु काहीँ अख्निको समय सन्दर्भ अनुसार विषयवस्तुमा हामी भला कुसारी गर्छौ। बालार कुरो तलहलाई थानेर चाहिँ गोटकेले आजको कार्यक्रममा हामी छुट्टा विषयवस्तुमा कुरो गर्छौ र छुट्टा विषयवस्तुमा कुरो गरे लाई तोलहग्ने साथी म सरस्वती राई दनुवार उपस्थित भइसिदारेनु। आशा गर्छु तोलखे यी कार्यक्रम हामीलाई अब 5 बजेसम्म सुनिको साथ दिछे बालारमे आशा गर्छु। साथी लग आज भने मै तोलहग माझमा एक नयाँ पाहुना लिएको आइरहनु। ऊ पाहुना पनि कुन हो किन विषयमा कुरो हलार हो बालार छटपटी पनि भइदर लिगे र हाम्रो अगाडि ऊ पाहुनालाई पनि मै हाम्रो कार्यक्रममा स्वागत गर्छु। मै हाम्रो सँगै उसे नयाँ पाहुना बोल्ने सिन्धुली जिल्ला हरिहरपुर गढीमा बसलार, हरिहरपुर गढी पनि वडा नम्बर 2 बसलार बासिन्दा ओखलाइता समाजसेवी भाइको पनि चिने त्यसको यीभन्दा अगाडि नेपाली काङ्ग्रेसक बागमती प्रदेशक पनि एक त प्रतिनिधि भाइको पनि चिने तसु अख्निकोता राई दनुवार जागरण उत्थान समाजकता संरक्षक भाइको पनि चिने पार्छे भने यससँगै ओखलाई सल्लाहकार भाइको पनि चिने पारे। हजुर एकदम पहिलेदेखि के हुने लागि पर्ल एक त नेपाली काङ्ग्रेसक एक त छवि छाई धर्ल समाजसेवी भाइको चिन्लार हजुर इन्द्रजङ राई दनुवार रहेछ हाम्रो माझमा। ओखलाई हामी कार्यक्रममा स्वागत गरौँ। इन्द्रजी तोले कार्यक्रममा स्वागत रहेछ।
1: नमस्कार
0: हजुर इन्द्रजी आज कानु किन गरिधरेले
1: आजकल चाहिँ घरीमा बसौँ न घरीमा रहन त पार्टीको अख्नि अधिवेशन चल्दो रहेला यो अधिवेशनको लागि चाहिँ काठमाडौँ अहिले अख्नि सङ्लो घुम भएको नि
0: यो नेपाली काङ्ग्रेसको अधिवेशन
1: नेपाली काङ्ग्रेस
0: हजुर नेपाली काङ्ग्रेसको अधिवेशनको लागि काठमाडौँ आइरहेले बोल्नेसो इन्द्रजङ राई दनुवार नामै एकदमै सान माने सारा र जङ राई दनुवार र चाहिँ एक रात छुट्टै कुरी मलाई कोट्या मन लाग्यो इन्द्रजी मलाई किछु एकरक बारेमा बोल्दै न
1: ए यी जङ बोलो एक त टाइटिल पहिले हाम्रा चाहिँ ऊ चाहिँ एक त टिगाजङ थापा बोलो मानुस राजनीति गरै पञ्चायत महा त्यसो ओक्राको नाम चाहिँ टिगाजङ थापा उयो ओक्रे नाउँ गरे हाम्रो जात हो पछाडि उसी चाहिँ ऊ जङ बोलो एक त टाइटिल धर्लो लो
0: देखासिकी मात्र हो
1: नोल्ने
0: त अख्निको समयमा त एकलाई हटाए पनि पायो
1: पारेल
0: नागरिकतामा पनि
1: नागरिकतामा उयो
0: आफ्नो
1: बाबा लोक नागरिकतामा चाहिँ शङ्कर बहादुर हेरिङ भेला
0: साधारण नाम
1: साधारण नाम
0: एनको जङ भाइको बोल्ने टाइटल डर ल ठिक रहेछ एकदमै मलाई त इतिहासै कोट्या मन लाग्यो कि अब राणा कालीन समय एक जस्तो जङ्गबहादुर राणा राणा है एन्डिकी बाल ठिकै जङ राई दनुवार बोल्ने छु मलाई नि एकदमै उत्साह अहिले के अटकेले सान माने सारालाई नाम इन्द्र जङ राई दनुवार एकदमै नाम नाम भन्नु पनि राम्रो राम्रो रहेछ। तसो इन्द्रजी, अब छुट्टकुरी अब हामी विषयवस्तुपट्टि पनि लाग्छौँ। आज हामी चाहिँ हाम्रै जातीय पहिचान किन हो, हाम्रो कला संस्कृति बारेमा पनि कुरो गर्छौँ भाइ। अब हामी छुट्टा छुट्टै जिल्लामा फिजीको बस्रैनौ, फिजीको बस्नमा पनि हाम्रो समुदाय अनुसार बसै अनुसार चाहिँ फरक रहेछ नि त सेबेलहक। आज हामी पनि फेरि सिन्धुली जिल्ला तोलहक बसाइकपट्टिको कुरो र आफ्नो अनुभव आफ्नो सङ्घर्ष आफ्नै भोग्लो कुरो लग पनि हामी कोट्टा छौँ है त। अब इन्द्रजी, तर बाल्यकाल कनि को बिति लिट
1: मुइसे बाल्यकाल से जिम्दारी छाउरा मोरा बाबा राम से गौरी शंकर राई जिम्दारी छाउरा मोरा बाल्यकाल से राम्रै बित्ल। हाम्रो बेलामा से गाउँमा स्कुल स्कुल त रहल पाँच छ क्लास सम्म गाउँकै स्कुलै पढ्ल। उसो तसो के बाल्यकाल से बाल्यकालसम्म पाँच छ क्लास से गाउँमा पढ्ल। उसो फेरि चपुरामा जाइ भने एसएलसम्म पास गर्लम। राम्रै बित्ल जीवन बाल्यकाल। उसो फेरि हाम्रो जातक चलन चल्ती अनुसार उसो एसएलसी पास गर्ने यता पढ्ने छ त भेट्थे बाजी भने बाबामा बिहा गर्ने छ घरिमा अफिस सबै घरिमा
0: अगाडि
1: पढाइ नै पाइल। फेरि खोलामा माछा हाम्रो जातक त खोलामा माछा जस्तो माछा भात खाइ माछा मारी
0: कनकौ। अन्त लरी छेउछाउमा पनि अब पहिलाको जस्तो चाहिँ जाली बुनलार पनि गर्छ नै गर्छ।
1: जाल जाल लोक बुनला जाल बुनि जाल से ना बुनेर मेसिन बुनला जाल पाएला जसो जाले से जसो के
0: बाल्यकाल बोल्ने रमाइलो सो बिटी लिक भने। अब हामी किन कुरो गर्छौँ भन्दाखेरि चाहिँ पहिला पटक भाइ आफ्नै परिचय त कनिको डेरुचा छ बत्तेखानी। मुइ त अब टोलै बोलिहाल्नु सिन्धुली जिल्ला पनि हरिहरपुर गरी पनि दुई नम्बर वडामा बस्ला रिक्त समाजसेवी एकदमै हामी सुनल चिन्ल अनुसार यी नाम भाइ श्रोता साथीलाई पनि याद गरिदर सिन्धुली जिल्ला भाइको एकता समाजसेवी भाइको कुनले सम्झै पर्ली भने किचु करे पर्ली भने तोरो नाम लिन आएको छ बैट। अब सामाजिक त्यसो राजनीतिक यात्रा इच्छी आइल बारेमा चाहिँ किचु बाँच्दैन टोरो अब किन कनक लेख भाइको
1: मोरा सदस्य से 2045 साल से अखनी से नेभी शङ्कर आइते आइते अखनीसम्म पुग्दैछ बागमती प्रदेश प्रदेश बागमती प्रदेश प्रतिनिधिसम्म भएल रहन्न। अखनी से पृष्ठभूमि चाहिँ मोरा मैले पहिले यसो पञ्चायत विरोधी मानस सो मोरा बाबा पञ्चायत विरोधी असो गौरी शङ्कर राय बोलो पञ्चायत विरोधी मानुस। हाम्रा सात साली सो हाम्रा से असो असो सात साली सो हामी से यो काङ्ग्रेससम्म लाग्लो मानुस। म र बाजे बराजुलो असो अख्नेसम्म चाहिँ काङ्ग्रेसीमा रह कट्टर पर्थे बोल्थ्यो काङ्ग्रेसीमा
0: अख्नीसम्म बोल्ने सो पार्टीगत हिसाबले त म सुध्यान नै मिलाएर तै पनि अख्नीसम्म यी पार्टी हेर्नु अर्को पार्टी हेर्नु कतिको विकास गरेर लिटो
1: अख्नीसम्म असो पार्टी त राम्रै काम गर्ला नराम्रो त भएन बाटला 35 वर्षमा के गर्ला बाटला 35 वर्षैको समावक त 35 वर्षैको उपज लोके बैलारे बाजेलाई 35 वर्षमा किच्छु बहिनी भेला बाटला तर 35 वर्षमा भेल रहेला असो पहिलामा हामी पर्व जाँदाखेरि तख्ती कहिले प्रसङ्ग उठ्कुन्ने असो 5-7 क्लाससम्म गाउँमा पर्ल सो हामी चपुर पर जाइते हामी झुरिन्छौँ पैदामा एकदम अप्ठ्यारो विगत बनकर थियो झुरिन्छौँ तर उठाएँ रोज जाइल रहेला खाने पानी जाइल रहेला बिजुली जाइल रहेला जम्मा चिज भेल रहेला बाइल हात बाहिर तर काङ्ग्रेस पालामा जुन लोकतन्त्र बहुदलाई धेरै विकास भएर गाउँमा
0: अर्को विषयवस्तु पनि रहेछ एकैछिन। अब हामी एकता गीत पनि सुनौ। गीत त रचेक हाम्रो सरिता राई दनुवारक गीत एकदमै सुमधुर स्वरक ध्वनि सरिता राई दनुवारक स्वरमा यही एकता गीत सुनौ। त्यसो कार्यक्रममा फेरि पनि उपस्थित हामी हकिने हाल्छौँ।

0: अहँ यी सुमधुर स्वरक धनी सरिता राई दनवारगी स्वर एकदमै मिठो स्वरक धनी यी सरिता राई दनवारगी गीत पाछे फेरि पनि स्वागत गर्छु कार्यक्रममा। तुई सुनिधरले रेडियो नेपालकबाट हामी दनवार कार्यक्रम र कार्यक्रम सञ्चालिका मुई सरस्वती राई दनवार छु भने आज को कार्यक्रममा हामी आफ्नै भाषा संस्कृति जोगालार पक्षमा र एक तसुको अग्निको राजनीतिक कुरोलाई पनि चुटेक चुटेक हुन जोडीको कुरो गरिधरेनौँ र हाम्रो सँगै रहेछ पाहुना हजुर इन्द्रजङ्ग राई दनुवारजी रहेछ सोफकसँगै मै कुरोकानी गरिधरेन बाँकी कुरोलाई पनि मै कार्यक्रममा जोड्न चाहन्छु। उनीहरूमा राई दनवार समुदायसँगै तोरो सम्बन्ध बाजुङ न तोरो नाता जो अनि राई दनवार जागरण उत्थान समाजक पनि एउटा अभियन्ता जस्तो एउटा संरक्षक कहिको बस्त्रेले सल्लाहकार बनेको बस्त्रेले भए यहाँसँगको नाता कन करचिक
1: यही सम्बन्ध त मै धेरै मै संलोकलाई छ मै आफ्नै सँगैलो कि तरिकै जाउँ हाम्रो अस्तित्व घुम बिहा लागि सक्लो रेला कुन देवास बाथला कुन किराँत बाथला कुन गर्खाङ्गा बाथला तर हामी त जम्मा एक एक वा राई दनवारै हो असो दनवार हो धेरै रथला अधिकारी लेखतला कुम्मर लेखतला धामी लेखतला सिक्न लेखतला ऊ भित्र चाहिँ हामी एकता राई दनवार हो हामीलाई चाहिँ लाज भएन राई दनवार भए लाज भएन कुन सङ्गलो चाहिँ हामी किराँत देवास हामीले लाज लाग्लो बासिन बाथला त्यो लाज लाग्यो त नाफे किसा लाज लाग्यो भए त आफ्नो यहाँहरू जात किसा नुकाबा हाम्रो इतिहासै रहेला इतिहासमा त धेरै राम्रो कहिले दुवै राज्य बोला हाम्रो दनवारिक राज्य रहेल यी कहिन मासे किसा यार सङ्गलो यार छाती चुट्ने कारालाई बरु के बनाइने छ न बोल्मी खान मैसे अभियन्ता नाता है
0: हजुर हजुर भन्नुहोस् एकदम गहिरो रहेछ आफ्नै पनि एकता अभियन्ताको लागि पर्ला उनीहरूमा हाम्रो संस्कार संस्कृति तसो आफ्नै एकता चिनारी जोग्यालाई तै यही जोगालार विषयवस्तुमा भाजु न अब कनिको तँलाई प्रेरणा कुनै दिलास
1: यसै म आफ्नै छोटकै छु आफ्नै किसा भने हाम्रो जात किसुवा कल्चर कनक रेला किसालाई आफ्नै बुझ्लो हो हाम्रा लिखित त बहिनी हाम्रो लिखित किताब लोक त बहिनी एक त वेदमा बाहिलो थिए एक त श्रुति स्मृति बाहिलो थिए हामी चाहिँ हाम्रा जात लोक चाहिँ कर सुनिनै भने म कहिँ लो गर्लो हो श्रुति करे श्रुति बोलो सुनि भने स्मृति बोलो लेखी भने भेला ओसिरे म त्यही वेदक हेर गरेँ हाम्रो जातले हेर गरेँ मुख मेरो आँखु देख्ल हेर कहिँ लो जहाँ हामी असो उयोहरू कल्चरिकलाई कहिले गऱ्यौँ भने हामी पहिलो सङ्क्रान्तिहरू किसुवा यहाँहरू हाम्रो चाड बोलो यीहरू साउने सङ्क्रान्ति साउने सङ्क्रान्तिमा चाहिँ हामी आफै बर्के मान्ने जनलाई चाहिँ ढोकभेट गरौँला उसो आएला हाम्रा त्यसोकै दसैँ तिहारहरू जम्मा मानौँला त्यसोकै दसैँमा चाहिँ एकता किसुवा कल्चरहरूलाई हाम्रा भोलो देवास बसमा अख्रिको सङ्गलो के छ हे हामी देवास हो भाइलाई हाम्रो सङ्गलो के छ हे किसुवालाई पनि उयो देवास संस्कारले जात बनाएर थाल ऊ त हाम्रा कल्चर हो
0: देवास राई भाइको सुन्छ है फलानो देवास राई दनवार पनि जोड्छ त अझ हो बोल्ने छ देवास बोल्न जात भयो
1: जात भयो ऊ एकता कल्चर हो हाम्रो जात कल्चर ओक्रा निश्चय किसुवालाई देवास खेल्न भाइलाई हाम्रो अर्को कहीँ किसुवा लङ्कारी हो बाजुङला
0: हजुर हजुर
1: औसिक दिनेछु जरि हामी चाहिँ जमरे औसीको अघिल्लो औसिक दिनलाई औता बाबा बाजु उसो सुरु भेला
0: उसो सुरु भएको दशमी टिकासम्म दिनसम्म ए मजा गाउँ सेपी जना
1: जम्मा जानु जम्मा भयो भने ऊ काम लोक
0: आइमै
1: पुर्खर जम्मा पुजारी भेट्ला मेन बोलो पुजारी भेट्ला बर्के पुजारी बाजुङला सिमे भूमिक मेन पुजारी बाजुङला सिमे भूमि बर्के पुजारी बाजुङला एक त आइतबारे बाजुङला एक त मेन पुजारी बाजुङला मेन पुजारी घरमा से ऊ बसी भने मेन पुजारी हेर्छ जब आफ्नै संस्कार इयर लोक हो आफ्नै इयर उदिनमा से बत्ती यहाँमा लिपि बनाए बत्ती बाली बनाए ढोका अगाडि लिपि बनाए त देवास बासा काम
0: गरेछ
1: आफ्नै मेरो आफ्नै काका रहेछ मेरो गाउँमा छ पुजारी ज्ञान बहादुर राई दनवार भाइ ल आफ्नै मेरो आफ्नै काका पुजारी
0: यी संस्कार चाहिँ
1: रचेक
0: गर्छ
1: गरेछ
0: ए भनेपछि देवास बोल थर पनि भयो एउटा कल्चरभित्र पर्ने हामी उमाने पर्ने तर अब एक्लै किन लिएर उयो नजिक नजिक गाउँमा रहेछौँ न आफ्नै आफन्त लगे पनि अलिकति चेन्ज गरेको बसेर लान बोल्टी पनि नै मानेको जबरजस्ती धर्ल हो न कनकै
1: बहिनी बहिनी जब पुजारी बोल गाउँको मान्छे जम्मा चुनि भने धर्ल भेला हो
0: यी देवासवाला त
1: देवासवाला बोल त खै असु किस्कल धर्लाई खुवाइ भन्थे हाम्रो कल्चरलाई जात बनाल धर्ला किराँत देवासवाला धर्ला तर वास्तविक त कल्चरै हो
0: देवास बोल त एकता कल्चर हो एकता संस्कार हो यी त जात भयो
1: हामी त बाजु लाउ खै नासु न समस्या
0: सुन्ल
1: भैयाग्नि
0: पहिला पहिले सुने
1: पहिले त ओरङ्गै पहिले चाहिँ ओख्राक बाजे बराजु लोक्से दनवारे बाजर
0: हजुर
1: अफिस आए पनि खै किसा असो छदम बेसी भाइ लग थियो गरौँ थाल
0: लगभग बोल्ने सो त ओलाखलाई त यी कुरो बारेमा थाहा आफ्नो पनि धरेला ए बोल्ने सो त यसै त एकदमै हाम्रो त अब संस्कार उसै त हट्दै जहिले झन् हेराते जहिले लिग हुनु झन् खोजै पर्ला ठाउँमा झन् यसको जबरजस्ती अर्काङ नाममा धर्ला ठिकै भइहाल्ला दुई त
1: ऊ त नराम्रै भयो कुनै त ऊ अन्ति त हेर्बा थाल जात संस्कार धर्म परम्परा हेर्बा थाल ऊ बिचमा उत्पादन भएछ त झन् हेर्बा कहिले आइते त देखासी गरेर बाजामा जम्मा झन् एकजुट भयौँ हामी नेपालमा करिब करिब डनर बाहिर सङ्ख्या कमसेकम धेरै नै भएर 3-4 लाख त रोक्ला एकजुट भयो भने त हाम्रो यता सदनमा पुगेला सदनमा पुग्यो भने त राम्रो भेला बाजा मोरा भनाइ छ
0: सबैलाई अलिकति शिक्षा यसो लिएको स्वास्थ्य समस्यालाई पनि धेरै राम्रै यसो उपचार लिएको हेर्नु यिनीको कुरामा त्यति ध्यान पनि नै छ तर अबको पिँढी लखे चाहिँ यी कुरोमा चाहिँ विशेष रूपमा ध्यान दिए आवश्यक पनि रहेछ क्या हेर्नु होटकेले अब हाम्रो रेडियो सुनेको बसीधरले भने साथीले धेरै ठाउँमा सुने पार्छे तोलखे र किन बाँच्छु भने हाम्रो दनवार हामी डोने बाइकको पनि चिन्छौँ दनवार बाइकको पनि चिन्छौँ राई बाइकको पनि चिन्छौँ तर यी भित्र हाम्रो थर पनि धेरै रहेछौँ त्यो भाइ यी कुरोलाई चाहिँ बिर्स्याने एकछि तर यिनीको एकता संस्कारलाई एकता कल्चरलाई लिएको जातिमा थरमा जोड्ल त यी त हाम्रै नै घाटा भइदिन्थ्यो नै राम्रो कुरो हो नि त भाइ तर यी कुरोमा चाहिँ विशेष छलफल पनि गरेपछि सेबेकसँगै भाइ करेको चाहिँ एक्लै कनिको परिवर्तन गर्ला एक्लै कनिको फेरलार बलार कुरोमा चाहिँ हामी चाहिँ सबैजना मिलेको चाहिँ यी कुरोलाई चाहिँ पहल गरे आवश्यक देखिनु मैता होइन तसो इन्द्रजी तोरो विचारमा राई दनवार समुदायको मौलिक पहिचान बान्नमा किन बुझे एकता मौलिक पहिचान एकता चिनारी के जातीय चिनारी जुन राई दनवार
1: हाम्रो जातीय चिनारी त धेरै लोक रहेला असो किसा भने हामी से पहिले से असो यहरी गरे गुज्दिन आइल असो किसम भने पहिले यसो हामी से असो यी ठाउँ जुन क्षेत्रमा बसेर गुज्दिन आइल मानुस असो चिनारी बोल हाम्रासँगै त असो डेली कुइनी जाल छत्का लोक चिनारी लोक हाम्रो माछा मार जाल डेली गेद्री बाहिर ढेउर असो जरी कुइनी बोल चाहिँ पोसी बाँधिसक नै पार्ला एक त वैज्ञानिक तथ्य हो नि त्यो हो किनभने निस्के पोसो त पोसी निस्केन पहिलेको मानुस हाम्रो जातिमा वैज्ञानिक एउटा खाल
0: हाम्रो बुबै पनि बुबा पनि भयो कि सामान पनि भयो कि झन् त्यही माथि भुइँचाल जैली बत्तर साल भुइँचाले सब पुरन्जली घेराले कतै फुली फुली भाँडा कुरालाई पहिला पहिलाको एक त इतिहास एक त कथा जस्तो होस् त अनिको पिँढी लहलाई सुनाएको नि हामी आफ्नै सुन्थ्यो खानी पनि ओन्निकै हो त ओन्निकै भयो बिस्तारै हेराते जहिले तर यी कुरोलाई हामी अख्निको पिँढी लहे चटकाएर चाहिँ ओखलाई त बचालार प्रयास गरौँ न हजुर रेडियो प्रेमी साथी लग अब हामी एकैछिन विश्राम गर्छौँ एकछिन आराम गर्छौँ आराममा पनि एकता सचेतनामूलक सन्देश सुनु तसो हामी पुलहग माझमा फेरि पनि हाम्रो पाहुना इन्द्रजीसँगै कुरोकानी जोडेलै फेरि पनि उपस्थित भइ नै हाल्छौँ सार्वजनिक हितमा जारी सूचना
2: छवटा महत्वपूर्ण आपतकालीन नम्बर लग
0: कुनो पनि खालक आपराधिक घटना जानकारी दे पर्नेमा
2: 100 नम्बर नेपाल पुलिस
0: आगी लाग्ला वा आगी ठिके आपतकालीन अवस्थामा
2: 101 नम्बर फायर ब्रिगेड
0: स्वास्थ्य आपतकालीन अवस्था वा चारो अस्पताल लेग्या पर्नेमा
2: 102 एम्बुलेन्स,
0: मोटरगाडी दुर्घटना, ट्राफिक जाम वा बाट बारे सहयोग लागि पनि नम्बर दे पर्नेमा
2: 103 नम्बर ट्राफिक पुलिस।
0: छोराटे उपर हिंसा, नराम्रो व्यवहार वा खतरा देख्नेमा
2: 1098 बाल हेल्पलाइन।
0: बाढी पैरा वा अर्को बाढी पैरा सूचना तसु सहयोग लागि
2: 1149 विपद सूचना तसु बाढी पैरा सहायता। वनक जन्तु नाश पुरालामा पाइला राहत बारे सूचना।
0: क्या तोरो वनक जन्तु चितुवा, बाँदर, बदेले, झम्तीको घर गोठ भटकाको छग्रे भैँसी तसु खेतक बाली नाली नाश गरिदिल रछास।
2: यदि यस्तो घटना घटरछ भने यी अवस्थामा नेपाल सरकार वन कार्यालयबाट राहत तसु नाश हक्ल कुरो क्षतिपूर्ति दिएलाई ओस्निके घटना हेटक वडा कार्यालयमा सम्पर्क गरेलाई पाछे
0: यस्निके घटनाको लागि नाश पुराल घरमा पाल्लार वस्तु तसु खेती बाली नाश गर्न खण्डमा चैलार कागज पत्र वडा कार्यालय सहयोग बुझाको नाश हक्ल बाटे पाइला राहत
2: पशुधन तसु खेती नाश पुग्ल मानुस बैंक खाता सेव्य विवरण,
0: प्यान कार्ड,
2: एनक सेव्य कागज पत्र डिठाको प्रमाणित होक्ल पाछु जिल्ला वन कार्यालयबाट नाश हक्लमा सरकारी मापदण्ड तोक्ल अनुसार

0: भाइ क्या कुरो हक्सी राखेको छ? हामी सुने हक्सिक न नै हक्सिक
1: भइहाल्छ नि भर्के बेटेला हात मागे इच्छे कुटुम्बलाई आइला रात बिहा काई गर्ला बाजेको छलफल गर्ला
0: लु बेत्र बिहा गर्ला बेला भैँसी दैलिक र कटका वर्ष भैले यी
2: हुर्की सिधैली यी एक नै असार स्त्रीको 17 वर्ष पुगिली अर्का घरमा जेलार जात फेरि एना त राम्रो कुल घराना कुटुम्ब लग मागे आइरिलात हामी त बेटेक लाभ निदो कर सिधै
0: भाइ क्या होला यी बुढाबुढीलाई 20 वर्ष नै पुगेको करार बिहा छाटे बिहा हो
1: छाटे बिहा गरै नै हक्सिक बाजलार थाहा भयो कि तोलखलाई
2: बेटेक पनि राजी रहिस हामी कर्ल सेबे ओखरी खुसी लागि त हो नि
0: कहाँ हक्सिक उनीको एक्का कम उमेरमा बिहा गर्थे पढाइ लेखाइ भविष्य सेबे बर्बाद हक्सिक पहिला त पढाइ लेखाइ सिद्ध्या पर्ने कम उमेरमा बिहा होख्नमा छाटे जन्मलार म्याक र छाटे दुइटालाई खतरा हक्सिक मरै समेत पार्छ बुझिले
1: ओहो हो र बोल्ल
0: पटकै मात्र हो र छाटे बिहा एउटा कानुनी अपराध हो छाटे बिहा करलार र कारलारलाई छाटे लहक विरुद्ध कसुर मानेको 75,000 जरिवाना र 3 वर्षसम्म कैद सजाय अखै पार्छ
2: क्या तोले कुनु नयाँ खालक नैचिन्ल नम्बरक बाटे फोन आइलार करेली अथवा कुनु नयाँ इमेल आइडी व्हाट्सएप भाइबर तसु इमोक बाटे किछु लोभ देखालार खालक सन्देश लग आइधरैली यदि आइधरैली भने होसियार एनक इमेल आइडी व्हाट्सएप भाइबर इमो वा नैचिन्ह नम्बरक बाटे आइल सन्देश तसु कुरोकानीमा विश्वास नै गरै इसेपे नयोक्ल नैचैदो कुरो लोभ देखाको ठगी करलार समूह नयाँ रूप हो सेबेक जनहितमा जारी सन्देश सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल हामी दनुवार कार्यक्रम परिवार चुटी नै विश्राम इसे आराम पाछे यी सचेतनामूलक सन्देश पाछे फेरि पनि कार्यक्रममा स्वागत गर्छु तलखे सुनिधरले रेडियो नेपाल र रेडियो नेपालकबाट कार्यक्रम हामी दनुवार सुनिधरले हामी दनुवारमा हाम्रै आवाज सुनिधरले तलखे र कार्यक्रममा म कार्यक्रम सञ्चालिका सरस्वती राई दनुवार रहेछु भने हाम्रो सँगै आजको भागमा आजको बसाइमा चाहिँ सिन्धुलिग हरिहरपुर गढी 2 नम्बरमा बसलार एकता समाजसेवी तसुको एकता बाजुङ पहिलाको नेपाली काङ्ग्रेसक पनि बागमती प्रदेशको एउटा प्रतिनिधि अहिको पनि चिनिसिधाला मान्छे चिनिसिधाला व्यक्तित्व रहल तसुको राई दनुवार जागरण उत्थान समाजक पनि एउटा संरक्षक तसुको सल्लाहकार भएको चिन्ह उसे विशेष व्यक्तिले लिएको मितुल हगमाजमा उपस्थित भइरहनु र हामी अब बाँकी कुरोलाई पनि जोड्न चाहन्छु मै इन्द्रजी अख्नि एकता बाजु न पहिरेसो मान्थे आइल परम्परा हाम्रो संस्कार चाहिँ हाम्रो जातिक जुनता हो संस्कार संस्कृति एकरता कतिको संरक्षण भइरहेको हाम्रो जातिभित्र
3: आफ्नो हाम्रो गाउँमा से हाम्रो समुदायमा से किछु रेहला किछु बहिनी असो जरिङ यानि धर्म हो कते खम यहाँ भेले जाएला हारास भेले जाएला अख्ति केही मानिस लगे चाहिँ क्रिस्चियन धर्म अपनाल डट्ला त्यसो खै चाहिँ छाले जाल डट्ला नानी जम्मा क्रिस्चियन धर्म नै अपनाल हाम्रो जात कल्चर लोक चाहिँ रेहला मानतला दसैँ तिहार माघे संक्रान्ति एकादशी यी जम्मा मानतला त्यसो कि ऊ क्रिस्चियन अपनला थामा चाहिँ जुटै कम मानवासे मानतला ऊ है एक एक बाजे तिलाञ्जन से नहा देत ऊ खुवा मानवासे मानतला ऊ खुवा आठला आठला ऊ खुवा मानतला दसैँ मानतला दसैँ तिहार से मानतला तर उसको पहिलेको थियो से ना मानत मानवासे मानतला आफ्नो
2: अख्निसम्म अब यी अख्निको पुस्तालाई यी पाछलो समय पुस्तालाई रहेछ नि यसलाई चाहिँ आफ्नै भाषा तसु वेशभूषा नि तसु संस्कार गीत सङ्गीत मा चाहिँ ओलख रुचि एकदमै घट्दै जहिले महसुस हुन्छ नि त हामीलाई त हो अब एकले किन ओलेखी परिवर्तन गरे चाहल हखेन मन नै पराल हखेन किन
3: यी विषयमा चाहिँ घटल चाहिँ कमजोर चाहिँ हामी मारेला
2: हामी आफ्नै
3: आफै मारेला जुन जानलाहार मान्छे जहरि केराकोटलाई त जहरिङ बनायो भने त भने गिलो माटिलो र गिलो माटिले किच्छु बनाए त्यो बेला मूर्ति बनाए त्यो भए चरे बनाए त्यो भए
2: हजुर
3: केराकोटलाई चाहिँ हामी राम्रै छौँ आफ्नै संस्कार सिकाउने जाने भने घटले जाइलो वास्तविक चाहिँ हो उखाइ घटालो पनि हामी घटालो जानलार बुद्धिजीवी घटालो
2: संस्कार सिका परेले बच्चालाई ओलखले एकता प्रेरणा पनि दिला काम गरे पनि हजुर पक्कै पनि तसो मौलिक परम्परा जोग्यालाई चाहिँ विशेष रूपमा ध्यान दिए पर्ला किन रहेछ हेतु?
3: असो मौलिक परम्परालाई जोगा पर्ला चाहिँ हामी हाम्रा जुन कल्चर लोक रहेला मेन कहिन असो मै तखै पानि सक्ल देवास देवास मौलिक कल्चर हो हाम्रो एकदम कछु कुन चाहिँ टच नै भेला कल्चर हो देवास बोलो ऊ कल्चर लोक चाहिँ बाँचा पोरी जाने दसैँ तिहार त अटोमेटिक बचिहाल्ला ऊ टिका लगाइहाल्नुला कि जब दसैँ रातो टिका लगाइहाल्नुला असो तिहारमा सप्तरङ्गी टिका लगाइहाल्नुला माया सङ्क्रान्तिमा चाहिँ पिठा पकायो भने मानिहाल्नुला सम्म ऊ घटल चाहिँ नहा असो साउने सङ्क्रान्तिमा जम्माइले बुधा पकाएर ढोक भेट गरिहाल्नुला ऊ चाहिँ नहा घटल असो अझ नै घटे त अझ वृहत रूपमा चाहिँ असो हामी चाहिँ ऊ अगाडि बढा पोरी हाम्रा सन्तति लोकलाई चाहिँ रङ्गे रङ्गे है बाजी भने सल्लाह सुझाव लोक देवा पोरी
2: संस्कृति संस्कारलाई अझ पनि अब एक त उदाहरणै दिइहाल्दै देवास भाइको ओखराक बारेमा चाहिँ आफ्नै पनि पहल गरिधरे लेखाइको अझै पनि पहल गरे आवश्यक पनि देखिनुमै ताकि अब एक यता जिल्ला पनि छुट्टै छुट्टै गाउँमा उनीहरूको भइकन उनीहरूको अब फेरि न तसको अब एक त बाजु न अख्निको आधुनिक समयमा एकदमै विश्वव्यापी रूपमा सिप्पेजनै एकदमै भाइरल हलार समयमा है अब राई दनवार संस्कृतिलाई पनि एकदमै प्रभाव पारिदरलक चाहिँ त हरेक कुरो लखे बाजु न ओखलै अब उसे प्रभाव पार्लालाई चाहिँ अब एक त बाजु न पुरानै नामक बाटे जोग्यालाई त हामी निरन्तरता दिएलाई पर्छिन समय अनुसार परिवर्तन गरे पर्छि
3: संस्कार संस्कृतिमा चुटेको कमी कमजोरी भने नराम्रो ठाउँमा चाहिँ नराम्रो कहीँ लोक भने ओखरा हटा पर्ला संस्कार संस्कृतिले हटाएको भएन कि नराम्रो भित्र नराम्रो कहीँ लोक हटा पर्ला असो संस्कृत लोकलाई त हटाएन नराम्रो कहीँ ऊ भित्र नराम्रो कहीँ लोक से हटा पर्ला जहरिङ असो कतिपय कहीँ लोक असो हामी असो यी जुन दसैँ मारेला नि धेरै बलि प्रथा देउला दसैँ तिहार बलि लोक धेरै देउला नि धेरै बलि लोक जुन देउ थोर्के काममा गरौँ महँगी भेला नि जरि हाम्रा हटाए बाहिल से मै बहिने बाहिल सस्तोमा काम गरौँ बाजा मात्दैन दसैँ तिहार धेरै खर्चालो भेल रहेला ओक्रानी से असो चुटे कम खर्च है करिब भने जहाँ बाजकमा भनाइ हो
2: समय अनुसार चलाउनुपर्छ ल ठिकै रसिक श्रोता साथीलाई आज हामी एकदमै रमाइलो कुरोकानी पनि गरिनु हाम्रो इन्द्रजीसँग एक त राजनीतिक विषयवस्तुसँग जोडिएको आफ्नै राई दनवार समुदाय पनि विषयवस्तु जोडिनौ कला संस्कृति भाषा सबै विषयवस्तुलाई जोडिएको उसै ठाउँ उसै जिल्लाको बारेमा पनि कुरो गरिनौ भने विभिन्न जिल्लामा बस्न हाम्रो दनवार डोने समुदायलाई पनि कनिको बस्रेला बलार कुरो हेर्नबाट पनि थाहा आएको छ भाइ होटकेलाई ध्यान दिएको सुन आफ्नो समुदायको बारेमा किछु जानकारी दे पार्छ भने हामीले पक्कै पनि रेडियोबाट चाहिँ त्यो लेखि हामीले प्रतिक्रिया पनि दे पार्छ यसको लागि हामी इमेल ठेगाना पनि धरेनौँ नै बिर्साको कार्यक्रम लास्टसम्म सुनेको बसिदर हामी एकैछिनमा बोल्छौँ अब इन्द्रजी अब कार्यक्रमक लास्ट लास्टमा आइसिदारेन हामी उत्केले अब आफ्नै कला संस्कृति जोगालार विषयमा किछु बाजे चाहा छै
3: यी विषयमा चाहिँ जम्मा सङ्घलोकलाई किछु अपिल गर्नु भने जम्मा जेन मिली भने आफ्नै संस्कृति संस्कार लोक बाँचा कोसिस गरौँ फाल्टु किसो भने ऊ किसो लिपस्टिक लगायो भने अर्को दिन खुलैहरू किसो मुग्धहरू काम जुन गरौँ आफ्नै धर्म संस्कृति
2: अब हाम्रो रेडियो सुनेको बसीधरला साथीहरूले पनि किछु सन्देश दिए चाहन्छ
3: जम्मा अफ्रि मोरा जत्का सङ्घलोक सुनल धरला जम्माले नमस्कार गराउन यी कहीँ लोके तो सङ्घलोके आफन्त मित्रगण लोके जम्मा चाहिँ जम्मा सेयर गर्दै आएको यी कहीँ लोक
2: हजुर पक्कै पनि कार्यक्रम प्रसारण अफिस हामी सेयर नै गर्छौँ इन्द्रजी कार्यक्रममा सहभागी भइलै त्यो प्रोको लागि धेरै धेरै धन्यवाद दिए चाहन्छु मै पनि र मेरो व्यक्तिगत तर्फबाट पनि तेरो यी अभियान चारो सफल हक होइन अब चारो सफल हक र यी सफल हक कामना सँगसँगै सफल हक्ने छु फेरि पनि हामी निकै भलाखुसारी गर्ला मौका पनि पाऊ बाँच्छौँ है त्यसो यतै समय हामीलाई दिलै हामीलाई एकदमै पनि यसमा व्यस्त हक्नु पनि हामीलाई समय दिले हेर्नलाई पनि धेरै धेरै धन्यवाद। अब किचु प्रतिक्रिया दिएर छ भने हामी कन्ट्याक्टमा पनि बसिहाल्छौँ, सामाजिक सञ्जालमा पनि जोडन्जैछौँ। तसको हाम्रो रेडियो सुनेको वस्तु साथी लखे पनि प्रतिक्रिया दिए चाहछत् भने पनि हामीलाई कार्यक्रम मार्फत पनि दे पार्छत्। बास्ती आजको कार्यक्रम लगभग सिद्धि सिधैले हामी धेरै विषयवस्तुमा कुरो गरेनौँ। अर्को हप्ता हामी फेरि पनि स्निके कार्यक्रम लिएको आई नै हाल्छौँ। कार्यक्रम भने सुने झुन बिर्सा हो, रेडियो सुन मस्त बस रमाइलो गर बाछुमी उत्केले। आजको कार्यक्रम हामी दनुवार कार्यक्रम दनुवार भाषा कार्यक्रम तोलहले कनको लागिले हामीलाई पक्कै पनि इमेल ठेगानामा आफ्नै प्रतिक्रिया पाठ्या पार्छे र हाम्रो इमेल ठेगाना रचिक इन्द्रजी लास्टमा किचु बाजे रसिग्रा बिर्सैनु म यी कुरो बिर्सैनु
3: मलाई नि यस समान लहार सूर्य राई दनवार इन्टरभ्यूलाई सरस्वती राई दनवारलाई धेरै धन्यवाद देमना र यी सुनलहार समस्त श्रोता लोक आफन्त मित्रगण लोके चाहिँ यी धेरैभन्दा धेरै सेयर गरी भनाइ हाम्रो जातक कन्डीहरू करापर लहार उयोहरू उठान करापर लहार ऊ काम चाहिँ करापरी ल म असो विद्यालयतिर ल सँगै लोक ल
2: धन्यवाद इन्द्रजी यसमा रमाइलो कुरोकानी पनि भइले र सबैजना सुनिसिदेले कार्यक्रम सुनेको सेयर पनि गर बोलर चाहिँ हामी फेसबुक पेजमा पनि धर्छौँ। पक्कै पनि तोलखे सुनेको बसीधर बाछुमी तोलखलाई कनको लागि रे उफ्रक लागि भने तोलखे प्रतिक्रिया पनि पाठ्या झुन बिर्सा हो बाछु। आजको कार्यक्रमबाट म कार्यक्रम सञ्चालिका सरस्वती राई दनवार तसुको सिन्धुली जिल्ला हरिहरपुर गढी वडा नम्बर 2 बसलार एकता समाजसेवी नेपाली काङ्ग्रेसक पनि पहिलाको एकदमै बागमती प्रदेशक पनि प्रतिनिधि भएको चिन्ला र अग्निको राई दनवार एउटा राई दनवार जागरण उत्थान समाजक पनि एकदम संरक्षक भएको जिल्ला सल्लाहकार एकदमै वरिष्ठ व्यक्तित्वले लिएको आज हामी कुरोकानीमा जुटी सिधारेनौँ। ओत्केले ओखरकसँगै भलाखुसारी पनि गरिसिधारेनौँ। खुसी लागिरह ओत्केलाई उसै समाजसेवी ओखर कामना सिपे पुरा आखु र राम्रो सहखु बास्ती कार्यक्रमबाटे साथी लग तोलहकसँग कुरो कता कति समय सिद्धलाई पनि थाहा भयो अख्ल मलाई ओत्केले लगभग हाम्रो कार्यक्रमक समय पनि सिद्धि सिधारेलिक आजको कार्यक्रम तोलखलाई कन लागिले हजुर हामीलाई प्रतिक्रिया दिएले भने नै बिर्स्या है एकरक लागि हाम्रो इमेल ठेगाना रहेछ imsaraswati17@gmail.com तसु bdanwar335@gmail.com पाठ्या पार्छे। आफ्नै प्रतिक्रिया सहित तोलके यी हाम्रो इमेलमा चाहिँ आफ्नै रचनाकारलाई आफ्नै जाति आफ्नै भाषा किचु रचनालक भैली किचु कथा कविता चुटकिला जिना पनि गीत पनि भै उनका आइसिक भने हामीलाई यी इमेलमा आफ्नै बुबा बुमा काका काकी ठुला बा ठुली आमा सबै आमा बाजु नै पनि किचु आइछिक भने तोलखे त लेखे पार्छे नि भाइ सुनिदरला रे हजुर आफ्नै सन्तानलाई हेर्नु पनि लेख्दै बोलै त्यसको पाठ्या पार्छे अनि त हामी फेसबुकमा पनि जुडी
4: सडकमा कालो पत्री भित्र गाडी पार्किङ नगरौं यसले दुर्घटनाको जोखिम बढाउँछ।
5: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग
6: NBL सर्वसुलभ आवास कर्जा
7: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
6: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
7: विशेषताहरू रु 3 करोड सम्मको कर्जा सुविधा
6: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
7: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
6: न्यून सेवा शुल्क न्यून ब्याज दर
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
9: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको यो केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। प्रविधि संयोजनका साथी पुष्परत्न वज्राचार्य र बलराम कोइराला उपस्थित छौँ। यस बेला साँझको 5 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। सरकारले विश्व एसियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको आज सिंहदरबारमा बसेको बैठकले एसियाली खेलकुदमा पदक जित्ने महिला कबड्डी र कराते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। यस्तै बैठकले बिटौरी जग्गामा बसोबास गरी आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश 2083 स्वीकृत गर्ने निर्णय गरेको। बैठकपछि सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिर सिन्हाले जानकारी दिनुभयो। यसै गरी आजको मन्त्री परिषद बैठकले नेपाल न्याय सेवा सरकारी वकिल समूहका सह न्यायाधिवक्ता अच्युत मणि न्यौपानेलाई राजपत्र अङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापना गर्ने, विश्व बैङ्कसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफी बन्ड सम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने लगायतका निर्णयहरू गरेको संचार मन्त्री डाक्टर तिमिर सिन्हाले जानकारी दिनुभयो। पोखरा महानगरपालिकाले पोखरा 28 आज भएको कालिका बोर्डिङ स्कुलको स्कुल बस दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन 5 सदस्यीय छानबिन समिति गठन गरेको छ। वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिका सदस्यमा मेकानिकल इन्जिनियर सरू चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई रहनु भएको छ। समितिलाई दुर्घटनाको कारण तथा घटनासँग सम्बन्धित विषयमा विस्तृत अध्ययन र छानबिन गरी 5 दिनभित्र सत्य तथ्य सहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिएको छ। माझ थानाबाट विद्यार्थी बोकेको बस कालिका स्थित ओखलेको भिरमा दुर्घटना हुँदा 4 विद्यार्थी सहित 5 जनाको मृत्यु हुनका साथै 14 जना विद्यार्थी घाइते भएका थिए। बजारमा उपभोक्ताले जुनसुकै कम्पनीका ग्यास सिलिन्डर साट्न पाइने भएको छ। घटस्थापनादेखि फुलपातीसम्म उपत्यका विभिन्न 6 स्थानबाट उपभोक्ताले ग्यास सिलिन्डर साट्न सक्ने नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। घटस्थापनादेखि फुलपातीसम्म उपत्यका 6 स्थानबाट उपभोक्ताले आफूसँग भएको सिलिन्डर अन्य ब्रान्डको सिलिन्डरसँग निशुल्क रूपमा साटेर तोकिएको मूल्यमा भरिएका सिलिन्डर पाउन सक्नेछन्। संघका अनुसार बालाजु स्थित नेपाल ग्यासको उद्योग, पेप्सिकोला स्थित सागर ग्यासको गोदाम, सुकेधारा स्थित बाबा ग्यासको डिपो, सिफल स्थित एभरेस्ट तथा सुगम ग्यासको केन्द्र, कलङ्कीको साई बाबा र श्रीकृष्ण ग्यासको गोदाम र ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यासको गोदामबाट उपभोक्ताले सिलिन्डर साट्न पाउनेछन्। यी स्थानबाट फरक कम्पनीको सिलिन्डर साट्दा उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क तिर्नु नपर्ने संघले जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा सांसदहरूले बाढी पीडितको सुरक्षित स्थानमा पुनर्वास र चाडपर्व अनुकूल राहत व्यवस्थापन गर्नुपर्ने बताउनु भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले भोटेकोशी त्रिशुली विपद प्रभावित क्षेत्रको स्थलगत अनुगमनको समीक्षा गरी बाढीबाट विस्थापितको आफ्नै जिल्लाभित्र सुरक्षित स्थानमा पुनर्वास गराउनु उपयुक्त हुने सुझाव दिनुभयो। पुनर्वास र पुनर्निर्माण अघि त्यस क्षेत्रको जोखिम मूल्याङ्कन गर्न भूगर्भविद, इन्जिनियर तथा भौगोलिक विज्ञको अध्ययन आवश्यक रहेको पनि सांसदहरूले बताउनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र नागरिक मैत्री बनाउँदै सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी रूपमा कार्यान्वयन हुँदै गएको बताउनु भएको छ। हुलाक सेवा विभागद्वारा 152 विश्व हुलाक दिवसका अवसरमा आयोजित फिलाटेलिक प्रदर्शनी कार्यक्रममा उहाँले बदलिँदो समय र नागरिकको आवश्यकता अनुसार हुलाक सेवालाई पुनः संरचना गरी आम नागरिकको पहुँचमा पुर्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।

0: always fly. Nepal Telecom, Rashtrako Sanchar.
1: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग. साउदी अरबको राजधानी रियाद स्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल र साउदी एयरलाइन्सको विमानलाई लक्षित गरी भएको आक्रमणमा विमानका कप्तान सहित 3 साउदी नागरिकको मृत्यु भएको छ भने विभिन्न देशका अन्य धेरै नागरिक घाइते भएका छन्. गत सप्ताह अन्तदेखि यमनमा इरान समर्थित हुती विद्रोही विरुद्ध साउदी अरब

0: युक्ति बा मुला बिसी सुङबा मुला सरकार चे उस्युब सानाम बोन कादेदा अर्ब गिक्से करोड घाँचुई टाङ्गा अनुदान पिन बा ताबा मुला सानाम रिथेन पर्यावरण ब्लोन गीता चौधरी से उस्युब सुबा सानाम बोन कादेदा बङ लेना लाबारी अनुदान सम्बन्धी गे विधि तिलमा स्वीकृत लास्युबा मुला बिसी ब्लोन खाङला निजी लोन खाङ से पाङबा मुला अनुदान ला टाङ्गा बर्दिया रौतहड कैलाली कञ्चनपुरला सानाम बोन कादेदा पिन बा बिसी ब्लोन खाङ से पाङबा मुला सरकार चे कर्मचारीला पेरमारका गुनासो सुनवाई लाबारी ठिम व्यवस्था लासी सम्बन्धित अधिकारी दा गुनासो सुनवाई लाबारी बाध्यशोभा व्यवस्थाला प्रस्ताव लाबा मुला सरकार चे ट्रेड युनियन खारेज लाबा लिचा निजामती कर्मचारीला समस्या आथेबा विवा लिचा ठिम नोन बासी गुनासो सुनवाई लाबा व्यवस्था लाबारी माइबा किन्ला दाते प्रस्ताव लाबा संघीय निजामती सेवा विधेयकरी सरकार चे चुराङबा व्यवस्था लाबा मुला सूचना थिएन संचार ब्लोन डाक्टर विक्रम तिमिल सिन्हा से ब्योन कादेला उद्यमशीलता थिएन नव प्रवर्धन डी थुइबारी सरकार से वातावरण सोबान मुला बिसी सुङबा मुला नेपाल बिजनेस इन्स्टिच्युट थिएन बैंक थिएन वित्तीय गेन्दुन परिसंघ नेपाल से सेङबा गेकोर्दी लेङमो थान्छुबान ब्लोन तिमिल सिन्हा से ब्योन कादेला ज्ञान सिप सृजनशीलता थिएन प्रविधिला उपयोग ज्ञान युल्ला नोर समृद्धि किनबारी खामला बिसी सुङबा मुबा ब्लोन तिमिल सिन्हा चे अनुसन्धान थे नव प्रवर्धन डी लगानी लेना लासी ब्योन कादेदा राङला ह्युल्डी राङला माङ पुरा लाबा अफसर पिन्दोला बिसी सुङबा मुबा दसैँ तिहार थिएन छठ प्रिबादा च्यासी तिनी हेन्से सार्वजनिक मोटर कादेला टिकट बुकिङ ठोङबा मुला टिकट बुकिङ लाबारी तिबा छ्याम छार बस पार्क री तिनी सो हेन्सेन मिनी कादे लानन रापरूप ताबा मुला नेपाल यातायात छोङ ह्युलबाङ महासङ्ला चोहो पुण्यप्रसाद सिटौला से सुङबा अनुसार ह्युल्ला मोकोन थुम्री निबा सार्वजनिक यातायातला टिकट किनबारी ठोङबा खिला नेपाल विद्युत प्राधिकरण से बिजुलीला बिल अनलाइन ज्ञान फाबा मिनिदा सुविधा पिनबा निर्णय लाबा मुला विद्युत प्राधिकरण सञ्चालक समिति सदस्य अंश किरण शाही से सुङबा अनुसार डिजिटल माध्यम ज्ञान बिजुली भत्तीला टाङा फाबादा प्रोत्साहन लाबारी मिनिदा सुविधा पिनबा निर्णय लाबा खिन्ला दरेम अनलाइन ज्ञान बिजुलीला टाङा फामा नि प्रतिशत छुट पिनबा छ्याम स्मार्ट पे रिवार्ड नोन तिलाई छुट तासेदा मुला बिसी सञ्चालक समितिला सदस्य साई से सुङबा मुला ऊर्जा किनियर थिएन सिचाई ब्लोन विराज भक्त श्रेष्ठ से नोन डिजिटल माध्यम ज्ञान बिजुलीला टाङ्गा फावारी मोइजेन लास्युबा मुला भदौ चुइला कुनु भोटेकोसी गान्धीरी खाबा भालसे बागमती प्रदेशला रसुवा नुवाकोट धादिङ थेन चितवन झोङरी ताबा छेतीला विवरण तेबा मुला बागमती प्रदेश सरकार से शोभा एकीकृत प्रारम्भिक प्रतिवेदन से भाल ढुई ग्याम मिनी पूर्वाधार स्यार लुई सानाम थेन नोर थुम्री लाना छेती ताबा ओनबा मुला बागमती प्रदेशला ग्रेन ब्लोन किरण थापा मगरदा प्रदेशला आन्तरिक मामिला ठिम थेन सहकारी ब्लोन खाङला प्रदेश लोन महेश भट्टराई से प्रतिवेदन पिन्स्युबा खिन्ला शिवा दोहोरो दर्ता थिएन नागरिकता खलाबा लासी तोङ नि ग्याजा डुसे मेन्दो नि मिनिदा मिन मतदाता नामली ग्याम तेबा मुला काभ्रे जोङला मतदाता नामाओली अध्यावधिक लाबा धुरी जोङ निर्वाचन गेजाङसे चु मिन कादे तेबा हिन्ला नामाओली ग्याम तेबा कादेरी शिवा तोङ गिक ग्याजा ब्लिसे मेन्दो नि दोहोरो धर्ता ताबा तोङ गिक ग्याजा गिक्से मेन्दो कुचुई ब्रेथेन नागरिकता खलाबा मेन्दो नि मुला बिसी जोङ निर्वाचन गेजाङ ला सूचना अधिकारी से सुङबा मुला करोड ब्ली टाङ्गा बिगो थेन होजान अनुसारला जरिमाना छ्याम कै तोग लाबा बैङ कसुर ला यार्सी चिबा दीपक चन्द्र न्यौपानेदा प्रहरी से चुङबा मुला भक्तपुरला चाङगु नारायण नगरपालिका सोम दिम ताबा डुचुई सोम दिङला न्यौपानेदा उपत्यका अपराध अनुसन्धान गेजाङ ग्याम निभा प्रहरी टोली से तिलमा भक्तपुर नगरपालिका घिक्ला सृजना टोल ग्याम चुङबा हिन्ला स्यान्सिबान मुबा सानगिर झिन्जी फ्याफुल्ला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: राष्ट्रिय रेडियो राष्ट्रको संचार हामी बागमती प्रादेशिक प्रसारण केन्द्रबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ बीबीसी नेपाली सेवाको लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो।
3: नमस्कार, म सञ्जय ढकाल
4: र म प्रतीक्षा खनालको
3: बीबीसी नेपालीबाट उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालोमा आज हामी विपदपछि बाल बालिकाका मनोसामाजिक आवश्यकताहरू बारे बाल मनोचिकित्सकसँग कुरा गर्छौँ।
5: निन्द्रा राम्ररी नआउने, कहिले काहीँ धेरै नै रिसाउने, उनीहरूको व्यवहारमा परिवर्तन आउन सक्छ।
4: सम्पर्क प्रभावित भएका गाउँ ठाउँमा खाद्य असुरक्षासँग जुझ्ने बारे कस्ता तयारी?
6: कम्तीमा एउटा एक सिजनको लागि चाहिँ सामुदायिक तरिकाले खेती गर्ने सरकारको एउटा सहयोगमा
3: र बीबीसी दर्शको पाठशाला अन्तर्गत बाल बालिकाहरूका निम्ति शिक्षामूलक सामग्री।
4: जुनसुकै विपदमा पनि सबैभन्दा जोखिममा बालबालिकाहरू रहने गर्छन्। बाढी पश्चात ती क्षेत्रका बालबालिकाहरूको मनोदशा प्रभावित भएका छन्। तर त्यो कसरी थाहा पाउने र त्यस्ता बालबालिकालाई कस्तो सहयोग कसरी दिलाउने भन्ने बारे हामीले बाल मनोचिकित्सक डाक्टर अरुण राज कुमारलाई सोधेका छौँ।
5: साधारणतया बालबालिकाहरू अलि डराउने, आत्तिने, सानसानो कुरामा झन्झनाट हुने, उनीहरूको डेली रुटिनमा अलिअलि चेन्ज हुने, निन्द्रा राम्ररी नआउने, कहिले काहीँ धेरै नै रिसाउने, उनीहरूको व्यवहारमा परिवर्तन आउन सक्छ। यदि बालबालिकाले आफैले देख्नु भएको छ, भोग्नु भएको छ या आफ्नो फ्यामिली परिवार बासहरू गुमाउनु भएको छ भने त्यसले डाइरेक्टली नै अफेक्ट गर्न सक्छ।
7: त्यस्तो अवस्थामा पुगेका बालबालिकाहरूलाई अन्य साधारण बालबालिकाहरूकै जस्तै अवस्थामा ल्याउनको लागि सकिन्छ?
5: धेरै जस्तो यस्तो बालबालिकाहरू टाइम हुँदै गएपछि अनि स्पेसली सपोर्ट हामीले दियौँ भने नर्मल अवस्थामै फर्किन्छन्। कहिले काहीँ कोही बालबालिकाहरू चाहिँ नि यसले गर्दा धेरै नै आत्तिने, राम्रो सुत्नै नसक्ने, अनि कहिले काहीँ चाहिँ नि एकदमै के बाँच्ने मरे पनि हुन्छ, सुसाइडल पनि हुने, त्यस्तो सिभियर प्रब्लम भयो भने चाहिँ नि स्पेसलिस्ट ट्रिटमेन्ट चाहियो। त्यो हाम्रो अहिले कान्ति बाल अस्पतालमा छ, साथमा मानसिक अस्पतालमा छ।
7: बालबालिकाहरूलाई परिवार, शिक्षक, शिक्षिकाले संवेदनशीलसँग कसरी व्यवहार, बोली वचन गर्न सकिन्छ?
5: हामी झर्किने भन्दा नि उनीहरूलाई यो किन भइरहेछ, कसरी भइरहेछ, उनीहरूलाई बुझ्न खोज्ने, उनीहरूको कुरा सुनिदिने। कोही मान्छेले खर्रको बोल्न चाहन्छन्, कोही मान्छेले यसको बारेमा बोल्न चाहन्छन्, किनभने बोल्यो भने झन् उनीहरूलाई बढी दुःख हुने हुन्छ। त्यो हिसाबले चाहिँ नि यदि कोही बोल्न चाहन्छन्, कुरा गर्न चाहन्छन् भने यसको बारेमा सुनिदिने भनेर सपोर्ट गर्नुभयो भने टाइम हुँदै गएपछि यो इम्प्रुभ हुँदै आउँछ।
4: उनी थिए बाल मनोचिकित्सक डाक्टर अरुण राज कुवर, साथी मनिका विश्वकर्मासँग कुरा गर्दै।
3: रसुवा, नुवाकोट, धादिङ लगायतका बाढी प्रभावित जिल्लामा करिब 1800 हेक्टर कृषि योग्य जमिन बगाएको सरकारको प्रारम्भिक अनुमान छ। ठूलो मात्रामा कृषि उत्पादन तथा भण्डारणमा पनि क्षति पुग्दा ती स्थानमा खाद्यान्न अभावको जोखिम रहेको प्रभावितहरू बताउँछन्। यसका साथै सड़क सञ्जालमा क्षति पुगेकाले सम्पूर्ण आपूर्ति प्रणालीमै अवरोध हुँदा प्रभावित क्षेत्रमा आउने दिनमा पनि खाद्य असुरक्षाको खतरा बढेको छ। यस्तो अवस्थामा खाद्य असुरक्षासँग जुझ्न के गर्न सकिएला भनेर हामीले राष्ट्रिय योजना आयोगको राष्ट्रिय खाद्य तथा पोषण सुरक्षा समन्वय समितिकी विज्ञ सदस्य डाक्टर यमुना घलेलाई सोधेका छौँ।
6: स्रोतको नै विनाश भयो, एउटा अन्नबाली एउटा कुरा भयो, पशुपन्छी एउटा कुरा भयो, होइन, अब माछा अर्को कुरा भयो, फलफुल अर्को कुरा भयो, त्यसै गरिकन त्यो भेगमा चाहिँ अवस्थित हाम्रा कृषिका कार्यालयहरू पनि धेरै सखाप भए, अब विलय भयो, र त्यो सँगसँगै कृषिलाई सेवा दिने अरू कार्यक्रमहरू पनि बैङ्कका कुरा भए, बिमाका कुरा भए, तीहरू पनि गए। र अर्को हामीले एक माछाको अनुसन्धान गर्ने माछाको अनुसन्धान केन्द्र पनि त्यही थियो त्रिशुलीमा, देशभरिकै लागि चाहिँ त्यो जानकारी दिने हाम्रो ठुलो अनुसन्धान केन्द्र थियो, त्यो पनि गयो। समग्रमा भन्ने हो भने यो खाद्य सुरक्षाको दृष्टिकोणले चाहिँ अलिक विकराल नै मलाई लाग्यो।
4: यस्तो अब सङ्कटको बेलामा स्थानीय जनताले चाहिँ के गर्ने त, कसरी खाद्य असुरक्षा कम गर्ने अथवा के हुन सक्छ उपाय?
6: एउटा चाहिँ हामीले कोभिडमा पनि एकदमै देखेको प्रभावकारी भएको खाद्य ब्याङ्कहरू, कि स्थानीय खाद्य ब्याङ्कहरूको चाहिँ सृजना गर्ने, बजार सुचारु नभएसम्म के गर्ने भन्ने हिसाबले त्यो स्थानीय सरकारको संयोजनमा त्यहाँ गर्नुपर्ने हो कि भन्ने अर्को लाग्छ मलाई। अहिले चाहिँ सबैजनाको घरमा विपत्ति छ र कतिजनाको घरको पुरुषहरू अथवा महिलाहरू अथवा काम गर्न सक्ने शक्ति गुमेको छ भनेदेखि सबैले आफ्नै खेती गर्न सक्ने अवस्था नहुन सक्छ। त्यसैले गर्दाखेरि कम्तीमा एउटा एक सिजनको लागि चाहिँ सामुदायिक तरिकाले खेती गर्ने सरकारको एउटा सहयोगमा ट्र्याक्टरहरूको सहयोग हुनसक्छ अथवा अरू मेसिनहरूको सहयोग हुनसक्छ। र तेस्रो कुरा चाहिँ कि अब त्यतापट्टि जतापट्टि असर कम परेको छ त्यताकोहरूको सहायता लिएर चाहिँ खास गरिकन स्थानीय हाटलाई चाहिँ एकदम सञ्चालनमा ल्याउनु पर्ने चाहिँ देख्छु।
3: उनी थिइन् राष्ट्रिय योजना आयोगको राष्ट्रिय खाद्य तथा पोषण सुरक्षा समन्वय समितिकी विज्ञ सदस्य डाक्टर यमुना गले साथी प्रतीक्षा खनालसँग कुरा गर्दै।
4: तपाईँ बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ। यो कार्यक्रम तपाईँ रेडियो नेपाल तथा 50 बढी सामुदायिक रेडियो स्टेशनहरू मार्फत सुन्न सक्नुहुन्छ। साथै यी जीवन उपयोगी सामग्रीहरू तपाईँ हाम्रो वेबसाइटमा गएर पनि हेर्न सक्नुहुन्छ।
3: अब प्रस्तुत छ बाल बालिकाका निम्ति शिक्षामूलक सामग्री बीबीसी दर्शको पाठशाला।
8: नमस्कार, बीबीसी दर्शको पाठशालामा म केशव कोइराला तपाईँलाई स्वागत गर्छु। यो श्रृङ्खलामा तपाईँ अङ्ग्रेजी भाषाका केही उपयोगी पदावली र व्याकरणका केही कुरा सिक्न सक्नुहुन्छ। तपाईँले अभ्यास गर्ने पर्याप्त अवसर पनि पाउनुहुन्छ। सुरुमा केही व्यक्तिले आफ्ना इच्छा व्यक्त गर्न भनेका वाक्यहरू सुनौ। यी इच्छाहरू वर्तमान हुन् कि विगतका? ठम्याउँदै गर्नुहोस् है त।
9: I wish I had more time.
10: I wish I were taller.
11: I wish I could travel more.
8: हो, उनीहरूले आफ्ना वर्तमानका इच्छा बारे नै कुरा गरेका हुन्, तर उनीहरूले चाहेको कुरा चाहिँ अहिले पुगेको छैन। त्यो जनाउन उनीहरूले आई विश सँगै क्रियापदको पास्ट टेन्स प्रयोग गरे। ध्यान दिनुहोस् है, क्रियापद पास्ट फर्ममा भए पनि हामी आफूले इच्छा गरेको कुरा अलिक फरक भइदिए हुन्थ्यो भन्ने भावना व्यक्त गर्दैछौँ। यो काल्पनिक परिस्थिति हो। We are talking about the things that are not possible. पहिलो वाक्यमा एक महिलाले आफूसँग धेरै समय भइदिएको भए हुन्थ्यो भनेकी थिइन्। सम्झनुहुन्छ? Please listen and check.
9: I wish I had more time.
8: हामी पास्ट टेन्समा जुनसुकै वर्ब पनि प्रयोग गर्न सक्छौँ। उदाहरणका लागि, I wish I lived in the countryside. I wish I knew the answer to this question. सुरुमा हामीले सुनेको दोस्रो वाक्यमा वक्ताले आफू अग्लो भइदिएको भए हुन्थ्यो भनेका थिए। उनले बी क्रियापदको पास्ट टेन्स वे प्रयोग गरे। उनले के भनेका थिए? सम्झनुहुन्छ? लिसन एन्ड चेक।
10: आई विश आई वर टुलर।
8: शुद्ध अङ्ग्रेजी बोल्दा वा लेख्दा विश भनेपछि वे प्रयोग गरिन्छ, तर तपाईँले वाज भनेको पनि सुनेको हुनुपर्छ। त्यो चाहिँ अनौपचारिक र बोलीचालीको भाषामा बढी प्रयोग हुन्छ। Let's listen to that.
10: I wish I was taller.
8: तेस्रो वाक्यमा वक्ताले आफूले चाहेको कुरा गर्न पाएको भए हुन्थ्यो भनेका थिए। त्यसो भन्न चाहे हामी क्यानको पास्ट टेन्स कुड प्रयोग गर्छौँ। ती वक्ताले आफूले अझ बढी यात्रा गर्न पाएको भए हुन्थ्यो भनेका थिए। सम्झनुहुन्छ? Listen and check.
11: I wish I could travel more.
8: ओके, अब हामी केही अभ्यास गरौँ। सीता आफ्ना काकाका छोरा छोरीको नजिकै बस्न पाए हुन्थ्यो भन्ठान्छिन्। यो इच्छा व्यक्त गर्न उनले के भन्नु पर्ला? लिसन एन्ड चेक।
9: आई विश आई लिव्ड नियर माइ कजन्स।
8: वेल डन। अनि अब्दुल चाहिँ आफू अझ तन्नेरी हुन पाए हुन्थ्यो भन्ठान्छन्। उनले के भन्नु पर्ला? लिसन एन्ड चेक।
11: आई विश आई वर यंगर। आई विश आई वाज यंगर।
8: हो, यो दुई तरिकाले भन्न सकिन्छ। अनि सोनीलाई आफू खर र अङ्ग्रेजी बोल्न सक्ने भए हुन्थ्यो जस्तो लाग्छ। उनले यो इच्छा कसरी व्यक्त गर्नु पर्ला? लिसन एन्ड चेक।
9: आई विश आई कुड स्पीक इङ्ग्लिश फ्लुएन्टली।
8: ग्रेट, उनले कुर भनिन्, किनकि उनले क्षमताबारे कुरा गरेकी हुन्। तर उनले यसो भने पनि हुन्छ,
9: आई विश आई स्पोक इङ्ग्लिश फ्लुएन्टली।
8: हामी विशको सट्टा इफ ओन्ली पनि प्रयोग गर्न सक्छौँ। यसको प्रयोग पनि विशको जस्तै हुन्छ र अर्थ पनि लगभग उस्तै, तर इफ ओन्लीको प्रयोग अलि बढी शक्तिशाली हुन्छ। यी मानिसहरू के भन्दैछन् सुनौ है त।
9: If only I had more money.
10: If only I were better at cooking.
11: If only I could study English every day.
8: कहिलेकाहीँ तपाईँले विश भएको वाक्यमा उड पनि आएको सुनेको हुनुपर्छ। केही उदाहरण।
9: I wish it would stop raining. Oh, I wish she would stop talking.
8: हो, हामी केही कुरा चित्त नबुझेको अवस्थामा विशसँग उड प्रयोग गर्छौँ। यी वक्ताहरूलाई जे हुँदै थियो त्यो चित्त बुझेको थिएन। उनीहरूलाई त्यो कुरा फेर्न पाए हुन्थ्यो भन्ने लागेको थियो। अब तपाईँ लीलाले सोधेका केही प्रश्नको उत्तर दिनुहोस् है त।
9: What do you wish was different about yourself?
8: तपाईँले आज यो भागमा आफ्ना इच्छा व्यक्त गर्ने तरिका सिक्नुभयो। अभ्यास गर्न चाहिँ नबिर्सिनु होला है।
3: अहिले सुन्नुभयो बोलीचालीलाई सहयोगी हुने गरी अङ्ग्रेजी भाषा सिकाउन बनाइएको बीबीसी दर्श पाठशालाको एउटा भाग। अब सुन्नुहोस् यसको अर्को भाग।
8: तपाईँलाई फेरि स्वागत छ। यो भागमा हामी आफूलाई बिसन्चो भएको कुरा बताउने तरिका सिक्छौँ। सुरुमा तीन व्यक्ति आफूलाई बिसन्चो भएको कुरा बताउन के भन्छन् त्यो सुनौ है त। अनि उनीहरूमध्ये कसलाई चाहिँ निको हुन लागेको छ त्यो ख्याल गर्नुहोस् है।
12: I've picked up a cold.
10: I've come down with the flu.
11: I'm just getting over a sore throat.
8: हो, तेस्रो व्यक्तिलाई निको हुन लागेको रहेछ। उनले getting over भन्ने फ्रेज प्रयोग गरे। You can get over an illness. यसको अर्थ बिरामी भएपछि निको हुँदैछ भन्ने हो। यो उदाहरणमा चाहिँ घाँटी दुख्ने समस्याबाट यदि तपाईँ कन्टिन्युस फर्म आइएम गेटिङ ओभर प्रयोग गर्नुहुन्छ भने चाहिँ त्यसको अर्थ यस्तो लाग्छ, म बिरामी भएपछि वा घाउ चोट लागेपछि निको हुने क्रममा छु। फेरि सुनौ है त।
11: I'm just getting over a sore throat.
8: कुनै खराब अवस्था वा अनुभूतिबाट मुक्त भएको जनाउन पनि गेट ओभर प्रयोग गर्न सकिन्छ। यो उदाहरण सुनौ।
9: My father didn't get the job he wanted. He was upset at first. But he's getting over it now.
8: यसको अर्थ यस्तो छ, आफूले चाहेको जागिर नपाएपछि बुवा दुखी हुनुहुन्थ्यो तर अहिले उहाँ त्यो भावनाबाट मुक्त हुँदै हुनुहुन्छ। हामीले सुरुमा सुनेका तीनवटा वाक्यमा दुईजनाले आफूलाई बिसन्चो भयो भनेका थिए। उनीहरूलाई के भएको थियो सम्झनुहुन्छ? पहिलो व्यक्तिले आफूलाई कोल्ड भयो र दोस्रो व्यक्तिले आफूलाई फ्लू भयो भनेका थिए। चिसो र रुगा लागेको जनाउन ती शब्दहरू प्रयोग हुन्छन्। आई ह्याभ अ कोल्ड, आई ह्याभ द फ्लू, आई ह्याभ अ कोल्ड, आई ह्याभ द फ्लू। केही भिन्नता याद गर्नुभयो? हामीले दुईटा फ्रेज पिकअप र कम डाउन विथ पनि प्रयोग गरेको सुन्यौँ। अनि कुनै रोग वा स्वास्थ्य सम्बन्धी समस्याले गाँज्यो भन्ने जनाउन कम डाउन विथ भनिन्छ। फेरि सुनौ है त।
12: I've picked up a cold.
10: I've come down with the flu.
8: अब उनीहरूमा कस्तो लक्षण देखिएको छ त्यो सुनौ।
12: I've got a high temperature.
10: I can't stop sneezing and coughing.
8: कसैलाई फीवर अर्थात ज्वरो आउँदा शरीर निकै तातो हुन्छ। A high temperature अथवा a temperature. I have a temperature. फेरि एकपटक सुनौ अनि दोहोर्याउ।
9: A temperature. I've got a temperature.
8: हामीले सुनेकाहरू लक्षण स्निज अर्थात् हाच्यौँ र कफ अर्थात् खोकी हुन्। फेरि सुनौ।
12: I've got a high temperature.
10: I can't stop sneezing and coughing.
8: आफूलाई चोटपटक लागेका मानिस के भन्छन् अब सुनौ। आफ्नो चोटपटक बारे कुरा गर्दा उनीहरू सबैजनाले प्रेजेन्ट पर्फेक्ट फर्म प्रयोग गरे, ह्याभसँग पास्ट पार्टिसिपल जोडेर। घटना पहिला भएको तर चोटपटक अझै बाँकी भएकाले हामी यो फर्म प्रयोग गर्छौँ। हामीले तीनवटा क्रियापद सुन्यौँ। आई ब्रोकन माई टो, मेरो खुट्टाको औँला भाँचिएको छ। आई कट माई फिङ्गर, मेरो औँला काटिएको छ। आई स्प्रेन माई एङ्कल, मेरो कुर्कुच्चो मर्किएको छ। अब केही अभ्यास गरौँ।
12: आई ब्रोकन माई टो,
10: आई कट माई फिङ्गर,
11: आई स्प्रेन माई एङ्कल।
8: म रुघाले ग्रस्त छु। तपाईँ यो वाक्य अङ्ग्रेजीमा कसरी भन्नुहुन्छ? Let's check.
9: I've come down with a cold.
8: मेरो खोकी निको हुँदैछ। यो चाहिँ कसरी भन्न सकिएला? Let's check.
9: I'm getting over a cough at the moment.
8: अब अन्तिममा मेरो खुट्टा काटेको छ। यो वाक्य चाहिँ कसरी भन्नुपर्छ? Let's check.
9: I've cut my leg.
8: Well done. आजलाई यति नै। सिकेका कुराहरूको अभ्यास गर्न चाहिँ नबिर्सिनु होला।
3: आजको लागि बीबीसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवनोपयोगी सामग्री बीबीसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रमबारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnewsnepalima सल्लाह सुझाव दिन सक्नुहुन्छ। हामी फेरि सोमबार उपस्थित हुनेछौँ। नमस्कार।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। हामी बागमती प्रादेशिक प्रसारण केन्द्रबाट बोलिरहेका छौँ। अबको यो समय विभिन्न लोक तथा दोहोरी गीतहरू सुनाउँदैछौँ। पहिलो लोक दोहोरी गीत लालबहादुर थापा, दिलु सलामी मगर र लक्ष्मी नेउपानेको स्वरमा सेमन्तमणि बराल र अर्जुन कोइरालाको लय सङ्कलनमा। आदरणीय श्रोताहरू, अहिले यो लोकदोहोरी गीतको लय सङ्कलन यहाँले सुन्दै हुनुहुन्छ। सेमन्तमणि बराल र अर्जुन कौशलको लय सङ्कलनमा।

अहिले लोकदोहोरो गीत सुन्दै हुनुहुन्थ्यो ज्योति राणा, हिमाल घले र बिमा कुमारी दुराको स्वरमा, चिनबहादुर र साथीहरूको लय सङ्कलनमा। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको यो बागमती प्रादेशिक प्रसारण केन्द्रबाट बोलिरहेका छौँ। साँझको 5:45 बज्न लागेको छ। अब सुन्दै हुनुहुन्छ उर्दू भाषामा समाचार।

अहिले सुन्नुभयो स्वदेश गान सरोज गोपाल, अरुण थापा, ज्ञानु राणा, बाबा राणा र साथीहरूको समूह स्वरमा, नवराज कार्कीको रचना, सरोज गोपालको सङ्गीतमा।

0: हस्त यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट प्रसारित सम्पूर्ण कार्यक्रमहरू यही सकिन्छ। अब यसपछि रेडियो नेपाल केन्द्रीय प्रसारणका कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। बागमती प्रादेशिक प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अहिले 6:10 पछि यहाँहरूले सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यस बेला साँझको 6 बज्न लागेको छ। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

यो रेडियो नेपाल हो। अब सुन मिश्रबाट प्रदेश समाचार सुन्नुहोस्। कोशी प्रदेश सभाको बैठकमा प्रदेश लोक सेवा आयोगको आर्थिक वर्ष 2082-83 सातौं वार्षिक प्रतिवेदन पेश भएको छ। प्रदेश सभाको आज बसेको बैठकमा प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री गोम्बु शेर्पाले पेश गर्नुभएको प्रतिवेदन सभामुख अम्बर बहादुर विष्टले सुशासन तथा योजना समितिमा पठाउने जानकारी दिनुभयो। यसअघि बैठकको शून्य समय तथा विशेष समयमा उठेका प्रश्नहरूको जवाब दिनुहुँदै आन्तरिक मामिला मन्त्री शेर्पाले सवारी अनुमति पत्रका लागि चिकित्सा मापदण्ड अनुसार काम भइरहेको बताउनुभयो। मन्त्री शेर्पाले प्रदेशमा विपद जोखिम क्षेत्रको नक्साङ्कन भइसकेको र वर्षेनी आवधिक हुने भन्दै ट्राफिक नियम विपरीत चलाउने सवारी चालकलाई कारवाही हुने जानकारी समेत दिनुभयो। यस्तै बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेपले बजेटमा असन्तुलन भएको असन्तुष्टि छिट्टै सम्बोधन हुने भन्दै प्रत्येक निर्वाचन क्षेत्रमा बहुवर्षीय योजना समावेश गर्ने प्रतिबद्धता जनाउनुभयो। मन्त्री लिङथेपले कोशी प्रदेशमा आर्थिक वर्ष 2082-83 पुँजीगत खर्च 72.73% भएको जनाउँदै यो अन्य प्रदेशको तुलनामा सकारात्मक रहेको धारणा राख्नुभयो। प्रदेश सभाको अर्को बैठक भोलि बिहान 11 बजे पुनः बस्नेछ। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ समक्ष कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले आर्थिक वर्ष 2082-83 नौ वार्षिक प्रतिवेदन पेश गरिएको छ। प्रदेश प्रमुख खापुङ समक्ष प्रदेशका मुख्य न्यायाधिवक्ता नारायण वस्तीले आज प्रतिवेदन प्रस्तुत गर्नुभएको हो। त्यस अवसरमा प्रदेश प्रमुख खापुङले न्यायाधिवक्ताको कार्यालयले प्रदेशमा कानून निर्माणमा दिएको सुझाव एवं सल्लाह महत्वपूर्ण रहेको धारणा राख्नुहुँदै कारागार र प्रहरी हिरासतको अनुगमन गरी सुधारका लागि दिएको सुझाव कार्यान्वयन हुने विश्वास जनाउनुभयो। त्यस अवसरमा मुख्य न्यायाधिवक्ता वस्तीले प्रदेशमा कानून शासनको बलियो उपस्थिति रहेको जनाउँदै आर्थिक वर्ष 82-83 62% मुद्दा फरचोट भएको जानकारी दिनुभयो। सरकारले उखु किसानलाई 1,50,00,000,000 रुपैयाँ अनुदान प्रदान गर्ने भएको छ। उखु उत्पादक किसानलाई प्रोत्साहन स्वरूप उपलब्ध गराइने अनुदान सम्बन्धी कार्यविधि स्वीकृत भएपछि अनुदान रकम प्रदान गर्ने भएको हो। अनुदान रकम बर्दिया रौतहट कैलाली कञ्चनपुरका किसानलाई वितरण गर्ने मन्त्रालयले जनाएको छ। सरकारले वार्षिक रूपमा उखु किसानलाई अनुदान स्वरूप प्रति क्विन्टल 70 रुपैयाँ प्रदान गर्दै आएको छ। लुम्बिनी प्रदेश

सरकारले फोहोर मैला व्यवस्थापन व्यवस्थित गर्न प्रादेशिक नीति निर्माण प्रक्रिया अघि बढाएको छ। यस क्रममा शहरी विकास, ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयको समन्वयमा दाङको भालुबाङमा आयोजित कार्यशालामा सहभागी सरोकारवालाले फोहोर मैला व्यवस्थापन तीनै तहका सरकारको साझा जिम्मेवारी भएकोले स्पष्ट नीति, कानुनी आधार, पूर्वाधार र प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। प्रदेश स्तरीय फोहोर मैला व्यवस्थापन नीति आवश्यक रहेको जनाउँदै उहाँहरूले नीति निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो। त्यस अवसरमा मन्त्रालयका सचिव चूर्ण बहादुर ओलीले फोहोर मैला व्यवस्थापनमा स्थानीय तहदेखि सँगसम्म समन्वय, सहयोग र जिम्मेवारी आवश्यक रहेको बताउनुभयो। लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर दिल्ली राज आचार्यले तर्जुमा गरिएका नीति निर्माणको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो। पोखरा महानगरपालिका 28 कालिकामा आज बिहान भएको स्कुल बस दुर्घटनामा 5 जनाको मृत्यु भएको छ भने अन्य 14 जना घाइते भएका छन्। दुर्घटनामा परि मृत्यु हुनेमा पोखरा महानगरपालिका 28 माझठानी की 13 वर्षीय ममता तिवारी, सोही ठाउँका 14 वर्षीय असीम कणेल, कक्षा 10 अध्ययनरत माझठानी की 14 वर्षीय रोमिका नेपाली र माझठानीकै कक्षा 10 अध्ययनरत शुभेच्छा तिवारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार उपचारका लागि लिफ्ट मागेर सोही बसमा सवार भएका पोखरा 28 निवासी 65 वर्षीय बाबुराम तिवारीको पनि दुर्घटनामा मृत्यु भएको छ। घाइते 14 जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। यसैबीच पोखरा महानगरपालिकाले बस दुर्घटनाको छानबिन गर्न 5 सदस्यीय समिति गठन गरेको छ। बेनी जोमसोम कोर्ला सडक खण्ड अन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्यागदीको पोखरे बगर पुलको पहुँच मार्ग 11 दिनपछि पुनः जोडिएको छ। बाढीले अन्नपूर्ण गाउँपालिका 2 र 6 को सिमानामा रहेको पुलको पोखरे बगरतर्फको करिब 20 मिटर पहुँच मार्ग बगाएको थियो। सडकलाई पूर्ण रूपमा सञ्चालन योग्य बनाउन सतह मिलाउने लगायत बाँकी काम भोलिसम्म सम्पन्न गर्ने लक्ष्य रहेको बेनी जोमसोम कोर्ला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। मानवाधिकार तथा शान्ति समाजले मुगुका दलित समुदायका विपन्न 20 जना बालबालिकालाई 10,000 रुपैयाँका दरले 2,00,000 को छात्रवृत्ति प्रदान गरेको छ। 10 विद्यालयका विपन्न दलित विद्यार्थीलाई 10,000 का दरले छात्रवृत्ति वितरण गरिएको हो। शान्ति समाजले 2080 सालदेखि लगातार 3 वर्षसम्म छोरी पढाओ, गरिमा बढाओ भन्ने आह्वान सहित कर्णालीका बालिकाहरूलाई 27,96,000 को छात्रवृत्ति प्रदान गरेको थियो। सोही कार्यलाई निरन्तरता दिन 2082 सालमा समाजले स्थापना गरेको अक्षय कोषबाट प्राप्त हुने ब्याज रकमबाट विकट कर्णालीका 20 जना बालिकालाई यस वर्षको छात्रवृत्ति प्रदान गरिएको हो। यसका साथै प्रदेश समाचार सकियो। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

0: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। आदरणीय श्रोता, अब हामी प्रस्तुत गर्दैछौँ आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अहिले केही छिनपछि यहाँहरूलाई सुनाउनेछौँ कार्यक्रम बालबाटिका। 6:40 कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम सुन्न सक्नुहुनेछ अनि साँझ 7 बजे समाचार सुन्नुहुनेछ। 7:25 समसामयिक विषयमा तयार पारिएको कार्यक्रम घटना र विचार प्रस्तुत हुनेछ। 7:45 काठमाडौँ उपत्यकामा खानेपानी कार्यक्रम प्रस्तुत हुनेछ। बेलुकी 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। 8:10 आदर्श जीवन कार्यक्रम सुन्नुहुनेछ। 8:30 विभिन्न लोकगीतहरू सुनाउनेछौँ। राति 9 बजे समाचार सुन्न सक्नुहुनेछ। 9:20 यहाँहरूले सुन्न सक्नुहुनेछ हाम्रो स्वास्थ्य कार्यक्रमको पुनः प्रसारण। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। त्यसपछि विभिन्न लोकगीतहरूलाई समेटिएको कार्यक्रम रोधी प्रस्तुत हुनेछ अनि राति 11 बजे समाचार सुन्न सक्नुहुनेछ। राति 11 बजेको समाचार सँगसँगै आजका हाम्रा सम्पूर्ण प्रस्तुतिहरू सम्पन्न हुनेछन्। त्यसपछि पनि रेडियो नेपालको प्रसारण भने निरन्तर सुन्नुहुनेछ। रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीतबाट मनोरञ्जन गराइरहनेछौँ। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
3: विपद बाजा बसाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
2: हल्लाको पछि नलागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
3: रेडियो नेपालद्वारा जनहितका लागि।
0: यो सचेतनामूलक सन्देशसँगै अब हामी कार्यक्रमहरू प्रसारण गर्दैछौँ। पहिले सुन्नुहुनेछ कार्यक्रम बालबाटिका। त्यसपछि 6:40 कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम प्रसारण हुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: नमस्कार मेरा प्यारा प्यारा भाइ बहिनीहरू, कार्यक्रम बाल बाटिका लिएर प्रविधि संयोजन तर्फका दाजु रामकृष्ण शाहसँगै म तपाईँहरूकै दिदी विष्णु देवी पौडेल उपस्थित भइसकेका छौँ। यो कार्यक्रम हरेक हप्ता शुक्रबार यस्तै समय आउने गर्दछ। यो कार्यक्रममा म भाइ बहिनीहरूसँग कुराकानी गर्नेछु र भाइ बहिनीहरूकै विचार र अनुभव सुन्नेछु, सुनाउनेछु। आजको कार्यक्रममा हामी देवघाट 5 तनहुँमा अवस्थित हरिहर सन्यास आश्रम परमानन्द संस्कृत गुरुकुल विद्यापीठममा कक्षा 8 अध्ययनरत सौरभ बस्याल र कक्षा 11 अध्ययनरत अन्वेष कणेलसँग गरिएको कुराकानी सुनाउनेछौ। आउनुहोस् भाइ बहिनीहरू, उहाँहरूसँग गरिएको कुराकानी एकैछिन सुनौ। नमस्कार, स्वागत छ तपाईँहरूलाई कार्यक्रम बाल बाटिकामा।
1: नमस्कार।
0: तपाईँहरूको नाम के हो, तपाईँहरूको स्कुल कहाँ छ र तपाईँहरू कहाँ बस्नुहुन्छ?
2: नमस्कार, मेरो नाम सौरभ बस्याल।
3: नमस्कार, मेरो नाम अन्वेष कणेल र हामी श्री परमानन्द संस्कृत गुरुकुल विद्यापीठममा अध्ययन गर्छौँ र हामी चाहिँ यही विद्यापीठमको आवासमै बस्ने गर्छौँ।
0: हजुर, तपाईँहरू गुरुकुलमा बस्नु हुँदो रहेछ। कार्यक्रमको सुरुवातै गरौँ तपाईँहरूको दैनिकीबाट। गुरुकुलमा बस्दाको दैनिकी सुनाउनुहोस् न हामीलाई।
3: गुरुकुलमा बस्दाको दैनिकी चाहिँ हामी बिहानै 4 उठ्ने गर्छौँ र 4 उठेर चाहिँ हामी आफ्नो नित्यकर्महरू स्नान इत्यादि सबै गरेर जप सन्ध्या गरेर हामी चाहिँ थोरै समय लगभग आधी घन्टा 1 जति आफ्ना पाठ्य पुस्तकहरू अध्ययन गर्ने पढ्ने गर्छौँ र त्यसपछि चाहिँ हाम्रो यहाँ हरिहर मन्दिर रहेको छ हाम्रो यही आश्रममै र यहीँ हरिहर मन्दिरमा पूजा दैनिकी पूजा हुने गर्छ र हामी यही मन्दिरमा नै यो आरतीमा जाने गर्छौँ। आरती पुष्पाञ्जली हुन्छ, यहाँ भगवान्को आराधनाहरू हुन्छ र त्यसपछि उहाँ आराधनाबाट हामी फर्केर चाहिँ हामी हाम्रो बिहान चाहिँ हामी नास्ताको समय हुन्छ। नास्ताको समय लगभग हाम्रो 6-30 हुने गर्छ र हामी नास्ता ग्रहण गरेर चाहिँ हाम्रो त्यसपछि आफ्नो बिस्तारै अध्ययन सुरु हुन्छ, कक्षागत रूपमा अध्ययन सुरु हुन्छ र फेरि त्यसपछि चाहिँ अब लगभग 4 पिरियड पछि चाहिँ हाम्रो भोजनको समय हुन्छ र हामी नियमित रूपमा नै सबै सँगै गएर भोजनालयमा सँगै बसेर मन्त्रहरू उच्चारण गरेर भोजन गर्ने गर्छौँ र भोजन पश्चात चाहिँ पुनः हामी आएर आफ्नै कक्षाका ड्रेसहरू लगाएर फेरि कक्षामा गएर पढ्ने गर्छौँ र त्यसपछि चाहिँ लगभग 2:30 हाम्रो कक्षा समाप्त हुन्छ र हामी चाहिँ त्यसपछि आउँछौँ र आफ्ना अब लुगा धुने सबै आफ्ना अरू क्रियाहरू गरेर चाहिँ हाम्रो 1 जति खेल्ने समय हुन्छ र हामी 1 खेलिसकेपछि हाम्रो फेरि सन्ध्या वन्दन इत्यादिको समयहरू हुने गर्छ र अनि हामी त्यसपछि आफ्नो सन्ध्या सायङ्कालीन जपहरू गर्छौँ र त्यसपछि हाम्रो फेरि मन्दिरमा चाहिँ सायङ्कालीन पूजा हुने गर्छ र हामी सबै वहीँ मन्दिरमै पुग्छौँ र भगवान्को आराधना गर्छौँ। त्यसपछि पूजा सकिएपछि हामी आफ्नो कोठामा आउँछौँ र त्यसपछि हाम्रो फेरि भोजनको समय हुन्छ, सायङ्कालीन भोजन र त्यसपछि हामी जान्छौँ सबै एकैचोटि। त्यसपछि फेरि राति पनि त्यही अनुसारले मन्त्र उच्चारण गरेर त्यसपछि हामीले भोजन गर्ने गर्छौँ र त्यसपछि चाहिँ हामी आफ्नो कोठामा आएर आफ्ना दिउँसोभरि पढाइ भएका सबै पाठ्य पुस्तकहरूको गृह कार्यहरू गर्छौँ र आफ्नै त्यही पुस्तकहरू पढ्ने गर्छौँ। त्यसपछि चाहिँ हामी लगभग 10 शयन गरेर फेरि बिहान 4 उठ्छौँ।
0: गुरुकुलको दैनिकी सुन्दाखेरि त सानो सानो भाइ बहिनीहरूलाई अचम्म लागेको छ होला है अन्वेषी।
3: हजुर,
0: अन्वेषीले कक्षा कतिमा पढ्नुहुन्छ?
3: म अहिले चाहिँ कक्षा 11 अध्ययन गर्छु।
0: गुरुकुलमा चाहिँ कुन कुन विषय पढाइ हुन्छ अन्वेषी, हामीलाई सुनाइदिनुहोस् न।
3: हाम्रो गुरुकुलमा चाहिँ
0: हाम्रो
3: वेद, संस्कृत व्याकरण, भाषा व्याकरण, ज्योतिष, सामाजिक, गणित, नेपाली, अङ्ग्रेजी जस्ता सबै प्रकारका विषयहरू पढाइ हुन्छन्।
0: वेदको पढाइ हुन्छ भन्नुभयो, वेद वा शास्त्रको ज्ञान चाहिँ किन हुनुपर्छ जस्तो लाग्छ सौरभ बस्यालजीलाई र अन्वेष कणेलजीलाई?
3: यो वेद र शास्त्रको ज्ञान चाहिँ किन हुनुपर्छ जस्तो लाग्छ भने हाम्रो वेदले वेद उच्चारण गर्नाले चाहिँ हाम्रो मन शुद्धिकरण हुन्छ र हामीले यो पढ्नाले चाहिँ हाम्रो ग्रन्थ रक्षा पनि हुन्छ र हामीले शास्त्रहरू अध्ययन गर्नाले हाम्रो आचरण सबै कुरामा हामी राम्रो हुँदै जान्छौँ, शास्त्रहरूले हामीलाई राम्रो बनाउँछ। त्यसैले चाहिँ वेद र शास्त्रहरू अध्ययन गर्न एकदम राम्रो हुन्छ।
0: अन्वेष कणेलजी र सौरभ बस्यालजी, तपाईँहरू चाहिँ गुरुकुलमा बस्नुहुन्छ, तपाईँहरूलाई मनपर्ने एउटा श्लोक या मन्त्र केही छ भने हामीलाई सुनाइदिनुहोस् न त।
3: हामीलाई मनपर्ने हामी चाहिँ एउटा श्लोक सुनाउँछौँ। ॐ ध्याय नित्यं महेशं रजतगिरिनिभं चारुचन्द्रावतंसं रत्नाकल्पोज्ज्वलाङ्गं परशुमृगवराभीतिहस्तं प्रसन्नं
1: पद्मासीनं समन्तासुतममरगणैर् व्याघ्रकृत्तिम्बसानम् देश्वाद्यं विश्ववन्द्यं निखिलभयहरं पञ्चवक्त्रं त्रिनेत्रम्।
3: धन्यवाद
0: हजुर। हामीले यो श्लोक त सुन्यौं, आनन्द लाग्यो, तर के भन्नु भएको यो श्लोकबाट सुनाइदिनुहोस् न नेपालीमा।
3: यो श्लोकमा चाहिँ कि यो खास श्लोक चाहिँ हामीले यो शिवजीलाई आराधना गर्न प्रयोग गरिन्छ। यो चाहिँ हामीले अब शिवजीको बारेमा यसमा चाहिँ वर्णन गरिएको छ, शिवजीको स्वरूप यस्तो छ, शिवजीले हातमा त्रिशूल लिनुभएको छ, शिवजीले जटा पाल्नु भएको छ, शिवजीको घाँटीमा नाग हुनुहुन्छ, यस्ता शिवजीको हरेक चिजको वर्णन गरिएको छ। ल शिवजीलाई हामीले नमस्कार गर्छौँ, शिवजीलाई हामीले पूजा गर्छौँ, शिवजीको हामीले आराधना गर्छौँ भनेर भन्न खोजिएको छ।
0: भनेपछि एकचोटि अब हामी सौरभ बस्यालजीको पनि कुरा सुनौँ है। सौरभजी कता जानुभयो? सौरभजी
2: हजुर,
0: तपाईँ त सानो हुनुहुन्छ है, तपाईँलाई गीत गाउन कविता भन्न केही आउँछ भने सुनाइदिनुहोस् हामीलाई।
2: हजुर, म कविता भन्न जानेको छु।
0: ल सुनाउनुहोस्।
2: शीर्षक रहेको छ शरद छन्द भुजङ्ग प्रेय भई अन्त वर्ष शरद आज आयो र संसार उल्लास मालौ रमायो रङ्गीन सौन्दर्य पाखा पखेर यतै चिर गर्छन् खुसी भई बचेर हरायो हिलो गाउँ हो स्वच्छ राम्रो छ सौन्दर्यले पूर्ण संसार हाम्रो छयो चित्त लौ चञ्चले मानवीय लग्यो स्वर्गमा वायुले सार दिय सुधाले पिएका सरी छन् हिमाला छपाखा पखेरा र बेसी विशाल यहीले कवेसी शरदले रमायो निशा चन्द्रको कान्तिले जगमगायो न तातो न गर्मी दुवै छन् समान भयो स्वच्छ हावा खुला आसमान शरदले गुहार्यो दसैँ औ तिहार मिटायो सबै दुःख पीडा र हार कयौँ फुलले शान्तिको प्रेम छर्छन् यहाँ बुद्धले दर्दको घाउ पुर्छन् यहाँ बुद्धले दर्दको घाउ पुर्छन्। धन्यवाद।
0: कस्तो राम्रो कविता सुनाउनु भयो, हामीलाई त कस्तो खुसी लाग्यो, कस्तो आनन्द लाग्यो नि।
2: धन्यवाद।
0: यति सानो भएर पनि यस्तो राम्रो कविता भन्न तपाईँलाई कसले सिकाएको, आफै लेख्नु भएको कि साथीहरूले या गुरुहरूले सिकाउनु भएको तपाईँलाई?
2: गुरुहरूले सिकाउनु भएको हामीलाई।
0: ए हो, अब एकचोटि अन्वेषजीसँग कुरा गरौँ ल। अन्वेषजी, आजको आधुनिक शिक्षा र गुरुकुलको शिक्षामा चाहिँ के फरक छ जस्तो लाग्छ तपाईँलाई?
3: मलाई आधुनिक शिक्षा र गुरुकुलीय शिक्षामा चाहिँ के फरक छ जस्तो लाग्छ भने हाम्रो गुरुकुलीय शिक्षा चाहिँ हाम्रो धर्म अनुसारको हाम्रो आचरण सबै कुराहरूलाई मध्यनजर गरेर हाम्रो दैनिकी पनि उस्तै हुन्छ, सबै अनुसारको हामीलाई त्यस्तै अनुसारले शुद्ध बनाउन, राम्रो बनाउन र एकदम हाम्रो चाहिँ चरित्र निर्माण गर्नलाई यहाँ धेरै गुरुहरूले मिलेर खटिराख्नु भएको पनि हुन्छ र हामीले पनि त्यस्तै आचरणहरू गरिराख्नु परेको हुन्छ र त्यही अनुसारले यो गुरुकुलीय शिक्षा चाहिँ एकदमै हाम्रो लागि जीवनोपयोगी जस्तो हुन्छ। र आधुनिकीय शिक्षामा चाहिँ के हुन्छ भन्दा अहिले अब आधुनिकीय शिक्षा चाहिँ हाम्रो करियरहरू इत्यादिमा धेरै फोकस गरेर त्यो उसलाई चाहिँ एकदम राम्रो बनाउनको लागि भइरहेको हुन्छ र आफ्नो चरित्र निर्माणको लागि चाहिँ गुरुकुलीय शिक्षा चाहिँ एकदम महत्त्वपूर्ण हुन्छ र आधुनिकीय शिक्षा पनि एकदमै राम्रो नै हुन्छ।
0: अब दुईजना सँगै दुईजनाको विचार सुन्छु। संस्कृत शिक्षा पुरा भइसकेपछि चाहिँ समाजका लागि तपाईँहरूले के गर्न चाहनुहुन्छ? सुरुमा सौरभजीको सुनौ।
2: हामीले अरूलाई पढाउने र धर्म शास्त्रको बारेमा सिकाउन चाहन्छौँ। यो हाम्रो शास्त्र कस्तो छ, कति राम्रो छ भनेर जान्ने बनाउन चाहन्छौँ।
0: अब अन्वेषजीको पनि विचार सुनौ।
3: मैले चाहिँ यो संस्कृत शिक्षा सकिसकेपछि चाहिँ मैले के गर्न चाहन्छु भने, यही संस्कृत शिक्षाबाट नै अब अघि बढ्न इच्छुक भएका मान्छेहरूलाई चाहिँ यसको अब फाइदाहरूको बारेमा बुझाउने र यसकै बारेमा प्रचार प्रसारणहरू गर्ने, हाम्रो धर्मको बारेमा धेरै प्रचारहरू गर्ने र यसलाई नै अगाडि बढाउने र यसको बारेमा सबैलाई ज्ञान दिने, यस्तै चिजहरू गर्न चाहन्छु।
0: तपाईँहरूलाई अब फेरि केही सुनाउन मन लागेको छ? कथा, कविता या कुनै श्लोक, मन्त्र जे सुनाउँदा पनि हुन्छ।
3: मैले एउटा कविता सुनाउन चाहन्छु। मेरो कविताको शीर्षक चाहिँ देवघाट रहेको छ र मेरो कविता चाहिँ पञ्चचामर छन्दमा रचित छ र मेरो कविता यसरी सुरु हुन्छ।

यहाँ छ भव्य ईश तुल्य सन्तको समागम, छ शास्त्रको कुटी अनन्त साथमा छ साधना, लता र गुल्म पालुवा भरी छ शास्त्र खोलत, गरुम धेर के कुरा शिला स्वयं छ वैभव, लुकेर बस्दछन् यी काव्य कन्धरा कुना भरी, टिपेर सक्नु खै अतृप्त सिद्धिदैन केही गरी, अनेक फूल फुल्दछ।

0: पापबाट मुक्त हुन्छ जीवन। हजुर धन्यवाद।
1: अन्वेषजीले कस्तो राम्रो कविता सुनाउनु भयो। गुरुकुलमा पढ्दा सबैभन्दा रमाइलो चाहिँ के लागिराखेको छ? घरको चाहिँ कतिको याद आउँछ र तपाईँहरूको लागि घरको याद आउँदाखेरि चाहिँ के गर्नुहुन्छ? परिवार त सँगै हुनुहुन्न, गुरुकुलमा त पक्कै पनि आफूलाई चाहेको बेलामा फोन गर्न पनि सकिँदैन, मोबाइलहरू पनि चलाउन पाइँदैन भन्ने सुनेको छु मैले गुरुकुलमा। के यो मैले सुनेको साँच्ची हो त अन्वेषजी र सौरभजी?
0: हजुर, हामीले मोबाइल चाहिँ त्यस्तो चलाउन पाइँदैन, तर यहाँ फोन घर फोन गर्नको लागि चाहिँ यहाँ एउटा ल्यान्डलाइन उपलब्ध छ र त्यहीँबाट चाहिँ आफूले गर्ने अथवा घरबाट पनि आउने गर्छ। हामी त्यहीँबाट घर कहिले काहीँ लगभग 2-3 हप्तामा एकचोटि त्यस्तै कुराकानीहरू गरिरहेका हुन्छौँ बेला बेला।
1: गुरुकुलमा पढ्दाखेरि सबैभन्दा रमाइलो लागेको कुरा चाहिँ के हो?
0: हामीलाई सबैभन्दा गुरुकुलमा पढ्दा रमाइलो लाग्ने कुरा चाहिँ हामी अब यहाँ सबै विद्यार्थीहरू सँगै बस्ने गर्छौँ र सँगै बसेर एउटा अब जे कुरा पनि हामी सँगै गर्ने गर्छौँ, भोजन सँगै गर्छौँ, हामी खेल्छौँ सँगै, हामी आफ्ना अब अतिरिक्त क्रियाहरू हामी कपडाहरू सँगै धुने गर्छौँ र यस्तै यस्तै चिजहरूमा सबै साथीहरू सँगै भएर बसेको, सँगै कार्यहरू गरेको, यस्ता चिजहरूमा चाहिँ हामीलाई धेरै रमाइलो लाग्छ र यसैमा मजा एउटा आनन्द पनि हुन्छ।
1: हजुर, रमाइलो र आनन्दको कुरा त गर्यौँ, नरमाइलो र दुःख पनि त लाग्छ होला नि परिवारसँग टाढा बस्दाखेरि?
0: हजुर, दुःख पनि त्यस्तै लाग्छ, तर सुरु सुरुमा हामी अब यहाँबाट चाहिँ अब कक्षा 6 नै पढाइ सुरु हुने गर्छ र 6-7 हुँदाखेरि 6-7-8 बिस्तारै सुरु सुरुमा चाहिँ अलि बढी याद आउने गर्थ्यो घरको, र आजकल पनि आइरहेको हुन्छ, भाइहरू बेला बेलामा कुरा गर्छन् र कसैलाई त्यस्तो याद आउने यताउति भयो भने चाहिँ अब गुरुहरूले घर कुरा गराइदिने, यस्तो घरकालाई बोलाइदिने, घरको कोही मान्छेलाई यहाँ भेट्न बोलाइदिने यस्तो गर्नुहुन्छ र 10-11 पुगिसकेपछि चाहिँ अब त्यो एउटा बानी परिसक्दो रहेछ र त्यसपछि चाहिँ त्यस्तो धेरै चाहिँ आउँदैन, कहिले काहीँ चाहिँ आइराख्ने गर्छ र त्यतिखेर हामी चाहिँ अब यहीँ गुरुहरूसित बसेर यहीँबाट घर कुरा गरेर आफू बस्ने गर्छौँ।
1: हजुर, अब तपाईँहरूलाई फेरि के सुनाउन मन लागेको छ?
0: सुनाउन हाम्रो एउटा गुरुकुल गीत पनि रहेको छ।

आस हुन्छ पुगेपछि हाम्रो गुरुकुल, विकारको नाश हुन्छ पुगेपछि हाम्रो गुरुकुल, संस्कृतको धरोहर अध्यात्मको केन्द्रबिन्दु खरसुको त्यो

0: जधानी स्वर्ग जस्तै हाम्रो गुरुकुल हरिहरको वास स्थल सधैँ सधैँ परमानन्द गुरुकुल।
1: धन्यवाद।
2: सौरभजीलाई पनि के सुनाउन मन लागेको छ?
3: एउटा श्लोक भन्न चाहन्छु।
2: ल भन्नुहोस्।
3: ओम कर्पूर गौरम करुणावतारम संसार सारम भुजगेन्द्रहारम सदावशन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि भवं भवानी सहितं नमामि। धन्यवाद।
2: लगभग अब हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौँ। जाँदा जाँदै गुरुकुलमा पढ्न चाहने बच्चाहरूलाई चाहिँ तपाईँहरूले के भन्न चाहनुहुन्छ?
0: गुरुकुलमा पढ्न चाहने बच्चाहरूलाई चाहिँ हामीले यही भन्न चाहन्छौँ कि यो अब आफूलाई एकदम नैतिकवान बनाउन, आफूलाई आचारवान बनाउन, आफ्नो आचारहरूलाई शुद्ध गराउन, आफ्नो दैनिकी राम्रो गराउन, आफूलाई स्वस्थ गराउनको लागि, हरेक चिज आफूलाई एकदम राम्रो गराउनको लागि, आफ्नो चरित्र निर्माण गर्नको लागि यो एकदम राम्रो अवसर हो।
2: भाइ बहिनीहरू, भर्खरै सुन्नुभयो कक्षा 8 अध्ययनरत सौरभ बस्याल र कक्षा 11 अध्ययनरत अन्वेष कडेलसँग गरिएको कुराकानी। हस्त भाइ बहिनीहरू, आजको यो कार्यक्रमबाट बिदा हुने बेला पनि भइसकेको छ। अर्को हप्ता यसै समय भाइ बहिनीहरूसँग गरिएको कुराकानी लिएर अवश्य आउनेछु। आजको यो कार्यक्रमबाट प्रविधि संयोजन तर्फका दाजु रामकृष्ण शाह सँगै म तपाईँहरूकै दिदी विष्णु देवी पौडेल पनि बिदा भए।

0: कृषि वन तथा पर्यावरण मन्त्रालय कृषि संचार तथा मानव संसाधन विकास केन्द्रद्वारा उत्पादित कार्यक्रम तपाईँकै जेजे र तपाईँकै बुढियामा तपाईँकै चिर परिचित बुढियामासँग कृषि विज्ञ एवं कृषि प्राविधिक सँगको भलाकुसारी कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा
1: कृषक दाजुभाइ तथा दिदीबहिनी आजको कार्यक्रममा तपाईँकी बुढियामा कहाँ पुगेर कोसँग के कुराकानी गर्दै हुनुहुन्छ त आउनुहोस् कार्यक्रम सुन्नतर्फ लागौं।
2: बिहान 9 बजेदेखि बारीमा काम गर्दा गर्दा गर्दा गर्दा हैरान भएँ। तिर्खनी लाग्यो, भोक पनि लाग्यो। अब यसो चिया खाजा खानु पर्ला भित्र पसेर।
3: आमा के गर्दै हुनुहुन्छ?
2: ओहो, को हो? शान्ति डाक्टर साहब जस्तै लाग्यो त। अनि शान्ति डाक्टर साहब होइन, कताबाट आउनुभयो नि आज?
3: यसो पल्लो गाउँतिरबाट घुम्दै घुम्दै आएको, आमालाई नि भेटेर जाऊँ भनेर नि।
2: ओहो, नानीसँग भेट नभएको कति धेरै भइरहेको थियो। म त अत्यास लाग्छ नानी, कहिले काहीँ देखिरहने मान्छेलाई देख्न पाइनँ भने आइदिने हुन्थ्यो यसो कहिले काहीँ।
3: त्यही भएर म पनि यसो बाटै नबिराइकन आएको नि आमा।
2: हो नि नानी, आउँदै जाँदै गयो भने माया म हुँदो रहेछ, सम्झना नि आउँदो रहेछ। आएन भने त को हो को हो नानी, के गर्नु?
3: के गर्दै हुनुहुन्छ त आमा? अनि थकित देखिनुहुन्छ त।
2: हेर्नु न नानी, हामी किसानीलाई के हुनु र? बिहान 9 बजे खाना खाएर बारीमा पसेको, बारीको काम गर्दा घाँस काट्दा। अब यी गाईबस्तु पालेका छन्, बाख्रा पाठा पालेका छन्, यिनीहरूलाई घाँस दिएन अनि कराउँछ, दुध दिँदैनन्। त्यही त हो नि नानी, हामी किसानीले गर्ने त्यही हो। अनि मलाई त एकदम यो घाममा काम गर्दा गर्दा गरेर थकाइ नि लाग्यो, तिर्खनी लाग्यो, भोक पनि लाग्यो। अब यहाँ भित्र छिरेर चिया सिया खाजा साजा बनाऊ भनेर नानी आउनु है, यहाँ बस्नु, चिया खाएर जानु। अब
3: भइहाल्छ नि आमा, आमाको हातको मिठो चिया खानु पर्यो अब।
2: हुन्छ नानी, यहाँ अहिले त भैँसी ब्याएको छ, म मिठो दुध हालेको चिया पकाउँछु, खानुपर्छ है नानी।
3: हुन्छ हुन्छ आमा।
2: होइन नानी, त्यो पल्ला घरको हर्केको छोरो हेर्नु न, हिजो अस्तिसम्म त राम्रो देखेकी थिएँ मैले, आज त हतार हतार दौडाएर हस्पिटलतिर लगेको देखेँ नानी। अनि के भएको भन्दा त कुकुरले टोकेर पो हस्पिटल लगेको भन्दै दौडाउँदै थिए। यस्तो जाबु कुकुरले टोक्दा पनि हस्पिटलतिर लानु पर्छ र भन्यो नानी।
3: पर्छ नि आमा, कुकुरबाट पनि मान्छेमा धेरै प्रकारको रोग सर्छ, त्यसमध्ये एउटा रेबिज भन्ने रोग छ, सुन्नु भएको छ?
2: ओहो, नाम चाहिँ कता कता सुने जस्तो लाग्छ नानी।
3: रेबिज भनेको एउटा भाइरसले लाग्ने रोग हो। कस्तो भने, जति पनि स्तनधारी मान्छे पशु वस्तु जति पनि छ तिनीहरूलाई चाहिँ त्यसले संक्रमण गर्छ, त्यो रोग लाग्छ। फेरि कस्तो डरलाग्दो रोग छ भने नि आमा, यो रोग लागिसकेपछि, लक्षण देखिसकेपछि नि कुनै पनि पशु वस्तु होस् चाहे मानिस होस् बस्दैन कि। त्यही भएर यो रोग भनेको लाग्नै नदिनु पर्यो।
2: हजुर,
3: त्यही भएर अब अहिले त जताततै मान्छेले सुनेको छ नि त यो रोगको बारेमा।
2: हजुर,
3: त्यो भएर पनि ए रेबिज लाग्यो कि भन्ने डरले लिएर जानु भयो होला।
2: मलाई त लाग्दै थियो नानी, एक दुई दिन पछि पनि त लगे हुन्थ्यो नि, बा घरमै निको हुन्थ्यो कि जस्तो लागिरहेको थियो क्या।
3: त्यस्तो हुँदैन नि आमा, यो रोग त एकदमै डरलाग्दो रोग हो, सबै डराउनु पर्छ, किनभने यसको उपचार छैन कि। जस्तै तपाईँको मान्छेलाई अथवा कुनै पशु वस्तुलाई टिबी लाग्ला रे होइन, कुनै एउटा जीवाणुले लायो भने चाहिँ जीवाणु विरुद्धको औषधि हुन्छ, तर एउटा त भाइरस विरुद्धको औषधि नै छैन। तर यो भाइरस पनि फेरि यति डरलाग्दो, यति दर्दनाक भाइरस छ कि आमा, यो लायो र यो भाइरस लायो मान्छेमा अथवा कुनै पशु वस्तुमा लक्षण देखियो भने हामीले बचाउनै सक्दैनौँ, त्यसको मृत्यु त 100% नै हो।
2: ओहो, नानीको कुरा सुन्दा त मलाई साह्रै डर लागेर आयो रोगदेखि त।
3: फेरि आमा के छ भने, नेपालमा कुकुरको टोकाईबाट सबैभन्दा धेरै रेबिज लाग्ने भनेको कुकुरको टोकाईबाट।
2: ओहो, अनि यो कुकुरले बच्चालाई टोक्दा त त्यस्तो भएछ, अनि हाम्रा बाख्रा पाठाहरूलाई पनि त टोक्दा त्यस्तो हुन्छ र नानी?
3: हुन्छ नि आमा, मैले अघि नै भने नि, स्तनधारी जति पनि मान्छे होला पशु वस्तु होला हरेकलाई यो भाइरस लाग्छ, यो भाइरस सर्छ होइन टोकिसकेपछि। तर एउटा कुरा के ख्याल गर्नुपर्छ भने आमा, अब हरेक कुकुरले टोक्यो भन्दैमा रेबिज लगाइहाल्ने भन्ने चाहिँ होइन। अब रेबिज भाइरस पनि त्यो कुकुरमा त हुन पर्यो नि त, त्यो कुकुरमा रेबिज भाइरस छ भने पो त्यो भाइरस बल्ल सर्दै जाने हो। तर पनि मान्छे त अब थाहा छैन नि त, त्यो कुकुरमा रेबिज भाइरस छ छैन भनेर हामीले चेक गरेर त राखेको छैनौँ। त्यही भएर कुकुरले टोकिहाल्छ भने ढिला नगरिकन हस्पिटल गएर नजिकको स्वास्थ्य सेवामा गएर खोप लाउनै पर्छ आमा।
2: ए, भनेपछि त यो त यस्तो डरलाग्दो रोग रहेछ नानी। ए, यहाँ गफै गफमा चिया पनि पाकेको छ, यहाँ खाजा चाहिँ मकै भटमास फुटेर राखेको छु नानी, ल खाँदै गफ गर्दै गरौँ है हामी।
3: भइहाल्छ नि आमा।
2: अनि आजकल त नानी घर घरमा सबैले कुकुरहरू पालेका हुन्छन्, अब हाम्रो घरमा पनि एउटा कुकुर छ, अनि यसरी पालेका कुकुरले टोक्दा पनि यस्तो हुन्छ नानी, अनि त्यस्तोमा नि खोप लाउनु पर्छ।
3: खोप लाउनु भएको छ कि नै?
2: खोप त बेला बेलामा त्यो भेटनेरी डाक्टर आउनुहुन्छ, उहाँले लगाइदिनुहुन्छ त्यो सेवा केन्द्रकोबाट।
3: ए हरेक वर्ष रेबिजको खोप लाउनु भएको छ तपाईँले भने अनुसारले होइन?
2: हजुर।
3: खोप लाएको कुकुरमा रेबिजको भाइरस हुँदैन, तर कस्तो हुन्छ भने तपाईँको आँखा छलेर त्यो कुकुर होइन समुदायमा भएका अरू कुकुर जसले रेबिज विरुद्धको भ्याक्सिन लाएका छैनन् तिनीहरूसँग सम्पर्कमा आउन सक्छ। र कस्तो छ भने त्यो कुकुरमा पनि अब थाहा छैन नि त, होइन बाहिर गयो अरूसँग सम्पर्कमा आयो र रेबिज भाइरस त्यसले लिएर आयो र टोको भने त तपाईँलाई त रेबिज लाग्छ, अथवा अरू कुनै जसलाई टोको त्यसलाई त रेबिज लाग्छ होइन। त्यो हिसाबले जुन कुनै कुकुरले पनि टोको भने तपाईँ नजिकको स्वास्थ्य सेवामा गएर परामर्श लिएर डाक्टरले जे भन्नुहुन्छ त्यही सल्लाह अनुसारले गर्नुपर्छ आमा। त्यही भएर आमा हेर्नुहोस् होइन, अब कस्तो हुन्छ भने कुकुर सँगसँगै जङ्गली फ्याउराहरू आउँछ होइन, स्यालहरू आउँछ, हाम्रो त गाउँघरमा त कहिले काहीँ देखिन्छ नि त
2: होइन,
3: तिनीहरूले टोक्यो भने पनि हामीलाई रेबिज लाग्न सक्छ, हाम्रा पशु वस्तुलाई रेबिज लाग्न सक्छ होइन। त्यही भएर एकदमै सतर्कता अप्नाउनु पर्छ। अब जस्तै कि तपाईँको रेबिज लाएर अस्ति पारी गाउँमा पनि रेबिज लायो अरे एउटा बाख्रालाई, अनि मान्छेले त है मासु काटेर खाएछन् हेर्नु। कस्तो हुन्छ भने नि आमा, जस्तै कि त्यो मासु राम्रोसँग पकाएर खान्छ भने भाइरस चाहिँ रन्न त्यो मासुमा होइन, तर मासुलाई काट्दाखेरि होइन काँचो मासुमा त त्यो भाइरस अब हाम्रो हातमा कतै होइन घाउ साउ भयो भने त हाम्रो हातबाट अथवा हाम्रा चोटपटक लागेका ठाउँबाट त्यो भाइरस गयो भने त हामीलाई त त्यो भाइरसले त मार्छ। त्यही भएर कुनै पनि एउटा पशु वस्तुलाई तपाईँको जनावरलाई तपाईँलाई शङ्का लाग्यो भने तपाईँ नजिकको पशु स्वास्थ्य केन्द्रमा गएर होइन त्यहाँका डाक्टरलाई बोलाएर त्यसलाई चेक जाँच गराएर राम्रोसँग त्यसलाई व्यवस्थापन गर्नुपर्छ, त्यसलाई गाड्ने हो कि होइन जलाउने हो कि त्यसको व्यवस्थापन राम्रो गर्नुपर्छ। अनि कस्तो हुन्छ भने नि आमा, जस्तै कि अब त्यो कुकुरहरूमा पनि विभिन्न प्रकारको लक्षणहरू देखिन्छ होइन, अब जस्तै कि धेरै जसोमा चाहिँ अलिकति चिडचिडाहट खालको लक्षणहरू देखिन्छ, जस्तै कि एकदमै धेरै कराउने होइन, मान्छे आफ्नै आफ्नै घरकै मान्छेलाई पनि नचिने जस्तो गर्ने, जे पनि टोक्दै हिँड्ने होइन, जता मन लाग्यो त्यतै हिँड्ने, यस्तो खालको लक्षण तपाईँको कुकुरले देखाएको छ भने पनि ए ल है अब यसमा चाहिँ शङ्का गर्नुपर्छ है भनेर तपाईँले त्यसलाई छुट्टै स्थानमा राखेर होइन नजिकको तपाईँको भेटनेरी डाक्टर होला होइन को हुन्छ पशु स्वास्थ्य प्राविधिकहरूलाई बोलाएर त्यसलाई छुट्टै स्थानमा राखेर चेक गराएर मात्र त्यसँग सम्पर्कमा आउनुपर्छ है। र अर्को भनेको कहिलेकाहीँ कुकुरहरूले खासै त्यस्तो लक्षण पनि नदेखाउने कि नकराउने होइन, चुप्प लाएर बस्ने, ड्याल मात्रै काढिरहने, त्यो हुन्छ नि एउटा सोझोपन होइन त्यस्तो खालको पनि देखाउँछन्। अब त्यही भएर कस्तो हुन्छ भने पहिला सुरुमा चाहिँ हामीले एउटा के बुझ्नु पर्छ भने आमा होइन गाउँघरमा हामी कुकुर होइन भनेको त सँगै एकै ठाउँमा बसिरहेको छ
2: होइन,
3: अब त्यो भन्दैमा ए पक कुकुर तैँले गर्दा त मलाई रेबिज लाग्छ भनेर जता मलाई दूर गर्ने चाहिँ कुरा होइन आमा होइन, आफू सचेत हुने कुरा हो कि, पशु वस्तुलाई त कसरी थाहा हुन्छ र थाहा हुँदैन नि त। त्यही भएर कुनै पनि एउटा कुकुरले अलि असाधारण लक्षण देखाएको छ भने होइन आफूलाई शङ्का लाग्यो हो यसलाई त रेबिज पो लाग्यो कि भन्ने तपाईँको मनमा चाहिँ आयो, त्यस्तो भयो भने त्यसलाई छुट्टै स्थानमा राखेर होइन पशु स्वास्थ्य प्राविधिकहरूको सल्लाह बमोजिम उपचार गर्ने हो कि के गर्ने होइन त्यो अनुसारले गर्नु पर्यो आमा। तर कुकुर देख्ने बित्तिकै यहाँ त कस्तो छ भने एकदमै हान्ने होइन धपाउने, त्यस्तो चाहिँ गर्नु भएन। यो ठाउँ भनेको त हाम्रो मात्र होइन नि त, पशु वस्तु पनि बस्न पाउनु पर्यो, कुकुर पनि बस्न पाउनु पर्यो। अनि कस्तो हुन्छ भने सकिन्छ भने तपाईँको गाउँ टोलमा छाडा कुकुरहरू छन् भने नगरपालिकाले सुई फ्रीमा होइन खोपहरू चाहिँ उपलब्ध गराएको छ, गएर नगरपालिकामा गएर सरसल्लाह लिने होइन, कस्तो हुन्छ भने आफ्नो पनि केही सहयोगबाट त्यो कुकुरहरूको व्यवस्थापन गर्न सकिन्छ भने त्यतापट्टि लाग्ने, आफू पनि बच्ने, कुकुरलाई पनि बचाउने होइन, सबैभन्दा मुख्य त्यही भएर यो रोग भनेको बच होइन, लायो पनि उपचार छैन, त्यही भएर सुरुमै बच भन्ने चाहिँ यो रोग भनेकै त्यस्तो हो कि आमा। अब अरू रोग जस्तो चाहिँ होइन यो, डराउन चाहिँ धेरै डराउनु पर्छ यो रोगमा है।
2: यसलाई चाहिँ यो फैलिन नदिन त्यस्तै अघि हजुरले भने जस्तै त्यो कुकुरहरूलाई चाहिँ बेला बेलामा सुई लगाइदिने, अनि त्यस्तो अरू पनि के कामहरू गर्न सकिन्छ होला है नानी?
3: अब अनि कस्तो हुन्छ भने पशु वस्तुलाई पनि अब हामीले त मान्छे पशु वस्तु मैले भनिरहे नि त होइन, मान्छेलाई पनि लाग्छ पशु वस्तुलाई पनि लाग्छ, धेरै मान्छेलाई फेरि पशु वस्तुलाई रेबिज लाग्छ र भन्ने कुरामा थाहा छैन कि धेरैलाई
2: होइन।
3: त्यही भएर अब जस्तै तपाईँलाई मैले भने नि त यी कुराहरू होइन, यी कुराहरू पनि तपाईँले आफ्नो साथीलाई सङ्गिनीलाई गएर सुनाउनु भयो भने उहाँहरूले पनि केही कुरा सिक्नुहुन्छ होइन। त्यही भएर जस्तै कि पशु वस्तुलाई पनि लक्षण देखायो होइन, एकदमै सिङहरू ठोक्ने, भित्तामा ठोक्ने, कराउने, उठबस गर्ने होइन, एकदमै चिडचिडाहट जस्तो खालको त्यस्तो स्वभाव देखाइरहेछ भने अलिकति यो रेबिज पनि हुन सक्छ है. पशु वस्तुलाई अरू रोग पनि लाग्छ, धेरै रोग लाग्छ, सँगसँगै पशु वस्तुलाई रेबिज पनि लाग्छ है भन्ने कुरा चाहिँ हामीले यसो जान्नपर्छ कि आमा.
2: यस्तो जानेको सुनेका नयाँ नयाँ कुराहरू त हाम्रो त यहाँ आमा समूह छ के नानी गाउँमा, अनि त्यो आमा समूहको मिटिङ बस्छ शनिबार बिहान महिनामा एकचोटि. त्यो समूहमा सबै भन्छु नि नानी, यो त यस्तो घातक रोग रहेछ नानी, यसले त हामी पशु मानव सबैलाई असर गर्ने रहेछ, यो त सबैले जान्नुपर्ने कुरा रहेछ नि नानी.
3: हो नि आमा, फेरि कस्तो भने कुकुरसँग धेरै सम्पर्कमा आउने भनेको बच्चा बच्ची
2: हो
3: होइन. अनि बच्चा बच्चीलाई फेरि यदि कुकुरले टोक्यो भने पनि ला मैले गएर घरमा भने पनि मेरो बाबाआमाले त मलाई कराउँछन् है भन्ने खालको डर भएको भएर नभन्ने. टोक्ने बित्तिकै यदि बाबुआमालाई भनेर होइन हस्पिटल गएको भए, समयमै उपचार पाएको भए केही हुन्थ्यो नि त होइन. तर बच्चा बच्ची नै डराएर बाबाआमालाई नभनेको बेलामा कस्तो हुन्छ भने बचाउन सकिँदैन कि. त्यही भएर सकिन्छ भने बच्चा बच्चीसम्म धेरै बच्चा बच्चीहरूमा चाहिँ एकदमै फैलाउन जरुरी छ कि.
2: यो त स्कुलमा पनि भन्न जरुरी रहेछ, घरमा पनि बाबाआमालाई भन्यो भने चाहिँ बाबाआमाले बच्चा बच्चीलाई भन्न नै जरुरी रहेछ होइन नानी.
3: ओ आमा एकदमै.
2: अनि नानी यो रेबिज भन्ने त यस्तो घातक रोग रहेछ, यो रोग लाग्नुभन्दा अगाडि के हामीले सावधानी अप्नायो भने पनि यो रोग लाग्न नदिन सकिन्छ र नानी?
3: अब कस्तो भने यो रोग त्यही हजुरले भनेको एकदमै राम्रो प्रश्न सोध्नुभयो. रोग लागिसकेपछि त बचाउनै सकिँदैन आमा, रोग लागेर लक्षण देखाउँछ भने बचाउन सकिँदैन. तर कुनै पनि एउटा कुकुरले टोक्यो होइन, खास कस्तो भने आमा एउटा कुकुरमै रेबिज भाइरस छ भने त्यो रेबिज भाइरस सरेर जाने हो के रे. तर त्यो कुकुरमै रेबिज भाइरस छ वा छैन त हामीले यकिन गर्न सक्दैनौ. त्यही भएर कुनै पनि एउटा कुकुर ले टोक्यो भने सुरमा चाहिँ एकदमै बगिरहेको पानीमा साबुन पानीले पखाल्ने र जति सको छिटो हस्पिटलै जाने हो आमा होइन, हस्पिटलमा गएर खोप लाउने हो आमा होइन. त्यही भएर सबैभन्दा पहिला त कुकुरमै रेबिज नआओस् न भन्ने हो नि त हामीले त. त्यही भएर मान्छेमा नआओस् भनेर रोक्न भन्दा पनि पहिला त मुख्य स्रोत रोक्नु पर्यो आमा. स्रोत भनेको त कुकुरले बोकेर हिँड्दो रहेछ भाइरस त होइन. त्यही भएर कुकुरमा कसरी नआओस् त भनेर हामी सबै जुट्न पर्छ आमा होइन. कसरी हुन्छ कुकुरको संख्या नबढाम होइन, घरमा पनि व्यवस्थित तरिकाले पालम. र कस्तो हुन्छ भने यदि मै समुदायमा पनि बाहिर छाडा तरिकाले पालिएका कुकुर छन् भने पनि नियमित खोप लगाऊ होइन, तिनीहरूको बन्ध्याकरण गरौं, तिनीहरूको जनसङ्ख्या घटाऊ आमा होइन. कसरी हुन्छ यिनीहरूलाई व्यवस्थापन गरेर यो रोगको जोखिमबाट चाहिँ हामी बस्न सक्छौँ आमा. तर यदि हामीले पनि वास्ता गरेनौँ के भयो त मलाई टोक्या होइन के त्यसलाई टोक्या हो के भन्ने खालको हामीले त्यस्तो सोच राखेर हिँड्यौँ भने नि आमा यो कुनै न कुनै समय त हामीलाई पनि टोक्ला रे
2: होइन.
3: अब समयमा उपचार पाइएन भने मृत्यु हुन्छ भनेकै छु मैले होइन, हुन्छ नै आमामा होइन. त्यही भएर स्रोत जुन हामीले कुकुर भनिरहेछौँ कुकुरबाट सर्छ, किनभने 90% भन्दा बढी नेपालमा कुकुरबाटै सरेको छ क्या आमा रेबिज होइन.
2: भनेपछि त कुकुरलाई चाहिँ अलिकति व्यवस्थित तरिकाले पाल्नु पर्यो, समय समयमा यो रेबिज विरुद्धका खोपहरू पनि दिनुपर्ने रहेछ होइन नानी.
3: हो आमा. अनि यदि टोकिहाल्छ भने जति सक्दो छिटो नजिकको स्वास्थ्य केन्द्रमा जान पर्यो आमा होइन.
2: अनि मान्छेलाई टोक्यो भने त हतार हतार गरेर लाने, पशु वस्तुहरूलाई टोक्यो भने पनि त्यस्तै गर्ने नानी?
3: हो आमा, एकदमै पशु वस्तुलाई टोकिहाल्छ भने पनि तपाईँले नजिकको पशु सेवा केन्द्रमा गएर त्यहाँको प्राविधिकहरूसँग गएर भन्न पर्यो होइन. तर यदि अब जस्तै कि पशु वस्तुले त मलाई टोकेर भन्दैन, हामीले टोकेर पनि केही दिनपछि देख्छौँ होइन. त्यतिखेर उसले लक्षण देखाएपछि जब उसले खाना खान्न होइन, जब उसले दुध दिन्न अथवा त्यसले जुन एउटा नियमित गर्नुपर्ने क्रिया गर्दैन त्यतिखेर मात्र हामीलाई शङ्का लाग्छ नि त. त्यतिखेर ढिला भइसक्यो हुन्छ क्या आमा. त्यही भएर तपाईँले पशु वस्तुलाई पाल्दा पनि खोरहरूको व्यवस्था पनि राम्रोसँग गर्न पर्यो होइन. कुनै एउटा कुकुरहरू छिर्न नसक्ने तरिकाले होइन बार बन्देज गर्नु पर्यो आमा. यदि त्यस्तो लक्षण देखियो र तपाईँको पशु प्राविधिकले होइन यसमा त रेबिज रहेछ भनेर जब चेक गरेर पोजिटिभ रिजल्ट आउँछ त्यसपछि त्यसलाई व्यवस्थापन उहाँहरूले जस्तो भन्नुहुन्छ प्राविधिकले भनेको सल्लाह बमोजिम त्यसलाई व्यवस्थापन गर्नु पर्यो आमा. किनभने तपाईँले त्यतिकै छोडिदिनु भयो भने अब त्यहाँ फेरि अर्को कुकुर आउला, फेरि अर्को कुकुरलाई सर्ला होइन, अथवा अर्को पशु वस्तुले छोला त्यसलाई, अथवा मान्छेले नै नाङ्गो हातले छोइएला होइन, हातमा केही घाउहरू भयो भने घाउको माध्यमबाट सर्छ होइन. कस्तो हुन्छ भने नि आमा यो भाइरस भनेको चाहिँ तपाईँको यो कुकुरको र्यालबाट सर्छ भन्छ कि. किन त्यस्तो हुन्छ त भन्दाखेरि यसले असर गर्ने भनेको तपाईँको स्नायु प्रणालीमा हो आमा होइन. स्नायु प्रणाली हुँदै त्यो तपाईँको र्यालमा आएर चाहिँ भाइरस धेरै पाइन्छ क्या र्यालमा चाहिँ. त्यही भएर यदि तपाईँलाई कुकुरले टोक्या छ होइन, त्यहाँ एकदमै ठुलो घाउ भएको छ भने पहिला सुरुमा तपाईँले साबुन पानीले बगिरहेको पानीमा धुनी होइन 15-20 मिनट धोइसकेपछि नजिकको स्वास्थ्य केन्द्रमा गएर खोप लगाइहाल्ने, त्यो चाहिँ गर्नुपर्छ आमा। अब कहिले काहीँ कस्तो हुन्छ भने चिथरेको हो कि चिथर्दैमा चाहिँ के हुन्छ र भन्ने हाम्रो सोच पनि हुन्छ कि आमा। तर कस्तो हुन्छ भने नि आमा, ल चिथरो त्यसले, तर त्यसले चाटो चिथर्दा पनि त्यसको नङ्ग्रा त्यसले मुखमा लिएर गएको हुन सक्छ, त्यो ऱ्याल त त्यसको त त्यो नङ्ग्रामा नि हुन सक्छ नि त होइन। त्यही भएर कुनै पनि कुकुर बिरालोले टोक्या छ होइन चिथर्या छ भने रेबिज विरुद्धको खोप अनिवार्य लाउनु पर्छ आमा, किनभने यो रोगबाट हामी बच्न सक्दैन रोग लागिसकेको अवस्थामा। त्यही भएर रोग लाग्नै नदिने उपाय अप्नाउने हो आमा। रोग लागिसकेपछि म त उपचार खोज्न जान्छु भने उपचार छैन,
4: भनेपछि हामीले यो रोग विरुद्ध हेल्थ चेक चाहिँ गर्नु हुने रहेन, छैन
3: गर्नुहुन्न नि आमा।
4: मान्छेहरू त कुरै नबुझी मनै अघि त्यसो भन्दै थिए, त्यो बच्चालाई किन दौडाएर लगे होला भनेर। हामी त यो रोग लाग्न नदिन त धेरै सचेत हुन जरुरी रहेछ। म त यो कुरा पर्सिसम्मको मिटिङमा नभने छोड्दिन नानी, बरु त्यो स्वास्थ्य चौकीतिर त्यो भेटनेरी अस्पतालतिर पनि गएर हाम्रो समूहमा आएर टोलमा आएर हाम्रो गाउँमा आएर यो रेबिज रोग चाहिँ यस्तो हो, यसलाई चाहिँ नियन्त्रण गर्नलाई योबाट बच्नलाई हामीले चाहिँ यस्ता यस्ता उपायहरू गर्नुपर्छ भनेर त्यहाँको भेटनेरी डाक्टरहरूसँग पनि सरसल्लाह गरेर एउटा अभियानै चलाउनु पर्यो नानी यो गाउँमा।
3: एकदमै आमा, सबैले जान्न पर्छ, सबैले बुझ्न पर्छ, किनभने सबै सचेत हुन पर्छ कि आमा यो रोगको
4: बारेमा। डर लाग्दो भयानक रोग रहेछ, यसको विरुद्ध त हामी सबैजना एकजुट हुनु पर्यो नि, यो तेरो यो मेरो भनेर भएन होइन नानी।
3: ओ आमा एकदमै।
4: ल नानी, अब मेरो पनि यहाँ गाईबस्तुलाई घाँस दिने बेला भयो, नानीलाई पनि हतार भयो होला।
3: हो आमा, अब जान्छु कति बेर बस्नु र है, फेरि अर्को गाउँमा पनि यसो त्यहाँ पनि एउटा दाइलाई भेटेर जाऊँ भन्ने छ।
4: ए खाजा पनि यस्तै भयो नानी, गाउँ घरमा यही मकै भटमास चिया मात्रै हुन्छ। ल ल नानी, अब यता आउँदाखेरि चाहिँ निस्किँदै गर्नु है, यो आमालाई भेटेर जानु नि सधैँभरि।
3: भेटिहाल्छु नि आमा, त्यो त भन्नै पर्दैन।
4: ल ल, म पनि घाँस लगाउन गएँ।
3: ल
4: राम्रोसँग जानु है नानी।
0: हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौँ। नमस्ते।

0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल फेस्टिभ अफर सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: सवारी क्षमता भन्दा बढी यात्रु नचढाऊ र चढ्न नदेऊ अन्यथा दुर्घटनाको जोखिम बढ्छ
3: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग
4: या नाति कति मोबाइल मात्र चलाएर बस्छ लुजे एउटा काम अर्थ
5: ए के काम गर्नु पर्यो फेरि
4: झर्किन्छस् जा यो दिदीको प्रमाण पत्र हुलाकबाट इएमएस गरेर आइज
5: ए अबको जमानामा पनि हुलाक
4: एकदा त बिएमा पढ्छु भन्छस् के पढिस हँ ए नानी नातिनी लु यसलाई राम्ररी बुझाइदेऊ त बा
6: सुन भाइ जमाना जस्तो सुकै होस् हुलाक पछि चाहिँ परेको छैन है
5: लु लु भन्नुहोस् दिदी कसरी
6: हुलाकको जस्तो भर पर्दो सेवा कसैको छैन सहरदेखि गाउँसम्म यसको सञ्जाल फैलिएको छ त्यति मात्र होइन सबैभन्दा सस्तो सेवा हुलाककै छ हुलाकबाट पठाएको सामान कहाँ पुग्यो भनेर ट्र्याकिङ गर्न पनि सकिन्छ अब त अनलाइन सिस्टममा पनि छ क्या भाइ
4: हुलाक त अब प्रविधि मैत्री भइसक्ने होइन नातिनी
6: हो नि हजुरबा
5: ए थ्याङ्क यू ल अब म हिँडे हुलाक कार्यालयतिर सामान पठाउन
7: आफू पनि हुलाक सेवाको प्रयोग गरौँ र अरूलाई पनि प्रयोग गर्न प्रेरित गरौँ
8: हुलाक सेवा विभाग
9: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ अहिले 7:25 बजे सुन्न सक्नुहुनेछ समसामयिक विषयमा तयार पारिएको कार्यक्रम घटना र विचार त्यसपछि 7:45 काठमाडौँ उपत्यकामा खानेपानी कार्यक्रम प्रस्तुत हुनेछ रेडियो नेपाल सुन्दै रहनुहोला यस बेला साँझको 7 बज्न लागेको छ अब सुन्नुहुनेछ समाचार

0: यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। धादिङको गलौदीमा सड़क भाँसिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध। लगानी बोर्डद्वारा दुईवटा अर्धजलाशयुक्त जलविद्युत परियोजनाको लगानी स्वीकृत। नेपाली काङ्ग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान जारी। पोखरा महानगरपालिकामा भएको स्कूल बस दुर्घटनामा चार विद्यार्थी सहित पाँचजनाको मृत्यु। छानबिन गर्न समिति गठन। र यस वर्षको नोबेल शान्ति पुरस्कार मानव अधिकार कर्मी नावी पिल्लेलाई प्रदान गरिने।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
1: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
2: SG भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
2: क्लियर कॉल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारू गर्न आफ्नो फोनमा *444 हैश डायल गर्नुहोस्। 4G बोल्टे
3: नेपाल टेलिकम राष्ट्रको संचार।
0: समाचार अब विस्तारमा। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदी सड़क खण्ड भाँसिएपछि सवारी सञ्चालन पूर्ण रूपमा अवरुद्ध भएको छ। आज साँझ सो सड़क खण्डमा झण्डै 25 मिटर सड़क खण्ड भाँसिएपछि सवारी आवागमन रोकिएको धादिङका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनुभयो। प्रहरीका अनुसार सड़क जोखिमपूर्ण बनेपछि सम्भावित दुर्घटना रोक्न सवारी साधनको आवत जावतमा रोक लगाइएको छ। प्राविधिकहरूको टोलीले स्थलगत निरीक्षण र मूल्याङ्कन गरेपछि मात्रै सड़कको वास्तविक अवस्था र पुनः सञ्चालनको सम्भावनाबारे भन्न सकिने धादिङका प्रहरी प्रमुख खड्काले जानकारी दिनुभयो। लगानी बोर्डले दुईवटा अर्ध जलाशयुक्त जलविद्युत परियोजनाको लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको बैठकले 10,75,04,97,000 रुपियाँ लागतको 58.9 मेगावाट क्षमताको नारखोला अर्धजलाशयुक्त जलविद्युत परियोजना र 10,42,33,62,000 रुपियाँ लागतको 46.72 मेगावाट क्षमताको सानी फेरी 3 अर्ध जलाशयुक्त जलविद्युत परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको हो। त्यसै गरी बैठकले अरूण 3 जलविद्युत परियोजना 900 मेगावाटले सन् 2028 फेब्रुअरीसम्म व्यावसायिक उत्पादन गर्ने र माथिल्लो कर्णाली जलविद्युत परियोजना 900 मेगावाटका सम्बन्धमा परियोजना विकास सम्झौताको प्रावधान बमोजिम तत्काल निर्णय अघि बढाउने गरी आवश्यक सहजीकरण गर्ने निर्णय समेत बैठकले गरेको छ। नेपाली काङ्ग्रेसको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको छ। साँझ 7 बजेसम्म मतदान स्थलमा प्रवेश गरिसकेका प्रतिनिधिलाई मतदान गर्न दिइने निर्वाचन समितिले जनाएको छ। यसअघि आज बिहान 8:30 बजेदेखि सुरु भएको मतदानका लागि साँझ 5 बजेसम्मको समय निर्धारण गरिएको थियो। निर्वाचन प्रक्रिया अन्तर्गत मतदानको समय थप गरी साँझ 7 बजेसम्म कायम गरिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले आज नेपालको संविधान बमोजिम नेपाल सरकार मन्त्री परिषदको सिफारिसमा विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। सरकारले बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश 2083 स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले सो गठन आदेश स्वीकृत गर्ने निर्णय गरेको। बैठकपछि सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। त्यस्तै बैठकले विश्व ब्याङ्कसँग नेपाल अर्थक्वेक क्याटास्ट्रफी बन्ड भूकम्प विपद बन्ड सम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ। यसै गरी मन्त्री परिषद बैठकले नेपाल न्याय सेवा सरकारी वकिल समूहका सह न्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने लगायतका निर्णय गरेको संचार मन्त्री डाक्टर तिमिल सिन्हाले जानकारी दिनुभयो।
4: हुलाकले प्रविधिलाई उपयोग गर्नुपर्छ, तर प्रविधिले हुलाकलाई रिप्लेस गर्न चाहिँ सक्दैन। हाम्रो हुलाकले आफ्नो महत्वलाई हरेक दिन प्रमाणित गर्ने गरी काम गर्नेछ भन्ने विश्वास पनि व्यक्त गर्न चाहन्छु। नयाँ सरकार बने लगत्तै नेपालको हुलाक
0: पोखरा महानगरपालिका 28 कालिका ओखलेको भीरमा आज बिहान भएको स्कुल बस दुर्घटनामा 4 विद्यार्थीसहित 5 जनाको मृत्यु भएको छ भने अन्य 14 जना घाइते भएका छन्। दुर्घटनामा परि मृत्यु हुनेमा पोखरा महानगरपालिका 28 माझ थानाकी 13 वर्षीय ममता तिवारी, सोही ठाउँका 14 वर्षीय असीम कडेल, कक्षा 10 अध्ययनरत माझ थानाकी 14 वर्षीय रुमिका नेपाली र माझ थानाकै कक्षा 10 अध्ययनरत शुभेच्छा तिवारी रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरेक्षक नवीन कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार उपचारका लागि लिफ्ट मागेर सोही बसमा सवार भएका पोखरा 28 निवासी 65 वर्षीय बाबुराम तिवारीको पनि दुर्घटनामा मृत्यु भएको छ। घाइतेहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। सौर्य माझ थानाबाट कालिका स्थानतर्फ आउँदै गरेको कालिका बोर्डिङ स्कुलको बस आज बिहान सडकबाट करिब 200 मिटर तल खसेर दुर्घटना भएको हो। यसै

गर्नुहोस्, नाच्नुहोस् अनि नचाउनुहोस्। नमस्कार, प्राविधिक साथी सुरेन्द्र पौडेल अनि म नरहरि नेउपानेको हो। आज पनि हामी तपाईँहरूको घर आँगनीमा टुप्लुक्क आइपुगेका छौँ, जहाँ यहाँहरू नाच्न सक्नुहुन्छ, हाँस्न सक्नुहुन्छ अनि एक आपसमा पिरती गाँस्न सक्नुहुन्छ।

श्रोता, लोक सङ्गीत हरेक मानिसको जीवनको एउटा पाटो हो। यसैले हाम्रो गाउँठाउँ अनि समाजका घटना र वास्तविकतालाई यथार्थ चित्रण गर्दछ र त लोकगीत सबैको गीत बनेको छ। एउटा गाउँले पारिवारिक कथालाई जस्ताको तस्तै उतारेको छ यो गीतले। आफ्नो कलिलो उमेरलाई रगत र पसिनासँग साँड्दै सुनौलो भविष्य देखेर प्रदेश पसेका कयौं लाउरीहरूको वास्तविकता र यता तिनै परदेशीलाई कुरेर बसेका सोल्टिनहरूको मनभित्रको यथार्थ सत्य कुरालाई उजागर गर्दै थिए यी कलाकारहरू शान्ति श्री परियार र राजु गुरुङ। हुन पनि हो, आफू जन्मेको हुर्केको ठाउँ सङ्घका साथीहरूलाई चटक्क छाडेर रेलको झ्यालमा बसेर सवार गरेका लाउरीहरूले आफ्नो गाउँघरलाई आफ्ना आफन्तीलाई सम्झँदाको पीडा कम्ती त हुँदैन। जति सम्झ्यो उति नै माया लागेर आउँछ, चाहे चिलिमे ढुङ्गा होस् वा घमाइलो डाँडा। अनि गुराँसे डाँडाको जति नै चर्चा गरे पनि कमै नै हुन्छ र त यस्तो गीत बन्छ। स्वर हो सुनिता थेगिम र साथीहरूको।

यता हाम्रा वनपाखा हाट बजार मेलापात अरिम परिम घाँस दाउरा गोठालो जाँदा चाहे हिउँको चिसोले चिलिमे ढुङ्गा फुटेको होस् वा भरिभराउ जङ्गलमा फुलेका गुराँसका फुलहरू हुन् आक्सिला बजार हाट बजार नै किन नहोस् यी सबै कुरामा रहस्य लुकेको छ चिसो हिउँले चिलिमे ढुङ्गा फुट्नु माथि लेकको डाँडामा वर्षौंदेखिका फुलेका लाली गुराँसहरू फुल्न कहाँ नै छाडेको छ र न त बुधबारे हाट बजार नै बन्द भएको छ यसैले त यिनै ढुङ्गा गुराँसका फुलहरू र हाट बजारलाई साची राखेर केनुले बोलाम भनेकाहरूको मायाजाल कहाँ गएर टुङ्गेला यो कुरा उनी नै जानुन् तर यहाँ फुजेलको माया सिम्लेमा पुग्दा के हुन्छ सोधौँ है त यी कलाकार बद्री सापकोटा र पूर्णकला बिसीलाई

श्रोता फुजेलको मायाले सिम्लेको नानीलाई आफ्नो सुमधुर स्वरबाट बोलाए पनि त्यति सजिलैसँग फुजेल जान कहानी तयार भएकी छन् र सिम्लेकी नानी पराल चाहिएको किन गुन्द्री बुन्न होला माया चाहिएको किन वैश थुन्न होला खोइ असीमुरी बर्खे धान दुई सय भारी मकैको धाक लगाएर बिस्तारै बिस्तारै माया प्रेमको भाषाले फकाउन सके कि सकेनन् आफ्नो बनाउन सके कि सकेनन् त्यो उनै कलाकारहरूलाई थाहा होला अब भने यो मिठो सुमधुर रूप भाका स्वर हो पुरुषोत्तम नेउपाने र शक्ति चहलको

श्रोताहरू, कार्यक्रम रोदीमा यस्तै मिठा मिठा लोकभाकाहरू पस्कने इच्छा हुँदाहुँदै आजको पनि हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुट्टिनुभन्दा अगाडि यी कलाकार एलबी कडायतको स्वर छाड्दै आजको कार्यक्रम रोदीबाट प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्ते, शुभरात्रि।

सवाल को समावेशी आवाज़ राष्ट्रीय रेडियो

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्समा पोखरा, 792 किलोहर्समा काठमाडौँ र 1143 किलोहर्समा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्स तथा www.radionepalonline.com, www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असोज महिनाको 24 गते शनिबार, आश्विन कृष्ण पक्ष औँसी तिथि। तदनुसार अक्टोबर 10 तारिक सन् 2026 नेपाल सम्बत 1146 यालागा आमै। आज पितृ विसर्जन तथा सोह्र श्राद्ध समाप्त। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथीद्वय शङ्कर भण्डारी, उत्तम पाण्ड्य अनि म प्रस्तुता प्रमिला गजुरेलको। सदाझैं आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमा नै यहाँले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचारपछि विभिन्न पत्र पत्रिकाको सँगालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तरसंवादको। 7 बजे समाचार, समाचारपछि आर्थिक नेपाल कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:40 सुनाउँछौ विश्व मानसिक स्वास्थ्य दिवस विशेष कार्यक्रम। 8 बजे अंग्रेजीमा समाचार, अंग्रेजीमा समाचारपछि विपदका कुरा कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:30 9 बजेको समयमा केही स्वदेश गानहरू सुनाउँछौ। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचारपछि सदाझै सुन्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुन्न सक्नुहुनेछ कार्यक्रम हाम्रो भूगोल। 9:45 10 बजेको समयमा केही नेपाली चलचित्रका गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउँछौ। 10 बजी समाचार, समाचारपछि विश्व लगानीकर्ता सप्ताह विशेष परिसंवाद सुन्न सक्नुहुनेछ। 11 बजे समाचार, 11 बजेको समाचारपछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम, जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: प्रश्न छ, ध्यान बस्दाखेरि दुई तिनवटा अनुभवहरू हुन्छन्। पहिलो चाहिँ के भने, स्थिर भएर बस्यो, शरीर कहिले पछाडि पछाडि पछाडि जान्छ, कहिले अगाडि अगाडि जान्छ, झुक्छ, कहिले दायाँ कहिले बायाँ पनि हुन्छ, स्थिर हुँदैन। एक ठाउँमा नबसेर बिस्तारै बिस्तारै झुक्छ, त्यो बेलामा फेरि सिधा हुने कि त्यत्तिकै छोड्ने। अर्को, ध्यान बस्दाखेरि हात कुन मुद्रामा हुनुपर्छ। अर्को छ त्योभन्दा अझै गहिरो प्रश्न, ध्यान बस्यो, सिधै बसेको छ, तर भित्रबाट खिचिएको अनुभव हुन्छ, कता तान छ भित्र, कहीँ आफू खसेको जस्तो अनुभव हुन्छ, झरेको जस्तो अनुभव हुन्छ, कहिलेकाहीँ उठेको जस्तो पनि अनुभव हुन्छ, यो के भएको? सुन्दर प्रश्न छ। पहिलोबाटै सुरु गरौँ। ध्यान बस्दा अगाडि या पछाडि झुक्ने, यो आसन सिद्ध नभइसकेको अवस्था हो। एक ठाउँमा बस्यो, हाम्रो कम्मर सिधा भइसकेको हुँदैन, हामी स्थिर रहन चाहन्छौँ अथवा आफ्नो तर्फबाट प्रयास गरेको हुँदैन, अनि पृथ्वीको गुरुत्वाकर्षणले हाम्रो शरीरलाई अगाडि या पछाडि झुकाइरहेको हुन्छ। यस्तो अवस्थामा श्वासलाई केन्द्र मानेर, मेरो बीचबाट श्वास आइरहेको छ, गइरहेको छ, शरीरको केन्द्रबाट श्वास भित्र बाहिर गरिरहेको छ, श्वास भित्र गयो नाभिसम्म पुग्यो, श्वास बाहिर गयो नाभिबाट फेरि बाहिर गयो, श्वास बाहिर जाँदा अलिकति पेट खुम्च्यो, श्वास भित्र जाँदा थोरै पेट फुल्यो, श्वासलाई अनुभव गर्यो भने स्वतः मेरुदण्ड सिधा हुन्छ, अनि चाहिँ अगाडि पछाडि झुक्ने स्थिति हुँदैन। त्यसकारण श्वासमा ध्यान लगाउने, मेरुदण्ड सिधा राख्न चाहने व्यक्तिले बिस्तारै आसन सिद्ध हुन्छ। अर्को, हात कुन मुद्रामा राख्ने भन्ने छ। विशेष गरेर ध्यानको अवस्थामा चाहिँ बढी प्रचलनमा आएको ज्ञान मुद्रा, ज्ञान मुद्रा भनेको चोरी आम्ला र बुढी आम्लालाई जोड्ने, यो ज्ञान मुद्रामा बसेर ध्यान गर्ने बढी प्रचलन छ। किन यस्तो छ भने, ज्ञान मुद्रामा, नामै ज्ञान मुद्रा, यसले ज्ञान बढाउँछ, यसलाई सरस्वती मुद्रा पनि भनिन्छ। यो मुद्रामा ध्यान बस्यो भने हाम्रो ज्ञानको क्षमता, जान्ने क्षमता वृद्धि हुन्छ, चेतनाको अभिवृद्धि हुन्छ, आफ्नो सजगता बढ्छ, होस बढ्छ। त्यसकारण होसमा रहनको लागि, सजग रहनको लागि यो मुद्रा प्रयोग गरियो, किनभने ध्यानमा सजगताको, होसको, बोधको खाँचो रहन्छ, त्यसको लागि सहयोग पुग्ने भएको हुनाले यो मुद्रामा ध्यान गर्ने प्रचलन रह्यो। ज्ञान मुद्रा नै उपयुक्त छ ध्यानको लागि। त्यस्तै अलिक गहिरो प्रश्न, भित्र खिसिएको जस्तो लाग्छ, तानेको जस्तो लाग्छ, कहाँ कहाँ कहिले कहीँ खस्यो जस्तो, कहीँ उठ्यो जस्तो, यस्तो अनुभव हुन्छ, यो के भएको होला भन्ने प्रश्न छ। यो चाहिँ, यसलाई सम्झाउनको लागि म एउटा श्रीमद् भागवत कथामा उल्लेख भएको भगवान्का अवतारहरूमध्ये, 10 अवतारहरूमध्ये वामन अवतारको चर्चा गरौँ। अब यी अवतारहरूमध्ये वामन अवतार, यसमा सानो कथा छ, छोटो कथा। यो कथाबाट हामी त्यो किन भित्र खिचिएको छ यसको जानकारी लिन सक्छौँ। वामन अवतारमा राजा बलिको कथा आउँछ। अहिले पनि हामी कुनै दानको कुरा गर्दा, ठुलो दानको कुरा गर्दा, अथवा कुनै युद्धमा कोही मर्यो भने बलिदान दियो भन्ने भनाइ छ, बलिको दानलाई सबैले सम्झन्छन्। बलिको दान सर्वाधिक महत्त्वपूर्ण छ। यो विषय मैले पहिला पनि एकपटक उल्लेख गरिसकेका छु, भनिसकेका छ। र फेरि दोहोऱ्याउँ, किनभने यो स्थितिको लागि यो अत्यन्तै प्रामाणिक हुन्छ। त्यसकारण बलि राजा एकदमै दानी, सबैलाई सहयोग गर्ने, धेरै सम्पत्ति भएको, पुरै पृथ्वीका राजा।